0: 아이야, 아이야, 뭐라고 다시 사도. 미란이 먹기야, 어.
1: 딘딘내기 다두기로, 뭐다 하이란, 와이니. 우바자르가 나 까만노, 내자니 퍼쳐.
0: 아, 거티 삐르마니고. 키코 까만노 장 퍼쳐. 땡 살리리 다신다 바다르마, 다스코 소베이 세와 수비다 세이트코. 이드레스 텐덜 클리닉 아이쇼케도. 버르자노 스테인.
1: 오라. 키 덴탈 레이.
2: एवरेस्ट डेंटल क्लिनिक सुनो दुपकुंडे नगर पालिका पास बसंत बजार सलेरी सुनो खुम्बो
1: हमरा सेवा हरु
2: दांत सफा गर्ने दांत तल्काउने दांत मा सिमेन्ट भर्ने दांत कलर को सिमेन्ट भर्ने नदुखै दांत निकाल्ने दुखी को दांत लाई नदुखे गरी जरा देखि उपचार गरी दांत बचाउने निक्न र लगाउन सक्ने गरी दांत राख्ने ग्यारेन्टी भएको फिक्स दांत राख्ने ग्यारेन्टी भएको पूरै सेट दांत लगाउने बाङ्गो टिङ्गो दांत मिलाउने दांत को एक्सरे गर्ने सुन चाँदी को दाँत राख्ने गिजा सुनिने रगत आई राख्ने मुख गनाउने समस्या को उपचार गर्ने बच्चा को दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चा को उमेर नपुगी दाँत मा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्या को उपचार गर्ने नेपाल मेडिकल काउन्सिल मा दर्ता भएका चिकित्सकहरूद्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिक मा व्यवस्थित स्ट्यान्डर्ड स्टराइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
3: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
4: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
5: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्ला र ल आँखा बन्द गर त
4: त्यसै जिस्किनु हुन्छ हजुर पनि ल आँखा बन्द गर
5: ल अब आँखा खोल त
4: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछ भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुपाधि पसलबाट हो नि विधान सुपाधि उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुपाधिका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी बाङबारी तिलहरी लगायतका गरगहना नेटको भाइमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ विधान र हपाल सम्पर्क नम्बर 9742848456 र 9867050620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुपाधि उद्योग सुन भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु
6: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव
4: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापलीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपिडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक विभागको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ। प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 95587035 र 98130034 सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका नम्बर 5 सल्यानी सोलुखुम्बु। हत्तेरिका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको कारण रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाहे पत्तै पाउनु। ओह, अब सामानले नै काठमाडौँ नै जानुपर्ने हो कि क्या? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामानले नै काठमाडौँ किन जानु? हामीलाई सुरुखुम्बुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। नसुनी बहिनी, सुरु दुखुम्बा नगरपालिका ओडामिनो पासमा रहेको शान्ति स्टोर एन्ड सप्लाई खाने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। म त भिन्ना खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी। हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुखुम्ब नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर गुरुनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुन दुखुम्ब नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ त। आज हामी पहिलो जानुपूर्वकको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ताजा
8: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान
7: मेरो त हात खुट्टा अविनाशमा झन्झन गर्छ। विनाशले हुन्डान बनायो, युरोप पनि के हो के
0: भनेर पो बसेछ त। बिरामी हो क्या हो?
1: 3 दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि। उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
0: कति पीर मानेको? के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुहोस् त्यही।
1: हो र के डेन्टल रे?
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुखुम्बु नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
3: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने, दाँत चल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुनिने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गर्ने।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
3: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु, ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।
8: आँखा सम्बन्धी

सगरमाथा क्षेत्र को वातावरण संरक्षण तथा फोहोर व्यवस्थापन में सक्रिय सगरमाथा प्रदूषण नियंत्रण समिति एसपीसीसी को अध्यक्ष में लामा काजी शेर्पा पुनर्चयन हुनुभएको छ। एसपीसीसी को 33औं वार्षिक साधारण सभा ने शेर्पा को अध्यक्षता में नया कार्य समिति सर्वसहमत चयन गरेको हो। सभाबाट नवनिर्वाचित कार्य समिति को उपाध्यक्ष में देवमा छिरिङ शेर्पा, महासचिव में पेम्बा छिरिङ शेर्पा र कोषाध्यक्ष में निमा नोरो शेर्पा चयन हुनुभएको छ। शेर्पा निमा यंगजी शेर्पा, पासंग नेरो शेर्पा, पेमा आंगेले शेर्पा, पेमा छोसांग शेर्पा, छेपेङ डोलमा शेर्पा र छेङ हिन्जू शेर्पा चयन हुनुभएको छ। यसअघि पनि एसपीसीसी को नेतृत्व गरिसक्नुभएका शेर्पालाई साधारण सभाले पुनअध्यक्ष को जिम्मेवारी दिएको छ। नयाँ कार्य समितिले सगरमाथा क्षेत्रको वातावरण संरक्षण, फोहोर व्यवस्थापन तथा पर्वतीय पर्यटनलाई दिगो बनाउन थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। सन् 1991 स्थापना भएको एसपीसीसी कुम्भ क्षेत्रमा बढ्दो पर्यटनसँग देखिएको फोहोर व्यवस्थापनको चुनौती समाधान गर्न स्थानीय बासिन्दाको पहलमा स्थापना भएको गैर नाफामूलक गैर सरकारी संस्था रहेको छ। संस्थाको स्थापनाका क्रममा तत्कालीन पर्यटन मन्त्रालय तथा डब्ल्यूडब्ल्यूएफ नेपालको प्रारम्भिक आर्थिक सहयोग रहेको थियो। सगरमाथा आरोहण कुम्भ क्षेत्रमा पर्यटकको चाप बढ्दै गएपछि सन् 1980 को दशकको अन्त्यतिर फोहोर व्यवस्थापन गम्भीर चुनौतीका रूपमा देखा परेको थियो। यो एसपीसीले हालसम्म कुम्भवासङ नामक गाउँपालिकाका पाँचवटै वडा, सगरमाथा राष्ट्रिय निकुञ्ज, मध्य उत्तर क्षेत्र, पदमार्ग र हिमालका आधार शिविरसम्म फोहोर व्यवस्थापनको काम गर्दै आएको छ। फोहोर संकलन, वर्गीकरण, ढुवानी र व्यवस्थापनसँगै वातावरणीय सचेतना र समुदायको सहभागिता बढ़ाउने काम पनि संस्थाले गर्दै आएको छ। यस्तै सन् 1997 संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सम्झौता अनुसार कुम्भ आसपल हुँदै सगरमाथा आरोहण मार्ग निर्माण तथा व्यवस्थापनमा समेत एसपीसीसीले भूमिका निर्वाह गर्दै आएको छ। आरोहण अनुमति जाँच, अवैध आरोहणको निगरानी तथा हिमाल आधार शिविरमा फोहोर व्यवस्थापन पनि संस्थाको प्रमुख जिम्मेवारी रहेको उल्लेख गरिएको छ। जिल्ला प्रशासन कार्यालय सुलुकुमले बजार अनुगमनका क्रममा नियन्त्रणमा लिएका 1,12,125 रूपियाँ बराबरको म्याद गुज्रेका तथा अखाद्य वस्तु नष्ट गरेको छ। गत असार 18 गते र भदौ 31 गते सोले बुदकुण्ड नगरपालिका 6 र 7 तथा 8 का विभिन्न किनारा पश्चिममा गएको बजार अनुगमनका क्रममा म्याग नागेका सामग्रीहरू बरामद गरिएको थियो। अनुगमनका क्रममा नियन्त्रणमा लिएका सामग्रीमा चाउचाउ, चिउरा, दालमोट, सस तथा विभिन्न प्रकारका पेय पदार्थ रहेको जिल्ला प्रशासन कार्य सुलुखुमले जनाएको छ। जिल्ला प्रशासन कार्य, जिल्ला प्रहरी कार्य, घरेलु तथा साना उद्योग कार्यको संयुक्त पहलमा सरकारवाला निकाय, सुरक्षाकर्मी, स्थानीय प्रतिनिधि रोगहरूमा ती सामग्री नष्ट गरिएको उल्लेख गरिएको छ। शरद ऋतुमा हिमाल आरोहणका लागि 69 देशका 648 आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 को शरद ऋतुमा नेपालका बीस हिमाल आरोहणका लागि 69 देशका 648 आरोहीले अनुमति प्रदान गरिएको हो। अनुमति लिनेमा 71 समूह रहेको र जसमा 485 पुरूष र 163 महिला रहेको पर्यटन विभागका सूचना अधिकारी सूरज घिमिरेले जानकारी दिनुभएको छ। अनुमति लिनेमा अस्ट्रेलियाका 17, क्यानाडा 16, जापान 21, भारत 18, अमेरिका 41, बेलायत 38, स्पेन 15, स्विजरल्याण्ड 13, रसिया 57, पोल्याण्ड 19, नेपाल 20, चीन 118 रहेका छन्। यस्तै जर्मनीका 34, फ्रान्सका 51, बेल्जियमका 7, बल्गेरियाका 5, रिपब्लिकनका 16, अर्जेन्टिनाका 7 रहेको पर्यटन विभागले सुनाएको छ। आरोहण अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 23,69,64,298 रूपियाँ राजस्व संकलन गरेको छ।
प्रतिनिधि सभा सदस्य निङमा गाल्गे शेर्पाले हेमलिङ हिमालमा बेपत्ता भएकाको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारसँग माग गर्नु भएको छ। संसदमा बोल्दै सांसद शेर्पाले झापाको केचना कोवाला 60 मिटरदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको धरातले विविधतता बोकेको नेपालमा अवसरका साथसाथै प्राकृतिक चुनौती पनि उत्तिकै रहेको बताउनु भएको हो। जलवायु परिवर्तनका कारण पर्वतारोहण क्षेत्रमा पछिल्लो समय गम्भीर चुनौती थपिँदै गएको बताउँदै उहाँले पाकिस्तानको ब्लड पिकमा 10 जनाको ज्यान जाँदा 6 जना नेपाली र मनासनिर्माणमा 4 जनाको मृत्यु हुँदा 2 जना नेपाली मात्र परेको स्मरण समेत गराउनु भएको छ। यस्तै मनाङको हिमलिङ पहिरोमा गएको हिम पहिरोमा परे बेपत्ता भएका मध्य हिजोसम्म 15 जनाको शव भेटिसकिएको छ। हिजो रातिसम्म 7 जनाको शव भेटिएको थियो, अब हिमलिङ हिम पहिरोमा परे ज्यान गुमाउनेको संख्या 15 पुगेको हो। अझै पनि 1 जना बेपत्ता छन्। मनाङको नार्पा भूमि गाउँपालिका 5 मा रहेको हिमलिङ हिमालको आधार शिविरमा सुगु 11 गते अर्थात आइतबार बिहान हिम पहिरो गएको थियो। खोज तथा उद्धारका लागि 11 सदस्य उद्धारको दक्ष टोली खटिएको छ। बिहिबार बसेको कोशी प्रदेश सरकार मन्त्री परिषद बैठकले मुख्यमन्त्री सम्मेलन असोज 27 र 28 गते विराटनगरमा गर्ने निर्णय गरिएको छ। यसअघि प्रदेश सरकारको असोज 22 र 23 गते मुख्यमन्त्री सम्मेलन गर्ने नीति तय गरेको थियो। यस्तै बैठकले प्रदेश योजना आयोगमा विराटनगर 3 का तेयानाथ खतिवडा रूपेश र खोटाङकी हरिकुमारी राई नियुक्त गर्ने निर्णय गरेको छ। बैठकले विराटनगरमा रहेको गिरिजा प्रसाद कोइराला केके टंगशालालाई प्रदेशको गौरवका आयोजनाका रूपमा निर्माण गर्ने निर्णय गरेको पूर्वी प्रदेशका सरकारका आन्तरिक मार्ग तथा कानून मन्त्री गम्भु शेर्पाले जानकारी दिनुभएको छ। अन्तिम खेल समाचार। नेपाली राष्ट्रिय फुटबल टोलीले दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो क्षेत्रीय प्रतियोगिता साफ च्याम्पियनशीपको आउँदो संस्करण गुमाउने निश्चित भएको छ। दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई प्रतियोगितामा सहभागी गराउन दिएको अन्तिम समय सीमा हिजो सकिएपछि नेपालको सहभागिता औपचारिक रूपमा टुङ्गिएको छ। बंगलादेशमा अबको 1 महिनापछि नोभेम्बर 5 देखि 17 तारीकसम्म हुने 15 साफ च्याम्पियनशीपको समूह विभाजनमा यसअघि नै नेपाललाई समावेश गरिएको थिएन। फिफाले गएको असारमा एन्फालाई निलम्बन गरेको थियो। राष्ट्रिय खेलकुद परिषदको हस्तक्षेपलाई तेस्रो पक्षको हस्तक्षेपका रूपमा व्याख्या गर्दै फिफाले एन्फामाथि कार्यवाही गरेको हो। फिफाले निलम्बन फुकुवाका लागि एन्फाको स्वेच्छा कानून हुनुपर्ने र एन्फाले आफ्नो विधान अनुसार निर्वाचन प्रक्रिया अगाडि बढ़ाउन पाउनुपर्ने विषयलाई मुख्य शर्तका रूपमा समेत अगाडि सारेको छ। अवस्त बिहान 7 बजेको पुलिस मान्छरबाट अन्तिकार सुविधा हुन्छ। बिहान 10 बजे सोलहल्का लिएर फेरि आउँछौ।

0: सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्बन्ध
1: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 चमेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका विनोद साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034 2
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 समेरी।

0: घर बनाउन कस्तो तनावको कारण रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाहे कतै पाउने ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो समयमा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जाने हामीलाई सुरुखुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसकेँ नसुनु बहिनी सुरु दुखुमा नगरपालिका ओडानी पासमा भएको शान्ति स्टोर एन्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा बौता मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरू नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु ढुकुण्ड नगरपालिका पाँच सलिरी सुनुखुम्बु
2: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
3: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँचा फाट्ने वा पहिले फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
4: ल पहिरोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
3: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोडियो सकिन्न
3: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
4: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
1: नेपाल सरकार विज्ञापन

0: بابا من از استودیوی مونتینم از زمینی میایی؟
1: نه چیه نه چیه نه چون تو بایی؟
0: نه نه اتیگه زمین من مایی نم
1: اتیگه بلو اونچه؟
0: مایل ساینس کو خانچه گرنه ساکی نم ساله کنی اونچه؟
1: برا تیس چکو؟ زایرم ما پلی تیمشن یه زن چون नमस्ते मैडम मरीना दिदी
2: नमस्ते कति काम निकाल्नु भयो
1: आज रिजल्ट इस्कु जान्न भन्नु साइन्स को कन्फर्म गर्न सकिन रे सरले पिपिन्स भन्दै थि
2: ओहो हो र हजुर आउनु नाम गर्नु भयो विद्यार्थीलाई कुटना तर्साउन केही पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 सम्म जरिमाना हुन्छ म साइन्स को सरलाई सम्झाउँछु हिमाल किन क्लासमा जाउ त सरले केही गर्नुहुन्न
3: यस मैडम नेपाल सरकार विज्ञापन बोर्ड
4: क्या खतरा समाचार आई सको भाई फ्रेन अब से
5: आएगी पत्ते आई सामाजिक संगल में आने इतनी पत्ते पर्चा
4: मिथ्या भ्रामक सूचना हो
5: इसे नाथे ना इसे गल
4: मिथ्या भ्रामक मानी
5: तुम्हें ठा थे
4: ठा थे
5: सुन मिथ्या सूचना आपने ठा नहीं नाई क्रा लेखने या फैलाने क्रा हो भ्रामक सूचना जानी जानी नियत बस आपको फायदा वा स्वास्थ्य का लगी फैलाने गलत सूचना हो यहां सूचना ने समाज भ्रमित बना खंडित पार निराशा बढ़ाश अविश्वास सृजना कर
4: त्यसो भए त यस्ता सूचना सेयरलाई गर्नु हुँदैन रहेछ
5: होइन भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
6: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो
2: हेलो हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउँछ है। ए ए नानी छोरी
3: हजुर
2: यहाँ आउँछ नानी, यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: हेलो नमस्ते।
1: हेलो हजुर त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउनु खोज्नुभएको तपाईँले। मेरो म्यासेजमा आएको गुप्त ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु।
2: ए नानी के के भने के भयो
3: बैंकले कहिले ओटीपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है।
2: लिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
0: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
0: अनलाइन ठगी बारे सचेत बनौ, यसबाट आफू पनि जोगिउ र अरूलाई पनि जगाऊ।

0: 야, 야, 내가 보셨어도 네가 뭐켜?
1: 딘딘내기 다두개로 못하이란 와이니 우버자르가나 카트만두 내자니 퍼서
0: 아, 거티 피르만이고 기코 카트만두 자니 퍼서 텐 셀러리 버신다 바다르마 다트코 소베이 세와 수비다 소이트코 에브레스 덴탈 클리닉 아이소케다 버르자노 스텐
1: 오라 के डेंटल रे
2: एवरेस्ट डेंटल क्लिनिक सुनो दुकुंड नगर पालिका पास बसंत बाजार सलेरी सुनो खुम्बो
1: हमरा सेवा हरु
2: दांत सफा गर्ने दांत टल्काउने दांत मा सिमेन्ट भर्ने दांत कलर को सिमेन्ट भर्ने मधुकै दांत निकाल्ने दुखी को दांत लाई मधुकले गरी जरा देखी उपचार गरी दांत बचाउने निक्न र लगाउन सक्ने गरी दांत राख्ने ग्यारेन्टी भएको फिक्स दांत राख्ने ग्यारेन्टी भएको पूरै सेट दांत लगाउने बाङ्गो टिङ्गो दांत मिलाउने दांत को एक्सरे गर्ने सुन चाँदी को दांत राख्ने गिजा सुनिने रगत आई राख्ने मुख गनाउने समस्या को उपचार गर्ने बच्चा को दांत निकाल्ने साथै किरा लागेको दांत भर्ने बच्चा को उमेर नपुगी दांत मा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्या को उपचार गरिने नेपाल मेडिकल काउन्सिल मा दर्ता भएका चिकित्सकहरूद्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिक मा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू अपनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
3: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अक्षेत्र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
4: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँचा काट्ने वा पहिले फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
4: ल पहिरोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुस सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
4: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
2: नेपाल सरकार विज्ञापन
6: बाबा म आज स्कुल जाने मन छैन आज जाने नि है
7: होइन
6: यतिकै जाने मन लागेन
7: यतिकै पनि हुन्छ
6: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ सरले
7: कुरा त्यस्तो हो म पनि तिमीसँगै जान्छु

0: तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्स सरलाई सम्झाउँछु, विनय तिमी क्लासमा जाउ त सरले केही गर्नुहुन्न।
1: यस म्याडम, नेपाल सरकार विज्ञापन बोर्ड।
2: क्या खतरो समाचार आई सको अभी
3: इतिक पत्ते आईसको सामाजिक संगल में आने इतिक पत्ते हो
2: मिथ्या भ्रामक सूचना हो सकता
3: इसे नाथे ना इसे तो जल्द लगी हाल
2: मिथ्या भ्रामक हो
3: तुम्हें ठा थे
2: ठा थे
3: सुन मिथ्या सूचना आपने ठा नहीं पाए क्रा लेखने या फैलाने क्रा हो भ्रामक सूचना जानी जानी नियतवश आपको फायदा वा स्वास्थ्य का लगी फैलाने गलत सूचना हो यहां सूचना ने समाज भ्रमित बना खंडित पार्छ निराशा बढ़ाउँछ र अविश्वास सृजना गर्छ।
2: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है।
3: होले भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो चाहिँ गर्नुपर्छ। त्यसको स्रोत थाहा हुनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
4: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ।
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: Islama, sengaja anggun mama di bangun bangku untuk perlu orang kau jiran atau boksir ini. Mira, mana yang tersisa?
1: Soita, tiada orang kau kira khas khusus orang desa. Kau bawa nata?
2: Kau bawa ini?
1: Mereka suni sakit. Ia rab boksa boksi bannya hundai na. Ia tak samajik abusus matra ho. Mujur, kau selai boksi ko aruplan, kupun, pipun, pira dino wa? Gali bici tu gorni hundai na. Kisto kare samajik aparad ho. Boksi ko aruplan ye, kupit gorni, tatha pira dino le 10 persa kait, rab 50,000 deki 1 lakh rupiah sama jariwa na huncha. Boksi arup lagai ra, kupit, angga bunga gorni lai, 10 persa kait sengai, jan marle udik antargat, thap sajai pun huncha. Yo kura, tini harule asna abu baba khurulai pun bannu ai.
2: Huncha mai.
3: बोक्सी अंधविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नमस्ते डाक्टर सर
6: नमस्ते बस्नुस् न बस्नुस् त के हो
5: हेर्नुस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निरोन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्नु होला
6: ya, ni udah mungkin tu di toler,
5: oh,
6: ani, kahana kau tiup kahansa?
5: Kahana tak kahansa, tapi phone ya iPad dulu bosan, macam kahani mana ini?
6: Ya bos, orang itu solusinya ni gayu, balik kalai phone ya iPad dulu orang kahana kau dah, umur ni kahana kau suah, ni tak tahu tu, istilah umur kau suah tu, na, dira kali nasib tu dia bosan. Bisu suah tu sangat hendut, tapi ekbar sahaja mana mungkin dia balik kalai istilah dia punya undur mana balik bosan. अभिदेखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
6: हो नि बालबालिकाको 3 वर्षसम्म उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोडा
3: नेपाल सरकार विज्ञापन बोर्ड

नेपाल सरकार विज्ञापन बोर्ड।

0: उनीहरू सुनामा के भएको छिटो गर्दैन अनि एक्लै बस्न रुचाउनुहुन्छ। बिताउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुने के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन। सानो सानो कुरामा किस्त मात्रै गर्नुहुन्छ। घरबारै बिग्रिने जस्तो पो भइसक्यो। नौमा दिदी सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा बस्नु जस्तो लक्ष्य छ त कोटेशी लागौसो त भाइ के भएको तिमीलाई भाइजी भन त
1: साथीले गाँदा खाना जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो। अहिले त लड लागेछ छाप्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन। अब कुरुक्कै हिसाबै छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएको छ प्रतिष्ठा छुट्टै छ। यसको संरक्षण तिमी त हो।
1: हुन्छ दिदी धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै ठिक परिवार हो। मलाई माफ गर।
0: बारिशमा मद सृजना गरी धुमेचुरी तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा मद हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सुचाइमा परिवर्तन गर्दछ। त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा
2: को साथमा न्यू स्टार डिजिटल कलरलाई तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्गुन्डा नगरपालिका

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम आज राति 8 बजे पुनः प्रसारण पनि हुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल यस वर्षको मनसून समग्रमा कस्तो रह्यो, अबको मौसम अनि धान बाली भित्र्याउँदै गर्दा किसानले के गर्ने भन्ने विषयमा केन्द्रित छ। मनसूनको अवधि सकिने लाग्दा गएको बुधबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा झरी अनि मध्य र पश्चिम क्षेत्रमा ठूलो पानी पर्यो। मनसून सकिने सरदर अवधि आज अक्टोबर 2 तारीक हो, तर यस वर्षको मनसून बाहिरीमा अझै केही दिन लाग्ने भएको छ। असोज मध्य भएसँगै कतिपय किसान मुख्य बाली धान भित्र्याउने तर्खरमा छन्। अबको मौसम कस्तो होला, पानी पर्ला कि नपर्ला भन्ने चासो पनि छ। यिनै चासो बारे आजको कुराकानीमा हामीसँग हुनुहुन्छ नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। उहाँलाई मैले शुरूमा सोधेको छु, मनसून बाहिरिने तर्खरमा छ, अहिले अवस्था कस्तो छ?
1: अवश्य पनि हाम्रो पछिल्लो तथ्याङ्कले अक्टोबर 2 सरदर मिति तोकेको छ। अब अहिलेसम्मको गतिविधि हेर्दाखेरि अक्टोबर 2 नै यो वर्षको मनसून चाहिँ बाहिरिने अवस्था छैन, अझै केही दिनपछि मात्रै बाहिरिनेवाला छ।
0: सरदर नीति भनेर तपाईँले भन्नुभयो, यो सरदर नीतिले चाहिँ के जनाउँछ?
1: 30 वर्षको औसत मानलाई सरदर भन्ने गरिन्छ। सरदर मितिमा चाहिँ हामीले त्यसरी बुझ्नु पर्यो, जस्तो पछिल्लो 30 वर्षको यसमा चाहिँ हामी 1990 देखि 2020 यो 30 वर्षको अवधिको औसत नीतिलाई चाहिँ सरदर नीति भनेर बुझ्नुपर्छ।
0: भनेको कसरी तय गरिन्छ भनेर हामीले बुझ्न सक्छौ?
1: अब जलवायुको केसमा चाहिँ 30 वर्षलाई चाहिँ एउटा स्ट्यान्डर्ड टाइम पिरियड मानेर त्यसको आधारमा गरिन्छ। त्यो नीतिको कुरा चाहिँ त्यसरी भयो। अब मनसून कसरी बाहिरिन्छ अथवा के भयो भने मनसून बाहिरिएको भन्ने, के अवस्था हुँदा मनसून भित्रिएको भन्ने चाहिँ त्यो देश अनुसारको फरक फरक क्राइटेरियाहरू छ। हाम्रो नेपालको पनि नेपाल मौसम विज्ञान विभागको आफ्नै क्राइटेरियाहरू छ, यद्यपि त्यो चाहिँ उहाँहरूले पब्लिकली चाहिँ यो हुन्छ भनेर पब्लिक गर्नुभएको चाहिँ छैन, तर उहाँहरूको एउटा आफ्नो क्राइटेरियाको आधारमा मनसून आगमन भयो या बाहिरियो भन्ने हिसाबले त्यो जानकारीहरू त्यसरी आउँछ।
0: तपाईँ पनि बेला बेला र निरन्तर यो विषयको चाहिँ जानकारी नै रहनुहुन्छ, अध्यावधिक अपडेटमा पनि रहने गर्नु भएको छ। खास गरी कहिलेकाहीँ ढिलो भित्रने वा छिट्टै आउने अनि ढिलोसम्म रहने पनि हुन्छ। अब यसपालि तपाईँले अघि नै भनिसक्नुभयो मनसून बाहिरिनु केही ढिला हुन्छ कि जस्तो भनेर पनि देखियो भनेर, यो किन हुन्छ होला?
1: यो चाहिँ मनसून भनेको हाम्रो पृथ्वीको अझ दक्षिण एसियाको ठूलो क्षेत्रफललाई असर गर्ने गरेर धेरै लामो यात्रा पार गर्दै आउने प्रणाली हो। त्यसले गर्दाखेरि यो चाहिँ यसको एउटा हामीले चाहिँ औसतमा यो टाइमतिर चाहिँ आउँछ भन्ने चाहिँ अनुमान गर्न सकिन्छ, तर ठ्याक्कै यो मितिमा आउँछ भन्नेलाई चाहिँ यो चाहिँ विकास भएको क्षेत्रदेखि यो पार गर्दै आउँदाखेरिको विभिन्न चरणहरू हुन्छ। त्यस्तै गरी यो पटकलाई चाहिँ एल्निनो वर्ष भनिएको थियो। सामान्यतया एल्निनो वर्षमा मनसून अलिकता ढिलो शुरू हुने गरेको चाहिँ हाम्रो तथ्याङ्कहरूले पनि देखाउँछ। त्यही अनुरूप यो पटक पनि अलिकता ढिलो चाहिँ भयो, 6 दिन जति ढिलो भएर शुरूआत भएको थियो। त्यस्तै गरी बहिर्गमन पनि अलिकता ढिलो होला जस्तो छ।
0: तपाईँले एल्निनोलाई जोड्नुभयो र जलवायु परिवर्तन कारण अथवा यसैका कारण चाहिँ मनसून बाहिरिने समय पछाडि सर्दै गएको होला भनेर चाहिँ पूर्वानुमान पनि गर्न सकिन्छ त?
1: हजुर, अवश्य पनि। अब यो मनसून चाहिँ मनसूनको अवधि पनि लम्बिँदै गएको अनि ढिलो सुरु भएर अलिक पछिसम्म रहेको, अझ हाम्रो बलिचालीको भाषामा भन्दा यो चाडबाडको बेलामा हिले दसैँ भएको यस्तो घटनाहरू चाहिँ पछिल्लो समयहरूमा देखिराखेको छ। अब यसमा चाहिँ ठोस रूपमा जलवायु परिवर्तनको कारणले यस्तो भयो भनेर विभिन्न अध्ययनहरू चाहिँ भइरहेका छन्। ठोक्क गरेर भनिसक्ने अवस्था चाहिँ छैन, तर पक्कै पनि जलवायु परिवर्तनको यसमा केही न केही प्रत्यक्ष या अप्रत्यक्ष सम्बन्ध चाहिँ छ,
0: यसले चाहिँ प्रभाव पारेको होला भनेर पूर्वानुमान गर्न सकियो। कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग कुराकानीमा हुनुहुन्छ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। अब किसान र कृषिका लागि देखि नै मौसम अति धेरै चासोको विषय बन्ने गरेको छ। यो हप्ताको मौसम कस्तो रहला भन्ने पनि अहिले ठ्याक्कै चासोको बेला परेको छ। कतिपय अवस्थामा चाहिँ भोलिदेखि फेरि पनि पानी पर्दैछ कि भन्ने कुराहरू पनि चलिरहेका छन्। अब यसलाई चाहिँ अलिकति किसानले बुझ्ने गरी भाषामा यो हप्ताको मनसुन कस्तो रहला त?
1: हजुर, एकदमै सुन्दरी प्रश्न गर्नुभयो र सँगै केही दिन अगाडिको जुन ठूलो वर्षा भयो त्यसले गर्दा पनि सबैलाई चासो पनि भएको छ। कतिको चाहिँ त्यो बेलामा धान भित्राउने अवस्थामा भएको, केही दिन पर्खिनु भयो, अझै पर्खिँदाखेरि चाहिँ झनै नोक्सानी हुने हो कि भन्ने उहाँहरूलाई चासो पनि छ। हामीले नेपाल मौसम विज्ञान विभागको सूचनालाई उहाँहरूको चाहिँ बुलेटिनलाई आधार मान्दाखेरि चाहिँ आगामी दिनहरूमा त्यस्तो आत्तिनुपर्ने खालको वर्षा हुने चाहिँ छैन। यद्यपि मनसुन बाहिरी नसकेको पश्चिम वायु क्रमशः सक्रिय हुँदै आएको र स्थानीय वायुको प्रभावले पनि वर्षा गराउन सक्ने हुँदा हल्का खालको वर्षा, कुनै कुनै ठाउँमा मध्यम खालको वर्षा पनि हुन सक्छ, तर निरन्तर झरी पर्ने खालको वर्षा हुँदैन। त्यो हिसाबले चाहिँ उहाँहरूले पाकेर भित्राउन तयार भएको धानहरूलाई चाहिँ मौसमको अपडेट लिएर, जस्तो नेपाल मौसम विज्ञान विभागले पनि तीन दिनसम्मको पूर्वानुमान दिनमा दुई पटक उहाँहरूले बिहान जारी गरेको बुलेटिनलाई फेरि बेलुका अध्यावधि गर्नुहुन्छ, त्यो सूचनाको आधारमा काट्न सकिन्छ। र यिनीलाई एकदमै डाउट लाग्यो भनेदेखि काटेर खेतमा नफिजाउने, काट्दै एक ठाउँमा अलि अग्लो ठाउँमा अथवा तल त्रिपालहरू प्लास्टिकहरू राखेर तलबाट ओस नआउने गरी त्यसलाई जम्मा गरेर अनि फुर्सदको समयमा झार्नु पनि सक्नुहुन्छ।
0: यो भयो धान काट्ने किसानका लागि तपाईँले दिँदै गरेको सल्लाह, यस विषयमा हामी पछाडि पनि जोड्नेछौ। यो समग्रमा चाहिँ यो तीन चार दिनको झरी र ठूलो वर्षा चाहिँ कस्तो रह्यो?
1: यो चाहिँ पूर्वानुमान गरे अनुसारकै रह्यो, विभिन्न मोडलहरूमा आधारित भएर नेपाल मौसम विज्ञान विभाग साथसाथै अन्य
0: स्वतन्त्र मौसम
1: विभागबाट उहाँहरूबाट पनि आए अनुसार चाहिँ पानी ठूलो पर्छ नै भन्ने थियो। यद्यपि शुरूआती चरणमा आउँदाखेरि चाहिँ उहाँहरूको प्रक्षेपण चाहिँ अझै डर लाग्दो थियो, तर पछिल्लो समय त्यस्तो भएन। र पनि यो यस्तो बेलामा के हुन्छ भने कुनै एक दुई ठाउँमा चाहिँ यसले ठूलो वर्षा गराउने गरी त्यस्तो प्रणालीहरू आइरहेको हुन्छ। त्यस हिसाबले चाहिँ यो पटक पनि विशेष गरी लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा चाहिँ अलिकता ठूलो नोक्सानी नै भएको छ। अहिले पछिल्लो समय मिल्दै आएको छ, पहिलाको तुलनामा मिल्दै आएको छ। सायद प्रविधिको विकास पनि त्यही अनुसार हुँदै गएको छ, हामीले छिमेकी देशहरूबाट लिने तथ्याङ्कहरू पनि त्यही अनुसार लिँदै आएका छौँ। र अर्को कुरा त उहाँहरूको आफैमा काम गर्दै जाँदाको क्षमता अभिवृद्धि पनि त्यही हिसाबले भएको छ।
0: रिमालजी, यसरी मौसमका चाहिँ तथ्यहरू, मौसमका चाहिँ गतिविधिहरू ठ्याक्क मिलाउने अनि त्यसै अनुसार चाहिँ जानकारी दिने यो हुँदैछ है, भोलि पर्सि अथवा अबको एकछिन पछाडि मौसम भनेर मिलाउँदाखेरि किसानको हकमा, किसानका लागि चाहिँ कति फाइदाजनक हुन्छ, कति प्रभावकारी हुन्छ, के लाग्छ तपाईँलाई?
1: यो त एकदमै फाइदाजनक र प्रभावकारी हुन्छ। र अर्को सँगै यहाँहरूले बुझ्नुपर्ने कुरा के हुन्छ भने अनुमान भन्ने बित्तिकै कहिलेकाहीँ नमिलिनु पनि सक्छ है। तर हाम्रो चाहिँ चाहना, अब यो पूर्वानुमान गर्नेको चाहना पनि सूचना लिनेको चाहना पनि शत प्रतिशत नै मिलोस् भन्ने हुन्छ। तर पछिल्लो समयमा हामीले हेर्दाखेरि चाहिँ अहिले मौसम पूर्वानुमान चाहिँ धेरै नै मिल्दै गएको छ। र अर्को यससँग हामीले बिर्सन नहुने कुरा के हो भने जति छोटो अवधिको लागि पूर्वानुमान गरिन्छ त्यसको मिल्ने सम्भावना उति नै बढी हुन्छ। जस्तो हाम्रो केसमा पनि अहिले तीन दिनको पूर्वानुमान झन् भन्ने 7% जस्तै मिल्दै आएको छ भने अब त्योभन्दा जति बढी दिनको पूर्वानुमान गर्दै गइन्छ त्यसको एक्युरेसी चाहिँ त्यही हिसाबले घट्दै जान्छ।
0: नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँ कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। भोलि शनिबारदेखि फेरि पनि पानी पर्ने जुन चर्चा अनुमान गरिएको थियो त्यस विषयमा पनि हामी यो कुराकानीमा जोड्नेछौ। यसको चाहिँ अवस्था के रहला, चर्चा के हो भन्ने बारेमा, तर तपाईँले अघि लामो अवधिको पूर्वानुमानलाई जोड्नुभयो र हालै महासागर, प्रशान्त महासागरमा चाहिँ एल्निनो विकास भएको घटनाक्रमलाई पनि तपाईँले जोड्नुभयो र यस वर्ष समग्रमा मनसून चाहिँ भित्राउँदै गर्दा, मनसून आउँदै गर्दाखेरि औसतमा कम वर्षा र बढ़ी गर्मी हुने भनेर पनि प्रक्षेपण गरिएको थियो। समग्र अवस्था चाहिँ के रह्यो त अहिले हामी कुरा गर्दाखेरि?
1: हजुर, यो चाहिँ पूर्वानुमान अनुसारकै देखिन्छ, आकलन भन्छौँ हामीले सिजन गरेपछि। यो मनसून सिजनको जुन आकलन थियो सरदर भन्दा कम पानी पर्ने, जुन अघि मैले भने 1480 मिलिमिटर चाहिँ यो फेरि 20 मौसम मापन केन्द्रको औसत मान्नुभयो, त्यसको आधारमा चाहिँ 10% कम र 10% बढीसम्मको त्यो प्लस माइनस 10% सम्मको मानलाई चाहिँ सर्दर भन्ने गरिन्छ भने 1480 को 10% भन्दा पनि अझ कम वर्षा हुँदाखेरि चाहिँ सर्दर भन्दा कम भन्ने गरिन्छ। अब यस हिसाबले चाहिँ लगभग लगभग सर्दर छुनु छुनु खोजेको तर सर्दर भन्दा कम नै वर्षा भएको जस्तो देखिएको छ। तापक्रम पनि अब आधिकारिक रूपमा त आइसकेको छैन, अहिलेसम्मको हिसाबले हेर्दा उहाँहरूको आंकलन चाहिँ यो पटक मिलेको नै देखिन्छ। तापक्रम पनि धेरै केन्द्रहरूमा चाहिँ बढ्ने भएको देखिन्छ। र अर्को चाहिँ हाम्रो फेरि यो वर्षाको वितरण भन्छौँ हामीले, जस्तो समग्र नेपालभरिको एउटा कुरा भयो, हामी प्रदेश अनुसार अथवा जिल्ला अनुसार त्यसरी जाने हो भने फेरि त्यो चाहिँ फरक हुन सक्छ। कहिलेकाहीँ सर्दरभन्दा बढी वर्षा हुँदा पनि केही त्यस्ता क्षेत्रहरूमा चाहिँ पानी एकदमै कम पर्ने पनि हुनसक्छ। त्यस हिसाबले वर्षाको वितरण हेर्दाखेरि पनि यो पटक चाहिँ गएको जस्तो खराब त भएन, तर मध्य प्रदेशमा चाहिँ तुलनात्मक रूपमा अलिकति कम पानी परेको, अनि रोपाई त गएको सालभन्दा धेरै राम्रो रोपाई भयो यो पटक मध्य प्रदेशमा, र पनि रोपाई पनि तुलनात्मक रूपमा अलिकति ढिला भएको हो कि भन्ने जस्तो थियो। तर जो अलिक पछि जो रोपाई गरिसकेपछि चाहिँ जुन अलिकति समय ग्याप हुँदै पानी पर्दै फेरि ग्याप हुँदै पानी पर्दै गर्दाखेरि चाहिँ अहिलेसम्मको अवस्था हेर्दाखेरि चाहिँ समग्र रूपमा धान रोपाई राम्रो पनि भएको छ। अहिलेसम्म धान राम्रो फलेको पनि छ, यद्यपि अस्तिको वर्षाले केही ठाउँहरूमा ढलाउने समस्याहरू, जसले अलिक छिटो रोप्नु भएको थियो, छोटो अवधिको छिटो पाक्ने जातहरू रोप्नु भएको थियो र डिएसआर प्रविधि गरेर रोप्नु भएको थियो, त्यस्तो ठाउँमा चाहिँ अलिअलि नोक्सान पुगेको छ।
0: त्यो भन्न खोजेको तपाईँले किसानहरूले रोप्ने जातहरू अन्तर्गत 120 दिनभन्दा कम अवधिमा अथवा 120 दिन सर्दरमा चाहिँ पाक्ने भनेर जोड्न खोज्नु, त्यो भनेको 3-3.5 महिनामै किसानले उत्पादन लिन सक्ने धान बालीको कुरा हामी यसलाई पछाडि पनि फेरि चर्चा गरौँला। म फर्किए तपाईँले फोहोरको भनेर चाहिँ मधेसको कुरा जोड्नुभयो, त्यसै गरी अहिलेको चर्चा चाहिँ अलिकति जोड्नुभयो। बितेको अवधि जुन अहिले मनसून बितिसकेको अवधि छ, असोज अघि मनसूनी चक्रको चाहिँ असन्तुलन अथवा कहीँ सुक्खा खडेरी अथवा कतै ठूलो वर्षा त्यस्तो उदाहरणका रूपमा चाहिँ केही देखिएको छ, अथवा किसानहरूले नार्कै तपाईँहरूको चाहिँ स्टेशनहरूले कतै त्यस्तो गुनासो गर्नुभयो अथवा कृषि प्राविधिकसँग गुनासो गर्नुभयो, यस्ता घटनाक्रम छन्?
1: त्यस्तो घटनाक्रम चाहिँ छैनन्, तर यद्यपि मनसूनको समयमा यो समयमा चाहिँ बढी सक्रिय हुन्छ, भारी वर्षा हुन्छ, अति भारी वर्षा हुन्छ है भनेर आउने वार्निङ चाहिँ यो पटक पनि 3 उहाँको स्पेसल बुलेटिनमा आयो। गएको वर्ष 82 सालमा एकपटक मात्रै मनसुनी वर्षालाई लिएर एकपटक मात्रै आएको थियो, र त्योभन्दा अझ अगाडि हामीले 81 सालमा हेर्ने हो भने 8 या 9 पटक
0: त्यति धेरै
1: पटक आएको थियो। त्यस हिसाबले चाहिँ यो पटक चाहिँ त्यस्तो भारी अति भारी वर्षा हुन्छ, सजग रहनुहोस् भनेर चाहिँ 3 मात्रै भनिएको अवस्था छ। यद्यपि त्यो चाहिँ ठूलो प्रणाली आउँदैछ, धेरै क्षेत्रफलमा असर गर्छ भनेर गरिने त्यो चाहिँ सूचनाहरू जारी गरिने बुलेटिनहरू भयो भने स्वाभाविक रूपमा यो वर्षाको वितरण एक नासको हुँदैन, केही केन्द्रहरूमा अलिक बढ़ी रहने, केही केन्द्रहरूमा अलिक कम हुने। अघि मैले भने जस्तो प्रदेश वाइज हेर्ने हो भने तुलनात्मक रूपमा मधेस प्रदेशमा अलिकति कम पानी परेको, अनि पूर्वी नेपालका पहाड़ी भेगका केही केन्द्रहरूमा पनि वर्षा चाहिँ अलिकति कम भएको त्यस्तो चाहिँ छ। यद्यपि यो वर्षाले यो समयमा गरिने धान खेतीमा चाहिँ त्यस्तो असरै पर्यो, यो ठाउँमा चाहिँ सुक्खा खडेरी नै भयो भन्ने जस्तो अवस्था चाहिँ अहिलेसम्म चाहिँ हामीलाई जानकारी पाएका छैनौँ, सायद त्यो छैन पनि।
0: कुराकानीमा हुनुहुन्छ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृता रामेश्वर रिमाल। कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामी खास गरी पूर्वानुमान अनुसार यसपालिको मनसून कस्तो रह्यो र मुख्य बाली धान तथा अन्य कृषि बालीमा चाहिँ यसको प्रभाव कस्तो रह्यो, अबका दिनमा चाहिँ के कस्ता सावधानी र पूर्व तयारीमा चाहिँ किसानहरूले ध्यान दिनुपर्छ भन्ने विषयमा केन्द्रित रहेर आज कुराकानी जोड़िरहेका छौं। तपाईँले अघि भन्नुभयो नि 81 सालमा चाहिँ आफ्नै पटक चाहिँ पूर्वानुमानलाई चाहिँ ल्याउनु पर्ने, त्यसै गरी 82 सालको अलिकति एक पटकको, त्यसै गरी अहिलेको चाहिँ 3 फेरबदललाई जोड्नुभयो। किसानहरूलाई हामी त्यसै अनुसार चाहिँ पूर्व तयारी गर्नुहोस् है भनेर भन्छौं। यसरी यो भइरहने पूर्वानुमान एउटा, तयारी एउटा, पूर्वानुमान अर्को, तयारी अर्को गर्दाखेरि चाहिँ खास गरी मौसम र यसले चाहिँ किसानलाई के फरक पार्छ होला त?
1: हजुर, खेतीबालीमा अथवा पशुपालन एवं मत्स्यपालनमा पनि यो मौसमको मौसम पूर्वानुमानको ठूलो महत्व हुन्छ। पहिलो कुरा त यहाँहरूले सूचना समयमा पाउनु पर्यो, त्यसलाई पूर्व तयारी गर्नलाई पुग्ने समय अगाडि नै त्यो सूचना पाउनु पर्यो। दोस्रो कुरा यहाँहरूले त्यो सूचना अनुसार तयारी पनि गर्नु पर्यो। कतिपय अवस्थामा के पनि भेटिया छ भने अस्तिको पटक मिलेको थिएन त्यही भएर यो पटक नै मिल्दैन होला भनेको, मेरो त यो पटक त नोक्सान भयो त्यस्तो पनि हामीले भेटेका छौं तर यहाँले तयारी गर्दाखेरि त नोक्सान हुनबाट त जोगिन्छ र तयारी गर्नलाई यहाँलाई त्यस्तो धेरै ठूलो परिश्रम या त्यस्तो धेरै ठूलो लगानी पनि आवश्यक पर्दैन खालि सूचना अध्यावधिक रहने यस्तो भइहाल्यो भने मैले चाहिँ यो तयारी गर्छु है भनेर यहाँहरू तयार रहने र सँगै फेरि यहाँहरूलाई तयारीलाई सजिलो होस् भनेर हामीले फेरि छुट्टै मौसम पूर्वानुमानमा आधारित रहेर कृषि मौसम बुलेटिन तयार गरेर त्यहाँबाट पनि सुझाव सल्लाहहरू दिएका हुन्छौं खालि उहाँहरूले सूचना भरपर्दो स्रोतबाट लिने अहिले त फेरि सूचना कुन स्रोतको चाहिँ भरपर्दो भनेर छुट्याउनै गाह्रो हुने अवस्था पनि छ त्यही भएर भरपर्दो स्रोतबाट सूचना लिने विज्ञहरूले सुझाउनु भएको सुझाव अनुसारको पूर्व तयारी गर्ने कृषि कर्महरू गर्ने र त्यसमा थप जानकारी लिन आवश्यक पर्यो भने आफ्नो नजिकको कृषि विकास शाखाको अथवा नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतका निकायहरू त्यस्तै गरी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गतका निकायहरू यहाँको नजिकको स्थानीय स्तरमा यहाँको पहुँच हुने ठाउँमा जो कृषि पशुपालन प्राविधिक भेट्नुहुन्छ उहाँहरूसँग थप अध्यावधिक जानकारीहरू लिएर तयारीको लागि उहाँहरूसँग थप सुझावहरू लिएर आफ्नो कृषि कर्म पशुपालन गर्नुभयो भने यहाँहरूले त्यस्तो आत्ति नै पर्ने हो मनसुन आयो अब त ल यो साल त के कसो पो भन्यो भनेर एकदमै धेरै डराएर बस्नुपर्ने अवस्था पनि रहँदैन
0: उसो भए तपाईँले अघि धान बालीको चाहिँ अलिकति चर्चा गर्नुभयो समग्रमा यसपालि रोपाई पनि राम्रो भयो र किसानका लागि मौसमले पनि केही राम्रै रूपमा चाहिँ सन्तुलित रूपमा चाहिँ साथ दियो यो पछिल्लो चाहिँ असोज पहिलो हप्तादेखिको वर्षा बाहेक भनेर चाहिँ अलिकति जोड्नुभयो यो धान बाली सँगसँगै अरू बालीहरू पनि किसानहरूका त हुन्छन् मध्य पहाड़मा चाहिँ मकै त्यसै गरी अर्को कोदो त्यसै गरी उच्च हिमाली क्षेत्रका चाहिँ कुरा गर्ने हो भने त्यहाँ स्याउ यस्ता चाहिँ फलफूलहरूका कुराहरू पनि छन् यी समग्र चाहिँ कृषि जन्य बालीमा चाहिँ कस्तो प्रभाव पारेको चाहिँ देखिन्छ त के छ तपाईँहरूको विश्लेषण चाहिँ
1: अब अस्ति जुन 9 देखि 11 को वर्षाको कुरा गर्दाखेरि चाहिँ विशेष गरी धान बाली त्यो पनि पश्चिमी तराई भागहरू चाहिँ अझ बढी चाहिँ ढलेको
0: त्यो भनेको लुम्बिनीबाट पश्चिमतर्फ
1: अथवा भन्नु अझ सजिलो गरी भन्दा नारायणीदेखि पश्चिमतर्फ
0: नारायणीदेखि पश्चिमतर्फको क्षेत्र भन्दै हुनुहुन्छ तपाईँ
1: हजुर अनि त्यो क्षेत्रहरूमा चाहिँ धान अलिक बढी तुलनात्मक रूपमा अलिक बढी ढलेको अन्त ठाउँको तुलनामा अब त्यस्तै गरी पूर्वी तराईको अथवा मधेस प्रदेशको तराईका जिल्लाहरूको कुरा गर्ने हो भने उखुबालीलाई चाहिँ अलिकति असर गरेको छ त्यो चाहिँ हावाले पनि अलिअलि ढालेको छ यद्यपि त्यति ठूलो हावा त चलेन र पनि त्यसमा पानी जम्न जाँदाखेरि चाहिँ त्यो ढलेको छ अब त्यसलाई चाहिँ यसले खेतबाट चाहिँ जति सके छिटो त्यहाँबाट सम्भव भएसम्मको उपाय अप्नाएर पानी त्यहाँबाट निकासको व्यवस्था गर्ने र त्यसलाई चाहिँ बाँध्ने ढलेको धानलाई उठाउने त्यो तयारी गर्नुपर्ने छ अब त्यस्तै गरी छोटो अवधिको भएको तर राजमार्गहरू बन्द भएको हुँदाखेरि चाहिँ तरकारी खेती गर्ने किसानहरूले चाहिँ समयमै बजारमा पुर्याउन नसक्नु भएको र टिप्न नहुँदाखेरि अलिअलि नोक्सानी भएको त्यस्तो असर नै थाहा पाएका छौँ हामीले भने अर्को चाहिँ केही ठाउँहरूमा चाहिँ जुन निस्किसकेको घरी राम्रो छिप्पिसकेको जुन केरा बोटहरू त्यो केराको बोटहरू पनि ढलेको चाहिँ त्यो जानकारीहरू चाहिँ छ
0: तपाईँले भन्नुभयो केरा ढल्यो उखु ढल्यो धान ढल्यो सबै किसानको चाहिँ ढल्यो थोरै भए पनि किसानको क्षति चाहिँ भइहाल्यो अब मुख्य बालीलाई धानको रूपमा चाहिँ चर्चा गर्ने हो भने ढलेको छ अब वर्षा रोकिएको 3-4 दिन पनि भइसकेको छ अब यो बीचमा चाहिँ किसानले के गर्नुपर्ने थियो र अब के गर्न सकिन्छ होला तपाईँको सल्लाह के छ यसमा
1: अब यिनीहरूले पहिलो कुरा त खेतमा अझै पनि पानी जमिराखेको छ भने निकासलाई प्राथमिकता दिनुहोस् खेतबाट जति सक्दो छिटो त्यो पानी बग्न नदिने गरी राख्नु पर्यो सँगै धान ढलेको धानलाई यहाँले उठाएर बाँध्नु पर्यो बाँधेर मुठा मुठा जस्तो गरेर त्यसलाई बाँधेर ठाडो राख्नु पर्यो अब त्यो मुठा मात्रै पार्दा अडिने अवस्था छैन बीचबीचमा घोचाहरू गाडेर अथवा डोरी राखेर त्यो चाहिँ स्थानीय रूपमा उपलब्ध सामग्रीहरू प्रयोग गरेर त्यसलाई चाहिँ सकेसम्म खडा गर्नु पर्यो अर्को भनेको चाहिँ जसको पाक्ने अवस्था भएको थियो यो पाकेको थियो स्याहारमा हुनु भएको थिएन तर ढल्यो त्यस्तो धान छ भने चाहिँ यहाँले अब जति सक्यो छिटो त्यसलाई काटेर ओतमा राख्ने धान झार्ने फ्यानको प्रयोग गरेर हुन्छ अथवा राम्रोसँग हावा खेल्ने गरी चाहिँ त्यो हावा खेल्ने व्यवस्था मिलाउने र त्यसरी भिजेको धानलाई चाहिँ चिउरा या भुजा बनाउनको लागि मिलसँग सम्पर्क गरेर त्यसलाई लामो समय भण्डारण गर्न सकिन्छ भने त्यसलाई चाहिँ जति सक्यो छिटो यिनीहरूले चिउरा भुजा बनाएर बेच्ने त्यो गर्दा राम्रो हुन्छ अब जसको धान चाहिँ यो फुलफुल्ने अवस्थामा थियो त्यो फुलफुल्ने अवस्थामा भएको धानमा पनि यो पानीले चाहिँ अलिकता असर गरेको अब त्यसको चाहिँ दाना पुष्ट नहुने सम्भावना चाहिँ रहनको हुन्छ। अब त्यसको लागि त हामीले जे जति त्यसले उत्पादन दिन्छ अब त्यसलाई केही समय पर्खेर पाक्ने लिएर भित्राउने बाहेक त्यो धान्य त हामी अरू तत्काल केही गर्न सक्दैनौँ। र अर्को कुरा चाहिँ अब यो स्थानीय अघि भने जस्तै स्थानीय वायुको प्रभावले पनि पश्चिम वायु सक्रिय हुँदाखेरि पनि कहिले काहीँ चाहिँ सानोतिनो हल्कादेखि मध्यम खालको वर्षा चाहिँ अब आगामी दिनहरूमा पनि हुन सक्छ। अब पाँच सात दिनमा सायद मनसुन पनि बहिर्गमन होला तर मनसुन बाहिरिँदैमै ढुक्क हुने अवस्था रहँदैन किनभने गत वर्ष पनि मनसुन बाहिरिसकेपछि कार्तिकको 15-16-17-18 गतेतिर फेरि त्यसरी चाहिँ ठुलो पानी परेको थियो। अब अहिले चाहिँ तुरन्तै त्यस्तो पानी पार्ने ठूलो प्रणालीहरूको विकास भएको चाहिँ पाइएको छैन,
0: त्यो अहिलेसम्म त्यस्तो
1: छैन। र पनि यहाँहरूले अलिकता मौसम सम्बन्धी जानकारीहरूको लागि चाहिँ अलि अलि अध्यावधिक चाहिँ भइराख्ने त्यो जानकारीहरू चाहिँ लिइराख्ने चाहिँ गर्नुपर्छ। धान बालीमा अहिले तत्काल गर्न सकिने कार्यहरू यही हुन्।
0: हो तपाईँले धान बालीलाई जोड्नुभयो, अब केही रूपमा चाहिँ हल्ला भनौँ अथवा चर्चा भनौँ, मौसम पूर्वानुमान महाशाखाले चाहिँ भने जस्तो हल्ला अनुसार चाहिँ पानी त्यस्तो ठूलो वर्षाको चाहिँ सम्भावना छैन भनेर त भनेको छ, हल्का फुल्का त्यस्तै पानी पर्ला भनेर चाहिँ भन्ने हो भने अहिले यसै पनि धान झरीले भिजिसकेर उठ्न लागेको अवस्था छ, फेरि अलिअलि पनि पानी थपिन सक्ला भन्ने पनि एउटा पूर्वानुमान गरिएको छ, यसलाई अलिक बुझाइदिनुहोस् न।
1: अब यो चाहिँ कस्तो हुन्छ भने हामीले प्राय गरेर धान लगाउने भनेको पानी जम्ने जग्गाहरू नै लगाएर हुन्छौँ होइन। अब अस्तिको वर्षाकोमा पनि यहाँको धान केही दिनसम्म पानी जमेर चाहिँ त्यो त्यसको बोट चाहिँ कमजोर भएको हुनसक्छ,
0: बोट कमजोर हुन सक्ने
1: हुन्छ। अब त्यो कुन अवस्थामा भएको धान हो भन्ने फरक पर्छ, जति अब त्यो चाहिँ पाक्नेतिर नजिक हुन्छ त्यति चाहिँ त्यो पानी जमे हुँदैखि त्यसले
0: एउटा उदाहरण दिनुहोस् न, नार्कै आसपासमा पनि लगाइराखेको धान बाली छ, अर्को चाहिँ पूर्वको मधेस प्रदेशमा पनि किसानहरूले हर्दीनाथ आसपासमा पनि लगाइरहेको धान छ, ती दुईटा तुलना गर्दाखेरि कुन कमजोर हो, कुनलाई चाहिँ अलिक छिटो जोगाउनु पर्ने हो, त्यस्तो केही हामी भन्न सक्छौँ?
1: त्यो सकिन्छ, तर कस्तो हुन्छ भने फेरि हामीले भनेको जातमा चाहिँ अब किसानहरूले खेती गर्दाखेरि कति त्यसमा मलजल गर्नुभएको छ, अब कसैले चाहिँ नाइट्रोजन मल एकदम धेरै हाल्नु भएको छ, बोट धेरै अग्लो भएको छ, अब त्यो भेजिटेटिभ ग्रोथ भनिन्छ त्यो बाला दाना भन्दा पनि बोटको चाहिँ विकास एकदम धेरै भएको छ
0: र लक्क बढेको
1: बढेको हो, त्यस्तो भएको छ भने त्यो चाहिँ ढल्ने सम्भावना बढी हुनसक्छ। पानी धेरै समय जमेको छ पाक्ने अवस्था नजिक अथवा दानामा दुध पसिसकेपछि पानी जम्न थालेको छ भने त्यस्तो धानहरूमा फेरि वर्षा हुँदाखेरि ढल्ने सम्भावना हुनसक्छ, त्यही भएर त्यस्तो ठाउँमा चाहिँ यहाँहरूले पहिला निकास त गरिसक्नु भएको छ होला, अझै पनि निकासलाई चाहिँ प्राथमिकता दिनुहोस्, अब सानोतिनो पानी पर्दा खेतमा पानी नजमोस्, त्यो गर्दा एउटा त यहाँले छिटो भित्राउनु पनि सक्नुहुन्छ, पानी जम्यो भने फेरि त्यो धान पाक्नलाई फेरि थप समय लाग्छ, त्यसपछि यसले लगाउने बालीलाई पनि फेरि त्यसले पछाडि धकेल्छ, त्यो हिसाबले चाहिँ अब पाकिसकेको धान या पाक्ने चरणमा भएको धानमा चाहिँ हल्का वर्षा हुँदैन त पानी जम्ने अवस्था रहँदैन, तर मध्यम खालको वर्षा भइहाल्यो भनेदेखि चाहिँ त्यहाँ चाहिँ पानी जम्न सक्छ, त्यही भएर अब चाहिँ पानी कम्प्लिटली पानी नजम्ने गरी निकासको व्यवस्था गर्नु पर्यो र धान ढल्न नदिनको लागि चाहिँ यहाँले पहिला त पानी निकासको व्यवस्था गर्नु पर्यो, अर्को धान यदि ढलिहाल्यो भने त्यसलाई तुरन्त उठाउनु पर्यो किन अब त लामो झरी पर्दैन लामो समय पानी पर्दैन त्यसलाई उठाउनु पर्यो, यति गर्दा गर्दै सावधानी अप्नाउँदा अप्नाउँदै भिज्यो भने त्यो भिजेको धान र अनि नभिजेको धानलाई यहाँले सँगै सुकाएर राखेर लामो समय भण्डारण गर्ने चाहिँ भएन, भिजेको धानलाई छुट्टै राखेर यहाँले जतिसक्दो छिटो मिलसँग समन्वय गरेर बिक्री गर्नु पर्यो।
0: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यस वर्षको समग्र मनसुन कृषिमा यसको प्रभाव र धान बाली भित्र्याउँदै गर्दाका सावधानी बारे नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला। शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल ब्याङ्कले ल्याएको छ नेपाल ब्याङ्क शैक्षिक कर्जा किनकि तपाईको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
0: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
0: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: कृषि मन्त्र नाग सिंह।
5: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: 사쿠라 가스터비자 우주 라디오 네트워크.
1: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग कुराकानी गरिरहेका छौं। उहाँसँग फेरि चासो, अब किसान खेत पस्न सक्नुहुन्छ?
2: अब खेत पस्दा हुन्छ, ठूलो प्रणाली छैन, अब ढुक्कले नै पस्न भन्न चाहिँ सकिन्छ, तर अलिअलि चाहिँ फेरि सावधानी पनि अप्नाउनु पर्यो, किनभने अघि भने जस्तै स्थानीय वायुको प्रभाव चाहिँ रहन सक्छ। त्यस हिसाबले चाहिँ यहाँ अलिकता चनाको हुने सूचना लिने चाहिँ गर्नु पर्यो, तर अब अस्तिको जस्तै अथवा गत वर्षहरू जस्तै तत्कालै ठूलो झरी परिहाल्नेवाला चाहिँ छैन, त्यो हिसाबले चाहिँ ढुक्क हुँदा हुन्छ।
1: तपाईँहरूले कृषि मौसम सल्लाह बुलेटिनमा चाहिँ अघिल्लो पटक जुन ठूलो वर्षाको पूर्वानुमान गरिएको थियो त्यति बेला काट्न ठिक्क परेको धान चाहिँ अहिले नकाट्नुहोस् नभित्राउनुहोस् भन्नुभएको थियो। अर्को कुरा पनि जोड्नु भएको थियो, जुन धानलाई चाहिँ अहिले मलजल गर्दै हुनुहुन्छ र रासायनिक मल विषादीहरू राख्दै हुनुहुन्छ, तपाईँले अघि जोड्नुभयो नि जात अनुसार भनेर, त्यो दुईटा सूचनाहरू थियो। अब विषादी हाल्न अब फेरि त्यस्तो आवश्यक छ कहीँ कतै भने अब चाहिँ गर्न सकिन्छ कि सकिँदैन, गर्ने हो भने कसरी गर्ने?
2: अब अहिलेको अवस्थामा चाहिँ लगभग अब धानबालीमा विषादी राख्ने एकदम ढिलो जसले लगाउनु भएको छ उहाँहरूकोमा चाहिँ
1: त्यो भनेको त भदौसम्म पनि रोपाई भएको थियो
2: त्यस्तो चाहिँ अलिक धेरै नै कम क्षेत्रफलमा छ र उहाँहरूले चाहिँ त्यही अनुसारको जातहरू पनि लगाउनु भएको छ। अब जात अनुसार पनि फेरि रोकिरहेको आक्रमण कम बढी हुने भन्ने हुन्छ। अर्को चाहिँ यहाँको मात्रै खेतमा धान बाँकी छ, अब वरपर सबैले भित्रै सक्नुभयो भने फेरि त्यतातिरको सबै उडेर चाहिँ फेरि त्यतातिर आक्रमण गर्ने हुन्छ। कहिले पनि चाहिँ फेरि के हुन्छ, बीचमा कोही एकजनाले चाहिँ धेरै छिटो लगाउनु भएको छ, अरूकोमा चाहिँ ढिलो लगाइराखेको छ भने त्यो समय नमिल्दाखेरि पनि रोग किराले गर्ने आक्रमणहरू फरक हुन्छ। तर यद्यपि अबको अवस्था भनेको चाहिँ हामीले सरदरमा भन्दाखेरि चाहिँ लगभग जुनसुकै प्रकारको धानबालीमा अब लगभग विषादी हाल्ने चरण चाहिँ पार गरिसक्यो, त्यो अवस्था छ। र सँगै अर्को चाहिँ जस्तो यो जातको धानमा चाहिँ यस्ता रोग या किराहरू एकदमै धेरै बढे यो साल भन्ने खालको त्यस्तो रिपोर्टिङ पनि भएको छैन, तर यद्यपि रोग किराहरू त लाग्छ नि। उहाँहरूले स्थानीय प्राविधिकसँग सम्पर्क गरेर जुन राख्नुभयो अब चाहिँ लगभग त्यो अवस्था चाहिँ पार गरिसकेको जस्तो लाग्छ।
1: हो, असोज 15 पछाडि चाहिँ किसानहरूले आफ्नो पाकेको धान पाकेको बाला अब भित्र्याउने त्यसैले सुरक्षित रूपमा चाहिँ भण्डारणमा थन्काउने बेला चाहिँ अब शुरू हुन्छ, त्यो अनुसार चाहिँ किसानहरू खेत पस्न पनि सक्नुहुन्छ। यो गर्दै गर्दाखेरि स्थानीय वायुको अवस्था चाहिँ के छ त्यसमा चाहिँ ध्यान दिनु पर्यो भनेर तपाईँले जोड्नुभयो, यति कुरा चाहिँ मैले सही रूपमै भनिरहेको छु जस्तो लाग्छ। अब अघि हामी 110-120 दिनका चाहिँ जातका कुराहरू जोड्दै थियौं, जो असारको चाहिँ पहिलो हप्ता त्यो धान रोपाई भयो, अब चाहिँ त्यसलाई काट्न भित्राउन किसानहरू लाग्दै गर्दाखेरि के कुरामा चाहिँ अरू ध्यान दिने त?
2: अब चाहिँ केही स्थानहरूमा अझ विशेष गरी पहाड़ी भेगहरूमा चाहिँ यो स्थानीय वायुले जुन क्षणिक समयलाई वर्षा गर्नुहुन्छ त्यो सम्भावना चाहिँ रहन्छ। यहाँले भन्नुभएको जस्तै असारको सुरुवाती चरणमै र छोटो अवधिको धान लगाउनेहरूले त अस्तिको यो वर्षाको घटनाभन्दा अगाडि पनि छिटपुट काट्न शुरू गरिसक्नु भएको थियो, अब त त्यो त्यस्ता जातहरू चाहिँ अझ विशेष गरी भन्दा हामीले सुक्खा सेरिजका जातहरू अनि हर्गुनाथ 1, हर्गुनाथ 6 जस्ता जातहरू चाहिँ लगभग अब तयारी अवस्थामा छ, यिनीहरूले मौसमको जानकारी लिएर काट्न शुरू गर्दा हुन्छ, तर राम्रोसँग पाक्नु चाहिँ पर्यो, फेरि पछि मौसम बिग्री पो हाल्छ कि भनेर हतार गरेर कहिलेकाहीँ हामी काँचै धान भित्रेको छौँ, अनि त्यसले चाहिँ फेरि पछि यो पुतलीहरूको समस्याहरू चाहिँ भण्डारहरूमा आउँछ।
1: कुराकानीमा हुनुहुन्छ रामेश्वर रिमाल, उहाँ किसानका लागि कृषि मौसम सल्लाह बुलेटिन तयार पार्ने निकायको प्राविधिक अधिकृत पनि हुनुहुन्छ, र हामीले विशेष गरी अहिले जुन धान बालीले झडी बेहोर्यो, ठूलो वर्षा बेहोर्यो र अबको अवस्था के छ, अब किसान चाहिँ खेत पस्न सक्नुहुन्छ कि हुन्न भन्ने विषयलाई अहिले हामीले जोडिरहेका छौं। तपाईँले यसअघि भुजेको भिजेको ढलेको धानलाई चाहिँ सुरक्षा गर्ने केही उपायहरू चाहिँ जोड्नुभयो, अब कुनै कुनै क्षेत्रमा चाहिँ धान बाली भित्र्याउने बाला काट्ने त्यो बेला पनि भएको होला, हामी असोज 15 पछाडिको अवस्थामा पनि छौं। गाउँघरतिर त अब धान काट्ने बेला सुरु हो भनेपछि चाडपर्वको एउटा झल्को दशैं भित्रियो कि त्यो मौसम त्यस्तो आयो कि मौसम खुल्यो कि भन्ने जस्तो पनि लाग्छ, धान काट्न शुरू गर्दै गर्दा किसानहरू खेत पस्ने बेला हुँदै गर्दा, तर कहिलेकाहीँ तपाईँले अघि जोड्नुभयो दशैंका बेला पनि झरी परेका घटनाहरू छन्, त्यसले चाहिँ मौसमले अलिकति प्रभाव पारेका कुराहरू पनि छन्। झरीपछि कै अवस्थामा छौं फेरि हामी अहिले कुराकानी गर्दै गर्दाखेरि लागि पनि किसानलाई मौसम र यस्ता सूचनाहरू निकै महत्वपूर्ण छन् भनेर तपाईँले अघि भन्नुभयो. अब पानी पर्ने हल्लाहरू पनि छन् तपाईँले पनि सुन्नु भएको छ. अब आजको मौसम बुलेटिनले यस्ता कुराहरू चाहिँ कसरी समेट्ला के आउला त एउटा सानो चासो मैले यहाँनिर राखेँ.
2: हजुर अवश्य पनि हामीले मौसम पूर्वानुमानमा आधारित रहेर कृषि मौसम सल्लाह बुलेटिन तयार गर्ने चाहिँ हामीले मुख्य गरेर नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान सात दिनको मौसम पूर्वानुमानलाई आधार मान्छौं. त्यस हिसाबले हेर्दा केही ठाउँहरूमा मनसुन वायुको प्रभाव पनि रहेको पश्चिम वायु पनि सक्रिय हुँदै गरेको र स्थानीय वायु पनि यो समयमा सक्रिय भएर क्षणिक वर्षा गराउन सक्ने हुनाले हल्कादेखि मध्यम वर्षा हुनसक्छ भन्ने खालको नै पूर्वानुमान आउनेवाला छ. त्यस हिसाबले नै हामीले किसानहरूलाई धान काट्न पाकेको धान काट्न शुरू गर्नुहोस् तर सूचना चाहिँ अध्यावधिक रूपमा निर्णय गर्नुहोस् है भन्ने हिसाबले नै बुलेटिनमा त्यो कुराहरू आउनेछन् भने केही सुझावहरू चाहिँ अस्तिको जुन 9-11 भारी वर्षाले जुन उखु बालीमा धान बालीमा विशेष गरी बढी नोक्सानी भएको छ त्यसलाई कसरी स्याहार गर्ने भन्ने कुराहरू चाहिँ हामी राख्नेछौँ भने अरू चाहिँ हाम्रो फेरि यो क्यालेन्डर बेस्ड एडभाइजरीहरू पनि हुन्छ यो समयमा यो कर्म गर्ने यो कर्म नगर्ने भन्ने खालको हुन्छ त्यो कुराहरूलाई पनि हामी समेटेर बुलेटिन तयार गर्दैछौँ.
1: भनेको सामान्य वर्षाले पनि धानको बाला भिजायो भने त्यसले नोक्सानी गर्न सक्ने हो कि होइन यो चाहिँ के छ?
2: हजुर झरीको रूपमा एक दुई दिनमै भिज्यो लगातार रूपमा भने चाहिँ असर गर्छ. अब नत्र भने केही समय भिज्यो तर त्यसपछि मौसम सफा भएर घाम लाग्यो भने यहाँले त्यो जुन भिजेको बाला सुक्ने गरी घाम लाग्ने गरी त्यति समय चाहिँ पर्खिनु पर्यो अनि त्यसपछि फेरि त्यसलाई राम्रोसँग सुकाएर घाममा सुकाएर अनि भित्राउँदाखेरि त्यस्तो आत्तिनु पर्दैन. तर हामीले एउटा याद गर्नुपर्ने कुरा चाहिँ के हुन्छ भने लामो समयको लागि गाडीमा हामीले भण्डारण गर्नु अगाडि चाहिँ त्यसमा चिस्याम चाहिँ सकेसम्म कम हुने गरी प्रशस्त रूपमा हामीले 3-4 घाम भन्छौँ भन्दाखेरि त्यो चाहिँ कम्तीमा 12% आसपासमा उनीहरूले त्यो नाप्न सक्नुहुन्छ भने त्यसरी चाहिँ चिस्याम कम हुने गरी चाहिँ भण्डारण गर्दा पछि भण्डारणमा लाग्ने रोग किराहरूको असर चाहिँ कम हुन्छ.
1: भनेको धानलाई पनि सुकाउनु पर्यो.
2: हजुर पहिलो त हामीलाई त्यसलाई कुट्न सजिलो हुने हिसाबले धान काटेर खेतमै फिजाउने अब ठाउँ अनुसार कतै चाहिँ त्यसलाई पाँचो भन्ने गरिन्छ कतै नुन भन्ने गरिन्छ त्यसलाई हामी 2-3 दिन खेतमा छोड्ने गर्छौँ अनि त्यसपछि खलिहानमा ल्याएर त्यसलाई झार्छौँ अनि पराल एकतिर धान एकतिर गर्छौँ त्यसपछि पनि त्यो धानलाई सुकाएर अनि भित्राउँदाखेरि चाहिँ राम्रो हुन्छ. अब जसले मसिनको प्रयोग गर्नुहुन्छ अहिले त कस्टम हायरिङ सेन्टर
1: खलोमै काट्ने खलोमै भिजाउने त्यस्तो पनि आइसकिसक्यो
2: छ. अब पहिला जस्तो धेरै समय त्यसमा दिनलाई अब समयको पनि कुरा आउँछ लेबर चार्जको पनि कुरा आउँछ लेबर
1: लागतको
2: पनि कुरा आउँछ त्यस हिसाबले र अहिले चाहिँ सजिलो फेरि मसिनहरू पनि उपलब्ध छ अनि त्यो हिसाबले जसले ठुलो क्षेत्रफलमा लगाउनुहुन्छ उहाँहरूले मसिन प्रयोग गरेर झार्नुहुन्छ त्यस्तो केसमा त उहाँहरूले काट्दै धान झार्दै गर्नुहुन्छ तर त्यसलाई पनि कि त यिनीहरूले तुरन्त बिक्री गर्नु पर्यो लामो समय भण्डारण गर्ने हो भने चाहिँ 3-4 घाम कम्तीमा सुकाएर त्यसमा चाहिँ सकेसम्म वर्षाको मात्रा कम गरेर अनि बल्ल भण्डारण गर्नुपर्छ.
1: कतिपय किसानको त निकै धेरै धान हुन्छ नि रासकार.
2: हजुर
1: कति सुकाउने कति उठाउने अलिकति जटिल पनि होला.
2: हजुर अब त्यस्तो केसमा चाहिँ उहाँहरूले मिलमा सम्पर्क गरेर लामो समय आफूले भण्डारण नगरिकन मिलमा चाहिँ लगातार रूपमा उहाँहरूले त्यो मिलमा पठाइराखेर बिक्री गर्ने
1: भनेको त्यो भनेको पूर्व तयारीमा आफूले चाहिँ गर्नु पर्यो. म यो सबै आफै एक्लै थन्क्याउन सक्दिनँ भित्राउन सक्दिनँ भने खलैबाट पनि व्यवस्थापन गर्दा भयो. सबै सल्लाह चाहिँ तपाईँको रह्यो. नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृता रामेश्वर रिमाल आजको कुराकानीमा हामीसँग हुनुहुन्छ. तपाईँले चाहिँ किसानहरूलाई अब मुख्य भोलि धानको बेला छ धान भित्राउन खेत पस्न सक्ने सल्लाह दिँदै गर्दाखेरि अब मैले लगाएको धान तपाईँले भने अनुसार विभिन्न जातका होलान् यो पाक्यो पहिलपुर भयो अब मैले काट्दा हुन्छ भित्राउँदा हुन्छ भनेर ठ्याक्कै आफैले देखेर जान्न सकिन्छ कि के छ किसानका अनुभव पनि होलान् अभ्यास पनि होलान्.
2: हजुर सकिन्छ. जो किसान चाहिँ वर्षदेखि खेती गर्दै आउनुभएको छ उहाँले हेरेर पनि थाहा पाउनुहुन्छ. अर्को चाहिँ हामीले के पनि गर्न सकिन्छ भने स्थानीय रूपमा यो चलन चल्तीमा रहँदै आएको कुरा हामी खेतमा गएर विभिन्न ठाउँको चाहिँ धानको दाना झिकेर टोक्दाखेरि किटिक्क गऱ्यो भने अब यो चाहिँ राम्रोसँग भित्राउने अवस्थामा पुगेछ है भनेर चाहिँ त्यो थाहा पाउन सकिन्छ. यदि त्यसलाई टोक्दाखेरि चाहिँ त्यो लिचिक्क गर्ने भन्छन् अथवा त्योबाट दुध जस्तो अनि कटक्क आवाज नआउने भयो भने चाहिँ त्यस्तो राम्रोसँग सुकेको छैन है त्यसको भित्रको जुन दुध पसाएको अवस्था हुन्छ त्यो सुकेको छैन एक दुई दिन पर्खिनु पर्छ या चार पाँच दिन पर्खिनु पर्छ है भनेर किसानहरूले त्यो थाहा पाउन सक्नुहुन्छ
1: मिस्त्री टोक्दा जस्तो आवाज आयो भने काट्दा भयो
2: हजुर
1: त्यो नरिवल चबाउँदा जस्तो भयो भने अझै केही दिन पर्खिनु पर्यो त्यस सजिलो उदाहरण यसरी पनि हेर्न सकियो हामी धानको विषयमा केन्द्रित रहेर अहिले कुराकानी जोडिरहेका छौँ ठूलो पानी पर्दैन भन्ने जुन पूर्वानुमान अहिलेको हप्तालाई छ र हल्का पानी सामान्य वर्षाले भिज्दैन चाहिँ केही हुँदैन तर एक दुई दिनकै झरी मध्यम वर्षा भयो भने त त्यसले असर गर्छ भन्ने कुरा अघि पनि तपाईँ

0: पानी परेको अवस्था रह्यो। समग्र देशभरिको कुरा गर्नुपर्दाखेरि सरदरलाई थोरैले छुन सकेन, सबैभन्दा कम नै वर्षा भएको अनौपचारिक जानकारी छ। त्यो हिसाबले चाहिँ यो पटकको मनसुन चाहिँ गत वर्षहरूको तुलनामा सामान्य जस्तो नै देखियो। र यद्यपि जुन अस्ति यहाँले पनि जोड्नुभयो भोटेकोसीको जुन बाढीको कुरा, त्यो चाहिँ मनसुनी वायुले अथवा मनसुनी प्रणाली त्यसले ठोकिएर या त्यो ठाउँमा सक्रिय भएर पानी परेको नभएर त्यो चाहिँ फरक खालको घटना भयो। र त्यसले जुन नोक्सानी पुर्याएको क्षेत्रहरू विशेष गरी रसुवा, नुवाकोट, धारिङ र
1: गोरखा,
0: चितवन, नवलपरासीसम्मको क्षेत्र छ, त्यहाँ चाहिँ अब अस्तिको वर्ष जुन 9-11 गतेको वर्षाले चाहिँ अघिल्लो पटकको जुन भदौ 10 गतेको बाढी छ त्योभन्दा पनि खोलाको बहाव बढ्ने गरी चाहिँ माथिल्लो क्षेत्रमा चाहिँ आएन। यद्यपि देवघाट र त्योभन्दा तल चाहिँ सिमको गण्डकीको बाढीले चाहिँ त्यहाँ डुबानहरू अलिअलि भएको छ भने जुन गोर्खा र माथितिरको भाग भनेको धारिङ, नुवाकोट, रसुवा त्यो भागमा चाहिँ पहिलाको बाढीले नै धान लगाइएको धेरै ठूलो क्षेत्रफलमा चाहिँ पहिले नोक्सानी गरिसकेको हुनाले त्यहाँ धान नै थिएन, त्यो खोलाको वरपर चाहिँ धान नै
1: रहेको
0: थिएन, बगर मात्रै थियो। त्यस हिसाबले चाहिँ यो वर्षाले त्यो क्षेत्रमा चाहिँ थप क्षति चाहिँ भएन।
1: हो, जति क्षति बगरका रूपमा बन्यो त्यो सकियो, अरू चाहिँ क्षति भन्ने कुरा पछिल्लो वर्षाले चाहिँ त्यस्तो गरेन भनेर तपाईँले जोड्नुभयो। हामी त्यो क्षति पछाडिको चाहिँ न्यूनीकरणका कुरा अलि केही बेरमा पनि जोडाउला। अब धान कुहिनबाट जोगाउनु छ, त्यसै गरी क्षति न्यूनीकरण गर्नु छ, यी समस्याहरू छन्। बाढी पछाडिका कुरा जोड्नुभयो, कतिपय ठाउँमा चाहिँ ढलेको होला पश्चिमका चाहिँ केही तराई क्षेत्रहरू विशेष गरी भनेर चाहिँ जोड्नुभयो। ती जुन आए जानकारीमा आए नआउने पनि कतिपय ठाउँहरू छन्, धान ढालेका होलान्, त्योमा क्षति हुन सक्ने कुराहरू। किसानले अहिले तत्कालै अरू केही गर्न सक्नुहुन्छ त अघि दिएका सरसल्लाह बाहेक?
0: लगभग त्यही सरसल्लाह, त्यही सुझावहरू नै अथवा त्यही नै उपायहरू हुन्छ। ढलेको धान खेतमा जति सक्यो सकिन्छ त्यसलाई त्यहाँबाट पानी निकास छिटो गर्ने, त्यसलाई उठाउने र भिजेको धानलाई लामो समय भण्डारण नगर्ने, मिलहरूसँग समन्वय गरेर चिउरा भुजाको लागि त्यो चाहिँ तुरन्त बिक्री गर्ने।
1: किसानले चाहिँ धान काट्नु अघि पनि अलिकति ध्यान चाहिँ पुर्याउनु पर्यो, उसो भए
0: पुर्याउनु पर्छ। यिनीहरूले चाहिँ जस्तो आज मजाले घाम लागेको छ भनेर धान काटेर खेतमै छोड्नुभयो भने चाहिँ फेरि सूचना लिनु भएको छ दुई तिन दिन सफा रहन्छ भने त केही फरक परेन, नत्र भने चाहिँ फेरि सामान्य पानी पर्यो भने पनि फेरि यहाँको जुन काटेर राखे फिजाएको धान भिज्नु गयो भने चाहिँ त्यसले धान बालीमा त दानामा त असर गरे गर्यो, परालमा पनि असर गर्छ। फेरि त्यस्तो परालहरू चाहिँ छिटो कुहिने अनि त्यसलाई पछि एक ठाउँमा जम्मा गर्दाखेरि राम्रोसँग नसुक्दै जम्मा गर्दाखेरि त्यसमा ढुसीको विकास हुने अनि त्यस्तो पराल चाहिँ पशु वस्तुलाई खुवाउँदाखेरि त्यसको पाचन प्रक्रियामा असर गर्ने, पशु वस्तुलाई नै असर गर्ने त्यस्तो समस्या चाहिँ हुन्छ। त्यो भएर यिनीहरूले चाहिँ धान अन्नलाई मात्रै ध्यान नदिकन परालाई पनि ध्यान दिनुपर्ने हुन्छ।
1: पराल जुन पशु चौपायका लागि पछिसम्म खुवाइने चाहिँ घाँस बालीका रूपमा चाहिँ प्रयोग गरिन्छ, त्यसलाई पनि ध्यान दिनु किसानका लागि त्यो आवश्यकता पनि छ। अब पछिसम्म चाहिँ खुवाउने बाली नै भयो धानको सँगसँगै। नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकारी रामेश्वर रिमाल आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। र विशेष गरी हामीले अब किसान खेत पस्दै गर्दाखेरि मुख्य बाली धानमा चाहिँ के कस्ता सावधानी र कुराहरू चाहिँ जानकारीमा राख्ने भनेर चाहिँ चर्चा गरिरहेका छौं। तपाईँले आधिकारिक कृषि मौसम सल्लाहका चाहिँ लिने भनेर चाहिँ जोड्नु भएको छ, मौसमी सूचना त्यसै गरी कृषि मौसमी सूचना चाहिँ अलि आधिकारिकै हो भनेर चाहिँ कसरी सहजै प्राप्त गर्न सकिन्छ र अहिलेसम्मको हाम्रो अवस्था र व्यवस्था चाहिँ के छ त?
0: अब सुझावहरू चाहिँ जस्तो अझ कृषि क्षेत्रसँग
1: धेरै त सामाजिक सञ्जालबाटै नागरिकले चाहिँ किसानहरूले चाहिँ ती कुराहरू लिने गर्नु भएको छ, तर यो आधिकारिक छ है यो हो भनेर पनि बुझ्न त सक्नु पर्यो।
0: त्यसको लागि चाहिँ मुख्य र अहिले भर पर्दो सजिलो सबैले फलो गर्ने भनेको त सञ्चार माध्यमहरू नै भयो। अब यिनीहरूले चाहिँ जस्तो एफएम रेडियोहरूबाट, टेलिभिजनहरूबाट जुन समाचार आउने गर्छ त्यो कुरालाई पनि ध्यान दिनु पर्यो, त्यो आधिकारिक हुन्छ। त्यस्तै गरी अर्को चाहिँ नेपाल मौसम विज्ञान विभागको फेसबुक पेज छ, ट्विटर छ, त्यसलाई फलो गर्नुभयो भने त्यो पेजमा आउने सूचनाहरू पनि आधिकारिक हुन्छ। त्यस्तै गरी कृषि मौसम सल्लाह बुलेटिनको हकमा चाहिँ यहाँहरूले नेपाल कृषि अनुसन्धान परिषदको वेबसाइटमा जुन बुलेटिन राखेको हुन्छ त्यो सूचना भर पर्दछ। त्यस्तै गरी कृषि वन

0: कार्यालयको वेबसाइटमा पनि यो सूचना उपलब्ध हुन्छ। कृषि वातावरण मार्ग फेसबुक पेजलाई यहाँहरूले लाइक या फलो गर्नुभयो भने त्यहाँ पनि हामीले अध्यावधिक सूचनाहरू राख्ने गरेका छौं। त्यसै गरी विभिन्न पालिकाका प्राविधिकहरूसँग जोडिने गरी चाहिँ हामीसँग वाट्सएप ग्रुपहरू पनि छन्। ती ग्रुपहरूमा राखेको सूचनाहरू पनि आधिकारिक हुन्छ। सुझावको लागि त यहाँहरूले आधिकारिक बाहेक अरू स्वतन्त्र व्यक्तिको सुझावहरू पनि सुझावको रूपमा लिन केही समस्या भएन। तर मौसम पूर्वानुमानको कुरा चाहिँ त्यो अनुसार चाहिँ हामीले तयारी पूर्व तयारी गर्नुपर्ने हुनाले कहिलेकाहीँ हामीलाई चाहिँ अलिक बढी त्रसित गराउनेहरू पनि केही कुराहरू आएका हुन सक्छन्। कहिले चाहिँ एल्गोरिदमको इफेक्टले अघिल्ला वर्षहरूका त्यो फोटो भिडियोहरू पनि अहिले चाहिँ हाम्रो फ्रन्टमा चाहिँ आइराखेको हुनसक्छ। त्यो कुराहरूमा चाहिँ यहाँहरू विशेष गरी चनाखो
1: रहनु पर्यो र आधिकारिक मौसमी सूचनाहरू र कृषि मौसमका चाहिँ जानकारीहरू लिन सके किसानका लागि फाइदा नै हुन्छ। तपाईँले अघिसम्म जोड्दै गर्दाखेरि यो मुख्य बाली धानमा चाहिँ धान बालीको चक्र वा अन्य सामान्य अवस्थामा गरिने खेती भन्दाखेरि जुन अहिले परिवर्तनका मौसमी परिवर्तनका चक्रहरू देखिएका छन् नि त्यसलाई केही फेरबदल गर्नुपर्ने त्यस्तो केही लागेको छ नि? तपाईँ आफ्नो विचार त्यस्तो के छ?
0: अब यो चाहिँ स्वाभाविक रूपमा मनसुनको उत्तरार्ध मनसुन सकिने बेलामा या सकिसकेपछि पनि ठूलो वर्षा भएर धान खेतीमा क्षति गरेको हुनाले चाहिँ अब यो त्योभन्दा अगाडि नै धान भित्राउने गरी एकदम छोटा अवधिका जातहरूमा जानुपर्छ कि भन्ने खालको यो बहसको रूपमा चाहिँ यो आएको छ। नेपाल कृषि अनुसन्धान परिषदले छोटा अवधिका जातहरू विकास गर्नलाई पनि क्रमशः काम गर्दै चाहिँ आइरहेको छ। तर ठ्याक्कै हामीले अवधि तोकेर यति अवधिभित्र चाहिँ हामी यति जात विकास गर्छौं भन्ने अवस्थामा पुगेर अनुसन्धान भइसकेको चाहिँ छैन। तर आगामी दिनहरूमा त्यसमा पनि हामीले अनुसन्धानको कार्यलाई चाहिँ त्यो दिशातिर पनि सोच्नुपर्छ कि भन्ने चाहिँ हामीलाई बोध भएको छ।
1: नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। हामीले यस वर्षको समग्र मनसून अहिलेसम्मको अवधिमा चाहिँ मुख्य बाली धानमा यसको प्रभाव र अन्य खेती किसानीका विषयमा चाहिँ कुराकानी जोडिरहेका छौं। तपाईँले मनसून अवधिको वर्षा त्यसै गरी चिस्यान लगायतका यी कुराहरूलाई पनि जोड्नुभयो र अब खेत पस्दै गरेका किसानहरूले ध्यान दिनुपर्ने कुराहरूलाई पनि जोड्नुभयो। पूर्वमा कुरा जोड्दा मधेसतिर चाहिँ उखुलाई अलिकति जोगाउनु पर्ने अवस्था छ भनेर भन्नुभयो। त्यसै गरी समग्र धानको चाहिँ भित्राउने बेला ध्यान दिनुपर्ने कुराहरू जोड्नुभयो। सुरक्षित भण्डारणका कुरा किन महत्वपूर्ण छन् जुनसुकै बाली भित्राए पनि?
0: भण्डारणमा पनि रोग र किराहरूको असर हुने हुनाले र त्यो चाहिँ हामी कति अवधिको लागि भण्डारण गर्छौं त्यो अनुसारको तयारी पनि गर्नुपर्ने हुनाले भण्डारण पनि त्यत्तिकै महत्वपूर्ण छ। किन हामी धान लगायत जुनसुकै बाली त भित्राउँछौं, भित्राएपछि हामीले कुनै एउटा कुनामा या कुनै एउटा स्ट्रक्चरमा त्यसलाई राखिदिएपछि हामी त त्यसलाई क्रमशः बिस्तारै प्रयोगमा ल्याइरहेका हुन्छौं। तर भित्र त त्यहाँ पनि क्षति नोक्सानी भएको हुनसक्छ। खेतमा जस्तो हाम्रो नाङ्गो आँखाले प्रत्यक्ष रूपमा देखिने त हुँदैन, दिनकै हाम्रो निगरानी पनि नपुग्न सक्छ। त्यस हिसाबले चाहिँ यहाँहरूले केही कुराहरू भण्डारण गर्नु अगाडि नै सावधानीहरू अप्नाउनुपर्छ भने भण्डारण गरेको चाहे त्यो अन्न होस् या घाँस पराउनु होस् त्यसलाई पनि नियमित रूपमा अनुगमन गर्ने हेर्ने त्यहाँ कुनै समस्याहरू छन् कि भन्ने कुरामा चाहिँ चुनाव रहनुपर्छ।
1: अब जो जो किसानहरूले धान भित्र्याउँदै हुनुहुन्छ, खेती थन्क्याउँदै हुनुहुन्छ र भण्डारण गर्दै हुनुहुन्छ, त्यसपछि चाहिँ फेरि पनि हाम्रो कृषि जग्गा खेत बारी खाली हुने अवस्था आउँछ र त्यसको अर्को तयारी चाहिँ सुरु हुन्छ। अब अहिले मनसुनमा जति पानी पर्यो, जति पछिल्लो यो झरी पर्यो, यस्ता कुराहरूले आउँदो हिउँद र हिउँदे बालीको खेतीलाई चाहिँ कतिसम्म चाहिँ प्रभाव पार्ने गर्ला र तपाईँले अघि एल्मिनोको चाहिँ विकास क्रम पनि जोड्दै हुनुहुन्छ, त्यसको असर चाहिँ कस्तो देखिएला? हामी अलि परसम्मको चाहिँ पूर्वानुमानलाई हेरौँ न।
0: अब अहिले जसको उचो जग्गा छ र जसले धान भित्र सुरु गर्न सक्नु भएको छ उहाँहरूले विशेष गरी पहाड़ी भेगमा तोरी लगाउन सुरु भयो, उनीहरूले चाहिँ तोरी लगाउन सुरु गर्नुहुन्छ। त्यस्तै गरी तराईको उच्च भागहरूमा पनि तोरी र अब त्यहाँ मुला पनि लगाउन सुरु गरिसक्नु भएको छ। अब बिस्तारै आलु लगाउने समय पनि भयो। त्यस हिसाबले जुन अस्तिको पानी पर्यो त्यसले चाहिँ लगभग धेरै जसो देशका अधिकांश भूभागहरूमा चाहिँ चिस्यानको मात्रा चाहिँ प्रशस्त भएको छ। धान भित्राएर त्यो चिस्यान कायम हुँदैन, चिस्यान नसुक्दैन चाहिँ यहाँले अर्को बाली लगाउने तयारी गर्न सक्नुहुन्छ। र अर्को कुरा रह्यो हिउँदे वर्षाको कुरा र हिउँदको समयमा हुने वर्षालाई एल्निनोले कस्तो असर गर्छ भन्ने पक्ष रह्यो होइन। अब त्यसमा चाहिँ हिउँदे वर्षा के कति हुने कस्तो रहन्छ भन्ने पनि जलथलो नेपाल मौसम विज्ञान विभागको सायद आधा भोलिमा त्यो बुलेटिन आउँदैछ तीन महिनाको लागि अक्टोबर नोभेम्बर र डिसेम्बरको लागि. अब त्यो चाहिँ कस्तो आकलन आउँछ त्यो चाहिँ हामीले पनि हेर्ने बाँकी छ. र समग्र रूपमा हामीले भन्नुपर्दा चाहिँ गत वर्षहरूको पनि अनुभवलाई हेर्दा चाहिँ हिउँदमा चाहिँ पानी अलिकता कम परेको सुक्खा हिउँदमा चाहिँ सुक्खा बढ्दै गएको हुनाले विशेष गरी उहाँहरूले व्यावसायिक तरकारी खेतीहरू गर्नुहुन्छ भने चाहिँ पक्कै पनि उहाँले सिँचाइको व्यवस्था यी जग्गाहरूमा नै गरिराख्नु भएको छ. सिंचाइमा प्राथमिकता दिनु पर्यो. र अर्को चाहिँ एउटै वर्ष र हिउँदे वर्षमा चाहिँ कस्तो सम्बन्ध छ भन्ने
1: भएको छ.
0: अब त्यो चाहिँ विगतका वर्षहरूमा हेर्दाखेरि चाहिँ एल्निनो भएको वर्षमा चाहिँ पश्चिमी वायु सक्रिय नै रहने गरेको देखिएको छ. र त्यस हिसाबले चाहिँ जस्तो मनसुनमा चाहिँ एल्निनो वर्षहरूमा पानी कम परेको देखिएको छ भने हिउँदको वर्षमा चाहिँ एल्निनोले सकारात्मक असर पो पारेको हो कि भन्ने जस्तो विगतका तथ्याङ्कहरू चाहिँ छ. तर त्यो हरेक पटकको एल्निनोले फरक खालको प्रभाव पार्ने हुनाले यो पटक पनि हिउँदमा चाहिँ सरदर नै वर्षा हुन्छ या सरदरभन्दा बढी नै हुन्छ भनेर आश गर्नु त सकियो. तर हामीले अहिले नै त्यो त्यसको आकलन चाहिँ पाइसकेका छैनौँ.
1: कतिपय अवस्थामा त मौसमविदहरूले चाहिँ सुक्खा खडेरी बढ्ने पो भनेर अलिकति चिन्ता व्यक्त गर्नुभएको थियो. यो ठ्याक्कै चाहिँ बढ्ने भनेर चिन्ता व्यक्त गर्दाखेरि किसानलाई कस्तो प्रभाव पर्छ भन्नेतर्फ पनि ध्यान दिन सकिन्छ होला नि.
0: हजुर, सकिन्छ. अब उनीहरूको उद्देश्य त सजग गराउने नै रहन्छ. यद्यपि त्यो सूचना कसरी गयो र त्यो ग्रहण गर्ने व्यक्तिले चाहिँ कसरी ग्रहण गर्नु हो त्यो कुराले पनि फरक पार्छ. तर पटक पटक एल्निनो वर्ष हो, सुक्खा बढ्छ, सुक्खा हुन्छ भन्दै गर्दाखेरि एक खालको डर चाहिँ किसानहरूमा त्यो पैदा भएको हामीले पनि महसुस गर्यौं.
1: भनेको आउँदा दिनमा चाहिँ तपाईँहरूले आफ्नो बुलेटिनमा पनि यस्ता कुराहरूलाई समेट्ने प्रयास चाहिँ गर्नुहुन्छ
0: गर्छौं. हामी समेट्छौं. जस्तो यो ऋतुगत आकलन आएपछि पनि यो सिजन भरिलाई चाहिँ सर्भरमा यस्तो हुँदैछ है, तपाईँहरूले यो काम गर्नुहोस् यो नगर्नुहोस् भनेर हामी बुलेटिनमा चाहिँ सुझाव दिन्छौँ भने अब हरेक हप्ता के कस्तो रहन्छ त्यसको आधारमा पनि हामी सुझाव दिन्छौँ. त्यो भएर यहाँहरूले हाम्रो बुलेटिनमा फलो गर्नुभयो भने पनि धेरै कुराहरू चाहिँ त्यहाँ जानकारीको रूपमा पनि यहाँहरूले लिन सक्नुहुन्छ. पूर्व तयारीको लागि पनि ती जानकारीहरू लिएर पूर्व तयारी गर्न सक्नुहुन्छ.
1: उसो भए रिमालजी, तपाईँले भने जस्तै मौसमकै अनिश्चितता हुने, खेतीबाली क्षति हुने, जोखिम पनि हुने किसानका लागि, यो अवस्थामा सरकार, सम्बन्धित निकाय, त्यसै गरी तपाईँहरू जस्तै संघ संस्था, नार्क जस्ता चाहिँ संस्थाहरू, यो निकायहरू हो नि किसानका लागि त चाहिने नजिकका निकायहरूले, अब थप चाहिँ मौसमकै अवस्थालाई, एल्निनो विकास हुँदै गरेको चक्रको चाहिँ प्रभावलाई ध्यानमा राखेर के काम अहिलेदेखि शुरू गर्ने हो त, त्यस्तो के पूर्व तयारी थाल्ने त?
0: हिउँदको समय तुलनात्मक रूपमा कम पानी पर्ने समय भएको हुनाले यिनीहरूले चिसियान रहँदैन अब लगाउने बाली लगाउने, त्यस्तै गरी सिंचाईको व्यवस्थालाई प्राथमिकतामा राख्ने र नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा बाट 3 दिनको र 7 दिनको पूर्वानुमान हुन्छ, आकलन हुन्छ, त्यो सूचनालाई मध्यनजर गर्ने, त्यो अनुसारको चाहिँ कृषि कर्महरू गर्ने र त्यसैको आधारमा हामीले यो कृषिमा पनि बाली पिछेको चाहिँ सुझाव सल्लाहहरू दिएका हुन्छौँ. त्यो सुझाव सल्लाहलाई चाहिँ यिनीहरूले फलो गर्ने, त्यति गर्दाखेरि पनि धेरै क्षति न्यूनीकरण गर्न सकिन्छ. र अर्को कुरा चाहिँ प्राविधिकहरूसँग पनि यिनीहरू निरन्तर सम्पर्कमा रहनुपर्छ. कतिपय कुराहरू सामान्य जानकारीहरू पनि हामीलाई कुनै अवस्थामा नहुन सक्छ. त्यस्तो अवस्थामा चाहिँ यो कृषि प्राविधिक, पशुपालन अथवा भेटनरी प्राविधिक, मत्स्य प्राविधिकहरूसँग यहाँहरू निरन्तर सम्पर्कमा रहेर उहाँहरू उसको चाहिँ सुझाव लिएर र आफूलाई परेका समस्याहरू पनि सेयर गरेर मलाई यस्तो समस्याहरू देखिएको छ है, यसमा के गर्ने भनेर चाहिँ यहाँहरूले गुहरू टु वे कम्युनिकेसन गर्दाखेरि चाहिँ यस्ता क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ.
1: भनेको तपाईँहरू माझ पनि किसानहरूले समस्या गुनासा राख्न सक्नुभयो?
0: सक्नुहुन्छ. हामीसँग एउटा डेडिकेटेड नम्बर नै छ, टोल फ्री नम्बर छ. हरेक शुक्रबार 4 देखि 6 बजेसम्म यहाँहरूले फोन गरेर कुराकानी गर्न सक्नुहुन्छ. त्यो नम्बर चाहिँ 1135 1135 भन्दा 4 अङ्कको नम्बर रहेको छ र त्यो चाहिँ यहाँहरूलाई आफ्नो शुल्क पनि लाग्दैन. यहाँहरूले एनटिसी या एनसेल जुनबाट कल गर्दा पनि त्यो नम्बरमा कल गर्दा यहाँहरूलाई पैसा लाग्दैन र एकैपटक धेरै खाल प्रकारका विज्ञहरूसँग कुराकानी गर्न सक्नुहुन्छ. अब हाम्रो त फेरि कस्तो छ भने थोरै तरकारी लगाइन्छ, थोरै क्षेत्रफलमा फेरि गहुँ लगाइन्छ, थोरै क्षेत्रफलमा तोरी लगाइन्छ होइन, अनि पशु पनि एउटा दुईवटा गाईबस्तु पनि पालेका हुन्छौँ, उस्तै गरी 4-5 भेडा बाख्रा पनि हुन्छ. हाम्रो त यस्तो खालको सिस्टम छ नि त त्यो हिसाबले चाहिँ किसानहरूले एकै पटक त्यहाँ फोन गरेर पालै पालो पशुपालनसँग सम्बन्धित समस्याको लागि पनि अथवा जिज्ञासाको लागि पनि खेतीबारी सम्बन्धी पनि माटो र मल सम्बन्धी जानकारीको लागि पनि मत्स्यपालन सम्बन्धी जानकारीको लागि पनि यहाँहरूले शुक्रबार 4 बजेसम्म 11:35 1135 कल गरेर यो सुविधा लिन सक्नुहुन्छ
1: भनेको समग्र कृषि मौसम कृषि समस्या यी सबै कुराहरू चाहिँ किसानले एकमुष्ट त्यहाँ जोड्न सक्नुहुने भयो चासो राख्न सक्नुहुने भयो र त्यसै अनुसार अनि मैले फेरि पनि कार्यक्रमको अन्तिममा चासो राखेँ अब असोज मध्य पछाडि चाहिँ खेत पसेका किसानले अब कहिलेसम्म चाहिँ धान थन्काइसक्नुहुन्छ र अर्को तयारीमा चाहिँ लाग्नुहुन्छ यो कति लामो अवधि हुन्छ त
0: हजुर अब यो जसरी धान लगाउँदाखेरि चाहिँ हाम्रो जस्तो सबभन्दा सुरुमा रोपाई भएको र अन्तिमसम्म भएको हेरेर झन्डै 1.5 महिना अथवा त्योभन्दा अझ प्लस हुन्छ नि अब त्यस हिसाबले धान भित्राउने समय पनि 1.5 महिना नै त जाँदैन है तर पनि करिब करिब झन्डै 1 महिना जस्तो चाहिँ यो रहन्छ अनि जसले छिटो लगाउनु भएको छ उहाँहरूको अलिक छिटो हुने उहाँहरूले फेरि त्यही अनुसारको हिउँदे बालीहरूलाई चाहिँ तयारी गर्न सक्नुहुन्छ करिब करिब 1 महिना जस्तो त अब यो जान्छ फेरि
1: उसो भए यही असोज कार्तिकमा चाहिँ धान भित्राउँदै गर्दा र अरू खेतीपाती गर्दाखेरि जो किसानहरू खेती कर्ममा संलग्न हुनुहुन्छ उहाँहरूलाई महत्वपूर्ण अन्तिमको सल्लाह सुझाव चाहिँ के छ त तपाईँको
0: यिनीहरूले मौसमले प्रत्यक्ष पार्ने प्रभाव पार्ने हुनाले मौसम पूर्वानुमान मौसमी आकलनहरूलाई यस्ता सूचनाहरूलाई ध्यान दिनुहोस् सूचनाहरू लिँदाखेरि सकेसम्म भरपर्दो र सुनिश्चित स्रोतबाट सूचनाहरू लिने गर्नुहोस् र नेपाल कृषि अनुसन्धान परिषदले साप्ताहिक मौसम पूर्वानुमानको आधारमा तयार गर्ने कृषि मौसम सल्लाह बुलेटिन विभिन्न माध्यमहरूबाट चाहिँ हामी प्रचार प्रसार गरिरहेका छौँ यहाँहरूसँग आउने व्यवस्था गरिरहेका छौँ त्यसमा आधारित रहेर कृषि कर्महरू गर्नुहोस् र केही समस्याहरू परेमा नहिचकिचाइकन प्राविधिकहरूलाई आफ्नो समस्याहरू राख्ने गर्नुहोस् र उहाँहरूको सुझाव अनुसार कृषि कर्महरू गर्नुहोस्
1: उहाँ हुनुहुन्थ्यो नेपाल कृषि अनुसन्धान परिषद नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 11:35 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ उज्यालो रेडियो नेटवर्क र कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिको नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु।

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
1: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
0: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने
3: हो र अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्टन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
1: फोन 0 5 93 3 5 55।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
1: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
4: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
1: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
1: 0942-8888 अन्ठानब्बे 0 8888।

0: को दिन उपहार छ
1: यस दशैंमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक सजिलो ईएमआई र एक्सचेन्ज सुविधा पनि लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37272 एसएमएस गर
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सी ठाकुरान प्रश्न विचार जानो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो
1: यो समय किसान पाइन प्रोडक्ट्स प्रालीको हो
0: राष्ट्रको शान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स

नमस्कार म विजय रिमाल जन रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। यस वर्षको मनसून बाहिरिने चरणमा तत्काल ठूलो वर्षाको सम्भावना कम। रातो नदीको बाढ़ भत्किएपछि महोत्तरीको जलस्रोत बजार जलमग्न। मुस्तानको कोर्ला नाकामा 150 भन्दा बढ़ी कन्टेनर रोकिए। जोमसन कोर्ला सड़क भनी संचालनमा हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित। कांग्रेसको देवा समूहको 3191 वड़ामा अधिवेशन सम्पन्न। संस्थापन पक्षमा पदाधिकारीका आकांक्षी बढ़दै। ईरान युद्धमा अमेरिकी सैन्य उपस्थिति बढ़्यो। हर्मुज जलमार्गमा तेल ट्याङ्करमा आक्रमण। र एसियाली खेलकुदमा सहभागी नेपाली क्रिकेट टोली स्वदेश फिर्ता। 2027 एक दिवसीय क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक। नेपाल खबरमा अब पूरा खबर। यस वर्षको मनसून बाहिरिने चरणमा पुगेको छ, तर कहिलेदेखि बाहिरिन्छ भनेर ठ्याक्कै भन्न नसकिने मौसमविदको भनाइ छ। मनसून बाहिरिने औसत मिति आज अक्टोबर 2 तारीक हो। अब विस्तारै पश्चिमी क्षेत्रबाट मनसून हट्न थाल्ने अनुमान छ। मौसमविदका अनुसार मनसून देशभरबाट एकैपटक बाहिरिँदैन, यो पश्चिमी भागबाट क्रमशः हट्दै पूर्वी भागबाट बाहिरिन्छ। नेपालमा मनसून भित्रिने औसत मिति जून 13 तारीक अर्थात जेठ अन्तिम हप्ता हो। यस वर्ष मनसून यो मितिभन्दा 6 दिन ढिला असार 5 गते कोशी प्रदेशबाट प्रवेश गरेको थियो र क्रमशः फैलदै असार 16 गते देशभर पुगेको थियो। अब मनसून बाहिरिने चरणमा रहेकाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, तर केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको भन्ने सम्भावना छ। महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशका पहाड़का एक दुई ठाउँमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक दुई ठाउँमा पनि हल्का वर्षाको सम्भावना छ। लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशका हिमाल तथा पहाड़ी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जनाएको छ। रातो नदीको बाढ भत्किएपछि महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वर जलमग्न भएको छ। बलवा नगरपालिका पञ्चोटी तथा महोत्तरी गाउँपालिकाको गोरीगमा र मडै बस्ती नजिक बाढ़ भत्किएपछि नदीको पानी जलेश्वर बजार क्षेत्रमा पसेको छ। गएको मंगलबार भत्किएको बाढ़द्वारा पानी बस्ती र खेततर्फ पस्दै अर्थ बुधबार बेलुकीदेखि जलमग्न बनेको थियो। पानी निकासको उचित व्यवस्था नहुँदा बजार क्षेत्रमा पानी जम्दै गएको छ। जलेश्वर एक नगरपालिका चौकदेखि हटिया क्षेत्रसम्म सड़कमा पानी जमेको छ। बाढ़ीको कारण गाड़ी चलाउन तथा पैदल हिँड्न समेत समस्या भएको स्थानीयले बताएका छन्। बाँध भत्किँदा महोत्तरी गाउँपालिकाका रतबारा मडी र गोरीगमा तथा जलेश्वर नगरपालिकाका छोटका रतबारा बजराही र धवनीमा धान बालीमा क्षतिग्रहेको छ। किसानका अनुसार बाढ़ीले काट्ने बेलाको धान ढलाएर नोक्सान गरेको छ। स्थानीयका अनुसार बन्चौरी क्षेत्रमा हरेक वर्ष बाँध भत्किने गरेको छ। गएको वर्ष पनि त्यही क्षेत्रमा बाँध भत्किएपछि जलेश्वर डुबानमा परेको थियो। अधिकारी इन्द्रदेव यादवका अनुसार नगर क्षेत्रमा पछिपछि भत्किएको बाँध तत्काल मरमत सम्हार गर्ने र जलेश्वरको पुछारबाट पानी निकास गर्ने काम शुरू गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धनराज उप्रेतीले हिमाली क्षेत्रमा देखिन थालेका असामान्य र विनाशकारी विपदका लागि परम्परागत पूर्व सूचना प्रणाली पर्याप्त नहुने बताउनु भएको छ। काठमाडौँमा हिजो भएको परिवर्तनशील हिमालयमा जल सुरक्षा विषयक उच्चस्तरीय संवादमा उहाँले बाढ़ी नदीमै सीमित हुन्छ र घरसम्म आइपुग्दैन भन्ने आम बुझाएका कारण पछिल्लो समय मानवीय क्षति हुने गरेको बताउनुभयो। भदौ 10 गते घटेको त्रिशुली गरिगढमा आएको बाढ़ीले ठूलो मानवीय तथा भौतिक क्षति गरेको स्मरण गर्दै उहाँले यस्ता विपद हिमाली सुनामीको संज्ञा दिनुभएको छ। चीनबाट सामान सहित आएका 150 भन्दा धेरै कन्टेनर कोर्ला नाकाको हिचुङ भन्सारको यार्डमा रोकिएका छन्। भन्सार कार्यालयका प्रमुख विदुर चुनालका अनुसार यार्डमा रहेका झण्डै 90% कन्टेनरको भन्सार जाँचपास भइसके पनि सड़क अवरूद्ध हुँदा गन्तव्यतर्फ पठाउन सकिएको छैन। बाँकी कन्टेनरको जाँचपासको प्रक्रिया पनि 2 दिनभित्र सक्ने उहाँले बताउनुभयो। गएको शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण बेन जोमसन कोर्ला सड़क खण्डका 46 ठाउँमा पानी पर्यो र नदी कटानले क्षति पुर्याएको थियो। तातोपानी र रसागर नाका बन्द भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको कोर्ला नाका पनि सड़क अवरूद्ध भएपछि व्यापार
तिहार प्रभावित भएको भन्सार प्रमुख चुडालले बताउनुभयो। दशैं तिहार लक्षित सामान आयात हुने समयमा सड़क अवरूद्ध हुँदा राजस्व संकलनमा समेत असर परेको भन्सार कार्यालयको भनाई छ। यसरी वर्षाका कारण पाँच दिनदेखि अवरूद्ध जोमसम कोर्ला सड़क खण्ड हिजोदेखि संचालनमा आएको जिल्ला प्रहरी कार्यालय मुस्तानले जनाएको छ। यता हिमपातका कारण कैलाश मानसरोवर दर्शनका लागि चिनिया पक्षले आवाजात बन्द गरेको छ। हिंसामा कार्यरत अध्यागम कर्मचारी तेमा लामाका अनुसार पर्सिदेखि नाका खुल्ने अनुमान छ। यसपटक अहिलेसम्म हिंसा नाका हुँदै 6,010 पर्यटकले कैलाश मानसरोवर दर्शन गरेका छन्। मानसरोवरको दर्शनको मुख्य समय सकिने लग्दा भएको भारी हिमपातले हिंसा नाकामा आवाजात सँगै स्थानीय व्यापार र सीमा क्षेत्रको जनजीवन प्रभावित भएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशनको तयारी तीव्र बनेको छ। संस्थापन इतर समूहले देशभरका 6,743 वडा मध्ये 3,191 वडामा अधिवेशन सम्पन्न गरेको जनाएको छ। इतर समूहको केन्द्रीय निर्वाचन समितिका अनुसार हिजो सम्पन्न वडा अधिवेशन अन्तर्गत कोशी प्रदेशका 1,157 वडा मध्ये 577, मधेसका 1,271 मध्ये 402, बागमतीमा 1,121 मध्ये 563, गण्डकी प्रदेशमा 762 मध्ये 366 वडामा अधिवेशन सम्पन्न भएको छ। यस्तै लुम्बिनी प्रदेशका 983 मध्ये 550, कर्णालीमा 715 वडा मध्ये 277 तथा सुदूरपश्चिममा 734 वडा मध्ये 456 वडामा अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। संस्थापन इतर समूहको 15 महाधिवेशन आउँदो मंगसिर 21 23 गते हुनुपर्ने तय छ। यता कांग्रेसको संस्थापन पक्षमा अधिवेशनको तयारी अघि बढ़ेको छ। संस्थापन पक्षले पर्सि काठमाडौँमा महाधिवेशन उद्घाटन गर्दैछ। नजिकै जाँदा संस्थापन पक्षमा विभिन्न पदका लागि आकांक्षीहरूको संख्या पनि बढ्दै गएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनमा नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।

0: ังมองเข้าใจเต็มปาก
1: युद्धार पर्व में यूरोपेंस प्रस्तुत करने चाहे रंगीन चेकर बर्सिंग समुदाय रु 50,000 को यूरोपेंस को खरीद पाऊंगे बाकी तो कुपन दोनों पाउंड हो 3 बजे एसी एक साल डबल डोर फ्री इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस में पाउंड हो एक जोड़ी को लाने बाली टू यूरोपेंस घर मात्र है ना रंगाउन हो सपना
2: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँ 90 MHz अब थप खबरहरू 88 देखि 11 गतेसम्म परेको वर्षापछि आएको बाढ़ी पहिरोले म्याग्दीमा जलविद्युत आयोजन र प्रसारण लाइनमा क्षति पुर्याउँदा विद्युत उत्पादन तथा आपूर्ति प्रभावित भएको छ। अन्नपूर्ण नगरपालिका 4 नारचाङमा रहेको 6 MW क्षमताको रेले खोला जलविद्युत आयोजनाको बाघमा बाढ़ी पर्दा विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ। त्यसै गरी बाढ़ी परेको कारण दाना खुर्कुट विषय 20 KV प्रसारण लाइनमा पनि क्षति पुगेको छ। कालीगण्डकी नदीमा आएको बाढ़ीले अन्नपूर्ण गाउँपालिकाको पोखरी बगर धेरच्याङ र दुबाको

0: बात किए स्थानीय वासी व्यवसाय और पर्यटन क्षेत्र में चिंता बढ़े। पूर्व वडा सदस्य भीम बहादुर सिंह ने पुल दोधरा चांदनी को पहचान इतिहाससंग जोड़े तत्काल पुनर्निर्माण कर मांग कर पिलर भत्की आवागमन बंद महाकाली नदी में ठूल बाढ़ी न आए पनी गई बुधवार बिहान पुल का आठ पिलर मध्य दोधरा चांदनी तर्फ को तेसरो पिलर भत्किए पुल में आवागमन रोक 22 वर्ष अघि निर्माण पुल दोधरा चांदनी जिला को सुदूरमुकाम संग प्रत्यक्ष जोड़ने महत्वपूर्ण मध्यम का रूप में रहे थी। अब विदेश को खबर अमेरिकाले ईरान वरपर आपने सैन्य उपस्थिति थप बढ़ाने तैयारी कर अमेरिकी सेना ने थप झंडे 9,000 सैनिक तथा मरीन सहित तेसरो विमान बाहक युद्ध समूह अर्क लैंडिंग समूह मध्य पूर्वतर्फ पठान थालेको समाचार में जनाएको छ। यसैगरी आउँदो अक्टूबर को अंत्य व नोभेम्बरसम्म ईरान वरपर 3 अमेरिकी विमान बाहक समूह और 2 लैंडिंग समूह रहने अपेक्षा गरेको अमेरिकी अधिकारीहरूले बताएका छन्। अमेरिकी संचार माध्यम का अनुसार यसैगरी नै मध्य पूर्व में रहकर अमेरिकी सैन्य शक्तिसँग थप सैनिक र युद्धपोत जोड़िएपछि त्यस क्षेत्रमा अमेरिकी नौसैनिक तथा हवाई शक्ति उल्लेख रूपमा बढ्ने अनुमान छ। यसैबीच विश्वको प्रमुख तेल आपूर्ति मार्गका रूपमा रहेको हर्मुज जलमार्गमा तनाव बढ़ेको बीबीसीले जनाएको छ। जलमार्गबाट गुजरिरहेका ठूला तेल ट्याङ्करमा अज्ञात वस्तुले प्रहार गर्दा आगलागी भएको रिपोर्ट सार्वजनिक भएको छ। पछिल्ला दिनमा हर्मुज क्षेत्रमा ट्याङ्करमाथि भएका आक्रमण र अमेरिकी सैनिक गतिविधिका कारण व्यावसायिक जहाजको आवतजावत र तेल आपूर्तिको सुरक्षाबारे चिन्ता बढ़ेको छ। अब खेल खबर नेपाली राष्ट्रीय पुरुष क्रिकेट टोली विश्व एसियाली खेलकूदमा सहभागिता जनाएर गैरादी स्वदेश फर्किएको छ। नेपाली टोली जापानको टोकियोबाट नेपाल आइपुगेको हो। नेपाली क्रिकेट टोलीले यस संस्करणको एसियाली खेलकूदमा पदक जित्न नसके पनि समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको छ। नेपालले टेस्ट राष्ट्र अफगानिस्तानलाई 12 वर्षपछि हराउन सफल भयो। नेपालले यसपटक अफगानिस्तानलाई 5 विकेटले हराएको हो। समूह चरणको अन्तिम खेलमा भने वर्षा बाधक भन्दा नेपालले आयोजक जापानसँग अंक बाँडेको थियो। त्यस्तै समूह जिताका साथ क्वार्टर फाइनलमा प्रवेश गरेको नेपालले श्रीलंकालाई प्रतिस्पर्धी पायो। श्रीलंकासँगको खेल पनि वर्षाले प्रभावित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। नेपाल आईसीसी टी20 वरियतामा श्रीलंका भन्दा पछाडि रहेका कारण क्वार्टर फाइनलबाट बाहिरिएको हो। उता दक्षिण अफ्रिका जिम्बावे र नामिबिया संयुक्त रूपमा आयोजना हुने सन् 2027 को आईसीसी एक दिवसीय क्रिकेट विश्वकपको समूह विभाजन र खेल तालिका सार्वजनिक भएको छ। दक्षिण अफ्रिकाको केप टाउनमा हिजो आयोजित कार्यक्रममा सार्वजनिक गरिएको समूह विभाजन समूहमा अफगानिस्तान अस्ट्रेलिया भारत पाकिस्तान जिम्बाब्वे भएका छन् भने यसै बीच एउटा टोली छनौट भएर आउनेछ। यस्तै समूह बीमा इंग्ल्याण्ड न्यूजील्याण्ड दक्षिण अफ्रिका बंगलादेश श्रीलंका र छनौटबाट आउने अर्को एक टोली रहनेछ। चार बजेदेखि भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि। यस वर्षको मनसून बाहिरिने चरणमा तत्काल ठूलो वर्षाको सम्भावना कम। रातो नदीको बाँध भत्किएपछि महोत्तरीको जलेश्वर बजार जलमग्न। मुस्ताङको कोर्ला नाकामा 150 भन्दा बढ़ी कन्टेनर रोकिए। जंक्सन कोर्ला सड़कको भने सञ्चालनमा हिमपातले कैलाश मानव सरोवर यात्रा प्रभावित। कांग्रेसको देउवा समूहको 3,191 वडामा अधिवेशन सम्पन्न। संस्थापन पक्षमा पदाधिकारीका आकांक्षी बढ़दै। ईरान युद्धमा अमेरिकी सैन्य उपस्थिति बढ़्यो। हर्मुज जलमार्गमा तेल ट्याङ्करमा आक्रमण। र एसियाली खेलकुदमा सहभागी नेपाली क्रिकेट टोली स्वदेश फिर्ता। 2027 को एक दिवसीय क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक। अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू 3 करोडसम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क।

0: आफ्नो एकमात्र द्वितीय सेवा डिस्को
1: देश हो खुशीको कनेक्सन
2: आउँछ तलब जान्छ तलब खल्ती खाली छैन बचत
3: सो व्हाट नेक्स्ट

0: पचासै देखि आफ्नो नियमित कमाई र तलब करिब 1000 भन्दा माथि देखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहज पूरा गर्नुहोस्।
1: थप जानकारीको लागि 9851314531 वा व्हाट्सएप र वाइबर नम्बर 9803553678 सम्पर्क गर्नुहोस्।
0: एनआईसी एसिया क्यापिटल।
2: सहयोगीको शिर
1: मेरो जोडको काख
2: स्वच्छ सुन्दर र शुद्ध प्रकृति
1: शान्ति र आनन्दको अनुभूति
2: घरबाट टाढा
1: सहरबाट नजिकै
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9816493661 र 9841294481 वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 बजे भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य उपचार उपलब्ध गराउन छत्रपाडी निशुल्क चिकित्सालय र डम्बु सामुदायिक स्वास्थ्य परिषदसँग सम्झौता गरेको छ। अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा हिजो महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गोल र प्रमुख प्रशासक अधिकृत मुक्तिराम अरियालको घरघरमा सम्झौतामा हस्ताक्षर गरिएको छ। यसरी सड़कबाट उद्धार गरी मानव सेवा आश्रममा राखेका व्यक्तिको नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार समेत निशुल्क गर्ने महानगरले जनाएको छ। अख्तियार मृतक अनुसन्धान आयोगले नापी कार्यालय कलंकी काठमाडौँका संरक्षक सुवेन्द्र श्रेष्ठ विरूद्ध गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। आयोगले श्रेष्ठले गैर कानूनी रूपमा आर्जन गरेको सम्पत्ति उनकी श्रीमती कमला श्रेष्ठको नाममा समेत रहेको दावी गर्दै 4,74,46,813.49 रूपियाँ बिगो कायम गरेको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागडुङ्गा सडक मार्गमा ट्राफिक नियम उल्लंघन गर्ने 284 जना चालक

भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता मनिष राज सुवेदीले सुरुङ मार्ग सञ्चालनमा आएदेखि अहिलेसम्म ट्राफिक नियम उल्लङ्घन कार्य चलाउनलाई कार्यवाहीको दायरामा ल्याउने गरेको जानकारी दिनुभयो। र बैंकिङ कसुर मुद्दामा 80 लाख रूपियाँ दिनु कायममा भई फरार रहेका एकजनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका 15 बस्ने 40 वर्षीय राजकुमार बिरामी रहेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेको हो। बिहान 9 बजेको राष्ट्रिय बचार भन्दा खबर सक्नु अघि मुख्य खबर के यस वर्षको मनसून बाहिरिने चरणमा तत्काल ठूलो वर्षाको सम्भावना कम। काठमाडौँ महानगरद्वारा ज्येष्ठ नागरिकको निशुल्क उपचारका लागि अस्पतालसँग सम्झौता। सड़कबाट उद्धार गरिएका व्यक्तिको नियमित स्वास्थ्य परीक्षण गर्ने र नागढुङ्गा सुरुङ मार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने 200 भन्दा धेरै चालक कार्यवाहीमा। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र 12:30 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढेर सुन्नु गर्नुहोला। शरीरलाई स्वस्थ राख्नु प्रशस्त पानी।

0: सुनिए भाकुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क सड़क सुरक्षा जीवन रक्षा
1: ओ गुरुजी पैदल यात्रीलाई के भन्नुहुन्छ तपाईका सडक खुल्ला हुन साथ दौडिन सक्नुहुन्छ तर पैदल यात्रीले त तपाईको जस्तो सुविधा पाउँदैन त
0: सिक्रदी तथा टाटा मोटर्स

यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि. नकिटोमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 3727 मा एसएमएस गर. शर्त भुला गर्नेछन्.

0: उज्यालो रेडियो नेटवर्क
1: तपाईं उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ कार्यक्रम सड़क र सवारी।

नमस्कार, कार्यक्रम सड़क र सवारीमा तपाईलाई स्वागत छ। प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै तपाईको साथमा छु मनोज केसी। कार्यक्रम सड़क र सवारी तपाईले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि हरेक सोमबार अनि शुक्रबार बिहान 9 बजेको नेपाल खबरपछि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई सिपनी टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको हो। कार्यक्रममा हामीले सुरक्षित यात्राको लागि हामी आफैले अपनाउनु पर्ने र अपनाउन सकिने विभिन्न सावधानीका कुरा गर्छौं। साथै सर्वसाधारणले सड़क र सवारीमा भोग्नु परेका समस्या र तिनको समाधानका लागि गर्न सकिने विभिन्न प्रयासका कुरा गर्छौं। विभिन्न गाड़ी, गाड़ीको बजार, गाड़ीका पार्ट पूर्जा अनि सुरक्षाका लागि प्रयोग गरिने सामग्री एवं सड़कमा बेला बेला प्रयोगमा आइरहने नयाँ नयाँ प्रविधिको पनि हामी यहाँ चर्चा गर्छौं।

0: सड़क र सवारीको आजको अंकमा मसँग ट्राफिक अपडेट सँगै सड़क र सवारी सम्बन्धी गतिविधि त छन्नै। त्यस्तै आजको कार्यक्रममा पछिल्लो प्राकृतिक प्रकोप र चाडपर्व लक्षित यात्राको व्यवस्थापन बारे नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था विभागका निर्देशक गणेश कुमार सिंह राईसँग गरिएको कुराकानी पनि छ।
1: यदि त्यस्तो सड़कहरूको मरम्मत सम्बन्ध अथवा इमिडिएटली कसैले बाधा अडचन पर्यो भने चाहिँ त्यसको चाहिँ

0: लागि चाहिँ हामी उहाँहरू छात्र संगठनहरूले अनुरोध गरेका छौँ।
1: कार्यक्रममा सवारी साहित्य पनि छ, यसै गरी कार्यक्रममा तपाईँको प्रतिक्रिया त छँदै छ। आज उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा हामीले तपाईँलाई सोधेका छौं, नाडुङ्गा नौबिसे सुरुङ मार्गभित्र जथाभावी गाड़ी चलाउने गरेको पाइएपछि निगरानीका आधारमा कार्यवाही तीव्र बनाइएको तपाईँलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्दै गर्नुहोला। कार्यक्रमको अर्को अंकमा हामी प्रसारण गर्छौं। सीधा कुरा प्रष्ट विचार उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाका विभिन्न विषयवस्तुमा चर्चा गर्छौं। अब कार्यक्रम अघि बढ़ाउ ट्राफिक अपडेटबाट। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ उपत्यकाको गाड़ी आवागमन अहिले यति बेला सामान्य रहेको छ। विभिन्न मार्का प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने गाड़ीहरूलाई पनि सामान्य रूपमा सञ्चालन गराइएको छ। सहज अनि सुरक्षित यात्राको लागि ट्राफिक नियमको पूर्ण पालना गर्न सम्पूर्णलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले भदौ 12 गते सोमबारदेखि भदौ 15 गते बिहिबारसम्म विभिन्न शीर्षकमा कार्यवाही गरेको छ। जाँडरक्सी सेवन गरेर गाड़ी मोटरसाइकल चलाउने 280 जना, त्यसै गरी सीसीटीभी कार्यवाहीमा 210 जना, रातोबत्ती उल्लंघन गर्ने 111 जना, तीव्र गतिमा गाड़ी मोटरसाइकल चलाउने 292 जना, चर्को हर्न बजाउने 34 जना, लेन अनुशासन पालना नगर्ने 17 जना, अवस्था ठिक नभएका गाड़ी मोटरसाइकल चलाउने 66 जना, वन वे नियम उल्लंघन गर्ने 19 जना र अन्य शीर्षकमा 1340 जना गरी जम्मा 2339 जनालाई कार्यवाही गरिएको छ। ट्राफिक अपडेटपछि अब सड़क र सवारी सम्बन्धी केही समाचार। रसुवा बाढ़ीका कारण क्षतिग्रस्त गल्छी बेत्रावती सड़क खण्डमा ट्रैक खोल्ने कार्य सम्पन्न भएको छ। ट्रैक खोलेसँगै उक्त सड़क खण्डमा सर्वसाधारणको आवत जावत समेत शुरू भएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभएको छ। रसुवासँग जोड़िने मुख्य सड़क मार्गका रूपमा रहेको उक्त सड़क खण्डमा ट्रैक खोले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालको भनाइ छ। सड़क निर्माण तथा मरमतको काम भइरहेका बेला बाक्लो गाड़ी आवत जावत हुँदा निर्माण कार्य प्रभावित भइरहेको जनाउँदै मन्त्री लम्सालले आवश्यक सहजीकरण गरिदिन सबैसँग आग्रह समेत गर्नुभएको छ। यसैबीच ट्रैक खोल्ने काम सम्पन्न भएसँगै सड़क खण्डमा बेलीब्रिज जडानको काम समेत अघि बढ़ाइएको छ। नुवाकोटतर्फ बेलीब्रिज निर्माणका लागि फाउण्डेशन तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलीब्रिज जडानको तयारी शुरू गरिएको छ। त्यस्तै रसुवातर्फको बेलीब्रिजको फाउण्डेशन निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको मन्त्री लम्सालले जानकारी दिनुभएको छ। निर्माण कार्यलाई तीव्रता दिँदै आगामी एक साताभित्र बेलीब्रिज जडान सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढ़ाइएको छ। बाढ़ीका कारण सड़क संरचनामा क्षति पुगेपछि रसुवा आवत जावत प्रभावित हुँदै आएको थियो। ट्रैक खोलेसँगै यातायात सञ्चालनमा सहजता आउने र बेलीब्रिज जडानपछि सड़क मार्ग थप व्यवस्थित हुने अपेक्षा गरिएको छ। पछिल्लो वर्षापछिको बाढ़ी पहिरोका कारण क्षति पुगेको बेनी जोमसोम सड़क मर्मत थालिएको छ। बेनी जोमसोम कोरला सड़क योजनाले जोमसोम र बेनीतर्फबाट सड़क मर्मत थालेको हो। आयोजना प्रमुख तेजस्वी शर्माले जोमसोमदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका 2 नागढुङ्गासम्म सड़क मर्मत भइसकेको बताउनु भएको छ। कालीगण्डकी नदीको कटान, बाढ़ी र पहिरोले बेनी जोमसोम कोरला सड़कको 46 ठाउँमा क्षति पुगेको छ। मालढुङ्गादेखि बेनी हुँदै गलेश्वरसम्म र जोमसोमदेखि दाना हुँदै नागढुङ्गासम्म मर्मत भई यातायातका साधन सञ्चालन हुन थालेको शर्माले बताउनु भएको छ। त्यसै गरी रहुगंगा गाउँपालिका 3 तिल्खेनी चौरदेखि अन्नपूर्ण गाउँपालिकाको घुरूङ तातोपानी खण्डको सड़क मर्मतका लागि सड़क विभाग, जलविद्युत आयोजना र निर्माण व्यवसायको उपकरण र मजदूर परिचालन गरिएको छ। असोज 11 गते कालीगण्डकी बाढ़ीले पोखरी बगरमा बगाएको सड़क पुलको पहुँच मार्ग मर्मत कार्य पनि शुरू भएको छ। बेनी जोमसोम सड़क अवरूद्ध हुँदा रसुवा र तातोपानी नाकाको विकल्पका रूपमा चीनसँगको व्यापारिक नाका कोरोलासँगको यातायात सम्पर्क पनि टुटेको छ। कोरोला नाकामा सामान लिन गएका सयौं कन्टेनर मुस्ताङमै रोकिएका छन्। मुस्ताङ र म्याग्दीको अन्नपूर्ण तथा रघुगंगा गाउँपालिकासँग यातायात सम्पर्क विच्छेद भएको छ। मुस्ताङमा उत्पादन भएको स्याउ आलू बजार पठाउन सकिएको छैन। त्यसै गरी दशैंका लागि भुरा च्याङ्ग्रा बजारमा बिक्रीका लागि लैजान समस्या भएको स्थानीयले बताएका छन्। पर्यटकीय गतिविधि ठप्प हुँदा होटल लगायत व्यवसाय समस्यामा परेका छन्। सड़क अवरूद्ध हुँदा बाढ़ी पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन जटिल प्रकृतिका बिरामीलाई अस्पताल पुग्न हेलिकप्टरको सहारा लिनु परेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक गाड़ीलाई थप सुरक्षित व्यवस्थित र यात्रु मैत्री बनाउन बाटो इजाजत रूट परमिटसँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य गराउने तयारी गरेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गाड़ीको नियमित अनुगमनलाई प्रभावकारी बनाउँदै यात्रुको सुरक्षासँग प्रत्यक्ष जोड़िएका विषयमा कड़ाई गर्ने तयारी गरेको हो। त्यसका लागि सम्बन्धित निकायसँगको समन्वयमा सार्वजनिक गाड़ीको अवस्था, आवश्यक कागजात, रूट परमिट तथा सुरक्षा उपकरणको नियमित परीक्षण गरिने भएको छ। सार्वजनिक गाड़ी सञ्चालन गर्दा सम्बन्धित रूटको अनुमति लिनुपर्ने व्यवस्था भए पनि कतिपय गाड़ी आवश्यक कागजात बिना वा तोकिएको रूट भन्दा बाहिर सञ्चालन हुने गरेको गुनासो आउने गरेको प्रहरीले जनाएको छ। त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न रूट परमिटको व्यवस्थामा कड़ाई गर्न लागि हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले सार्वजनिक गाड़ीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गर्ने तयारी भइरहेको जानकारी दिनुभएको हो। उहाँका अनुसार गाड़ीमा विद्युतीय तथा प्राविधिक समस्या, इन्धन चुहावट लगायतका कारणले जुनसुकै बेला आगलागी हुन सक्ने भएकाले प्रारम्भिक अवस्थामा नै आगो नियन्त्रण गर्न सकिने उपकरण गाड़ीभित्रै राख्न आवश्यक छ। सार्वजनिक गाड़ीमा प्रयोग योग्य अवस्थामा रहेको अग्नि नियन्त्रक यन्त्र राख्नुपर्ने व्यवस्था गर्न लागि उहाँको भनाई छ। ट्राफिक प्रहरी प्रवक्ता नरेश राज सुवेदीले सार्वजनिक गाड़ीको अवस्था, चालकको क्षमता, आवश्यक कागजात, रूट परमिट, अग्नि नियन्त्रक यन्त्रको अवस्था र प्रयोग योग्यताको नियमित अनुगमन गरिने पनि बताउनु भएको छ। चाडपर्व तथा अन्य समयमा सार्वजनिक गाड़ीमा यात्रुको चाप बढ़ने र गाड़ीको आवागमन बढ़ी हुने भएकाले दुर्घटना तथा अन्य जोखिम न्यूनीकरणका लागि सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको प्रवक्ता सुवेदीको भनाई छ। ट्राफिक प्रहरीले सार्वजनिक गाड़ीका धनी तथा व्यवसायीलाई प्रचलित कानून र सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ। यस्तै यात्रुको सुरक्षामा प्रत्यक्ष असर पार्ने विषयमा लापरवाही नगर्न तथा गाड़ीको नियमित परीक्षण र मर्मत सम्हार गर्न आग्रह गरेको छ। भदौ 14 गतेदेखि अनिश्चितकालका लागि बन्द भएको चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका खुलाउन चौतर्फी पहल गरिएको छ। सरकार र निजी क्षेत्रका व्यवसायीहरूले चीनिया दूतावासलाई तातोपानी नाका जति सक्दो चाँडो खुलाइदिन आग्रह गरेका हुन्। बाढ़ीले सड़कदेखि भन्सार पूर्वाधार सबै बगाएसँगै रसुवागढ़ी नाका भदौ 10 गतेदेखि बन्द छ। वैकल्पिक रूपमा प्रयोग भइरहेको कोरला नाका पुग्ने सड़क पनि हालैको बाढ़ीले बगाएपछि चीनसँगको व्यापार ठप्प भएको छ। गाड़ी, लत्ता कपड़ा, फलफूल लगायत दशमीका सामान बाटोमै अड्किएका छन्। चाडबाड़को मुखैमा चीनसँगको सबै व्यापारिक नाका बन्द भएपछि तत्कालै सञ्चालनमा ल्याउन सकिने तातोपानी नाका खुलाउन पहल गरिएको हो। सोमबार परराष्ट्र, अर्थ र पूर्वाधार विकास मन्त्रालय र चीनिया दूतावासका अधिकारी सहित तातोपानी नाका खुलाउने विषयमा छलफल भएको थियो। सरकारले चीनलाई तातोपानी नाका खुलाइदिन औपचारिक रूपमै पत्र समेत पठाएको बताइएको छ। 114 किलोमिटर लामो अरनीको राजमार्गको काठमाडौँदेखि बाह्रविसेसम्म 85 किलोमिटरमा खासै समस्या छैन। धुलीखेल खावा खण्डमा केही बाहेक अन्यत्र सबै कालोपत्र छ। बाह्रविसेदेखि तातोपानीसम्मको 26 किलोमिटर सड़क भने स्तरोन्नतिको क्रममा रहेकाले केही ठाउँमा खाल्डाखुल्डी कच्चिरहेको छ। नागढुङ्गा नौबिसे सुरुङ मार्गभित्र जथाभावी गाड़ी चलाउने गरेको पाइएको छ। संवेदनशील क्षेत्र भएकाले तोकिएका नियम पालना गर्दै गाड़ी चलाउनुपर्ने भए पनि चालकहरूले नियम उल्लंघन गर्ने गरेका छन्। मुख्य गरी चालकहरूले तीव्र गतिमा गाड़ी चलाउने र ओभरटेक गर्ने गरेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरुङभित्र नियम उल्लंघनका घटना बढ़ेसँगै कार्यवाही तीव्र बनाइएको बताएको छ। कार्यालयका अनुसार भदौ 15 गतेदेखि असोज 13 गतेसम्म सुरुङ मार्गभित्र ट्राफिक नियम उल्लंघन गरी गाड़ी चलाउने 102 जना चालकलाई कार्यवाही गरिएको छ। सुरुङ मार्गभित्र गाड़ी ओभरटेक गर्दा दुर्घटनाको जोखिम बढ़छ। त्यसैले ट्राफिक प्रहरीलाई तोकिएको निर्धारित गति, लेन अनुशासन र अन्य ट्राफिक नियम पालना गरी सुरक्षित यात्रा गर्न सबै गाड़ी चालकहरूलाई आग्रह
2: गरेको छ।
1: 2688 मिटर लामो नागढुङ्गा नौबिसे सुरुङ मार्ग गत साउन 11 देखि अत्यावश्यक गाड़ी संचालनमा ल्याइएको थियो भने अहिले सबै सार्वजनिक र निजी गाड़ीका लागि खुला गरिएको छ। चक्रपथ विस्तार अन्तर्गत काठमाडौँको चपल कारखानादेखि धुरीखोला पुल नजिकसम्म सड़क स्तरोन्नतिको ठेक्का लागेको छ। सड़क डिभिजन काठमाडौँले 1.03 किलोमिटर लामो उक्त सड़क 8 लेनको बनाउन निर्माण कम्पनी छनौट गरेको हो। उक्त सड़क विस्तारको ठेक्का शान्ति सुसन जेवीले 40,18,33,710 रूपियाँमा पाएको हो। सड़क डिभिजनले यो सड़क विस्तारका लागि गत साउन अन्तिममा ठेक्का आह्वान गरेको थियो, जसमा 16 कम्पनीले आवेदन दिएका थिए भने प्राविधिक मूल्यांकनबाट 10 कम्पनी शर्टलिस्टमा परेका थिए। ती मध्ये शान्ति सुसन जेवीले औसत अंकभन्दा सबैभन्दा नजिकको मूल्य प्रस्ताव गर्दै ठेक्का हात पारेको हो। भारतबाट पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा बढ़ेर आएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़ेसँगै इण्डियन ऑयल कर्पोरेशन आईओसीले पनि मूल्य बढ़ाएर पठाएको हो। नेपाल ऑयल निगमका अनुसार भारतबाट पेट्रोलको मूल्य प्रति लिटर 20.44 रूपियाँ, डिजलमा प्रति लिटर 20.21 रूपियाँ, मट्टीतेलमा 15.16 रूपियाँ र हवाई इन्धनमा 18.66 रूपियाँ बढ़ेर आएको हो। आईओसीले प्रत्येक 15-15 तारीखमा निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाउँछ। मूल्य बढ़ेर आए पनि भोटेकोशी बाढ़ीका कारण सिर्जित अवस्था र आउँदै गरेको चाड़पर्वलाई मध्यनजर गर्दै हाललाई पुरानै बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर 197.50 रूपियाँ, दोस्रो वर्गमा 199 रूपियाँ र तेस्रो वर्गका लागि प्रति लिटर 200 रूपियाँ कायम भएको छ। त्यस्तै डिजलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर 197.50 रूपियाँ, दोस्रो वर्गमा 199 रूपियाँ र तेस्रो वर्गका लागि प्रति लिटर 200 रूपियाँ कायम भएको छ। नियमले चाराली, विराटनगर, जनकपुर, अमलेखगंज, भलबारी, नेपालगंज, धनगढ़ी र बीरगंज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा

0: Sankura plus Tabizan. New Radio Network. सिधाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कमा यति बेला तपाई सुन्दै हुनुहुन्छ सिप्रदी टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको रेडियो कार्यक्रम सड़क र सवारी हामीलाई काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो अनलाइन .com का साथै उज्यालो एपबाट पनि सुनिरहनु भएको छ। भर्खरै हामीले एउटा गीत सुनेका थियौं, लेख्नु भएको थियो यो गीतलाई संजीव थापाले, संगीत र स्वर रहेको थियो हरि लम्सालको। यो गीतलाई हामीले लिएका थियौं चलचित्र बा एक योद्धाबाट। कार्यक्रममा अब पालो पछिल्लो प्राकृतिक प्रकोप र चाड़पर्व लक्षित यात्राको व्यवस्थापन बारे नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था विभागका निर्देशक गणेश कुमार सिंह राईसँग गरिएको कुराकानीको साथमा आउँछु।
1: अहिले जे जति हामीले प्राकृतिक प्रकोपको रूपमा क्षति भोग्यौं र जति हाम्रा सड़क संरचनादेखि लिएर जति हाम्रा भौतिक पूर्वाधारका संरचनाहरू भत्किएका छन्, बिग्रेका छन्, टुटेका छन्, तिनलाई फेरि पुनर्निर्माण गर्नुपर्ने अवस्था सिर्जना भएको छ। यद्यपि हामीले हरेक दिन झैं नै यातायात सुचारू गराउने प्रयास गरिरहेका छौं। विभिन्न स्थानीय निकाय र प्रहरी प्रशासनदेखि लिएर सबै जुझारू रूपमा लाग्नु भएको छ। यसमा यातायात व्यवस्था विभाग पनि सबै सँगसँगै साथसाथै भएर हरेक सूचनालाई साथमा राखेर अगाडि बढ्नको लागि होस्टिङमा हैसियत गरिराखेको छ। अहिलेको सड़क संरचना पछिल्लो विभिन्न प्रकोपपछिका सड़क संरचनाको अवस्था र हाम्रो यातायात आवागमनलाई यहाँहरूले निगरानी गर्दा कसरी गरिराख्नु भएको छ?
2: धन्यवाद सर। हामीले यातायातलाई अब दशैं अगाडि चाडपर्व लक्षित गरेर उहाँहरू म्यानेज गर्न खोजिराखेका छौं। यो बीचमा चाहिँ हाम्रो स्टेक होल्डरहरूसँग निरन्तर समन्वय रहेका छौं। सड़कहरूको पुनर्निर्माण मर्मतको बाटो चाहिँ सड़क विभागले बढ़ी हेर्ने भयो, प्रदेश सरकारहरू पनि संलग्न हुनुहुन्छ त्यसमा चाहिँ। त्यसैले गर्दाखेरि पछिल्लो समयमा चाहिँ हामी सड़क विभागसँग पनि निरन्तर समन्वयमा छौं। आज पनि हाम्रो पूर्वाधार विकास समितिमा चाहिँ एउटा बैठक थियो, माननीय राज गजुरेलज्यूको

0: हुन्छ सागुङ्गी यातायातलाई चाहिँ व्यवस्थापन गर्नुपर्छ भनेर उहाँहरू पनि लागिरहेको हुन्छ। हामी निरन्तर समन्वयमा छौँ, उहाँहरूको निर्देशन पनि मानिरहेका छौँ, हामी मातहतका निकायहरूलाई पनि हामी मोबिलाइज गरिरहेका छौँ। समग्र भनौँ हामी हाम्रो स्टेक होल्डरहरूसँग सम्बन्धित पक्षहरूसँग निकायहरूसँग निरन्तर समन्वयमा छौँ।
1: तयारी एउटा थियो तर प्रकृतिले अर्को बाटो देखाइदियो, हामी कुन बाटोबाट यात्रा गर्दैछौँ अथवा त्यही बाटोबाट यात्रा गर्दैछौँ भने कसरी गर्दैछौँ?
0: हो यसमा एकदमै अकल्पनीय घटनाहरू पनि घट्यो, हाम्रो विपदका प्राकृतिक विपदले पनि हामीलाई धेरै सताएको छ। हामी चाहिँ जस्तो भर्खरै तीन चार दिनको चाहिँ मौसम एकदम प्रतिकूल मौसमभन्दा हुनुभन्दा अगाडि नै पनि हामी एउटा बैठक बसेका थियौँ, चाडपर्व लक्षित गरेर सार्वजनिक यातायातलाई कसरी व्यवस्थापन गर्ने भनेर हामी स्टेक होल्डरहरूसँग चाहिँ हामी एउटा बैठक बसेका थियौँ। त्यतिखेर पनि हामीले ठ्याक्कै निर्णयहरू केही गर्न सकेनौँ, किन भन्दाखेरि चाहिँ बिचमा एकदमै ठुलो वर्षा हुन्छ भनेर हाम्रो जनजाति मौसम विज्ञान विभागले हामीले जानकारी गरेको थियो अथवा त्यो खालको बुलेटिनहरू प्राप्त भएको थियो। त्यो विषयको सिनारी हेरिसकेपछि मात्रै तप कदम चाल्नुपर्छ भनेर हामी चाहिँ त्यो बैठक चाहिँ हामी त्यतिखेर समापन गरेका थियौँ। होइन अब अहिले चाहिँ हामी भर्खरै मात्रै अब त्यो तीन चार दिनको त्यो हेभी रेन अथवा त्यो एकदम भारी वर्षा हो त्योबाट उत्पन्न अवस्थाबाट पछाडि हामी थोरै अगाडि बढिसकेका छौँ। अहिलेसम्म पनि हामी निरन्तर हाम्रो सडकहरूको अवस्था कस्तो छ, सडकहरू खोल्न सक्ने अवस्था कस्तो छ भनेर पनि हामी निरन्तर त्यो गरिरहेका छौँ। त्यसले गर्दाखेरि अब पछिल्लो टाइममा चाहिँ अब यो हाम्रो विपदको अवस्थाहरू हेभी रेन चाहिँ अब हामीले प्रकाश नगरिसकेको सन्दर्भहरू हेरेर चाहिँ अब हामी फेरि स्टेक होल्डर्स एकचोटि बसेर अथवा मेन मेन अस्तिको जति हामी सबैजना नबोलाउन सक्छौँ, हाम्रो सम्बन्धित स्टेक होल्डर्सँग बसेर फेरि हामी यसमा चाहिँ एउटा निर्णयमा पुग्छौँ होला।
1: हरेक वर्ष चाडपर्व लक्षित हामीले यातायात व्यवस्थापन गर्ने पक्षलाई हेर्दाखेरि देशव्यापी रूपमा कतिपय अवस्थामा प्रदेश कार्यालयले गर्ला, कति स्थानीय निकायहरूले गर्लान्, ती सबैको निगरानी त यातायात व्यवस्था विभागले गरि नै रहेको हुन्छ र हरेक वर्ष नै हामीले यसरी सूचना जारी गरेरै गर्दाखेरि पनि कतिपय अवस्थामा चाहिँ अकल्पनीय घटनाहरू विशेष गरी चोरी चकारीका अनि धाकधम्कीका घटनाहरू यात्राका सिलसिलामा भएका भन्ने खबरहरू पनि आउँछन्। कसैको व्यक्तिगत केही समस्या हुन सक्छ, ती व्यक्ति यात्रा गरिरहेका हुन सक्छन्, त्यस्तो अवस्थाबाट जोगिनको लागि अथवा भनौँ त्यस्ता सुरक्षा सामाजिक सुरक्षाको हिसाबले हेर्दाखेरि चाहिँ हामीले कस्तो संयन्त्रलाई अप्नाएका छौं?
0: यो चाडपर्वको

आफ्नो कर्मथलोबाट आफ्नो जन्मथलो आफ्नो गाउँमा जाने प्रवृत्ति छ. त्यसले गर्दाखेरि मोबिलिटी प्यासेन्जरहरूको अथवा हाम्रो यात्रुहरूको मोबिलिटी बढी भएकोले गर्दाखेरि केटीहरूले सुरक्षित यात्रा गराउनको लागि हामीलाई जटिलता छ. तथापि सडक तथा यातायात क्षेत्रको व्यवस्थापनको अधिकार अथवा क्षेत्राधिकार चाहिँ नेपालको संविधानले नै संघलाई प्रवेशलाई एकदमै स्थानीय तहलाई समेत हस्तान्तरण गरिएको अवस्था छ. यो सन्दर्भमा चाहिँ अब यातायात व्यवस्थामा चाहिँ संघीय सरकार अन्तर्गत निकाय भएकोले चाहिँ हामी अन्तरप्रदेश यातायातलाई चाहिँ पनि फोकस गर्छौँ. यो यात्रालाई यो क्षेत्रलाई चाहिँ व्यवस्थित बनाउनको लागि अथवा सुरक्षित बनाउनको लागि चाहिँ हामीले पनि फोकस गरिरहेका छौँ. यसको लागि चाहिँ अब हामीले हाम्रो

उहाँहरू त्यो खालको निर्णय पनि गरेका छौ। त्यसपछि अर्को चाहिँ 77 वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूलाई चाहिँ पत्रचार गरिदिनु भनेर हामी मन्त्रालय मार्फत गृह मन्त्रालयलाई अनुरोध गरेका छौ। अनि 77 वटै जिल्लाका शिविर साहबहरूको निर्देशन अनुसार त्यहाँको प्रहरीहरू त्यहाँको लोकल प्रहरीहरू सबैजना मोबिलाइज हुनुहुन्छ। र अर्को चाहिँ हामी प्रहरी नेपाल प्रहरी अन्तर्गतको ट्राफिक प्रहरीसँग सम्बन्धित राजमार्ग सुरक्षा महाशाखा भन्ने छ।

0: तयार गरेका छौं। उहाँहरू मार्फत चाहिँ 77 वटा जिल्लाका जिल्ला प्रशासन कार्यालयहरू पनि पत्रचार गरिएको छ। अनि अर्को चाहिँ हामी मातहत्रा हाम्रा यातायात सवारी परीक्षण कार्यालयहरू छन्, बीएमटीसी भन्ने कार्यालयहरू छन्, ती कार्यालयका साथीहरूलाई पनि हामीले निर्देशन दिएका छौं। र अर्को चाहिँ अनि हामीले हाम्रो यात्रुहरूको सहजता सुरक्षाको लागि चाहिँ विभिन्न स्थानमा काठमाडौँ उपत्यकाभित्रका विभिन्न स्थानहरूमा हेल्प डेस्क सेन्टरहरू खोलेका छौँ र त्यसको व्यवस्थापन गर्न लागिरहेका छौँ। र त्यसै गरी प्रदेश स्तरमा पनि हामीले त्यस्तो खालको केन्द्रहरू स्थापना गर्नको लागि चाहिँ तयारी गरेका छौँ। यसको लागि चाहिँ हामीसँग समन्वय गर्नको लागि चाहिँ हामीले नाडा एसोसिएसन उहाँहरूलाई हामीले अनुरोध गरेका छौँ। उहाँहरू मार्फत चाहिँ त्यो व्यवस्थापन हुन लागिरहेको छ। त्यो हेल्प डेस्कहरूको चाहिँ मोनिटरिङ गर्नको लागि चाहिँ त्यहाँ के सुविधाहरू उपलब्ध गराउने भनेर त्यसमा हामी छलफल गर्न लागिरहेका छौँ। तथापि हाम्रो उपत्यकाभित्र र त्यसपछि प्रदेश स्तरमा चाहिँ हेल्प डेस्क सेन्टरहरू अनि त्यसपछि हामीले यात्रुहरूलाई आपत पर्दाखेरि के गर्ने भनेर समन्वय गर्नको लागि हेल्प डेस्कहरूको पनि हामीले व्यवस्थापन गरेका छौँ।
1: यो थियो पछिल्लो प्राकृतिक प्रकोप र चाडपर्व लक्षित यात्राको व्यवस्थापन बारे नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था विभागका निर्देशक गणेश कुमार सिंह राईसँग गरिएको कुराकानी। अब भने फेसबुकमा तपाईँले लेख्नुभएको प्रतिक्रिया समेटौं। उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा कार्यक्रमको अघिल्लो अंकमा हाम्रो प्रश्न थियो, गत भदौ 10 गते विनाशकारी बाढ़ीका कारण क्षति भएका गाड़ीको साथै अन्य सम्पत्तिको विवरण अनलाइनबाटै भर्न सकिने भएको छ, थप कस्तो सहजता भइदियोस् भन्ने तपाईंलाई लागेको छ। यसमा सबैले सकारात्मक प्रतिक्रिया जनाउनु भएको छ। अब आजको प्रश्न, नागजुङ्गा नौबिसे सुरुङ मार्गभित्र जथाभावी गाड़ी चलाउने गरेको पाइएपछि निगरानीका आधारमा कार्यवाही तीव्र बनाइएको तपाईंलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्नुहोला। हामी कार्यक्रम सड़क र सवारीको अर्को अंकमा प्रसारण गर्नेछौ। कार्यक्रममा अब पालो सवारी साहित्यको।
2: सवारी साहित्य
1: आज यहाँ एउटा सानो गाड़ीको पछाडि लेखिएको साहित्य छ। त्यहाँ लेखिएको थियो, लागेको बानी हो सबै सजिलै कहाँ छुट्छ र कसैलाई हतार हुँदैमा गाड़ी त्यसै कहाँ कुद्छ र। तपाईँले पनि यस्तै कुनै गाड़ीको पछाडि अथवा दायाँ बायाँ कतै लेखिएको साहित्य मन परेर आफ्नो क्यामेरामा कैद गर्नुभएको छ भने हामीलाई पठाउन सक्नुहुनेछ। सकेसम्म उक्त गाड़ीको नम्बर पनि नछुटाउनुहोला। हामी कार्यक्रम सड़क र सवारीमा तपाईँको नामसहित प्रसारण गर्नेछौ। अब यिनै सामग्री सँगसँगै हामी सिप्रदी टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको रेडियो कार्यक्रम सड़क र सवारीको अन्त्यमा आइसकेका छौं। आजलाई कार्यक्रम सुनेर साथ दिनुभयो तपाईंलाई धेरै धेरै धन्यवाद दिँदै प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै मनोज केसी विदा हुन्छौं। अब हाम्रो भेट आउने सोमबार कार्यक्रम सड़क र सवारीको अर्को अंकमा हुनेछ। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला। सचेत रहौं, सुरक्षित रहौं अनि स्वस्थ रहौं। नमस्कार।

0: बाटो काट्न लाग्नु भएको ऊ चाहिँ जबरजस्तबाट मात्र बाटो काट्नु पर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

दादा जी गुम्बा दादागारीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै दादा जी गुम्बा खरिद गर्दा 2082900 र 2082905 कम्पनी कोड भएको मात्रै खरिद गर्दा जानकारी गराइन्छ।

0: स्थितिहरूमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि लकेटमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर 5 गरी 37272 एसएमएस गर हरेक मान्छेको सपना जपना र चाहना पैसा
1: पैसामा छ शक्ति पैसामा छ सहारा
0: धोती पटुका र इजारको गाँठो हुँदै गार्ड हुनसम्म
1: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
0: यो प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बनाउने
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
1: इतिहास गाथा र कथा गाँठका कुरा
0: गाँठका कुरा
1: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा

0: ग्यालरी डे नेटवर्क डे टीटी एफएम स्टेशन अनलाइन पार्किंग लिंक छपिया प्रसारण जिया चंगु सुशिष्य चिता नेपाल सुमुखी प्राविधिक पाशक श्रेष्ठ सिंहजी शर्मा राज उपाध्याय चुचरपा डक्ले नापामे बुख कोराला नाका सत्या मल्याको गण्डाना थाना चौक जोनसुन कोराला सड़क संचालन कंग्रेसी देव पुत्र सोदला मल्याको वड़ा अधिवेशन कोचालो संस्थापन पक्ष पदाधिकारी आकांक्षी अपर्ण र ज्येष्ठ नागरिक निशुल्क उपचारका लागि महानगरपालिका निजी अस्पताल विशेष सम्झौता चीमा सामान नापाउँ वगु सत्या मल्याको कन्टेनर कोराला नाका निचुङ भन्सार या यार्डे थाना चौक भन्सार जगह प्रमुख विद्युत चुडाल या कथा यार्डे दुगु गुइगु प्रतिशत कन्टेनर नरिया वंचार जांच पार्टी धुरू को जोशाना सड़क अवरोध चुकने
1: संसार की सब भन्दा राम्रो मेरो प्रिय मायालु हजुर को जन्मदिन मैं कसरी बोलना आंखा बंद कर
2: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र अरु कहाँबाट हुनु र हजुर विदा
1: संसार की सब भन्दा राम्रो मेरो प्रिय मायालु हजुर को जन्मदिन मैं कसरी बोलना आंखा बंद कर
2: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र अरु कहाँबाट हुनु र हजुर विधानसिंह चाँदी पसलबाट हो नि विधानसिंह चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी बाङबारी तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ राष्ट्रिय अञ्चलको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहताल सम्पर्क नम्बर 9742840456 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सिंह चाँदी उद्योग सुनि भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 समेरी सोलुखुम्बु
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा जिल्ला हुना कार्यालय सोलुखुम्बुको सूचना असोज 23 गते तद अनुसार 2036 अक्टोबर 9 तारीकका दिन वन पोस्टल नेटवर्क इन्फिनेट पछि बुलेटिन नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ उद्घाटन हुने जिल्ला हुना कार्यालय सोलुखुम्बुको सूचना असोज 23 गते तद अनुसार 2036 अक्टोबर 9 तारीकका दिन वन पोस्टल नेटवर्क इन्फिनेट पछि बुलेटिन नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ उद्घाटन हुने समय बिहानको 8 बजे स्थान हुलाक कार्यालय महाकुरुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ महाकुरुङ गाउँपालिका विद्यालय समय बिहान 11 बजे स्थान सगरमाथा माध्यमिक विद्यालय पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5000 3000 र 2000 रूपियाँ प्रदान गरिनेछ साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू संस्थामै एवं अन्यबाट रहनेछ सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी संघले व्यवस्थापन गर्नुपर्नेछ सहभागी विद्यालयले 20 गति विचार जिल्ला हुना कार्यालय सम्मुखमा पत्र मार्फत जिम दर्ता गराइसक्नु पर्ने छ। जिम दर्ता शुल्क लाग्ने छैन। हजुर प्रभावसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुने छन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्ने छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852872272 9862813 9852824 29 आयोजक जिल्ला हुना कार्यालय।

0: අත්තිරිකා දිවි ඊමේ නිබනම ස්තුතනාත්ක කාරණාසමනි බිජිලිකු සාමන්තින බෝජර පස්සාචාරක ප්‍රසෝචාරි ඔත්තේතන් අවසානෙන් වෙන සක්මණුනේ ජනපෝනෙ ඉතිචෝ ධත් බහන් සීතල කස්තු සමනනසෝ බිජිලිකු සාමන්තින කසලුකින වැනි අන්දේ සුදුකුමා සප්පු තුපයි සතවන් ඒ වර දිවි කහ පයින්ස මත කොස්දා කොස්දා තාකිසකෙම නොසුනි බයින් සුනි දුක්කුම නගරපාලිකා උරමිනේ පාස්ම උමන්කු ශාන්ති ඉස්තුන් ඇන් සපයි කනි එහ දුසිරිකා සම්පුණ නිය සාවන්ගිරු හොල්චි කතා කුතියා මුලින පයින්සන් බොඩ ආදුනික සීස වයිදින් කස්තරන් ජී කුසු තිහි තයර් නෝ නය සාමන් පනි පනි පුරාන සාමන් පනි මර්මේ තුනි මත බුන්න කොස්දා දෙල්තා නිලගස්ති බරමි විදි
1: हजुर बिजुली को भरपूर तो सह यात्री शांति स्टोर एंड सप्लायर्स सोलू दुतकुंड नगर पालिका वड़ा नंबर पांच सल्लेरी सोलू खुंडो यहां बिजुली का संपूर्ण सामान होलसेल तथा खुद्रा मूल्य में पाने का साथ ही नया तथा पुराना सामान मरमत पनि गरिन्छ थप जानकारी का लागि संपर्क नंबर गुरु भूल नारायण श्रेष्ठ 9963007784 दीपक श्रेष्ठ 9862280000 सुनो दुखकुंड नगर पालिका पांच सैलरी सुनो
2: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
0: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
2: ल पहिरोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
0: हो नि पहिरो जान पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
0: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
2: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
2: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
1: नेपाल सरकार विज्ञापन
3: बाबा मैं आज स्कूल जाने मन छेन आज जाने
4: नहीं हाई
3: होना ये जाने मन लगे मैं साइंस को कंट्री कर सकिन सर
4: कुछ संगे जा नमस्ते म्याडम म रिना दिदी
3: नमस्ते कति टाइमले पाल्नुभयो
4: आज रिनाले जान्न भन्यो साइन्सको कन्ट गर्न सकिन अरे सरले बित्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जन्माउनु हुन्छ म साइन्स सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
1: हस् म्याडम
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: साथ हेर्नु केही खतरा समाचार आइसक्यो भोट छैन अब चाहिँ के हुनु
1: खोजै के आयो त्यस्तो यत्तिकै पत्ते आउँछ र सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते आउनुपर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नाथेन यसरी जन्म लगिहाल्छ नि
0: अरे मिथ्या भ्रामक पनि छ के उनीहरूको छ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्नु वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वास्थ्यका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नुहुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो पनि गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: दिदी आज बहुमेरी सुनामलाई के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ दिदाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्छ मै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बिर्न अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो मैमा दिदी सम्झाइ दिनु पर्यो यो त माघौसु कलकत्तामा बिस्नु जस्तो लक्ष्य छ त कति माघौसु त के भनेको तिमीलाई भन त
2: खै दिदी के हुनु साथीहरूले गाँदा खान जबरजस्ती गरे मैले पनि मन भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छाप्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
1: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब त छार्नुपर्छ तिमी त हाम्रो सहारो हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमी त हो
2: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर अनि सुधार्नु निकाल्नु
1: मानिसमा लज सुझदा गरी दुवैपट्टि तिराउने वस्तु वा पदार्थ नागु पदार्थ वा नभइसक्यो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र दुईपल्ट जोड दिन स्वस्थ जीवन सभ्य समाज दुर्भावमा हाते बालो लागू औषध विकल समाज दुर्भाटका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सक्नुहोस्।

0: तेरे मन थकी दिखौ के भाव उसके आज फिर गाली गयो पैसा पनि दिएन मोबाइल पनि खोसी ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
1: मैले त सोचेकै छैन यो त घरभित्रका सामान्य कुरा होला नि भनेर
0: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यही हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइन नि घरेलु हिंसा हो अपराध हो
1: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु।

0: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3000 देखि 25000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
1: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।

你世界，爱和你世界。

0: खोई जन्म दर्ता दिनुहोस् त
1: जन्म दर्ता गरेको छैन नि म्याडम
0: बाउ जन्म दर्ता नभए त विद्यालय भर्न हुँदैन नि
1: मलाई त थाहा नै थिएन
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दुवैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन
1: भूमिपातका कारण आज मलाई कक्षाको क्यान्सल भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
4: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मे दोस्रो बच्चा पनि जोगाउन सकिनँ
1: मलाई मुख्य घाँटीको क्यान्सल छ बाँचेर पनि मलाई तिमीले भने म अलिकति पनि हिँड्न सक्दिनँ स्वास्थ्य स्वास्थ्यमै समस्या देखियो धुमपान गर्न छोडौ स्वस्थ जीवन बाँच्छ
3: नेपाल सरकार विज्ञापन

0: भयो के को हल्ला खल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइले भन्छु अब गाडी चलेपछि हामीलाई नि सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश नियन्त्रण नेपाल सरकार विज्ञापन बोर्ड
4: बालक बालिकालाई काममा लगाउनु पाइएमा काम अनुसार खाना खाँदै निर्देश गर्नुपर्छ
5: यहाँ साउजी को हुनुहुन्छ यता
6: बोलाउनु
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
6: हजुर रेडियोले त भनिरहन्छ नि उनीहरूलाई मैले काम नदिए पर्दैन त्यही भएर मैले खाना बस्न दिएको काम लिएको हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
5: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरूद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
6: हिँड्नुहोस् कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उमेरकै लागि गरेको यसो नगर्नु न हजुर
1: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
3: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ
1: यदि तपाईँको बस्नामा 4-7 पैतारा घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काभ्रे कुमिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहा नगरपालिका वडा नम्बर 16 सेन्सनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-55-768 अङ्कमा 9-8-5-2-0-5-5-7-6-8

0: प्रस्ताव आह्वान सम्बन्धी सूचना कृषि ज्ञान केन्द्र सोलुखुमको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम जिल्लाभित्र इच्छुक कृषक कृषि संघ कृषि सहकारी कृषि उद्यमी कृषि कमहरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन असोज 19 गतिसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्नुहुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याच लागि आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रम ग्रुप पदमाको प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85% बजेट 3 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पद्मार्गको प्रभाव क्षेत्रभित्र रैथानी कृषि बाली उत्पादन गरेका इच्छुक कृषकसँग कृषि सहकारी आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50% बजेट 8 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार छन् विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषकसँग कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू अलैची प्रशोधनका लागि सुधारिएको भर्ती खरिदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50% बजेट 7,50,000 कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषकसँग कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम बजेट 5 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी फलफूल सुकाउने सोलर ब्याड प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50% प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषकसँग कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावमा व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100 संस्थागत समूह सहकारी होम समिति आदिले प्रति आवेदन रु 200 भन्सर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301202301400 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी सुको सकल भोचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिस कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र सभा तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव शुल्क रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुन्छ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढी अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385-21-131 र 98-69-45-76 सम्पर्क गर्न सक्नुहुन्छ। रविशेष कुमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
1: हेलो हेलो हेलो म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
2: हुन्छ हुन्छ पाउनुहोस् है ए ए नानी छोरी
3: हजुर
2: यहाँ आउ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
3: हेलो नमस्ते
1: हेलो हजुर त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
3: ए मलाई मूर्ख बनाउनु खोज्नुभएको तपाईँले मेरो मेसेजमा आएको गुप्त ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
2: ए नानी के भन्ने के भयो
3: ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है
2: ल किन दिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं
5: अनलाइन ठगी बारे सचेत बनौं यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
0: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्त कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा यसो कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूचित 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ थप रेट नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उप कुनै कार्यवाही हुने छैन कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन नियमावली 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू कार्यक्रमको लक्ष्य एक ब्लक संचालन गर्ने कार्यसूत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कार्यजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा रद्दीकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 करसुत्ता प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्ष को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिश पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835-130 र 98-69-5845-76 सम्पर्क गर्न सक्नुहुनेछ रमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु रेस प्रतियोगिता कृषि संस्करण सञ्चालन हुने सम्बन्धी सूचना यस माथि विश्वसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिने
6: दिलाउनका निम्ति हार्दिक अनुरोध गर्दछौं। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवैतर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवैतर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह महिला र पुरुष दुवैतर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विरुद्धमा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाणपत्र प्राप्त हुनेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाणपत्र प्राप्त हुनेछन्। 50 वर्ष वास्तव भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवैतर्फ प्रथम पुरस्कार 1,30,000 साथमा मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाणपत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतिसम्म खेलाडीको नागरिकताको प्रमाणपत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट ब्लू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट ब्लू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक भूपेशलाई सम्पर्क नम्बर 98-42-8540 सदस्य राजकुमारलाई सम्पर्क नम्बर 98-70-1340 उपस्थित विश्वको पनि मिति समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजेभित्र निर्माणाधीन कोरको रङ्गशाला रेस सुरु हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97-45-40-02-60 अनुराज बस्नेत 98-51-17-24-19 विपिन तामाङ 98-62-93-02-64 र राजकुमार राई 98-52-85-54-57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटौती गरिनेछ। निर्धारित कट अफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरूले कास्की बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवकद्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू एक्कासी बिरामी घाइते भए कुनै अङ्ग भङ्ग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत मात्र विश्वसी गाउँपालिका गाउँ

0: संगठनको नीति परिवर्तन सम्बन्धी सूचना। गत 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो सतर्कता छौं। सोही राष्ट्रिय विपत्तिको गुठीलाई गम्भीरतापूर्वक ध्यानदेखि एकदम म्याराथनको नीति सारेको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतीत सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ नीतिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ। रेड पान्डा युथ संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पान्डा म्याराथनको नीति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विहरा सम्बन्धी सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डुर शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सेवा सुलुकुन्द्रो।

0: विशेषज्ञ आज यति कार्पेटिङको विभिन्न दशकदेखिको सुन्दर साथ यति कार्पेटिङका कार्पेटको पछाडि यतिको लोगो हुनु नबिर्सनु होला यति कार्पेट कार्पेटको शीर्षा
1: नेपाल विद्युत प्राधिकरण प्रमुख हुनु वितरण केन्द्रको सार्वजनिक सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भ्रंशन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरीदेखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुने बाटो प्रस्तुत।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
2: समयमै महसुल हुन उचाइ भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: शासन धेरै नै के खतरो समाचार आइसक्यो अवश्य के हो
1: खोजै के आयो जस्तो यत्तिकै पत्ति आइसक्यो र सामाजिक सञ्जालमा आउने यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ।

0: जी बोलू भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। नीति र फोटो मिलिसके मूल्यमा राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
1: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
2: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: सबैको सरकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं। अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुनु। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुनु।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: ल्याउन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: शहरमा मात्रै होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटिगृह व्यवहार दबाव कर्कार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यस बारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमूल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आर्थिक
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा आयोजितमा जन सन्देश
2: मानव देश विक्रम तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई पकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विक्रम र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विक्रम तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: क्षेत्र मध्यवर्ती सामुदायिक वन क्षेत्र में इंटरनेट सेवा संचालन कंपनी
1: यस सेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह मकलुंग एक सेरेम अंतर्गत रहेको सामुदायिक वन क्षेत्र में विभिन्न इंटरनेट सेवा प्रदायक कंपनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा संचालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकेको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरियो। सामुदायिक वन क्षेत्रमा जडान तथा संचालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा संचालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ। यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा वार्षिक मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुम सेक्टर मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एडाङ्गना संघसभा बुम मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुल गाउँपालिका चेरे मध्यवर्ती

0: रेडियो एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: डिजिटल
2: कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलू दुर्गुम नगरपालिका 5 सोलुखुम्बु
3: मुख्य खबर उच्च ब्याज दर र जहाँ जवाबले वायुसेवा निगम संकटमा चारवटा इन्जिन मर्मतका लागि मात्रै झण्डै 8 अर्ब लाग्ने तराई मधेसमा द्वितीय व्रत शुरू प्रकृति तथा वातावरण संरक्षणको लागि पनि महत्वपूर्ण वृद्धि स्थिर रहेको सुनसाटीको भाव आज बढ़्यो सुन्तोलाको 2,94,800 रूपियाँमा कारोबार पाकिस्तान र अफगानिस्तान सीमामा तनाव हवाई आक्रमणमा 9 सर्वसाधारण मारिए क्षेत्रीय सुरक्षामा थप चुनौती र नेसन्स लिगमा रोनाल्डो बिना नै डेनमार्कमाथि पोर्चुगलको सहज जित नेपाल खबरमा अब पूरा खबर नेपाल वायुसेवा निगम उच्च ब्याजदरको ऋणभार जहाज विस्तारमा रहेको ढिलाई र प्राविधिक जनशक्तिको अभावका कारण गम्भीर वित्तीय तथा संचालन संकटमा परेको छ प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा निगमका निवृत्त महाप्रबन्धक जनकराज कालाखेतीले निगमको ऋणको किस्ता र ब्याज तिर्न समेत कठिन भइरहेको बताउनु भएको छ वहाँका अनुसार कर्मचारी संचय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको ब्याज दर झण्डै 9.5-10.5% रहेकाले निगममाथि ठूलो आर्थिक भार परेको छ COVID-19 समयमा समेत उच्च ब्याज कायम नहुँदा झण्डै 7 अर्ब रूपियाँ थप भार परेको निगमको भनाइ छ यसै निगमका चारवटा इन्जिन मर्मतका लागि झण्डै 8 अर्ब रूपियाँ आवश्यक रहेको निगमको भनाइ छ यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले नेपाल एयरलाइन्स नाफा कमाउने संस्था मात्र नभई राष्ट्रिय गौरव र ध्वजवाहक भएको उल्लेख गर्दै यसलाई जोगाउन अब कठोर निर्णय लिनुपर्ने व्यवहार आएको बताउनु भएको छ बैठकमा नेकपा एमालेका सांसद डाक्टर अर्जुन कुमार कार्कीले वायुसेवा निगमको पछिल्लो कार्य सम्पादनलाई लज्जास्पदको संज्ञा दिँदै तत्काल व्यापक संरचनागत सुधारको माग गर्नुभएको छ सन्तानको दीर्घायु सुस्वास्थ्य र सुख शान्ति समृद्धिको कामना गर्दै तराई मधेसमा द्वितीय व्रत शुरू भएको छ विशेष गरी आमाहरूले मनाउने यो कठोर व्रतमा व्रतालु महिलाले नदी पोखरी तथा जलाशयमा स्नान गरी पितृ तथा जिम्मत वाहन देवताको पूजा गर्दै व्रतको संकलन लिने गर्छन् परम्परा अनुसार व्रतको अघिल्लो दिन महिलाहरूले आँगन निपुत गरी चोखो बनाउने तथा पिना तेल घिरौलाको पात जीवको पात र बाँसको पात सहित आवश्यक सामग्री लिएर सामूहिक रूपमा जलाशयमा स्नान गर्ने चलन छ स्नानपछि नयाँ लुगा लगाएर पितृ तथा जिम्मत वाहन देवतालाई पिना र तेल चढ़ाउन गरिन्छ व्रतको मुख्य दिन व्रतालु महिलाहरूले बिहान स्नान गरी सूर्यदेवलाई तुरीको तेल र पिनाको अर्घ दिएर निराहार व्रत बस्ने गर्छ यस क्रममा दिवंगत हजुरआमा सासू आमा लगायत तीन पुस्ताभित्रका महिला पितृलाई तर्पण दिने तथा प्रसादी चढ़ाउने परम्परा रहेको छ दिव्यका अवसरमा महिला समूहमा गीत कथा तथा सांस्कृतिक कार्यक्रम गर्ने र आफन्त तथा साथीभाइसँग भेट गरी शुभकामना आदान प्रदान गर्ने चलन समेत छ साथै जियल बाँस र घिरौलाका पात पूजामा प्रयोग हुने भएकाले प्रकृति तथा वातावरण संरक्षणको सन्देश समेत यस पर्वले दिने गरेको स्थानीयको भनाइ छ हिजो र अस्ति दुई दिन स्थिर रहेको सुनसानीको भाव आज तोलामा 1,500 रूपियाँले बढ़ेको छ नेपाल सुनसानी व्यवसाय महासंघका अनुसार आज सुन तोलाको 2,94,800 रूपियाँमा कारोबार भइरहेको छ हिजो र अस्ति सुन तोलाको 2,93,300 रूपियाँमा कारोबार भएको थियो यसअघि बुधबार सुनको भाव 2,800 रूपियाँले बढ़ेको थियो भने सोमबार र मंगलबार भने सुनको भाव घटेको थियो सोमबार तोलामा एकै दिन 5,000 रूपियाँले घटेर 2,94,300 रूपियाँमा सुनको कारोबार भयो यस्तै मंगलबार 3,800 रूपियाँले घटेर 2,90,500 रूपियाँमा सुन कारोबार भएको थियो कारोबार हुने हप्ताको पहिलो दिन आइतबार पनि सुन 700 रूपियाँले बढ़ेर 2,99,300 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ यस्तै आज चाँदीको भाव पनि तोलाको 25 रूपियाँले बढ़ेको छ अस्ति र हिजो 4,425 रूपियाँमा कारोबार भइरहेको चाँदी आज बढ़ेर तोलाको 4,450 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बाघको आक्रमणबाट कैलालीमा एकजनाको ज्यान गयो जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरी पालन प्रबन्धनमा जोड़ लगायतका खबर बाँकी नै छन् सुन्दै गर्नुहोला
1: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
4: स्थापना को पहिलो ब्याच में इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पांचों ब्याच में गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लंडन कॉलेज रीडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग
4: फोन नंबर 082-562-601 98578-3590 98578-3184 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रम में कहीं सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो संपर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिजेल हामीले उच्च ब्याज दर र जहाँ जवाबले नेपाल व्यवसाय निगम संकटमा सन्तानको दीर्घायु र सुस्वास्थ्यको कामना गर्ने तराई मधेसमा जितिया व्रत शुरू दुई दिन स्थिर रहेको सुन चाँदीको भाव आज बढ़े लगायतका खबर प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। कैलालीमा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ। गैनगंगा नगरपालिका छमा रहेको भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय 40 वर्षीय कृष्ण चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेश बहादुर शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार बिहान 5 बजे चौधरी सहित 3 जना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए। च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो। उहाँसँग गएका अरू 2 जनाले भने भागेर ज्यान जोगाएका प्रहरीले जनाएको छ। नेपालमा मौरी पालनको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन, चरण क्षेत्रको अभाव, रोग तथा परजीवीको संक्रमण, साना खपेटेको प्रकोप र अव्यवस्थित शिकारका कारण व्यावसायिक मौरी पालन तथा जंगल मौरी संरक्षण चुनौतीपूर्ण बन्ने गएको छ। मौरी पालन विकास केन्द्र चितवन भण्डाराका कार्यालय प्रमुख सुजन अनुगानका अनुसार मौसममा आएको परिवर्तनसँगै मौरी पालकले चरणको अभाव, रोग तथा परजीवीको संक्रमण र साना खपेटेको प्रकोप जस्ता समस्या सामना गरिरहेका छन्। वरिष्ठ महा क्षेत्र विकास विज्ञ सुरेन्द्र राज जोशीका अनुसार आर्थिक वर्ष 81-82 नेपालमा 2,76,000 मौरीका घरबाट 4,278 टन मह उत्पादन भएको छ। अब विदेशको खबर। पाकिस्तानले अफगानिस्तानको पूर्वी प्रताप प्रान्त कुनार र दक्षिण प्रान्त हेलमान्डमा लक्षित गरी हवाई आक्रमण गरेपछि दुई देशबीचको सीमावर्ती तनाव थप चर्किएको छ। अफगानी अधिकारीहरूका अनुसार पाकिस्तानी आक्रमणमा 9 सदस्यहरूको ज्यान गएको छ भने 11 जना घाइते भएका छन्। अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आक्रमणमा सर्वसाधारणका घर समेत क्षतिग्रस्त भएको बताउँदै घटनाको निन्दा गर्नुभएको चीनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ। तर पाकिस्तानले भने आफ्नो कार्यवाहीमा 22 जना गुमाएको दावी गरेको छ। पाकिस्तानी सूचना तथा प्रसारण मन्त्रालयले हवाई कार्यवाही आतंकवाद विरोधी अभियान अन्तर्गत गरिएको र सीमापार रहेका लडाकुका आश्रय स्थल तथा हतियार भण्डारलाई लक्षित गरेको जनाएको छ। सीमा क्षेत्रमा लामो समयदेखि चलिरहेको सुरक्षा तनाव र दुई देशबीच बढ़दो अविश्वासका बीच भएको पछिल्लो घटनाले क्षेत्रीय सुरक्षामा थप चुनौती बढ़ाएको छ। अब खेल खबर। क्रिस्टियानो रोनाल्डो बिना नै पोर्चुगलले यूएफए नेशन्स लीगमा डेनमार्कलाई 4-2 गोलले पराजित गरेको छ। डेनमार्कको मैदानमा भएको खेलमा पोर्चुगलका जीआओ क्यान्सुले, रामोस भेन्टिया र जोआले फेलिक्सले गोल गरेका छन्। डेनमार्कका मिकेल डान्सगार्ड र रास्मुस होइमुङ्गोले एक एक गोल फर्काए। रोनाल्डो बिना खेलेको पोर्चुगलले लगातार 3 जित निकाल्ने समूह ए मा आफ्नो प्रभाव कायम राखेको छ। प्रशिक्षकसँग विवाद भएका खबरपछि रोनाल्डोले राष्ट्रिय टोलीको क्याम्प छाडेका थिए। खेलमा डेनमार्कलाई 2 पटक बराबरी गरे पनि पोर्चुगलले दोस्रो हातमा 2 गोल गर्दै 4-2 को सहज जित निकालेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको लोकल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। उच्च ब्याजदर र जहाज अभावले नेपाल वायुसेवा निगम संकटमा, 4 इन्जिन मरमतका लागि मात्रै झण्डै 8 अर्ब रूपियाँ लाग्ने, तराई मधेसमा जितिया व्रत शुरू, प्राकृतिक तथा वातावरण संरक्षणको लागि पनि महत्वपूर्ण, 2 दिन स्थिर रहेको सुन चाँदीको भाव आज बढ़्यो, सुन्तोलाको 2,94,800 रूपियाँमा कारोबार, पाकिस्तान र अफगानिस्तान सीमामा तनाव, हवाई आक्रमणमा 9 सर्वसाधारण मारिए, क्षेत्रीय सुरक्षामा थप चुनौती, र नेशन्स लीगमा रोनाल्डो बिनाने डेनमार्कमाथि जुगलको सहज जित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्नु।

0: आफ्नो नियमित कमाई र तलबको रूप 1000 भन्दा माथिदेखि प्रत्येक महिना एनआरसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआइपी गरी जीवनका सपनाहरू सहज पूरा गर्नुहोस्।
1: थप जानकारीको लागि 9853514531 वा व्हाट्सएप र वाइबर नम्बर 9803576878 सम्पर्क गर्नुहोस्।
0: एनआरसी एसिया क्यापिटल
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलोपटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जवान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: मध्य प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मंत्रालय को आयोजना में सोलुत कुंड नगरपालिक क्षेत्र में शीत तथा रोजगार को सूचना रहता युवा महिला तथा इच्छुक व्यक्ति योग्य कामदार व कर्मचारी को खोजी में रहता रोजगारदाता सहभागी होना अनुरोध कर दर्ता करने प्रक्रिया वेबसाइट में जानूस https://www.shramsanchar.gov.np खाता बनाने आवश्यक विवरण भरोस विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस् आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस् सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य सोलुखुम्बु नगरपालिका 5 कलेरी सोलुखुम्बु दशौं राष्ट्रीय खेलकूद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकूद विकास समिति सोलुखुम्बुको सूचना प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकूद विकास समितिबाट फारमले यही असोज 19 गति सम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अन्य जिल्लाको नागरिकता हुनेले बसाई कराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचीको पासपोर्ट साइजको फोटो 2 प्रति थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55 उपाध्यक्ष 98-49-51-10-79 कार्यालय प्रमुख 98-49-1-56-56 र कार्यालय सहयोगी 98-62-86-72-57 जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु
1: आदरणीय श्रोतावृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पद गीतहरू

0: दाई राईको साधन स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साधा स्टोरसम्म नै जानु लागेको हो। ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सुलुभित कुमार नगरपालिका 5 सल्लेरी सोलुख।
3: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
4: दिदी छिमको सिम किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने नि त, जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुप्लिका हुन्छ त।
3: ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
5: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
4: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
5: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809609094 र 9833668618।
3: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
6: कृषि क्यान्टिन र सोलुखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि क्यान्टिन र सोलुखुम्बुको चालु आर्थिक वर्ष 2083/84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार पारम्परिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 अधीनमा रहे इच्छुक कृषकसँग कृषि फर्म, कृषि सहकारीले आवश्यक कागजात यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूचित 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण, कार्यक्रमको नाम संघीय सशक्त अनुदान प्राङ्गरिक खुसी प्रबन्धन कार्यक्रम, उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत, लागतको अधिकतम 50%-85%, प्रस्ताव पेश गर्न सक्ने साझेदार, कृषक, कृषक समूह, कृषि फर्म, कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1, बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू, कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना, सम्बन्धित कृषक समूह, संस्था, फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह संस्थाको चयन वा भ्याट प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082/83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी, निजी उद्यमी, कम्पनीको हकमा गत आर्थिक वर्ष 2082/83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिश, कार्यक्रम संचालन हुने स्थान, जग्गा जमीनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूजा, जग्गा धनीको मान्यता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष, स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र र बैठकको निर्णयको प्रतिलिपि, आवेदकले बुगरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र, प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835130 9969 9845 76 मा सम्पर्क गर्न सक्नुहुन्छ। परमेश्वर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

0: बन मेरे तो हाथ खुट्टा अरुणा सा झमझम करीवासले हैरान बनाए मेरे पनी चुकी हो चुकी खरी एक बार को जिंदगी दुख दुख बिताउन पर्ने उपचार कता गराउने होला
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक घुम करार छ थाकेर हैरान भए पनि निन्द्रा नलाग्ने रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हुन्छ हामी सबै बरू सँगै जाउँ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0383520186 92 24 74 18 93 44 79 र 98 61 23 14 72 अन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
3: आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
4: 3 दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
3: कति पिर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एड्रेस डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
4: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत्कुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
3: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टराइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
5: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98 21 12 99 र 97 46 58 43 87

0: रोक आज मेरो जन्मदिन हो याद तो छ नि
1: संसार की सबै भन्दा राम्रो मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुलिना र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनु हुन्छ हजुर पनि ल आँखा बन्द गर
1: ल अब आँखा खोल त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधानसी उपाधि पसलबाट हो नि विधानसी उपाधि उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक घर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका घर गहना मेटको भावमा बनाइन्छ राष्ट्रिय अंशको पत्थर पनि पाइन्छ विधान र हताल सम्पर्क नम्बर 9742848456 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन्चादी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलु
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
3: सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सलेरीको बुद्ध घाटमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सुलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपिडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
2: दिनेश राई सम्पर्क नम्बर 9858873385 र 9861034239
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु भुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी

0: पार्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन।

0: بابا من از ایشتون زنی مونتینو همه زنی میایی؟
1: نون چی بونی؟ چی بونی؟ چون چی بونی؟
0: نوی نام ایتیگه زنی من مگه نم؟
1: ایتیگه بلی اونسا؟
0: مال فرنس کو پانچه دار نساکینا سالی ایتیگه اونسا
1: کورا تیس کو پرو؟ ظاهرم موپلی تیم سنگی جان چون नमस्ते मैडम म रीना गुरुङ
2: नमस्ते कति काम निकाल्नु भयो
1: आज रीनाले जान्न भन्नु साइन्स को कन्ट गर्न सकिन रे सरले पिक्निक छ भन्दै थि
2: ओहो हो र हजुर आले नाम गर्नु भयो विद्यार्थीलाई कुट्न तर्साउन के चाहिन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रीना तिमी क्लासमा जाउ त सरले के गर्नुहुन्न
3: यस मैडम नेपाल सरकार विज्ञापन बोर्ड
4: साथी हेर नि क्या खतरा समाचार आएछ त अवश्य के हुनु
5: खुसी के आएको छ यत्तिकै पत्ती आएछ र सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ती आउनुपर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाति नै यसरी जल्दै लेखिहाल्छ नि
4: मिथ्या भ्रामक पाउँछ
5: के हुनुहुनेको छ तिमीलाई थाहा थिएन
4: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्नु वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक बढी हुँदैन रहेछ
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो पनि गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
6: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्नु होला?
2: यहाँ उठाउनुहोस् है छुट्टी तोलेर। अनि खाना कति खान्छ?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद पनि थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।

नेपाल सरकार विज्ञापन बोर्ड।

0: सोलो एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: Soundcheck. Surya FM. The studio time.
2: It's 1 PM. Dusko ek baje.
0: Time check ko saath na. New Star Digital Color Lab tatha Jwalamay Offset Press. Sonu Dutku Nagar Palika 5 Sonu Kumbu.
2: आदरणीय श्रोताबृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम. सुन्न एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न

जिल्ला हुना कार्यालय सुनकुम्बुको सूचना श्री असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीखका दिन वन पोस्टल नेटवर्क इन्फिनेट पोस्ट बुलेटिन नाराका साथ 152 विश्व हुना दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे स्थान हुना कार्यालय महाकुरुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोपाङ महाकुरुङ गाउँपालिका विद्यालय समय बिहान 11 बजे स्थान सगरमाथा माध्यमिक विद्यालय पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समस्यामय एवं अन्य रहनेछ। सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी संघले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गते भित्र जिल्ला हुना कार्यालय सम्बन्धमा पत्र मार्फत जुन दर्ता गराइ सक्नुपर्नेछ। जुन दर्ता शुल्क लाग्नु छैन। हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-52-88-72-72 98-62-83-13-44 98-52-82-24-29 आयोजक जिल्ला हुना कार्यालय सल्लेरी।

0: आजको भूमिहरूसँग के भएको छिटो गए पनि अमेरिमा एक्लै बस्न रुचाउनुहुन्छ। दिपाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जमा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ। घरबारै बिग्रिने जस्तो पो भइसक्यो। नैमा दिदी सम्झाइदिनु पर्यो। यो त माघौसो कलकत्तामा बेच्नु जस्तो लक्ष्य छ त कोटेश। माघौसो त भाइ के भएको तिमीलाई भन त?
1: खै दिदी के हुनु? साथीहरूले गाजा खाँदै जबरजस्ती गरे, मैले पनि मन भन्नै सकिनँ र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो। अहिले त लड लागेछ, छाड्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन। अब खुक्क हिसाब त छान्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा सुत्तै छ। यसको संरक्षक तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो सेवाजीलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै ठिक परिवार हो, मलाई माफ गर।
0: बारिशमा लज सृजना गरी धेरैचोटि तिलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नागु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु। स्वस्थ जीवन लागू औषध विकास सुभाष धीरबादका लागि जिल्लाका सांसद कार्यालय सुलु खगु र सुलु एफएमको संयुक्त प्रयासमा जीवहितमा जारी सकोस्। आज त तिमी धेरै मर्नु थकी देखिन्छौ, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्। मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर। होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यही हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन हो।
0: खै जन्मदाता दिनुहोस् त।
1: जन्मदाता गरेको छैन नि म्याडम।
0: बाउ जन्मदाता नभए त विद्यालय भर्नु हुँदैन नि।
1: मलाई त थाहा नै थिएन।
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ। त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
0: ल
6: नेपाल सरकार विज्ञापन बोर्ड।

I'm not sure.

0: मूलपानका कारण आज मैं फोक्सो को कैंसर भएको छ। यही गलती का कारण केही दिन में मेरे जीवन समाप्त होने
1: तीन धूमपान का कारण मेरे पहिलो बच्चा अपाङ्ग जन्मे दोस्रो बच्चा भी जोगाउन सकिन
0: मलाई मुखले घटेको क्यान्सर चाहिँ बाँचेर पनि नमेरो पिण्ड भयो। म अलिकति पनि हिँड्न सक्दिनँ। स्वास्थ्य श्वासमै समस्या देखियो। धूमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोल्नु
2: के भयो के को हल्ला खुल्ला भयो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइले भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड।

0: नयाँ बालक बालिकालाई कानमा लगाएको उपायमा कानुन अनुसार खोला खाँदै निर्देश गर्नुहुन्छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता
2: बोलाउनुहोस्।
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरूद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ।
2: हिँड्नुहोस्। हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। त्यो यसरी गर्नु न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दियो।
5: यदि तपाईँको बस्नामा चेन्नईसहित कोलकाता घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एचआरडीसी काभ्रे पनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपदा नगरपालिका 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष शुल्क हुनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98 52 55 768 अङ्कमा 9 8 5 2 0 5 5 7 6 8।

0: प्रधान सम्बन्धी सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083/84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रदान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रदान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक कृषि समूह कृषि सहकारी कृषि उद्यमी कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात् असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित मतभेदका वा म्याप लागि आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रम ग्रुप पदमालको प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85% बजेट 3 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पद्मार्गको प्रभाव क्षेत्रभित्र रैथानी कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50% बजेट 8 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार छन् विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50% बजेट 7,50,000 कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरूको नाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम बजेट 5 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी फलफुल सुताउने सोलर ब्याग प्रबन्धन अधिकतम साझेदारी प्रतिशत 50% प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावमा व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100 संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भन्सर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1-3-0-1-2-0-2-3-0-1-4-0 राजस्व शीर्षक 14-229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी सुको सकल भोचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिरूपी समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिरूपी आर्थिक वर्ष 2082/83 कर चुक्ताको प्रमाण पत्रको प्रतिनिधि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082/83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिनिधि स्थानीय तहको कृषि विकास शाखाको सिफारिस कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिनिधि आवेदकले दोहोरो पर्ने गरी एकै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिनिधि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रदान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वीक रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुन्छ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385-2131 र 98-69-5475-76 सम्पर्क गर्न सक्नुहुन्छ। रविशील चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
1: हेलो
2: हेलो हेलो
1: म हजुरको बैंकबाट बोलेको तपाईको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईको खाता अपडेट गरिदिन्छु
2: हुन्छ हुन्छ पठाउँ छ है ए ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ दिनबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी
3: हेलो नमस्ते
1: हेलो हजुर यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
3: ए मलाई मूर्ख बनाउनु खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्थ्यो
2: ए नानी के भन्ने रहेछ के भयो
3: नमस्कार ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है
2: ल किन दिन्थे
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
0: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
0: अनलाइन ठगी बारे सचेत बनौ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ
1: नेपाल सरकार विज्ञापन बोर्ड
0: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्त कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा यसै कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूचित 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

प्राधिकरण भएको प्रमाणपत्रको प्रतिलिपि दिए। परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 को अनुसूची 10 अनुसारको आवेदन पेश गर्न पर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 को कर सुधार प्रमाणपत्रको प्रतिलिपि। संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि। संचालकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि। स्थानीय तह कृषि शाखा र ओडाको सिफारिश पत्र। कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी परियोजना कार्यान्वयन मेनुअल 2077 को पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 08-520-130 र 98-69-45-76 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बालिक संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु। रेस प्रतियोगिता कृषि संस्करण संचालन हुने सम्बन्धी सूचना। यस माथि दुतोषी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट फ्युचर रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 को साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 को साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 को साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्नेदेखि संयोजक युगेश राई, सम्पर्क नम्बर 98-42-81-46, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98-60-31-37-40। उपस्थित विश्वको उपाधि मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजेभित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस शुरू हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई, गाउँपालिका प्रवक्ता 97-45-40-02-60, अनुराज बस्नेत 98-51-17-24-19, विपिन तामाङ 98-62-93-02-64 र राजकुमार राई 98-52-85-54-57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू। सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण

0: पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू एकासी बिरामी वा घाइते हुनेमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ। तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाड़ीहरू एकासी बिरामी घाइते हुए कुनै अंग अश्लील घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ।
1: गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत माथि विश्वसी गाउँपालिका गाउँ

काण्ड म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना। गत 2026 अगस्त 20 आएको विनाशकारी बाजी पहिरोबाट भएको ठूलो जीवनको क्षतिप्रति हामी गहिरो सतर्क छौ। यही राष्ट्रिय विपत्तिको बुझीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतिथि सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भनी हार्दिक आग्रह गर्दछौ। रेड पान्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पान्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुभाष के लेखिन्।

0: Infinity Carpet, Carpet ko Shansa.
1: Bati ko paak hai khyal gara.
2: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना
3: सम्पूर्ण
2: विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। सूर्यको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
4: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रमण स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
4: समयमै महसुल दिन उचाल भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: गोलू एफएम 101.2 MHz उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्कु नगर पालिका 5 सोलु खुम्बु
2: आदरणीय श्रोतावृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू

0: का सभी के सरोकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन्
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेताद्वारा

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
1: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: ल्याउन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, पहाडमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आम सूचना।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा निर्वाचनमा जारी सन्देश।
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन।

पक्षले मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना। यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकेको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको सूचित कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ तोकेको 7 दिनको अवधिभित्र सम्पर्क मनाएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ। यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा वार्षिक मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना संघसभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुरुङ गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ प्रणाली लुम्बु मिटो प्रणाली एभरेस्ट लिङ्क प्रणाली सम्पर्क नम्बर 97-68-37-34-34 अध्यक्ष पासाङ शेर्पा चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकुरुङ एक चेरे।

प्रत्येक नै मन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू धर्म गुरू जीवहरू आमा बुबा दाजु भाई दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिम्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिम्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति सुख समृद्धि र कल्याण प्राप्त होस्। हेन्छिन साङ्गे राङचुङ रिम्पोछे सेङदा टुङ्कु रिम्पोछे टुङ्कु लुवाङ खुनखेन रिम्पोछे अन्य खेलको लामा लोपनहरूको उपस्थितिमा राख्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिचिदिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राख्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9814100094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: मध्य प्रदेश स्तरीय शीर्ष तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मंत्रालय को आयोजना में सोलुतुत कुंड नगरपालिक क्षेत्र में शीत तथा रोजगार को खुशी में रहकर युवा महिला तथा इच्छुक व्यक्ति योग्य कामदार व कर्मचारी को खोजी में रहकर रोजगार दाता सहभागी होना अनुरोध कर दर्ता करने प्रक्रिया वेबसाइट में जानूस https://www.shramsanshar.gov.np खाता बनाने आवश्यक विवरण भर्नुहोस् विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस् आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस् सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु दशौं राष्ट्रीय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला चरणका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अन्य जिल्लाको नागरिकता हुनुले बसाई कराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55 उपाध्यक्ष 98-49-51-10-79 कार्यालय प्रमुख 98-49-91-56 र कार्यालय सहयोगी 98-62-86-72-57 जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु
1: अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइको दिदी छिमको छिम किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टीभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
2: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
1: प्रोपाइटर अजय पञ्चियार सम्पर्क नम्बर 98-59-90-94 र 98-63-68-64-18 वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र
3: Let's go.

0: कृषि ज्ञान केन्द्र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूचित दुई अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशक्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू। कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि। समूह संस्थाको चयन वा भ्याट प्रमाण पत्रको प्रतिलिपि। आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि। कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि। स्थानीय तहको कृषि विकास शाखाको सिफारिश। कार्यक्रम संचालन हुने स्थान जग्गा जमीनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भारतको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता। निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र र बैठकको निर्णयको प्रतिलिपि। आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र। प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 98-69-9845-76 सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर कुमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
1: राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साझा स्टोरमा नै जानु लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको।

0: मैं मेरे तो हाथ खुट्टा अरुणा सा झमझम करीवास ने विराम बनाए मेरे पी के खरी एक बार को जिंदगी दुख दुख में बिताने पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव थाके विराम भिंदी रात भर जागरण जस्त बस् तर यह सब रोग उपचार हमजी औषधालय में हम अरे उपचार कराने भाग हमजी औषधालय तीर हिड़क न दीदी और संगे जाऊ
2: यहाँ नसा च्यापिएको हड्डी चिरेको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर्ष सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम

0: बजार बाटो पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98 43 89 86 52, 98 24 74 17 18, 98 43 43 69 96 र 98 61 23 14 72। अंजी औषधालय सोलोदूत कुण्ड नगरपालिका 5 कल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: मेरो पो बसेछ त, बिरामी हो क्या हो?
2: 3 दिनदेखि दात दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
1: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
2: हो र के डेन्टल रे?
0: एभरेस्ट डेन्टल क्लिनिक सोलुदूत कुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सोलुखुम्बु।
1: हाम्रा सेवाहरू
0: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
3: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।
4: सुन्नुहोस् हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सी अरे नि होइन त्यस्तो त।
5: सरिता तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस,
5: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

एकनी मन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिन्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। खेन्छिन साङ्गे राङचुङ रिम्पोछे सेङ्दा टुङ्कु रिम्पोछे टुङ्कु लुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिचिदेम्बा 9 दोरा खर्क। कार्यक्रम गुरू पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नो पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9870283769 र 9841300094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्ने

0: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि
1: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह मखलुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकेको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरियो। सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ। यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय हेदाङ्गना सङ्खोसभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुल गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू इयरलिङ प्रणाली मुम्बु नेटवर्क प्रणाली एड्रेस लिङ्क प्रणाली सम्पर्क नम्बर 97-68-37-34 अध्यक्ष पासाङ शेर्पा चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकुल एक चेरे

0: नमस्कार मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रसंघ महासभामा भएको सहभागिताबारे परराष्ट्रमन्त्री खनालद्वारा संसदलाई जानकारी। प्रधानमन्त्री शाहको सम्बोधन जलवायु न्यायका लागि सशक्त आवाज बनेको भनाई। निर्वाचन प्रहरीको पोसाक खरिदबारे छानबिन गर्न संसदीय उपसमिति गठन। वर्तमान सरकार इतिहासले निजी क्षेत्र मैत्री र सुधारमुखी रहेको अर्थमन्त्री वागलेको दावी। भारतको धनीगंगा बाँध भोलिघाटीदेखि खोलिने। महाकाली तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह। यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेशनसम्म। अन्तरिक्ष स्टेशन विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीक रहेको भनाई। र ओमानमा हुने लिप्तु श्रृंखलाका लागि नेपालको टोली घोषणा। कुशल सोमपाल र हेमन्त अटाएनन्। नेपाल खबरमा अब पूरा खबर। परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दै नेपाल जस्ता देशले भोग्नु परेको जलवायु संकटको भयावह अवस्था र जलवायु न्यायको आवश्यकतालाई विश्व मंचमा सशक्त रूपमा उठाउनु भएको बताउनु भएको छ। भोटेकोशी बाढ़ीलाई जलवायु परिवर्तनको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु वित्तीय संयन्त्रलाई सहज बनाउन र साझा जिम्मेवारी बोध गर्न आह्वान गर्नुभएको मन्त्री खनालले बताउनु भएको हो। राष्ट्रमन्त्री खनालले आजको प्रतिनिधि सभामा प्रधानमन्त्री शाहको अमेरिका भ्रमण र राष्ट्रसंघीय महासभामा भएको सहभागिताको विवरण प्रस्तुत गर्नुभयो। प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधि मण्डलले गएको असोज 6-10 गतेसम्म न्यूयोर्कमा आयोजित महासभाका विभिन्न उच्चस्तरीय सत्र र द्विपक्षीय बैठकमा सक्रिय सहभागिता जनाएको थियो। सम्बोधनको क्रममा प्रधानमन्त्री शाहले विशेष गरी हिमालय क्षेत्रमा हिमनदी पग्लिँदा बढ़ेको हिमपहिरो, बाढ़ी र पहिरोको जोखिमबारे सचेत गराउँदै पूर्व सूचना प्रणाली र सीमापार समन्वयको आवश्यकतामा जोड़ दिनुभएको थियो। परराष्ट्रमन्त्री खनाल आफैले पनि विभिन्न 80 कार्यक्रम र द्विपक्षीय बैठकमा भाग लिएको र नेपालको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको अपेक्षा गरिएको जानकारी दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले वीरगंजमा रहेको मेडिकल कलेजमा विद्यार्थीहरूले भोगिरहेका समस्यादेखि देशका विभिन्न ठाउँमा भएका दुर्घटनाको विषय उठाउनु भएको छ। त्यस्तै बैठकको शून्य समयमा सांसदहरूले किसानका समस्या, मलखाद, सिंचाई र उत्पादनको उचित मूल्य लगायतका विषयसँगै झापामा हात्तीका कारण दुःख पाएको, धानको मूल्य तोकिए पनि सरकारी गोदामको हाइब्रिड धान किन्न शुरू नगरेको जस्ता विषयमा सरकारको ध्यानकर्षण गराएका छन्। राज्यसभाका सांसद गणेश कार्कीले कतिपय कामहरू अध्यादेश मार्फत अगाडि बढ़ाउन सरकारलाई आग्रह गर्नुभएको छ। यसैबीच राष्ट्रिय सभाको बैठकले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सर्वसहमतिले पारित गरेको छ। प्रतिनिधि सभाबाट विभिन्न संशोधनसहित फिर्ता आएको यो विधेयकलाई विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनले सदनमा प्रस्तुत गर्नुभएको थियो। लामो समयदेखि प्रक्रियामा रहेको यो विधेयकलाई अगाडि बढ़ाउने सन्दर्भमा दुवै सदनबीच एकरूपता कायम भएको छ। संसदको वर्ष अधिवेशन आजदेखि अन्त्य हुँदैछ। मन्त्री परिषदको मंगलबार बसेको बैठकको सिफारिश अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज राति 12 बजेदेखि लागू हुने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको वर्षीय अधिवेशन अन्त्य गर्नुभएको हो। यो वर्षीय अधिवेशन गएको वैशाख 28 गतेदेखि शुरू भएको थियो। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरी अर्थात नियोजित प्रहरीको पोसाक खरिदबारे अध्ययन गर्ने उपसमिति गठन गरेको छ। लेखा समितिको आज बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद मनिष झाको नेतृत्वमा 9 सदस्यीय समिति गठन गरेको हो। समितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरएन राई, खगेन्द्र सुनार, खुशबू अली, रमेश कुमार मल्ल, गणेश धिमाल र महेन्द्र बहादुर साई सदस्य हुनुहुन्छ। उपसमितिलाई 2 महिनाको समय सीमा दिइएको छ। गएको फागुनमा भएको चुनावका लागि नेपाल प्रहरीले माघमा निर्वाचन प्रहरीको लागि पोसाक खरिद गरेको थियो। त्यस क्रममा अनियमितता भएको दावी गर्दै सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाउँदै आउनुभएको छ। आजको बैठकमा पनि सांसद सुनारले आईजीपी दानबहादुर कार्कीमाथि छानबिन गर्न माग गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले वर्तमान सरकार इतिहासकै निजी क्षेत्र मैत्री र सुधारमुखी रहेको दावी गर्नुभएको छ। पूर्वाधार विकास मन्त्रालयले आज आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन 2026 सम्बन्धी लगानी र विकासका लागि कानूनी सुधार विषय कार्यशाला गोष्ठीमा बोल्दै उहाँले सरकारले राखेको 7% आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्रबीच थप सहकार्य र लगानीको आवश्यकता रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत आउनुका पछाडि पुराना राजनीतिक दलहरूले गरेका विथितीको कारण मात्र नभई भविष्यप्रतिको आशा समेत रहेको उहाँको भनाई छ। उहाँले आउँदो दशकमा 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्दै केही वर्षमै नेपालको अर्थतन्त्रको आकार 100 अर्ब अमेरिकी डलर पुर्याउने सरकारको लक्ष्य रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारका प्रतिनिधिले दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्न विगतका विकास मोडलको हुबहु अनुकरण गर्न सम्भव नरहेको भन्दै 21औं शताब्दीको नयाँ आर्थिक सम्भावनामा केन्द्रित हुन आवश्यक रहेकोमा पनि जोड़ दिनुभयो। उहाँले डिजिटल अर्थतन्त्र, सेवाको अन्तर्राष्ट्रिय व्यापार तथा प्रविधिमा आधारित नयाँ आर्थिक क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख स्रोत बनाउने समेत बताउनु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले नेपाल वायु सेवा निगम जहाज थपेर मात्र नसुध्रिने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री पौडेलले निगमको वर्तमान आर्थिक तथा व्यवस्थापकीय अवस्था निकै नाजुक रहेको बताउनु भएको हो। उहाँले संरचनागत सुधार नगरी नेपाल वायु सेवा निगममा थप जहाज भित्रिनुको औचित्य नहुने पनि बताउनु भएको छ। उहाँले भन्नुभयो, निगमको अहिलेको जस्तै अवस्था कुनै निजी कम्पनीको हुन्थ्यो भने बन्द भइसक्ने थियो, तर निगम नाफा कमाउन मात्र स्थापना भएको संस्था नभएको र राष्ट्रिय ध्वजावाहकको रूपमा पर्यटन, रोजगारी, निजी क्षेत्र र राष्ट्रिय प्रतिष्ठासँग जोड़िएको उहाँले बताउनुभयो। मन्त्री पौडेलले यसलाई जोगाउन अब कठोर निर्णय लिनुपर्ने बेला आएको समेत बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: मेरो कपडा प्याकिङ गरिदिउँ त? सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
2: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-4943-33, 493-555।

0: คุณเติมน้ำมันให้เต็มปาร์ตี้यो चाड़ पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन घर बरसिन उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाँच लक्की ड्रॉ कूपन पाने 3 वर्ष एसी एक ट्रक डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल ट्रक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरोपेन्स घर मात्र है रंगाउनुहोस् सपना पनी
1: थोरै बचत धेरै फाइदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रंगसहापत काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
2: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू भारतको उत्तराखण्डमा रहेको धौलीगंगा जलविद्युत आयोजनाको बाँधका ढुका 48 घण्टाका लागि खोलिने भएको छ। आयोजनाको बाँधमा रहेको सिल्ट सफाईका लागि भोलि शनिबार राति 1 बजेदेखि सोमबार राति 1 बजेसम्म 48 घण्टासम्म बाँधका ढोका खोलिने भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना मार्फत जनाएको छ। बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ़न सक्छ। महाकाली नदी तटीय क्षेत्रको बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। नदी तथा नदी किनारमा नजान र सम्भावित जोखिमबाट सुरक्षित रहन प्रशासनले अनुरोध गरेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिनुभएको छ। आर्थिक विकास मामिला तथा सुशासन समितिद्वारा दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापन र अनुगमन विषय कार्यक्रममा उहाँले ग्यास वितरणमा असहज परेको अहिलेको अवस्थामा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी व्यवस्था मिलाउन लागि बताउनुभयो। सेना प्रहरी र सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायले अहिले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन्। सुरक्षा निकायको आउटलेटबाट ग्यास पनि वितरण गर्न सके धेरै सहज हुने सचिव तामाङले बताउनु भएको छ। उहाँले खाना पकाउने ग्यासको अभावलाई मध्यनजर गरी त्यस सम्बन्धी आवश्यक प्रबन्ध मिलाउन लागेको बताउनुभयो। अब विदेशको खबर। यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका आपतकालीन राहतकर्मी, युक्रेनका बाल अधिकार अभियन्ता सहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसम्म चर्चामा रहेको छ। यस वर्ष यो पुरस्कारका लागि 287 उम्मेद्वार मनोनयनमा परेका छन्। नर्वेजियन नोबेल समितिले अक्टोबर 9 तारीक अर्थात आउँदो शुक्रबार विजेताको घोषणा गर्नेछ। शान्ति अनुसन्धान संस्थान ओस्लोका निर्देशक आकोन जेओर्ले अन्तर्राष्ट्रिय सहकार्य जोड़ भइरहेको बेला अन्तरिक्ष स्टेशन विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीक रहेको बताएको समाचार संस्था एपीले जनाएको छ। सम्भावित दावेदारको सूचीमा युक्रेनी बाल अधिकार अभियन्ता माइकोला कुबेला, सेभ द चिल्ड्रेन, सुडानको आपतकालीन प्रतिक्रिया कक्ष तथा पत्रकारको सुरक्षा गर्ने कमिटी टू प्रोस्टेट जर्नलिस्ट पनि रहेका छन्। अन्तर्राष्ट्रिय न्याय अदालत र अन्तर्राष्ट्रिय फौजदारी अदालतको नाम पनि चर्चामा छ। यस वर्षको पुरस्कार सुडान, युक्रेन, यमन, इरान तथा मध्य पूर्वमा जारी युद्ध र द्वन्द्वको पृष्ठभूमिमा घोषणा हुँदैछ। नोबेल पुरस्कार श्रृंखला आउँदो सोमबार चिकित्सा शास्त्रबाट शुरू हुनेछ भने शान्ति पुरस्कार शुक्रबार घोषणा गरिनेछ। यस वर्ष पुरस्कारको रकम 1,20,00,000 स्वीडिस कोरोनर रहेको छ। अब खेल खबर। ओमानमा हुने आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गतको त्रिदेशीय श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्यीय नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघले आज घोषणा गरेको टोलीमा ओपनिङ ब्याटर कुशल भुर्तेल, तीव्र गतिका बलर सोमपाल कामी र हेमन्त धामीलाई समावेश गरिएको छैन। टोलीमा अनुभवी र युवा खेलाड़ीलाई समेटिएको छ। ओपनिङ ब्याटिङतर्फ आशिष शेख र अर्जुन कुमारले निरन्तरता पाएका छन्। त्यस्तै तीव्र गतिको बलिङतर्फ करण केसीसँगै नन्दन यादवलाई राखिएको छ। टोलीमा कप्तान लामिछाने सहित आसिफ शेख, दिपेन्द्र सिंह ओली, देव खनाल, इशान पाण्डे, रोहित पौडेल, सन्दीप जोरा, गुलशन झा, बसिर अहमद, ललित राजवंशी, साबा अबुल्लम र शेरमल्ल रहेका छन्। विश्वकप लीग टू अन्तर्गतको श्रृंखला एवासोज 21 गतेदेखि ओमानमा शुरू हुनेछ। श्रृंखलामा आयोजक ओमानसँग नेपाल र क्यानाडाले प्रतिस्पर्धा गर्नेछन्। यो श्रृंखला तीनवटै टोलीका लागि निकै महत्वपूर्ण छ। अहिले अङ्क तालिकामा ओमान 28 खेलमा 31 अङ्कका साथ चौथो, क्यानाडा 32 खेलमा 25 अङ्कसहित छैठौं तथा नेपाल 32 खेलमा 24 अङ्कसहित
3: चारभन्जनभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक।
2: राष्ट्रसंघ महासभामा भएको सहभागिताबारे परराष्ट्र मन्त्री खनालद्वारा संसदलाई जानकारी प्रधानमन्त्री शाहको सम्बोधन जलवायु न्यायका लागि सशक्त आवाज बनेको भनाई निर्वाचन प्रहरीको पोसाक खरिदबारे छानबिन गर्न संसदीय उपसमिति गठन वर्तमान सरकार इतिहासकै निजी क्षेत्रमा स्थिर र सुधारमा

0: समुद्र को सिर
1: यही चोर को काक
0: स्वच्छ सुंदर स्वच्छ प्रकृति
1: शांति र आनंद को अनुभूति
0: हिलबाट टाड़ा
1: शहर बाट नजीक
0: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट
2: विस्तृत जानकारी का लागि फोन नम्बर 9816 49 56 36
3: भनेर पो बसेछ त बिरामी हो क्या हो
4: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
3: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
4: हो र के डेन्टल रे
5: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत्कुण्डे नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
3: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू अपनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
2: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
6: ए गुरु आज मेरो जन्मदिन हो याद त छ नि
7: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाएर ल आँखा बन्द गर त
6: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
7: ल अब आँखा खोला त
6: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङबारी तिलहरी लगायतका गर गहना मेटको भाइमा बनाइन्छ राजसंसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742284056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सुनु दुत्कुण्ड नगरपालिका कुडा नम्बर 5

I'm not afraid to go.

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलुखुम्बु नगरपालिका उदानगर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सुलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034 2
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका उदानगर 5 सलेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाहे हत्तै पाउनु। ओह, अब सामानमा काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
2: नसुने बहिनी, सुरु दुपकुण्ड नगरपालिका उडानुमा 5 मा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर गुरू गुरू नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुपकुण्ड नगरपालिका 5 सल्लेरी सुलुखुम्बु।

Let's go.

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको सुन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9863668418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
2: कृषि ज्ञान केन्द्र सोलुखुम्बुको कृषि प्रबोधन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्राङ्गणिक कृषि प्रबोधन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषकसँग कृषि फर्म, कृषि सहकारीले आवश्यक कागजात यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल etc@gmail.com अनुसूचित 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत

निजी उद्यमी कम्पनी को हक में गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन को प्रमाणित प्रतिलिपि स्थानीय तह को कृषि विकास शाखा को सिफारिश कार्यक्रम संचालन होने स्थान जग्गा जमीन को स्वामित्व खुलने गरी जग्गा धनी पूर्जा जग्गा धनी को नागरिकता वा भारतीय जग्गा खेती भूमिमा 5 वर्ष स्थायी संरचना का लागि कम्तीमा 10 वर्ष को सम्झौता निवेदक को नागरिकता वा परिचय खुलने प्रमाण पत्र र बैठक को निर्णायक को प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथ ही कार्यक्रम बारे थप जानकारी का लागि कार्यालय को संपर्क नंबर 0835130 वा 9869-9745-76 में संपर्क गर्न सक्नुहुन्छ। परमेश्वर कुमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

कोसी प्रदेश की तरह स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मंत्रालय को आयोजना में सोलुचित कुंड नगरपालिक क्षेत्र में शिक तथा रोजगार को खुशी में रहकर युवा महिला तथा इच्छुक व्यक्ति योग्य कामदार व कर्मचारी को खोजी में रहकर रोजगार दाता सहभागी होना अनुरोध कर दर्ता करने प्रक्रिया वेबसाइट में जानूस https://www.shrumsanchar.gov.np खाता बनाऊस आवश्यक विवरण भरूस विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस् आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस् सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु दशौं राष्ट्रीय खेलकूद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकूद विकास समिति सोलुखुम्बुको सूचना प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकूद विकास समितिबाट फारमले यही असोज 19 गति सम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55 उपाध्यक्ष 98-49-51-10-79 कार्यालय प्रमुख 98-49-91-56 र कार्यालय सहयोगी 98-62-86-72-57 जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु जिल्ला हुना कार्यालय सोलुखुम्बुको सूचना यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीखका दिन वन पोस्टल नेटवर्क इन्फिनेट पछि बुलेटिस नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ उद्घाटन हुने समय बिहानको 8 बजे स्थान हुलाक कार्यालय महाकुरुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोपाङ र महाकुरुङ गाउँपालिका विद्यालय समय बिहान 11 बजे स्थान सगरमाथा माध्यमिक विद्यालय पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समस्यामै एवं अन्यबाट रहनेछ सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी संघले व्यवस्थापन गर्नुपर्नेछ सहभागी विद्यालयले 20 गति भित्र जिल्ला हुना कार्यालय स्थलहरूमा पत्र मार्फत टिम दर्ता गराइ सक्नुपर्नेछ टिम दर्ता शुल्क लाग्ने छैन हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-52-88-72-72 98-62-83-43 र 98-52-82-24-29 आयोजक जिल्ला हुना कार्यालय

0: सोलो एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: डिजिटल
2: कलरला तथा ज्वालामय अफसेट प्रेस सोलुदुर्कु नगर पालिका पाँच सोलु खुम्बु
3: यदि तपाईँको बस्नामा जन्मसाथ पैतारा घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सेन्सरमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लागि सम्पर्क नम्बर 9852557068 अंकमा 9852557068।

0: प्रस्ताव आह्वान सम्बन्धी सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रवधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रवधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक कृषि समूह कृषि सहकारी कृषि उद्यमी कृषि कमहरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतिसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा चालू समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याच लागि आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रमहरू पदमाको प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पद्मार्गको प्रभाव क्षेत्रभित्र रैथानी कृषि बाली उत्पादन गरेका इच्छुक कृषकसँग कृषि सहकारी आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषकसँग कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50%, बजेट 7,50,000। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषकसँग कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी 50% लागतको अधिकतम बजेट 5 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी फलफुल सुकाउने सोलर ब्याग प्रवर्धन अधिकतम साझेदारी 50% प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषकसँग कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100 संस्थागत समूह रहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भन्सर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301202301400 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी सुको सकल गोचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिस कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेको आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रवधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038-35-131 र 98-69-55-46-76 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
1: हेलो हजुरको बैंकबाट बोलेको तपाईको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुस् त तपाईको खाता अपडेट गरिदिन्छु
2: हुन्छ हुन्छ पहुँच है ए ए नानी छोरी
3: हजुर
2: यहाँ आउँ त नानी यहाँ हेर त यहाँ बिङबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
3: हेलो नमस्ते
1: हेलो हजुर यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
3: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गुप्त ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
2: ए नानी के भन्ने रहेछ के भयो
3: ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है
2: ल किन दिन्थे
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
4: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनौ यसबाट आफू पनि जोगिउ र अरूलाई पनि जगाऊ

नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम, राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इच्छुक कृषि सहकारी, कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको ढाँचा अनुसूचित 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप रेत नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन मेनल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी, कृषक समूह, जल वन तथा उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1 ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित प्रस्तावको स्थायी लेखा, प्यान नम्बर, भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि, संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्ष को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र, कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835120130 र 9869548376 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बालिक संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु। रेस प्रतियोगिता कृषि संस्करण संचालन हुने सम्बन्धी सूचना। यसमाथि दुपोषी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेज 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिन हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण
प्रमाणपत्र र चौथो स्थानदेखि बाह्रौं स्थानसम्मको पुरस्कार चौबिसको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाणपत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 9842184640, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 9862183740। उपस्थित भिसकु पछि मिति समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रंगशाला रेस शुरू हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रंगशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 9745404027, अनुराज बस्नेत 9851714419, विपिन तामाङ 9862093264 र राजकुमार राई 9852554557। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटे गरिनेछ। निर्धारित कटअफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू एकासी बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाड़ीहरू एकासी बिरामी घाइते भए कुनै अंग भंग अश्लील घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत माथि विश्वसी गाउँपालिका गाउँ कार्य

उत्तराखण्ड म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना। गति 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी दुई रोषताको छौं। सोही राष्ट्रिय विपत्तिको गुजीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति जोगाउनु भएको अतिथि सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ। रेड पान्डा रिपोर्ट सङ्घको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पान्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सेवा सुलुकुन्दु। We'll be right back.

0: साथी हेरौँ है के खतरा समाचार आइसक्यो बोयफ्रेन्ड अब चाहिँ के हुनु
1: खोजै के आयो त्यस्तो
0: यत्तिकै पत्ते आइसक्यो रमन
1: सामाजिक सञ्जालमा आउने यत्तिकै पत्ते आउनुपर्छ त
0: मिठाएर भ्रामक सूचना हुनसक्छ
1: यसो नाथेन यसरी जल्ले नै लगिहाल्छ नि
0: मिठा भ्रमा पाउँछ के हुनुको छ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: नहीं त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
0: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
1: शहरमा मात्र होला नि
0: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 वा प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा गुणहितमा जारी सन्देश।
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई पकाई अवैधानिक रूपमा विदेशमा पुर्याउला होस्ट गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन।
5: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
6: यस चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ एक चेरे अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकेको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरियो। सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
5: यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा वार्षिक मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ।
7: जानकारी का लागि मकालु बरुन राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु बरुन राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना संघ सभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुरुङ गाउँपालिका सोलुखुम्बु सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ प्राणी मुम्बु मेटो प्राणी एभरेस्टलिङ प्राणी सम्पर्क नम्बर 97 68 77 34 अध्यक्ष पासाङ शेर्पा चेरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माग्रु एक चेरी

रातगाना चाहिँ पल्न लागे भुइँ काटी चमकमा धेरै काटी।

0: 才华就能说路 FM
1: Solo FM 101.2 MHz Usual Bhavishya ko lagi hamro abhiyan
2: Soundcheck Solo FM The Studio Time
3: It's 5 PM 5 to 5 PM
1: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुर्गुन नगर पालिका 500
4: हार्दिक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिन्दा 9 दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिन्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू धर्म गुरू ज्यूहरू आमा बुबा दाजु भाइ दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरु खिन्पो साङ्गे राङजुङ रिन्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरु रिन्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति सुख समृद्धि र कल्याण प्राप्त होस्। हिन्छिन साङ्गे राङजुङ रिन्पोछे सिङ्गा टुङ्कु रिन्पोछे टुङ्कु नुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राख्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राख्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 60 28 63 69 र 98 41 31 00 94। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।
1: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ मेरो साथी।
5: म पनि राईको साझा स्टोरसम्म नै जानु लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
6: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 98 43 90 89 09। राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि
7: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ 1 चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न नीति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकेको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल, तार उपकरण, टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ तोकेको सात दिनको अवधिभित्र सम्पर्क मनाएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु बरूङ राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ। यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा वार्षिक मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु बरूङ राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु बरूङ राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय हेदाङ्गना संघसभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महात्मुङ गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू इयरलिङ प्रणाली मुम्बु मेटो प्रणाली एग्रेसलिङ प्रणाली सम्पर्क नम्बर 97-68-77-34 अध्यक्ष पासाङ शेर्पा केरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकु एक केरे।

0: आज मेरो जन्मदिन हो, याद त छ नि।
1: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुलाएर? ल आँखा बन्द गर त।
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
1: ल अब आँखा खोला त।
0: वाउ कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाओस् भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुपादी पसलबाट हो नि। विधान सुपादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुचादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 9742840456 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सोलु भुतकुण्ड नगरपालिका, कुरा नम्बर 5, सलेरी, सोलुखुम्बु।
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको बुद्ध भूमिमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सुलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ, चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 9558870385 र 9861034213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र, सोलुखुम्बु नगरपालिका, वडा नम्बर 5 सलेरी, सोलुखुम्बु।
4: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाहे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
5: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
4: नसुने बहिनी, सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्निफ, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलुदुतकुण्ड नगरपालिका, वडा नम्बर 5 सल्लेरी, सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर गुरू गुरूनारायण श्रेष्ठ 9763007784 र विवेक श्रेष्ठ 9862800000। सोलु धुपकुण्ड नगरपालिका 5 सलेरी, सोलुखुम्बु।

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् त भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन।
5: बाबा, म आज स्कुल जाने मन छैन, आज जाने नि है।
6: होइन,
5: यतिकै जाने मन लागेन।
6: यतिकै पनि हुन्छ?
5: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
6: ए, कुरा त्यस्तो थियो। म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
7: नमस्ते, कति टाइमले पाल्नुभयो?
6: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
7: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जन्माउनु हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।
6: क्या खतरो समाचार आइस अब
7: यतिकै पत्ते आइसक्यो। सामाजिक सञ्जालमा आउँदैन यतिकै पत्ते हुनुपर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसो नआएको न, यसो जल्दै लगिहाल्छ नि।
6: मिथ्या भ्रामक भन्छ के उनीहरूको छ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्नु वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानु नियत गर्स आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयरलाई बढी हुँदैन रहेछ है।
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ? त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
8: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ।
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

Mahima, Hasta, Sura, Zakina, Ma, Zayuma, Hima, Hasta,

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन्नुहोस् हाम्रो मामाले भन्नुभएको ऊ त पढ्नु घरको हजुरआमा त बोक्सियो अरे नि त्यस्तो त
2: सरिता तिमीहरूको के खास कस कुरा हुँदैछ के भयो भन त
1: के भएन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बिजेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
1: हुन्छ
0: बोक्सी अन्धविश्वास हो बोक्सी विरूद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: doctor, sir.
1: Namaste. Bashna, Bashna, kiyo?
0: Yes, no, doctor, sir. Mero bachcha rati ramrosanga nirauna pani sakdaina. Bela belama uthcha, tarauchha. Taku dukhyo bhancha. Ke garnu hola?
1: Yahan udaunu chha, ekchoti tolera. Ani khana kati ho khanchu?
0: Khana ta khanchu. Tara phone ya iPad dinu parcha. Matra khanai mandaina.
1: Hernus, ahileko samasya nai yahi ho. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद पनि थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा लाग्ने, डर लाग्ने, तौल बढ्ने भएको। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ दुबाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्नुहुन्न पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त लागोस् कोलकातामा बस्नु जस्तै लक्ष त कोटेश्वरी लागोस् त भाइ के भएको तिमीलाई भन त
2: खै दिदी के हुनु साथीले

का लस शिजदा गरी धुमचरी तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नहुन सक्छ। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोगका स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाते बालो गरे। नागु औषध विकास समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलुखु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी छ।

0: मेरे मानी थकी दी जाऊ की भाई उसके आज फिर गल हो रही पैसा पी दिया खोसू ओहो दीदी कुटने मात्र हिंसा होना गाली डर देखा पैसा निंत्रण कर ये सब घरेलू हिंसा हो मैं तो सोचे ये तो घर भि का सामान्य क्रा होना
1: घरेलू हिंसा घर भि वा नजीक संबंध में होने कई प्रकार को दुर्व्यवहार हो इसमें शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यही हिंसा सब पर्छन् मोबाइल नियंत्रण कर आवत जावत रोक्न पनि निजी क्रा होइन नि घरेलू हिंसा हो अपराध हो
0: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
2: घरेलू हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3000 देखि 25000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ
3: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
2: नेपाल सरकार
0: खै जन्म दर्ता दिनुहोस् त
4: जन्म दर्ता गरेको छैन नि म्याडम
0: बाउ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
4: मलाई त थाहा थिएन
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ त्यति मात्रै हो र दाई जन्मेको 35 दिन भित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन
4: मृतकका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
6: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
4: मलाई मुखले घाँटीको क्यान्सर छ बाँचेर पनि नमरे तुम्ले भने म अलिकति पनि हिँड्न सक्दिन स्वास्थ्य श्वासमै समस्या देखियो धुमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
7: के भयो के को हल्ला खल्ला हो
8: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
7: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
8: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पतिरको हिमालको धारा पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
9: हो त है हामीले त ध्यानै नदिएको
8: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
10: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: तिनका बालक बालिकालाई कानमा लगाएर सिकाइएमा कानुन अनुसार खोला काँदा निर्देश समर्पण
1: यहाँ साउजी को हुनुहुन्छ यता
2: बोलाउनुहोस्
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए के पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
1: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरूद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
2: हिँड्नुहोस् हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसरी गरौँ न हजुर
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यालयमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दियो
5: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी दादा पसल गएर बिजुलीको बल्ब लिएर आइज

0: रेडियो एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: डिजिटल
2: कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलुपुर नगरपालिका 5 सोलुखुम्बु
3: बालक
4: यो समय किसान पाइन प्रोडक्ट्स प्रालीको हो
5: राष्ट्रको शान किसान
4: अ कम्प्लिट पाइपिङ सोल्युसन्स

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। राष्ट्रसंघ महासभामा भएको सहभागिताबारे परराष्ट्र मन्त्री खनालद्वारा संसदलाई जानकारी। प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायका लागि सशक्त आवाज बनेको भनाई। संसदको चालु अधिवेशन आज रातिदेखि अन्त्य। वर्षदेखि शुरू हुने कांग्रेसको 15 महाधिवेशनको तयारी तीव्र। महाधिवेशनलाई प्रविधि नेत्री बनाइने ताम झाम नगर्ने। सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने गरी तयारी। उत्तरी नाका ठप्प हुँदा तिहारलाई आवश्यक सामग्री अभाव हुने चिन्ता। तातो पानी नाका तत्काल खोल्न व्यवसायीको माग।
1: ती जग्गामा अब हामीले तातो पानी खोल्नुपर्छ, राज्यले कुन नीति पहल गर्नुपर्छ भनेर हामी त्यसैको लागि पहल गरिरहेको।
0: भारतमा मुख्य निर्वाचन आयुक्तको राजीनामा मागेर प्रदर्शन। जन्तर मन्तरबाट 700 भन्दा धेरै प्रदर्शनकारी पत्र। र ओमानमा हुने लिग टु श्रृंखलाका लागि नेपालको टोली घोषणा। कुशल सोमपाल र हेमन्त अटाएनन्।
2: मेरो कपडा प्याकिङ गरिदिउँ त। सम्झुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आजको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0 56 4 94 3 33 4 93 5 55।
5: आउँछ तलब जान्छ तलब, खल्ती खाली छैन बचत। सो वाट नेक्स्ट?

0: आफ्नो नियमित कमाई र तलब को रू 1000 भन्दा माथि देखि प्रत्येक महिना एनआईसी एशिया क्यापिटल को म्युचुअल फंड अन्तर्गत एसआईपी गरी जीवन का सपना साथ पूरा गर्नुहोस्।
1: थप जानकारी को लागि 9851314531 वा व्हाट्सएप र वाइबर नम्बर 9803567678 सम्पर्क गर्नुहोस्।
0: एनआईसी एशिया क्यापिटल।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभालाई सम्बोधन गर्दै नेपाल जस्ता देशले भोग्नु परेको जलवायु संकटको भयावह अवस्था र जलवायु न्यायको आवश्यकतालाई विश्व मञ्चमा सशक्त रूपमा उठाउनु भएको बताउनु भएको छ। भोटेकोशी बारीलाई जलवायु परिवर्तनको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु वित्तीय संयन्त्रलाई सहज बनाउन र साझा जिम्मेवारी बोध गर्न आह्वान गर्नुभएको मन्त्री खनालले बताउनु भएको हो। परराष्ट्र मन्त्री खनालले आजको प्रतिनिधि सभामा प्रधानमन्त्री शाहको अमेरिका भ्रमण र राष्ट्रसंघीय महासभामा भएको सहभागिताको विवरण प्रस्तुत गर्नुभयो। प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधि मण्डलले गएको असोज 6-10 गतेसम्म न्यूयोर्कमा आयोजित महासभाका विभिन्न उच्च स्तरीय सत्र र द्विपक्षीय बैठकमा सक्रिय सहभागिता जनाएको थियो। सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले विशेष गरी हिमालय क्षेत्रमा हिमनदी पग्लिता बढ़ेको हिम पहिरो बाढ़ी र पहिरोको जोखिमबारे सचेत गराउँदै पूर्व सूचना प्रणाली र सीमापार समन्वयको आवश्यकतामा जोड़ दिनुभएको थियो। परराष्ट्र मन्त्री खनाल आफूले पनि विभिन्न 80 कार्यक्रम र द्विपक्षीय बैठकमा भाग लिएको र नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको अपेक्षा गरिएको जानकारी दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले वीरगंजमा रहेको मेडिकल कलेजमा विद्यार्थीले भोगिरहेका समस्यादेखि देशका विभिन्न ठाउँमा भएका दुर्घटनाको विषय उठाएका छन्। त्यस्तै बैठकको शून्य समयमा सांसदहरूले किसानका समस्या, मलखाद्य सिंचाई र उत्पादनको उचित मूल्य लगायतका विषयसँगै झापामा हात्तीका कारण दुःख पाएको, धानको मूल्य तोकिए पनि सरकारी गोदामले हाइब्रिड धान किन्न शुरू नगरेको जस्ता विषयमा सरकारको ध्यान आकर्षण गराए। राज्यसभाका सांसद गणेश कार्कीले कतिपय कामहरू अध्यादेश मार्फत अगाडि बढ़ाउन सरकारलाई आग्रह गर्नुभएको छ। यसैबीच राष्ट्रिय सभाको बैठकले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सर्वसहमतिले पारित गरेको छ। प्रतिनिधि सभाबाट विभिन्न संशोधन सहित फिर्ता आएको यो विधेयकलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुलले सदनमा प्रस्तुत गर्नुभएको थियो। लामो समयदेखि प्रक्रियामा रहेको यो विधेयकलाई अगाडि बढ़ाउने सन्दर्भमा दुवै सदनबीच एकरूपता कायम भएको छ। संसदको वर्षीय अधिवेशन आजदेखि अन्त्य हुँदैछ। मन्त्री परिषदको मंगलबार बसेको बैठकको सिफारिश अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज राति 12 बजेदेखि लागू हुने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको वर्ष अधिवेशन अन्त्य गर्नुभएको हो। यो वर्ष अधिवेशन गएको वैशाख 28 गतेदेखि शुरू भएको थियो। आजको बैठकलाई सम्बोधन गर्दै सभामुख डोल प्रसाद अर्यालले कानून निर्माणमा सांसदहरूले देखाएको सक्रियता, संसदीय मर्यादा र सत्तापक्ष तथा प्रतिपक्ष बीचको सहकार्यको प्रशंसा गर्नुभयो। उहाँले संसद केवल बहुमतको प्रक्रिया मात्र नभई बहस र संवादको थलो भएको बताउँदै जनप्रतिनिधिले त्यसै अनुसार भूमिका निर्वाह गरेको समेत उल्लेख गर्नुभयो। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरी अर्थात मोदी प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। लेखा समितिको आज बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद मनिष शाहको नेतृत्वमा 9 सदस्यीय समिति गठन गरेको हो। समितिमा सांसदहरू अनिल महर, योगेश गौचन थकाली, आरएन राई, खगेन्द्र सुनार, खुशबु अली, रमेश कुमार मल्ल, गणेश धिमाल र महेन्द्र बहादुर साई सदस्य हुनुहुन्छ। उपसमितिलाई 2 महिनाको समय सीमा दिइएको छ। गएको फागुनमा भएको चुनावका लागि नेपाल प्रहरीले माघमा निर्वाचन प्रहरीको लागि पोशाक खरिद गरेको थियो। त्यसक्रममा अनियमितता भएको दावी गर्दै सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाउँदै आउनुभएको छ। आजको बैठकमा पनि सांसद सुनारले आईजीपी दानबहादुर कार्कीमाथि छानबिन गर्न माग गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वर्तमान सरकार इतिहासकै निजी क्षेत्र मैत्री र सुधारमुखी रहेको दावी गर्नुभएको छ। पूर्वाधार विकास मन्त्रालयले आज आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन 2026 सम्बन्धी लगानी र विकासका लागि कानूनी सुधार विषयकै कार्यशाला गोष्ठीमा बोल्दै उहाँले सरकारले राखेको 7% आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्रबीच थप सहकार्य र लगानीको आवश्यकता रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत आउनुको पछाडि पुराना राजनीतिक दलहरूले गरेको व्यतिथिको कारण मात्र नभई भविष्यप्रतिको आशा समेत रहेको उहाँको भनाइ छ। उहाँले आउँदो दशकमा 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्दै केही वर्षमै नेपालको अर्थतन्त्रको आकार 100 अर्ब अमेरिकी डलर पुर्याउने सरकारको लक्ष्य रहेको बताउनुभयो। अर्थमन्त्री वागले सरकारका प्रतिनिधिले दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्न विगतका विकास मोडलको हुबहु अनुकरण गर्न सम्भव नरहेको भन्दै 21औं शताब्दीका नयाँ आर्थिक सम्भावनामा केन्द्रित हुन आवश्यक रहेकोमा पनि जोड़ दिनुभयो। उहाँले डिजिटल अर्थतन्त्र सेवाको अन्तर्राष्ट्रिय व्यापार तथा प्रविधिमा आधारित नयाँ आर्थिक क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख स्रोत बनाइने समेत बताउनुभयो। यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले नेपाल वायु सेवा निगम जहाज थपेर मात्र नसुध्रिने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री पौडेलले निगमको वर्तमान आर्थिक तथा व्यवस्थापकीय अवस्था निकै नाजुक रहेको बताउनु भएको हो। उहाँले संरचनागत सुधार नगरी नेपाल वायु सेवा निगममा थप जहाज भित्रिउनुको औचित्य नहुने पनि बताउनु भएको छ। उहाँले भन्नुभयो निगमको अहिलेको जस्तै अवस्था कुनै निजी कम्पनीमा हुन्थ्यो भने बन्द भइसक्ने थियो, तर निगम मात्र कमाउन मात्र स्थापना भएको संस्था नभएको र राष्ट्रिय ध्वजावाहकका रूपमा पर्यटन रोजगारी निजी क्षेत्र र राष्ट्रिय प्रतिष्ठासँग जोड़िएको बताउनुभयो। मन्त्री पौडेलले जोगाउन अब कठोर निर्णय लिनुपर्ने बेला आएको समेत बताउनु भएको छ। कांग्रेसको पर्सि आइतबारदेखि हुने 15 महाधिवेशनको तयारी तीव्र भएको छ। कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज कृष्ण बानियाको समय जगत्तमा रहेको महाधिवेशन समारोह स्थल व्यवस्थापन समितिले खुल्ला मंचमा मंच व्यवस्थापनको कामलाई तीव्रता दिएको छ। आइतबार दिउँसो 2 बजे खुल्ला मंचमा उद्घाटन तथा त्यसको भोलिदेखि बन्द सत्र हुनेछ। बन्द सत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि 2500 प्रतिनिधि अट्न मिल्ने गरी छुट्टा छुट्टै 3 वटा हलको व्यवस्था गरिएको छ। प्रतिनिधिको दर्ता भने पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि नै शुरू भएको छ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको 15 महाधिवेशनमा प्रविधि मैत्री हुने जानकारी दिनुभयो। उहाँका अनुसार तामझाम हुने छैन भने प्रचार प्रसारका गतिविधि डिजिटल माध्यमबाट गर्न आग्रह गरिएको छ। महाधिवेशन स्थलको मुख्य प्रवेशद्वार बाहेक अन्य ठाउँमा प्रचार सामग्री टास्ने काम नगरिने पनि उहाँले बताउनुभयो। महाधिवेशनको उद्घाटन सत्रका लागि निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरिएको पनि पार्टीका प्रवक्ता चालिसेले जानकारी दिनुभएको छ। तर देउवा समूहले आउँदो मंगिरमा काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय सहित आफ्ना गतिविधिलाई अगाडि बढ़ाएको छ। सिंगाकुरा प्रश्न विचार यो हो। उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा उत्तरीमाका ठप्प हुँदा व्यवसाय र बजारमा परेको असरबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0061 रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np प्रकाशन गरिएको छ।
3: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
4: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
3: विशेषताहरू:
4: ट्युसन शुल्कको 100% कर्जा प्रवाह,
3: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
4: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
4: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
1: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गाड हुन्छ
1: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
2: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
1: इतिहास गाथा र कथा गाँठका कुरा,
2: गाँठका कुरा।
1: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। तिन्जेल हामीले राष्ट्रसंघ महासभामा भएको सहभागिताबारे परराष्ट्रमन्त्री खनालद्वारा संसदलाई जानकारी, प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायका लागि सशक्त आवाज बनेको भनाई, संसदको चालू अधिवेशन आज रातिदेखि अन्त्य, निर्वाचन प्रहरीको पोसाक खरिदबारे छानबिन गर्न संसदीय उपसमिति गठन, कांग्रेसको 15 महाधिवेशनलाई प्रविधि मैत्री बनाउने, तामझाम नगर्ने लगायतका खबर प्रस्तुत गरौं। नेपाल दर्पणमा अब बाँकी खबर। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्र सिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिनुभएको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन विषयका कार्यक्रममा उहाँले ग्यास वितरणमा असहज परेको अहिलेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी व्यवस्थापन मिलाउन लागि बताउनुभयो। सेना प्रहरी र सशस्त्र प्रहरी पल्ल लगायतका सुरक्षा निकायले अहिले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन्। यी सुरक्षा निकायको आउटलेटबाट ग्यास पनि वितरण गर्न सके धेरै सहज हुने सचिव तामाङले बताउनु भएको छ। उहाँले खाना पकाउने ग्यासको अभावलाई मध्यनजर गरी उहाँले खाना पकाउने ग्यासको अभावले मध्यनजर गरी त्यस सम्बन्धी आवश्यक प्रबन्ध मिलाउन लागेको बताउनुभयो। गएको भदौ 10 गतेको भटेकोशी बारीले चीन जोड्ने मुख्य नाका रसुवा गरी तथा तातोपानी सड़कमा क्षति पुगेपछि चीनबाट हुने आयात ठप्प छ। साथै बाढ़ीले चाडपर्वका लागि चीनबाट ल्याउँदै गरेका झण्डै 200 कन्टेनर सामान बगायो। चीनबाट लत्ता कपड़ा, जुत्ता, विद्युतीय सामग्री, फलफूल लगायत सामान आयात हुन्छन् र यी सामानले नेपालको झण्डै 80% बजार ओगट्ने गर्छ। बाढ़ी र पहिरोले वैकल्पिक रूपमा प्रयोग भइरहेको कोरला नाकाको बाटो समेत अवरूद्ध भएपछि अहिले कुनै पनि उत्तरी नाकाबाट नियमित आयात पुग्न सकिरहेको छैन। हामीले हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष भरत कार्कीलाई चीनतर्फको नाका बन्द हुँदा अहिले सामान आयातको अवस्था के छ भनेर सोधेका छौं।
6: चीनसँग व्यवहारमा सबै उत्तर नाका बन्द भएको अवस्था छ। रसुवा बढ्यो त अब सम्भावनै रहेन, त्यो त अब धेरै पछि कुरा भयो। अब तत्कालै त्यसपछि तातो नाकामा पनि अब एउटा चिनिया पक्षले एकतर्फी रूपमा नाका आवाजलाई बन्द गरेपछि चाहिँ अहिले हामीले एउटा कोरालो नाका विकल्पकै रूपमा काम गर्दै आएको थियौँ। त्यो भनेको अलिक हामीलाई अब खर्चको हिसाबले धेरै नै महँगो पर्न आउँछ। जस्तो उदाहरणको लागि रसुवाबाट हाम्रो यता गाडी आउँदा 1,20,000 जति भाडामा हाम्रो काठमाडौँ आइपुग्थ्यो, तात्पनिबाट गाडी आउँदा 70-75,000 जति भाडामा यता आइपुग्थ्यो। त्यताबाट अहिले हामीले अब 4,00,000-4,50,000 रुपियाँमा गाडी आउन पनि मानिरहेको छैनन्। अब दूरी पनि अब झन्नै 350 किलोमिटर जति बढी पर्छ उतार आउने बेलामा। विकल्पमा कुनै नागा पनि अहिले काम भएको छैन। अधिकांश व्यापारीहरू व्यवसायीहरूको सामान चाहिँ आएको छैन। अहिले सिपबाट त समुद्रबाट प्रयोग गर्नुभएको साथीहरूको अलिअलि छिटो रूपमा आइरहेको छ। त्यो 50-55 दिन लाग्छ समुद्रबाट कलकत्ता हुँदै बिरगंजबाट सामान ल्याउनलाई। अब यता ल्याएका सामान करिब 200 जति लोड गाडी यता बगे। अब अनि बाँकी रहेको सामान केही कोरालातिर गएको सामानहरू अब त्यो पनि आउन भ्याएन। केही सामान आयो, त्यो अधिकांश सामान उतैतिर छ। अहिले बजारमा त्यो भएका पुरानो सामानहरू अलिअलि यसो बेचबिखन गरिरहेका छन् व्यवसायीहरूले। नयाँ सामान त्यस्तो पर्याप्त मात्रामा आएको छैन, भित्रेको छैन। सामान आउँदाखेरि एकदम अब मूल्य पनि वृद्धि भएर आउने भयो। डलर रेट पनि बढेको छ, अब चिनिया युएन पनि बढेको छ। तीमाथि अहिले हाम्रो जुन ढुवानी भाडा पनि अत्याधिक बढेको हुनाले अब एक त सामान टाइममा आउँदैन, दोस्रो आयो भने पनि अब मूल्य चाहिँ 15-20% मूल्य अथवा आइटम हेरेर सामानको प्रकृति हेरेर कुनै 30% मूल्य वृद्धि भएर आउँछ अहिले आउँदाखेरि।
2: हामीले त्यसो के योजना बनाएको छ, अब चाडपर्व लाग्छ केही सजिलै त हुन्छ होला पक्कै पनि
6: विकल्पमा जेसीको तापन नागा मात्रै हो अहिले अब उता कोरा नागामा पनि अब बाढीले र यो बाटो बन्द भएपछि बन्दै भयो त्यसपछिबाट विशेष यो नोभेम्बरदेखि कोराल नागा काम हुँदैन यो हाई अल्टिच्युड र यो हिउँको कारणले गरेर तिन चार महिना चाहिँ डिस्टर्बै हुन्छ अहिले विकल्पमा अब हामीले तातानी खोल्नुपर्छ तातानी नागा पुनः सञ्चालन गर्नको लागि राज्यले कुनै पहल गर्नुपर्छ भनेर हामी मन्त्रीज्यू लगायत अब सांसदज्यूहरू माननज्यूहरूको ध्यान आकर्षण गरिरहेका छौँ अनि हामीले सिन्धुपाल्चोकका दुईटै माननज्यूहरूको ध्यान आकर्षण गराएका छौँ उहाँहरूले नि संसदमा कुरा अब उठाइराख्नु भएको छ सम्भवतः हामी आशा गरौँ अब छिटोभन्दा छिटो खोलिएदेखि अब के व्यापारले के सहज हुन्छ कि भन्ने अब हाम्रो हिमालय सिंहबार वाणीसँग पनि बुझाइ छ हामी त्यसैको लागि पहल गरिरहेका छौँ अहिले
2: खुद्रा व्यापारीहरूको चाहिँ के छ के भन्नुभएको छ
6: उहाँहरूको त अब बजारमा गइसक्नु छैन नि दुखै छ सामान बहिनीको बढ्यो मानसिक बुढा त्यत्तिकै छ ब्याङ्क वित्तीय संस्थाबाट लोन लिएका हुन्छन् बाङ्ग्रेसँग पनि नआउने अब यहाँ भोलि अब तिरो भारे यताउता कम्तीमा यो व्यवहार मिलाउनु नै अप्ठ्यारो छ भन्नुहुन्छ दुखेसो पोख्नुहुन्छ अब दुखेसो पोख्नु स्वाभाविकै पनि हो मान्छेका भएको पुँजी नै बगेका छ अब अलिअलि बाङ्ग्रेको सामान पनि आउँदैन अब त्यो हिसाबले पीड़ा नै छ नि बजारमा त
2: उहाँ हुनुहुन्थ्यो हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष भरत कार्की फेरि पनि खबरकै सिलसिला भारतको उत्तराखण्डमा रहेको धौलीगंगा जलविद्युत आयोजनाको बाँधका ढोका 48 घण्टाका लागि खोलिने भएको छ आयोजनाको बाँधमा रहेको सिल्ट सफाईका लागि भोलि शनिबार राति 1 बजेदेखि सोमबार राति 1 बजेसम्म 48 घण्टासम्म बाँधका ढोका खोलिने भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना मार्फत जनाएको छ बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ्न सक्छ महाकाली नदी तटीय क्षेत्रका वासिन्दालाई सतर्क प्रशासनले आग्रह गरेको छ साथै नदी तथा नदी किनारमा नजान र सम्भावित जोखिमबाट सुरक्षित रहन प्रशासनको अनुरोध छ जर्मन नागरिक जोसेफ पिटर रिन्ड फ्राइजको निजी संग्रहमा रहेका 13 औंदेखि 20 औं शताब्दीसम्मका 800 भन्दा धेरै महत्वपूर्ण नेपाली ऐतिहासिक दस्तावेज राष्ट्रिय अभिलेखालय नेपालमा हस्तान्तरण गरिएको छ राष्ट्रिय अभिलेखालयमा आज आयोजित कार्यक्रममा ती दस्तावेज हाइडलबर्ग विश्वविद्यालय अन्तर्गत हाइडलबर्ग एकाडेमी अफ साइन्सेस एण्ड ह्युमेनिटीजका प्राध्यापक एलेक्स माइकल्स तथा डाक्टर मनिक वज्राचार्य र राजन खतिवड़ाले संयुक्त रूपमा परराष्ट्र मन्त्री शिशिर खनाललाई हस्तान्तरण गर्नुभएको हो प्राध्यापक माइकल्स रिन्ड फ्लाइजका छोरा वाल्टर रिन्ड फ्लाइजका साथी हुनुहुन्छ छोरा वाल्टरले बुबाका दस्तावेजहरू नेपाल फिर्ता गराउनका लागि प्राध्यापक माइकल्सलाई हस्तान्तरण गर्नुभएको थियो त्यसपछि प्राध्यापक माइकल्सले हाइडलबर्ग विश्वविद्यालय मार्फत नेपाललाई हस्तान्तरण गर्नुभएको हो परराष्ट्र मन्त्री शिशिर खनालको उपस्थितिमा ती ऐतिहासिक दस्तावेज राष्ट्रिय अभिलेखीय लगायतलाई हस्तान्तरण गरिएको हो सन् 1780 र 1990 दशकमा नेपालबाट संकलन गरिएका यी संग्रहमा ताडपत्र रूक्का लालमोहर लगायत 800 भन्दा धेरै राजकीय लिखतहरू समावेश छन् यो संग्रहलाई हाइडलबर्ग विश्वविद्यालयको पुस्तकालय र हाइडलबर्ग विज्ञान तथा मानविकी प्रज्ञा प्रतिष्ठानद्वारा संरक्षण र सूचीकरण गरी नेपाल सरकारको सहकार्यमा नेपाल फिर्ता गरिएको हो नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ
7: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं मोबाइल चार्जमा राखौं आवश्यक कागजात औषधि खानेकुरा पिउने पानी टर्च रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं
8: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ बालबालिका ज्येष्ठ नागरिक गर्भवती बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
0: कृषि मंत्र नायक सिंह।
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: पुलिस बंकर एम्बुलेंस को फोन नंबर जुनसुक समय में चाहन सर्म टपार व सबले देखने ठाव
1: सार्वजनिक हित का लगी उज्यालो को अनुरोध
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर। सरकारले घर तथा प्रोत्साहन उपहार अन्तर्गत असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमका बीच असोज महिनाको पहिलो पाक्षिक पुरस्कार अन्तर्गत 15 जना र 1 जना बम्पर गरी 16 जना विजेता घोषणा गरेको हो। हरेक दिनका दरले 15 जनाले जनही 1 लाख र 1 जनाले बम्पर उपहार अन्तर्गत 10 लाख रूपियाँ पाएका छन्। विभागका अनुसार नेपाल पेट्रोलिया प्राइवेट लिमिटेडबाट 21,000 रूपियाँको सामान किन्ने कुपन नम्बर 07-3110-2025-71 का ग्राहकले बम्पर उपहार जितेका हुन्। घोषणाका अनुसार पर्साका लालबाबु शाह कानूनलाई 10 लाख रूपियाँको बम्पर उपहार परेको छ। आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम संचालन कार्यविधि 2083 कार्यान्वयनमा ल्याएको हो। विगतका विभागका अनुसार गएको असोज 1 देखि हिजो 15 गतेसम्म अनलाइन र नगद खरीदमा सहभागी भएका बिल लिएका उपभोक्ता 3,18,18,286 वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य थिए।
3: कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार शेयर बजार दोहोरो अंकले घटेको छ। निफ्टी परिसूचक

मा आज 356 कम्पनीका 1,19,12,550 की प्रशेयर किनबेच हुँदा 4,29,37,74,181 रूपियाँ बराबरको कारोबार भएको छ। सन्तानको दीर्घायु सुस्वास्थ्य र सुख समृद्धिको कामना गर्दै तराई मधेसमा जितिया व्रत शुरू भएको छ। जितिया व्रत थारू समुदाय सहित तराई मधेसका विभिन्न समुदायका महिलाले पुस्तौदेखि मनाउँदै आएका छन्। सन्तानप्रतिको माया, पारिवारिक सद्भाव र धार्मिक आस्थासँग जोड़िएको यो व्रत महिलाको सामूहिक भेटघाट तथा सांस्कृतिक प्रतिभा प्रस्तुत गर्ने अवसरका रूपमा समेत विकसित हुँदै गएको छ। जितियाका अवसरमा महिला समूहमा गीत कथा तथा सांस्कृतिक कार्यक्रम गर्ने र आफन्त तथा साथीभाइसँग भेटघाट गरी शुभकामना आदान प्रदान गर्ने चलन समेत बढ़ेको छ। काठमाडौँको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सर्वरोग अस्पतालमा ड्यूटीमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। टेकु अस्पतालमा हिजो केही व्यक्तिले ड्यूटीमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो। त्यसपछि प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा किर्तिपुर नगरपालिका 4 का राम कुमार बुढाथोकी, आयुष बुढाथोकी र सचिन बुढाथोकीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ। नेपाल दर्पणमा अब विदेशका खबर। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै शुरू भएको प्रदर्शनका क्रममा प्रहरीले 700 जना भन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ। राजधानी दिल्लीको जन्तर मन्तरबाट उनीहरू पक्राउ परेका बीबीसी हिन्दीले जनाएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै कक्रो जनता पार्टी सीजेपीले आन्दोलन शुरू गरेको हो। यसअघि अन्य स्थापित विपक्षी दलहरूले पनि आन्दोलन गरिरहेका थिए। प्रदर्शनमा आम आदमी पार्टी आप, विद्यार्थी संगठन, युवा कांग्रेस तथा नागरिक समाजका समूहहरू सहभागी भएका हुन्। आम आदमी पार्टीका केही नेता पनि पक्राउ परेका खबरमा उल्लेख छ। प्रदर्शनकारीले निर्वाचन आयोगको कार्यशैली र मतदाता नामावली पुनरावलोकन प्रक्रियामाथि प्रश्न उठाउँदै आएका छन्। उनीहरूले मतदाता नामावलीबाट योग्य मतदाताको नाम हटाइएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका हुन्। यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दावेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका आपतकालीन राहतकर्मी, युक्रेनका बाल अधिकार अभियन्ता सहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसम्मको चर्चा रहेको छ। यस वर्ष यो पुरस्कारका लागि 287 जना उम्मेद्वार मनोनयनमा परेका छन्। नर्वेजियन नोबेल समितिले अक्टोबर 9 तारीख अर्थात आउँदो शुक्रबार विजेताको घोषणा गर्नेछ। शान्ति अनुसन्धान संस्थान ओस्लोका निर्देशक हाकुन जेलोरले अन्तर्राष्ट्रिय सहकार्य कमजोर भइरहेको बेला अन्तरिक्ष स्टेशन विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीक रहेको बताएको समाचार संस्था एपीले जनाएको छ। यस वर्षको पुरस्कार सुडान, युक्रेन, यमन, इरान तथा मध्य पूर्वमा जारी युद्ध र द्वन्दको पृष्ठभूमिमा घोषणा हुँदैछ। नोबेल पुरस्कार श्रृंखला आउँदो सोमबार चिकित्सा शास्त्रबाट शुरू हुनेछ भने शान्ति पुरस्कार शुक्रबार घोषणा गरिनेछ। यस वर्ष पुरस्कारको रकम 1,20,00,000 स्वीडिश कोरोनर रहेको छ। नेपाल दर्पणमा अब खेल खबर। ओमनमा हुने आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गतको त्रिदेशीय श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्यीय नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज घोषणा गरेको टोलीमा ओपनिङ ब्याटर कुशल भुर्तेल, तीव्र गतिका बोलर सम्पाल कामी र हेमन्त धामीलाई समावेश गरिएको छैन। टोलीमा अनुभवी र युवा खेलाड़ीलाई समेटिएको छ। ओपनिङ ब्याटिङतर्फ आसिफ शेख र अर्जुन कुमारले निरन्तरता पाएका छन्। यस्तै तीव्र गतिको बलिङतर्फ करण केसी सँगै नन्दन यादवलाई राखिएको छ। टोलीमा कप्तान लाङछामी सहित आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, सन्दीप जोरा, गुलशन झा, बसीर अहमद, ललित राजवंशी, शहाब आलम र शेर मल्ल रहेका छन्। विश्वकप लीग 2 अन्तर्गतको श्रृंखला यही असोज 21 गतेदेखि ओमानमा शुरू हुनेछ। श्रृंखलामा आयोजक ओमानसँगै नेपाल र क्यानाडाले प्रतिस्पर्धा गर्नेछन्। यो श्रृंखला 3 वटै टोलीका लागि महत्वपूर्ण छ। अहिले अंक तालिकामा ओमान 28 खेलमा 31 अंकका 7 चौथो, क्यानाडा 32 खेलमा 25 अंक सहित 6 तथा नेपाल 32 खेलमा 24 अंक सहित 7 स्थानमा छ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपल्ट। राष्ट्रसंघ महासभामा भएको सहभागिताबारे परराष्ट्र मन्त्री खनालद्वारा संसदलाई जानकारी, प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायका लागि सशक्त आवाज बनेको भनाई। संसदको चालू अधिवेशन आज रातिदेखि अन्त्य। वर्षदेखि शुरू हुने कांग्रेसको 15 महाधिवेशनको तयारी तीव्र। महाधिवेशनलाई प्रविधि मैत्री बनाइने तामझाम नगर्ने। सुरक्षा निकायबाट पनि खाना पकाउने
प्रकाश वितरण गर्न अनुमति दिने गरी तयारी उत्तरिनाका ठप्प हुँदा दशैं तिहारलाई आवश्यक सामग्री अभाव हुने चिन्ता तातो पानीमाथि तत्काल खोल्न व्यवसायको माग भारतमा मुख्य निर्वाचन आयुक्तको राजीनामा मागेर प्रदर्शन जन्तर मन्तरबाट 700 जना भन्दा धेरै प्रदर्शनकारी पत्र र ओमानमा हुने लिग टू श्रृंखलाका लागि नेपालको टोली घोषणा कुशल सोमपाल र हेमन्त अटाएनन् आजको नेपाल दर्पण सकिएको छ प्राविधिक साथी संघर्ष विष्टसँगै हामी नरेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं हिमालयको वा शुद्धिकरण गरिएको

0: एक दिन उपहार छ।
1: यस दशैँतिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। बाँकी ठाउँमा सहभागी हुन स्याम्सङ स्पेस सिरियल नम्बर 5 गरी 3727 मा एसएमएस गर्नुहोस्।
0: स्मार्ट घरमा लक्की सरप्राइज छ।
1: सब भुला गर्नुहुन्छ।

श्रोता अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन तामाङ भाषामा कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

जसो दुर्गाले नानालाई दुगु तिनी यही चिरम्ब जन्म लिन्दे चिबमुला तुरी लानै आज अब ताम गाडीसे प्लिङ मुला चु जन्म लिङरी यंगसे सेमले सन्दुष्ट लसी चिखम्बा आरे तिनी चुरम्ब जन्म लिन्दी ज्याबल लसी चिबारी यंग सान्दी यंगबरी ज्याबल लसी चोबारी सेमला सन्दोक लागिरी परमेश्वर बच्चन यंगसे यंग लोपमुला हे बन्दा नाचा यंग सान्जुगे गोर्गी वाई।

रोगादी तुगेदाङ झ्याम्से रङ्गेला घाचा कोर्गी ताम पाङ्गे मान्छे परमेश्वर सेवाला लागिरी रङ्गेला सहयोग मान्छे रिला खेचा तिग हिङ विषम रङ्गेला प्रार्थनालाई सहयोग दिन बेटी मान्छे आशा लाभङला रङ्गेला चु जदाबा बेचिदा मान्छे परमेश्वरलाई मिन्दी किन्छेला मुला

आदरणीय श्रोताहरू मागदै प्रभु येशूला पवित्र मिन्दे जयमसी अनि फ्याफुला याङजे यार्बला केटङ्गे परमेश्वर ल वचन क्याम्जे प्रभु येशु शिव क्याम्जे बौरी रेन्बा विवा बारेली संशिव बलमुला ठेक्याम्जे याङजे लानन आशिष यलमुला ती या छार जीवन तोन्बा विवा विषयरी संशलमुला प्रिय रोमा गदे रङ्गनीला चिठी पत्र एसएमएस कदे प्रतिक्रिया कदे नन्जे प्राप्त लडिबन मुला अनि रङ्गनीला प्रार्थनाला विषयरी प्रार्थना लडिबन मुला प्रिय रोमा गदे रङ्गनीजे चो मार्गदर्शन केतन रङ्गनीला रङ्गलान केतन हिन्ब मुला विषय नन्दा पत्र कुई हाबदा थाम्ले शिवको विषय अनुरोध लबमुला प्रिय श्रोता पवित्र धर्मशास्त्र बाइबल युहन्ना तीन अध्यायला छ पद हिन्जे आठ पदसम्म तिङ मनन लसेलमुला नाई प्रतिमुला राङ्गीजी सन्सिगो येशुजी सुङजी हिन्मानो नाई यत पाङमुला कोही छार दसी जन्मे आदिनी विषम थेजे परमेश्वर राज्य त माङमा अहम शरीर क्याम्जे नबोला शरीर हिन्ना अनि पवित्र आत्मा क्याम्जे नबोला आत्मा हिन्ना नै यत छार तसी नदोब मुला पङ्सी पाङमा अचम्मा थाङ्गो लाभ हसो हाबा लाभ हसो यार्बा होसोल यार्ब मुला ए लाबल आवाज सान्बा हाम्ब मुला तर थे हानङ क्याम्जे हाबा अनि हाँसो यार्ब थे आसेब मुला आत्मा क्याम्जे नबोला हरेक नि हेरङ मन तब मुला बिसे यसु प्रभुजे रङ्ग वचन दि सुन्जे जो घटना त याङजे विचार लसी सिज विषम प्रिय रोमा गदे यहुदी समाजले निकोदेमस मिन लबला कोर्की प्रसिद्ध मि मुगला यहुदी समाजला सदस्य नु हिन्म मुगला थेजे येसुजे लस्युगला आश्चर्य रखे अनि येसुजे दोन्मला उपदेश अनि यहुदी व्यवस्था त प्रतिसी सीमाले येसु ख्रिस्ट परमेश्वरला चा हिन्बा दिवबान था याङजी अनि थे समाज क्याम्जे लोङसी न त समाज खलाला कि समाज आज भ पाङला कि पाङसी थे लोङमा मोगला छेदैरी थे मुनङ लालटिन नसी येसु जा चु प्रश्न लबरी हाजी अनि येसु जे चु जवाब निको देमस्त दोन शिव मुला अनि थे जे थे बाद आगो भुमला ए यहुदी कदेला यतै माछ्याङ सदस्य तासिनो ज्ञान देन बुद्धि जे धर्मशास्त्र जे प्लिङ्गला व्यक्ति तासिनो चु बाद अगोनी विषम स्यान्दो जे हराउने कोसे विव प्रश्न येसु जे लासियोजी थे जे उत्तरी पाङ मुला आमाला गर्व क्याम्जे नसिनु

0: म मेरो त हात खुट्टा अनुनासा झन्झन गर्छ। तिनासले हङ्गाम बनायो, यो रूप पनि चुटी हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
1: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भन्ने करार छ। थाकेर हिरान भए पनि निन्द्रा नलाग्ने रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेको नि हो त। आउनुहोस् दिदी, बरु सँगै जाउँ।
2: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सोमबार हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98 43 89 86 52, 98 24 74 17 18, 98 43 43 59 96 र 98 61 23 14 72। आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: आया भनेर पो बसेछ त, बिरामी भोक्या हो।
4: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
3: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
4: हो र के डेन्टल रे?
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
3: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गर्ने। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
5: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।
6: दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला चरणका लागि खेलाडी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाडीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गतिसम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारी का लागि सम्पर्क नम्बर अध्यक्ष 9863-9191-55 उपाध्यक्ष 9849-51-1079 कार्यालय प्रमुख 9849-51-2156 र कार्यालय सहयोगी 9862-86-72-57 जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु जिल्ला हुना कार्यालय सोलुखुम्बुको सूचना यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीखका दिन वन पोस्टल नेटवर्क इन्फिनेट पोस्टेड बुलेटिन नाराका साथ 152 विश्व हुना दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे स्थान हुना कार्यालय महाकुरुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाब प्रतियोगिता सोताङ महाकुरुङ गाउँपालिका विद्यालय समय बिहान 11 बजे स्थान सगरमाथा माध्यमिक विद्यालय २ पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समस्यामय एवं अन्य रहनेछ। सहभागीहरूको व्यवस्थापन खर्चे एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी संघले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गते भित्र जिल्ला हुना कार्यालय स्थलहरूमा पत्र मार्फत जिम दर्ता गराइ सक्नुपर्नेछ। जिम दर्ता शुल्क लाग्ने छैन। हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852-88-72-72 9862-83-13-44 9852-82-24-29 आयोजक जिल्ला हुना कार्यालय।

कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रवधान अनुदान निर्णयावली 2078 र प्रदेश कृषि व्यवसाय प्रवधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक कृषि समूह कृषि सहकारी कृषि उद्यमी कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मिति 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजात का साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित मतभेदका वा म्याथ लागि आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रम ग्रुप पदमालको प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बीउ बैंक संचालन कार्यक्रम कुल लागतमा अधिकतम 85% बजेट 3 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पद्मालीको प्रभाव क्षेत्रभित्र रैथानी कृषि बाली उत्पादन गरेका इच्छुक कृषकसम्म कृषि सहकारी आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50% बजेट 8 कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार ठान्ने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषकसम्म कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50% बजेट 7,50,000 कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषकसम्म कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरूको नाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम बजेट 5

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवा FM 101.2 MHz बाट देशका विभिन्न भाग र www.sunuwafm.com बाट संसार भरेक साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यौं। रेबिका राईसँगै सरस्वती पुरी।
1: सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू।
0: सोलु समाचारले कंग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा 34 जना निर्वाचित। चाडपर्वलाई लक्षित लुक्लामा बजार अनुगमन। 3 लाख बढ़ीको अखाद्य वस्तु जफत।
1: चाडपर्वमा दुर्घटना न्यूनीकरण र व्यवस्थित यातायातका लागि सोलुखमुमा 13 बुदे निर्णय। सोलुखमुमा 3 स्थानमा यात्रु सहित कक्ष बिहान 5 बजे अघि सवारी चलाउन रोक।
0: कोशी प्रदेश योजना आयोगका नवनियुक्त 2 सदस्यको शपथ। सुनकोशीबाट 8 जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित। यस वर्षको मनसून बाहिरिने चरणमा।
1: कांग्रेसको 15 महाधिवेशनलाई प्रविधि मैत्री बनाइने। टाउन जाम नगर्ने। ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी। लोकतान्त्रिक थलोको गरिमा कायम राख्न सबै भूमिका महत्वपूर्ण रहने सभामुख अर्यालको भनाई।
0: पाकिस्तान र अफगानिस्तान सीमामा तनात। यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेशनसम्म।
1: र ओमानमा हुने लीग 2 श्रृंखलाका लागि नेपालको टोली घोषणा।
2: ए बाबु न मेरो त हात खुट्टा अरुणासँग झुमझुम गर्छ। तिमासले हैरान बनायो। मेरो पनि केटी हो केटी खै। यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
3: ए दिदी मलाई पनि ग्यास्ट्रिक भन्ने तनाव छ। थाकेर हैरान भए पनि हिँड्न नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हो त। आउँछ दिदी अरू सँगै जाउँ।
4: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाट, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आन्जी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर्षसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजार बाजु पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98343682, 98244718, 98443049696 र 98163014. आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 कल्लोरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: अब समाचार विस्तारमा।
0: स्थानीय खबर। सोलुखुम्बुमा सवारी दुर्घटना न्यूनीकरण र चाडपर्वका बेला यात्रुहरूलाई सहज तथा सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयले यात्रु सहायता कक्ष स्थापना गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख सरोज कुमार यादवका अनुसार हुलाक मोड़, जोरबौद्ध र पट्टाले गरी 3 स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याइएको हो। यात्राका क्रममा तोकिएको भन्दा बढ़ी भाड़ा दिने, गन्तव्यमा नपुग्ने, बीच बाटोमै छाड्ने वा अभद्र व्यवहार गर्ने जस्ता समस्या परेमा सहायता कक्ष वा प्रहरीलाई तत्काल खबर गर्न आग्रह गरिएको छ। यात्रुबाट गुनासो वा उजुरी प्राप्त हुनासाथ सम्बन्धित सवारी साधन र चालकलाई नियन्त्रणमा लिई कानून बमोजिम कार्यवाही गरिने र असुल गरिएको बढ़ी भाड़ा फिर्ता गराइने प्रहरी प्रमुख यादवले बताउनुभयो। प्रहरीले नियमित चेक जाँचलाई तीव्र पारेको छ। सवारी चालकहरूलाई क्षति क्षमता भन्दा बढ़ी यात्रु नबोक्न सवारी साधनमा अनिवार्य भाड़ा दर लिस्ट राख्न र यात्रुहरूसँग शिष्ट व्यवहार गर्न अपील गरिएको छ। साथै सोलुखुम्बुबाट काठमाडौँका लागि छुट्ने सवारी साधनहरू बिहान 5 बजे भन्दा अगाडि गुडाउन नपाइने नियम पनि लागू गरिएको छ।
5: दशैं तिहार तथा छठ पर्वको अवसरमा जिल्लाभित्र सवारी साधन तथा यात्रुहरूको चाप अत्याधिक बढ़ने, लामो दूरीका यात्रुहरू वृद्धि हुने र सड़क दुर्घटनाको जोखिम समेत उच्च रहने सम्भावनालाई मध्यनजर गर्दै सोलुखुम्बुमा सरकारवाला निकायहरूबीच छलफल तथा अन्तर्क्रिया कार्यक्रम भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुमा सोलु दुत्कुडा नगरपालिकाकी उपप्रमुख गान्धी माय तामाङको अध्यक्षतामा सम्पन्न उक्त अन्तर्क्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका निमित्त जिल्लाधिकारी भूपेन्द्र थापा लगायतका यातायात व्यवसायी, सवारी चालक, सुरक्षाकर्मी तथा सरकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै उपप्रमुख गान्धी माया तामाङले नगरभित्र सरसफाई तथा स्वच्छता कायम राख्न, यात्राका क्रममा सृजना हुने प्लास्टिक जन्य फोहोर जथाभावी नफ्याँक्न आग्रह गर्दै नगरपालिकाको तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाउनु भएको छ। त्यसै निमित्त सहायक प्रमुख जिल्लाधिकारी भूपेन्द्र थापाले सड़क दुर्घटना न्यूनीकरण गर्न र यात्रुहरूलाई सुरक्षित सेवा प्रदान गर्न सम्बद्ध सबै पक्षले आफ्नो जिम्मेवारी अनुशासन पालन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। यातायात व्यवसायहरूले पनि पर्वका बेला भाड़ा दर नियन्त्रण, सुरक्षा व्यवस्थामा कड़ाई तथा थकानका कारण हुने दुर्घटना रोक्न चालकहरूलाई अनिवार्य विश्रामको व्यवस्था मिलाउनुपर्ने विषयमा ऐक्यबद्धता जनाएका छन्।
6: सोलुखुम्बुबाट काठमाडौँको भाडाको विषयमा आएको छ है, कस्तो भने त्यहाँदेखि अब निर्णय गर्ने प्रशासनको निर्णय प्रशासनलाई राख्ने हामीले किताब फेर्न आउने यता प्रहरीकालीमा गर्ने प्रहरीकालीमा राख्ने हामीले नआउने जस्तै हामीले त कस्तो हुन्छ नि उताबाट आएको गाडीलाई अब यहाँ गाडी अफु भएकोमा कुरामा त हामीले त अब अन्तबाट मगाउनु पर्ने हुन्छ प्यासेन्जरले बढेको भएबाट हामी दुई चार बढिदिन्छ गाडी बोलाइदिए भन्ने हुन्छ है कसै त्यही अनुसारले हामीले बोलाएको हुन्छौँ तर कसरी निर्णय चाहिँ प्रशासनमा गर्ने प्रशासनमै हुने त्यो नै त हालिदिने सबैले थाहा भइहाल्छ त्यो नहालिदिने अनि प्रहरीकालीमा राख्दै त्यो अनुसारले फेरि कस्तो गर्ने भनेदेखि अघिल्लोबाट भाडा बढिदियो अब उता दिनबाट उनीहरू रोकियो रोकेपछि हामीलाई कला त हामीले के हुन्छ भनेदेखि हामी नै त हो हामीले बढी पैसा दिन्छौँ गाडी बोलाइदियो भने चाहिँ हामीले त बोलाउनु पर्यो जसरी हामीले यात्रुको त यात्रुको माग त हामीले कुरा गर्नु पर्यो नि त त्यति त्यो गर्नु नसक्नु भयो भने के तिमी किन बसेको थिएन सुन्दिन भन्ने कुरा हो त होइन तसर्थ यसलाई अब दसैँ तिहारमा भारत निर्धारण गरियो भनेदेखि होइन भारत निर्धारण गरियो भनेदेखि चाहिँ के गर्नु पर्यो भनेदेखि बरु नेटमा हालेर हुन्छ कि सबैजनालाई अब त्यो बोलाएर त्यो समन्वय गरेर गराएर हुन्छ कि अझै के भयो भनेदेखि अब जस्तै अब बाटोमा गएर चेकिङ भयो भाडा फिर्ता पनि गरियो भाडा फिर्ता गर्ने क्रममा के भयो भनेदेखि जति चाहिँ यहाँ भिडियो गर्नु चाहिँ कन्टिन्यू गरेर असुल त्यो पनि भएको छ फेरि बुझ्नुभयो नि भाडा यहाँबाट बढिदियो अब बढी कसरी दियो भनेदेखि अब हो ठिक छ अब त हामीले बाहिरबाट गाडीको बोलाएको भाडा बढीभन्दा बाहिर छ म पनि हाम्रो गाडी बोलाएको ठिकै भयो भनेदेखि अब उनीहरूले त पैसा बिचाहरू बढी दिन्छु भने त अब हामीले यहाँबाट मात्रै अब गाडीको त्यो समस्या हल हुने भनेदेखि त हामीले भाडा बोलाउनु गर्नु छैन होइन त्यसरी बाहिरबाट गाडी बोलाएर हामी बढायो भाडा बढी भयो भने त फिर्ता गराइएको पनि हो जम्मा 12,000 कति भाडा फिर्ता गराइयो फिर्ता गराउने क्रममा चाहिँ के भयो भन्नुहुन्छ भनेदेखि अब त्यहाँनिर गएर यहाँ भिडियो मात्रै गर्नु चाहिँ कन्टिन्यू गरेर आउँछु अरे त्यो भाडा कन्टिन्यू गरेर आउँछु पनि सिस्टम मिलाएको छ भने हामी त सार्वजनिक स्वास्थ्यसम्म पनि भएको थियो होइन अब कसरी भाडा दिएर गइसकेपछि प्रशासनमा गरिएको निर्णय प्रशासनमा मात्रै बाँकी नबसोस् सबै क्षेत्रमा आओस् राजस्थानमा आओस् नगरपालिकामा गरेको छ भने नगरपालिकाबाट पनि सुरक्षा आओस् सबैले तिम्रोबाट गरेको छ भने तिम्रोबाट सुरक्षा आओस् त्यति चाहिँ हाम्रो भनाइ होइन बहिनी प्यासेन्जरले बाह्र हुन्छ नि सतीश नगर बसन्ती हामीबाट अलिकति भाडा दिन्छ कहाँबाट हुन्छ गाडी बोलाइदियो गाउँको गाडी त अब तेल हालेर आउनुपर्छ हेर्ने त्यो चिज आएर आइपुग्दैन अब कतिको ओखर ढुङ्गा सुन्नु मात्रै अब नर्मा फिल्म खाइदिन्छ त्यो त हामीले के गर्नु
7: काठमाडौँबाट आउने बसहरू चाहिँ एउटा जुन बस आउँछ त्यहाँ बस चाहिँ फिर्ता जान्छ क्या रिटर्न बिहान जान्छ सुरु 8-9 बजे 10 बजे आइपुग्छ अहिले चाहिँ 5-6 बजे आइपुग्छ बाटो राम्रो हुन्छ बिहान 3 बजे उठेर जानुपर्छ भनेपछि गुर्जेहरूको आराम गर्ने रातको समय चाहिँ सर्ट हुने भएर उनीहरूलाई निन्द्रा नपुग्ने अनि बिहानै 3-2 बजेदेखि उठेर गाडी कुदाउनु हुन्छ दुर्घटनाको हाम्रो यो पत्ताले क्षेत्र यो एरिया जाडो महिनामा चाहिँ तपाईँको आइस जम्ने पनि एउटा समस्या छ र धेरै दुर्घटनाहरू हुने चान्स त्यो भएको कारणले यो हाम्रो गुजीहरूलाई अथवा गाडी जुन बसको सिस्टम छ त्यसलाई एक दिन बेस गराएर जुन आउनुभएको गुरुलाई एक दिन बेस गराएर अर्को गाडी चाहिँ त्यसरी पठाउन सक्यो भने दुर्घटना केही नाचौँ निकरण हुन्छ बिचमा मात्रै दुईवटा गाडी पढेर जानुपर्छ।
5: त्यस्तै उक्त बैठकले जिल्लाको दुर्घटना न्यूनीकरण गरी सुरक्षित सहज र व्यवस्थित यातायात सञ्चालनका लागि 13 महत्वपूर्ण प्रतिबद्धता तथा निर्णयहरू पारित गरेको छ। सवारी दुर्घटनाको जोखिम पहिचान तथा न्यूनीकरणका लागि विगतमा दुर्घटना भएका र दुर्घटनाको सम्भावना उच्च रहेका सड़क खण्ड तथा स्थानहरूको पहिचान गरी प्रमुख कारणको विश्लेषण गरिने भएको छ। पहिचान गरिएका सुधार योग्य विषयहरूमा तत्काल आवश्यक कदम चाल्न सम्बन्ध निकाय मार्फत पहल गरिनेछ। पर्वका बेला हुने यात्री तथा सवारीको साथ व्यवस्थापनका लागि बस पार्क मुख्य बजार क्षेत्र राजमार्ग सहायता मार्ग र बढ़ियाओ जाउत हुने स्थानहरूमा ट्राफिक व्यवस्थापनलाई थप चुस्त बनाइनेछ। सवारी साधनको यान्त्रिक परीक्षणलाई अनिवार्य गर्दै लामो तथा छोटो दूरीमा सञ्चालन हुने सार्वजनिक गाड़ीहरूको ब्रेक टायर बत्ती स्टेयरिङ र इण्डिकेटर लगायतका सुरक्षा उपकरणको अवस्था दुरूस्त रहेको सुनिश्चित गरेर मात्र सञ्चालन गर्न दिइनेछ। चालकको व्यवहार र क्षमताको नियन्त्रणतर्फ ध्यान दिँदै मादक पदार्थ वा लागू पदार्थ सेवन गरी सवारी चलाउने तीव्र गतिमा हाँक्ने लापरवाही तथा जुथाभावी ओभरटेक गर्ने क्षमताभन्दा बढ़ी यात्रु बोक्ने र ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूलाई प्रचलित कानून बमोजिम कड़ा कार्यवाही गरिनेछ। चाप बोक्ने क्षेत्रमा आवश्यक पार्किङ क्षेत्रको पहिचान र व्यवस्थापन गर्नका साथै आवश्यकता अनुसार वैकल्पिक मार्गको पहिचान गरी सवारी आवागमन सहज बनाइनेछ।
8: नेपाली कंग्रेस सोलुखुम्बु अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा 34 प्रतिनिधि निर्वाचित भएका छन्। मंगलबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार खुल्ला समूहतर्फ आंगेलु शेर्पाले 680 मत प्राप्त गर्दै पहिलो स्थान हासिल गर्नुभएको हो। त्यस्तै प्रकाश सिंह कार्कीले 648 मत सहित दोस्रो, नामगिर झाङ्गु शेर्पा 605 मत सहित तेस्रो र विनोद कुमार बस्नेत 508 मत सहित चौथो स्थानमा निर्वाचित हुनुभएको छ। यस्तै सुनाम ग्यालगेन शेर्पा 479 मत, खेलाराज बस्नेत 438 मत, चोलेन्द्र बहादुर कार्की 402 मत, कुशराज राई 398 मत, युवराज घिमिरे 362 मत र शुभराम बस्नेत 351 मत ल्याएर विजयी हुनुभएको छ। यस्तै महिला चारजना तर्फ गीता गुरूङ 628 मत, गान्धी माया तामाङले 608 मत, एका कुमारी बस्नेत कार्कीले 484 मत र सरला ना राई ना छुरिङले 554 मत ल्याएर विजयी हुनुभएको छ। त्यस्तै अन्य विधातर्फ श्रमिक एकजनामा अश्विन बाबु थापा 353 मत, पेसा गत विज्ञ एकजनामा राजन बस्नेत निर्विरोध 35 वर्ष मुनि, युवा महिला एकजनामा नम्रता कुलुङ दाईश्वरिता 512 मत, 35 वर्ष मुनि युवा पुरूष दुईजनामा तारा बहादुर खत्रो मिलन 443 मत र जीवन बस्नेतले 433 मत ल्याएर विजयी हुनुभएको छ। यसै गरी खसारी दुईजनामा गोकर्ण बस्नेत 360 मत र टंकी माया बस्नेतले 521 मत ल्याएर विजयी हुनुभएको छ। मुस्लिम मधेसी थारू एकजनामा अशोक कुमार झा निर्विरोध निर्वाचित हुनुभएको छ। अल्पसंख्यक एकजनामा घनराज सुनवार 521 मत, दलित एकजनामा हिरा विक 380 मत र प्रजातान्त्रिक शहीद परिवार द्वन्द पीड़ित एकजनामा प्रेम बहादुर थापा मगरले 353 मत ल्याएर विजयी हुनुभएको हो। समानुपातिकतर्फ दलित एकजनामा तेजराम परियार 519 मत तथा आदिवासी जनजाति सातजनातर्फ छिन्दी लमु शेर्पा 423 मत, फूर्तिमान तामाङ 423 मत, जीवन गुरूङले 424 मत, भलाकाजी राई कुलुङले 402 मत, विमला गुरूङले 369 मत, दावा गेलु पाखरिन राजुले 359 मत र बिना राईले 411 मत ल्याएर विजयी हुनुभएको छ। यस्तै खसारियातर्फ गोकर्ण बस्नेत र टंकी माया बस्नेत र मुस्लिम थारू समुदायबाट अशोक कुमार झा निर्वाचित हुनुभएको छ।
5: पर्यटकीय सिजन र चाडपर्वलाई लक्षित गरी खुम्बु पसाङ लामो गाउँपालिकाले लुगला बजारमा अनुगमन गरेको छ। वडा नम्बर दुईका वडा अध्यक्ष आङखुर्वा शेर्पाको अध्यक्षतामा गरेको अनुगमनमा गाउँपालिका वडा कार्यालय टोल विकास संस्था खाद्य कार्यालय नेपाल प्रहरी तथा विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी टोलीले अनुगमनका क्रममा 3,26,470 रूपियाँ बराबरका खाद्य तथा म्याग गुज्रेका सामग्री जफत गरेको हो। पर्यटकीय सिजन शुरू भएसँगै लुक्लामा पर्यटक तथा उपभोक्ताको चहल पहल बढ़ने र चाडपर्वका बेला खाद्य तथा उपभोक्ता वस्तुको माग समेत बढ़ने भएकोले बजारमा खाद्य म्याद गुज्रेका र गुणस्तरहीन सामग्रीको बिक्री वितरणमा रोक अनुगमन गरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकारी सुजन कुमार बुदा थोकीका अनुसार अनुगमनका क्रममा उपभोक्ताका लागि अनुपयुक्त तथा म्याद गुज्रेका सामग्री भेटिएपछि जफत गरेको हो। उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षालाई प्राथमिकतामा राख्दै बजार अनुगमनलाई आगामी दिनमा समेत निरन्तरता दिनेछ। गाउँपालिकाले व्यवसायलाई म्याग नागेका खाद्य तथा गुणस्तरहीन सामग्री बिक्री नगर्न सचेत गराएको छ। उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गतिविधि नगर्न समेत व्यवसायले आग्रह गरेको गाउँपालिकाले जनाएको छ।
9: कोशी प्रदेश योजना आयोगका नवनियुक्त सदस्य तोयानाथ खतिवडा रूपेश र हरिकुमारी रायले पद तथा गोपनीयताको शपथ लिनु भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज आयोजित समारोहमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उहाँहरूलाई शपथ खुवाउनु भएको हो। बिहिबार बसेको प्रदेश मन्त्री परिषद बैठकले खतिवडा र रायलाई आयोग सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो। यसअघि कंग्रेस निकट दुई सदस्यले राजीनामा दिएपछि रिक्त पदमा उनीहरू नियुक्त भएका हुन्। बैठकले मुख्यमन्त्री सम्मेलन असोज 27-28 गते गर्ने निर्णय समेत गरेको छ।
5: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत ओखलढुंगाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको टुंगो लागेको छ। बिहिबार राति सम्पन्न मतगणनाबाट जिल्लाका स्थानीय तहबाट विभिन्न समावेशी समूह अन्तर्गत 33 केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्। निर्वाचित प्रतिनिधि मध्ये सबैभन्दा बढ़ी सुनकोशी गाउँपालिकाका 8 रहेका छन्। सुनकोशीबाट कुमार लुइटेल, रुद्र प्रसाद अधिकारी, सुनिता अधिकारी, कमल तामाङ, बुद्ध बहादुर तामाङ, बिन्दा बोगटी, हरिचन्द्र श्रेष्ठ, लालकुमारी धमला निर्वाचित भएका हुन्। त्यसै गरी माने फुन्च्याङ र मोलुङ गाउँपालिकाबाट 5-5 जना प्रतिनिधि निर्वाचित भएका छन्। माने फुन्च्याङबाट रामहरि खतिवडा, बाल अधिकारी ज्ञानेन्द्र रूम्बाली, पुतली माया राई र यशोदा कार्की तथा मोलुङबाट बालकृष्ण दाहाल, खिलानाथ दाहाल, हरिप्रसाद दाहाल, गुणबहादुर विकार, संगीता तामाङ निर्वाचित भएका छन्। खिजीडेम्बा गाउँपालिकाबाट प्रदीप कुमार सुनवार, सुशीला तामाङ, रामकुमार सुनवार र रोशन मतडा निर्वाचित भएका छन्। सिद्धिचरण नगरपालिकाबाट तेजेन्द्र खनाल, प्रवीण राई र चन्द्रकला तामाङ, चम्पादेवी गाउँपालिकाबाट नवराज केसी, अजय लुटे र उज्जन बुदा थोकी तथा त्रिशंखुआ गरी गाउँपालिकाबाट नवीन राई, राजकुमार ढुंगना, गोपालमान थापा निर्वाचित भएका छन्। लिखु गाउँपालिकाबाट गोविन्द पौडेल पेस्तोल र कमल बहादुर विक केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेका छन्।
9: यस वर्षको मनसून बाहिरिने चरणमा पुगेको छ, तर कहिलेदेखि बाहिरिन्छ भनेर ठ्याक्कै भन्न नसकिने मौसमविदको भनाई छ। मनसून बाहिरिने औसत मिति आज अक्टोबर 2 तारीक हो। अब विस्तारै पश्चिमी क्षेत्रबाट मनसून हट्न थाल्ने अनुमान छ। मौसमविदका अनुसार मनसून देशभरबाट एकैपटक बाहिरिँदैन, यो पश्चिमी भागबाट क्रमशः हट्दै पूर्वी भागबाट बाहिरिन्छ। नेपालमा मनसून भित्रिने औसत मिति जून 13 तारीक अर्थात जेठ अन्तिम हप्ता हो। यस वर्ष मनसून यो मिति भन्दा 6 दिन ढिला असार 5 गते कोशी प्रदेशबाट प्रवेश गरेको थियो र क्रमशः फैलिँदै असार 16 गते देशभर पुगेको थियो। अब मनसून बाहिरिने चरणमा रहेकाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। समाचार शाखाका अनुसार आज कौशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। यस्तै गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी एक दुई ठाउँमा हल्का वर्षा हुन सक्ने महाशाखाको अनुमान छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक दुई ठाउँमा पनि हल्का वर्षा भएको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको महाशाखाले जनाएको छ।
10: सरकारले करदाता प्रोत्साहन उपहार अन्तर्गत असोज महिनाको पहिलो वार्षिक पुरस्कार घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमका बीच असोज महिनाको पहिलो वार्षिक पुरस्कार अन्तर्गत 15 जना र 1 जना बम्पर गरी 16 जना विजेता घोषणा गरेको हो। हरेक दिनका दरले 15 जनाले जनही 1 लाख र 1 जनाले बम्पर उपहार अन्तर्गत 10 लाख रूपियाँ पाएका हुन्। विभागका अनुसार नेपाल पेट्रोलियम प्राइभेट लिमिटेडबाट 21,000 रूपियाँ सम्मको सामान किन्ने कुपन नम्बर 07311025571 का ग्राहकले बम्पर उपहार जितेका हुन्। घोषणा अनुसार पर्साका लालबाबु शाह कानूनलाई 10 लाख रूपियाँको बम्पर उपहार परेको छ। आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम संचालन कार्यविधि 2083 कार्यान्वयनमा ल्याएको हो। विभागका अनुसार गएको असोज 1 गतेदेखि 15 गतेसम्ममा अनलाइन र नगद खरिदमा सहभागी भएर बिल लेख उपभोक्ता 3,18,28,286 कारोबार उपहार कार्यक्रमका लागि योग्य भएको थिए।
9: कंग्रेसको पर्सी आइतबारदेखि हुने 15 महाधिवेशनको तयारी तीव्र भएको छ। कंग्रेस काठमाण्डौ जिल्ला सभापति सबुज कृष्ण बानियाको संयोजकको तोमा रोयको महाधिवेशन समारोह स्थल व्यवस्थापन समितिले खुल्ला मंचमा मंच व्यवस्थापनको कामलाई तीव्रता दिएको छ। आइतबार दिउँसो 2 बजे खुल्ला मंचमा उद्घाटन तथा त्यसको भोलिदेखि बन्द सत्र हुनेछ। बन्द सत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि 2500 प्रतिनिधि अट्न मिल्ने गरी छुट्टा छुट्टै 3 हलको व्यवस्था गरिएको छ। प्रतिनिधिको दर्ता भने पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि नै शुरू भएको छ। नेपाली कंग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको 15 महाधिवेशनमा प्रविधि मैत्री हुने जानकारी दिनुभयो। उहाँका अनुसार तामझाम भने हुने छैन। प्रचार प्रसारका गतिविधि डिजिटल माध्यमबाट गर्न आग्रह गरिएको छ। महाधिवेशन स्थलको मुख्य प्रवेशद्वार बाहेक अन्य ठाउँमा प्रचार सामग्री टाँस्ने काम नगरिने पनि उहाँले बताउनु भएको छ। महाधिवेशनको उद्घाटन सत्रका लागि निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरिएको पनि पार्टीका प्रवक्ता चालिसीले बताउनुभयो।
10: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रराज सिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति लागेको जानकारी दिनुभएको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा दैनिक उपभोक्ता वस्तुहरूको सहसापूर्ति व्यवस्थापन र अनुगमन विषयक कार्यक्रममा उहाँले ग्यास वितरणमा असहज परेको अहिलेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी व्यवस्था मिलाउन लागेको बताउनु भएको छ। सेना प्रहरी र सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायले अहिले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन्। यी सुरक्षा निकायको आउटलेटबाट ग्यास पनि वितरण गर्न सके भने धेरै सहज हुने सचिव तामाङले जानकारी दिनुभएको छ। उहाँले खाना पकाउने ग्यासको अभावलाई मध्यनजर गरी त्यस सम्बन्धी आवश्यक प्रबन्ध मिलाउन लागेको बताउनु भएको छ।
9: प्रतिनिधि सभाको चालू अधिवेशन आज औपचारिक रूपमा सम्पन्न भएको छ। बैठकलाई सम्बोधन गर्दै सभामुख देवप्रसाद परियालले कानून निर्माणमा सांसदहरूले देखाएको सक्रियता संसदीय मर्यादा र सत्ता पक्ष तथा प्रतिपक्ष बीचको सहकार्यको प्रशंसा गर्नुभयो। सभामुख परियालले लोकतान्त्रिक थलोको गरिमा कायम राख्न सबैको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। साथै उहाँले संसद केवल बहुमतको प्रक्रिया मात्र नभई जनमुखी बहस र संवादको थल भएको बताउँदै जनप्रतिनिधिले त्यसै अनुरूप भूमिका निर्वाह गरेको पनि उल्लेख गर्नुभयो। सभामुख करियाले आफू नेतृत्वको प्रतिनिधि मण्डलले तान्जानियामा आयोजना हुन लागेको अन्तर संसदीय संघको महासभामा नेपालको तर्फबाट हिमालय देशका चुनौती र जलवायु वित्तका सवाललाई सशक्त रूपमा उठाउने पनि जानकारी दिनुभएको छ।
10: पाकिस्तानले अफगानिस्तानको पूर्वी प्रान्त कुनार र दक्षिणी प्रान्त हेलमण्डलाई लक्षित गरी हवाई आक्रमण गरेपछि दुई देश बीचको सीमावर्ती तनाव थप छर्किएको छ। अफगानी अधिकारीहरूका अनुसार पाकिस्तानी आक्रमणमा 9 सर्वसाधारणको ज्यान गएको छ भने 11 जना घाइते भएका छन्। अफगान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाद हेतिया आक्रमणमा सर्वसाधारणका घर समेत क्षतिग्रस्त भएको बताउँदै घटनाको निन्दा गर्नुभएको सिंहले सुनाएको छ। तर पाकिस्तानले पनि आफ्नो मा 22 जना लडाकु मारेको दावी गरेको छ।
9: यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दावेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानाडाका प्रधानमन्त्री मार्क कार्ने, सुडानका आपतकालीन राहत कर्मी, युक्रेनका बाल अधिकार अभियन्ता सहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसम्म चर्चामा छ। यस वर्ष यो पुरस्कारका लागि 287 जना उम्मेद्वार मनोनयनमा परेका छन्। नर्वे छेन नोबेल समितिले अक्टोबर 9 तारीक अर्थात आउँदो शुक्रबार विजेताको घोषणा गर्नेछ। शान्ति अनुसन्धान संस्थान का निर्देशन हाकाऊ जेडलाउले अन्तर्राष्ट्रिय सहकार्य कमजोर भइरहेका बेला अन्तरिक्ष स्टेशन विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीक रहेको बताएको समाचार संस्था एपीले जनाएको छ।
10: ओमानमा हुने आईसीसी क्रिकेट विश्वकप लीग दुईको अन्तर्गतको त्रिदेशीय श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्य नेपाली टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संज्ञानले आज घोषणा गरेको टोलीमा ओपनिङ ब्याटर कुशल भुटेल, तीव्र गतिका बलर सोमपाल कामी र हेमन्त थामीलाई समावेश गरिएको छैन। टोलीमा अनुभवी र युवा खेलाड़ीलाई समेटेको छ। ओपनिङ ब्याटिङतर्फ आसिफ शेख र अर्जुन कुमारले निरन्तरता पाएका छन्। त्यस्तै तीव्र गतिको बलिङ तर्फ करण केसीसँगै नन्दन यादवलाई राखेको छ। टोलीमा कप्तान लामिछाने सहित आसिफ शेख, दिपेन्द्र सिंह ऐरे, देव कुमार, ईशान पाण्डे, रोहित पौडेल, सन्दीप जोरा, गुलशन झा, बासिर अहमद, ललित राजवंशी, साहब आलम र शेर मल्ल रहेका छन्। विश्वकप लीगको दुई अन्तर्गतको श्रृंखला यही असोज 21 गतेदेखि ओमानमा शुरू हुनेछ। श्रृंखलामा आयोजक ओमानसँगै नेपाल र क्यानाडाले प्रतिस्पर्धा गर्नेछन्। यो श्रृंखला तीनैवटा टोलीका लागि महत्वपूर्ण रहेको छ। अहिले अंक तालिकामा ओमान 28 खेलमा 31 अंकका साथ चौथो, क्यानाडा 32 खेलमा 25 अंक सहित छैटौं र तथा नेपाल 32 खेलमा 24 अंक सहित सातौं स्थानमा रहेको छ।
9: खेल खबर सँगै सोनु समाचार सक्रिय बिताउनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
10: सोलुखुमबाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा 34 जना निर्वाचित, चार पर्वलाई लक्षित गरी लुक्लामा बजार अनुगमन, 3 लाख बढ़ीको अखाद्य वस्तु जफत।
9: चार पर्वमा दुर्घटना न्यूनी करण र व्यवस्थित यातायातका लागि सोलुखुम्बुमा 13 बुधे निर्णय, सोलुखुम्बुमा 3 स्थानमा यात्रु सहायता कक्ष स्थापना, बिहान 5 बजे अघि सवारी चलाउन रोक।
10: कोशी प्रदेश योजना आयोगका नवनियुक्ति 2 सदस्यको शपथ, सुनकोशीबाट आर्जना किन्द्रे महाधिवेशन प्रतिनिधि निर्वाचित, यस वर्षको मनसून बाहिरिने चरणमा।
9: कंग्रेसको 15 महाधिवेशनलाई प्रविधि मैत्री बनाइने, तामझाम नगर्ने, ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी, लोकतान्त्रिक थलको गरिमा कायम राख्न सबैको भूमिका महत्वपूर्ण रहने सभामुख अरियालको भनाई।
10: पाकिस्तानको अफगानिस्तान सीमामा तनाव, यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेशनसम्म,
9: र ओमानमा हुने लीग टू श्रृंखलाका लागि नेपालको टोली घोषणा।
10: अवश्य 7:30 बजेको सुरु समाचारबाट समाचार शाखाका सहकर्मीसँगै सरस्वती पुरी र रेविका राई विदा हुन्छौ। भोलि बिहान 7 बजेको सुरु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुले फिल्म सुन्दै रहनुहोला।

0: सीआईएमको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएमको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। १४५ दिनको संसदको दोस्रो अधिवेशन सकियो। 12 विधेयक पारित, 20 अझै समितिमै। कानून बनाउने भन्दा अन्य विषयमा बढ़ी केन्द्रित हुँदा कानून निर्माणमा ढिलाइ भएको विज्ञको टिप्पणी।
1: जुन संसदको चाहिँ स्पिकरको हाम्रो सभामुखको उहाँले चाहिँ नेतृत्व गर्ने जुन कार्य व्यवस्था समिति छ त्यसलाई प्रभावकारी बनाउनु पर्यो।
0: एफडब्ल्यूसीएमएसको सूचीबाट नेपाली म्यान पावर हटाउन मलेसियालाई पत्र। कालो बजारी र मूल्य वृद्धि नियन्त्रण गर्न सरकारी निकाय परिचालन। अग्रिम टिकट बुकिङ खुलाउने अन्तिम तयारी। दशैं जस्ता चाडबाडलाई सुरक्षित बनाउन प्रहरीको तयारी।
2: चाडपर्व खास गरिकन बडा दशैं, दीपावली र छठ पर्वलाई सुरक्षित, मर्यादित र सुव्यवस्थित बनाउने मूल लक्ष्य लिएको छ।
0: लोक कल्याणकारी विज्ञापनको दर रेट सम्बन्धी निर्णयप्रति पत्रकार महासंघको आपत्ति। गएको 3 महिनामा विपदका 4347 घटनामा 201 जनाको मृत्यु। 17 स्थानमा सड़क अझै अवरूद्ध। अबको 3 दिनमा सबै खुल्ने।
3: नयाँ बाटो बनाउने सन्दर्भमा चाहिँ हाम्रो पदलहरू काम काम रिपेयर गर्ने काम भइरहेको छ भने पहिलोहरू जाने ठाउँमा पहिलोहरू सफा गर्ने काम भइरहेको छ।
0: र मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै भारतमा प्रदर्शन। 700 भन्दा बढ़ी पक्राउ। राष्ट्रिय महिला तथा पुरूष जुनियर इन्डोर कबड्डी प्रतियोगिता शुरू।
4: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपाल सरकारले मूलत आर्थिक कारण देखाउँदै रासायनिक मलमा दिने गरेको अनुदान कटौती गर्दै 70 69 झर्ने बताएको छ। सरकारको यस्तो निर्णयले किसान मारमा पर्दै आएका छन् र कृषि पनि पछाडि पर्दै आएको छ। प्रधानमन्त्रीले घोषणा गरे चाहिँ नेपालमै मल उत्पादन हुन थालेपछि अनुदान कटौती गरेको भए किसान मैत्री निर्णय भएको मान्न सकिन्थ्यो। अब खबर सन्तोषी रावलबाट।
5: प्रतिनिधि सभाको दोस्रो अधिवेशन आज सकिएको छ। गत वैशाख 28 गतेदेखि 145 दिन चलेको अधिवेशनमा 62 दिनमा 68 बैठक बसिएको संसद सचिवालयको तथ्याङ्क छ। अधिवेशनका क्रममा कानून निर्माणसँगै बाढ़ी पहिरो, विपद व्यवस्थापन, जलवायु परिवर्तन र प्रभावित नागरिकको उद्धार तथा राहत संसदको महत्वपूर्ण चासो बने। 145 दिन चलेको अधिवेशनमा प्रतिनिधि सभाले 12 विधेयक पारित गरेको छ। आर्थिक विधेयक, विनियोजन विधेयक तथा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी संशोधन लगायतका विधेयक यसै अधिवेशनबाट अघि बढ़ेका छन्। पारित विधेयक मध्ये 11 राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् तर अर्कोतर्फ 20 विधेयक अझै संसदीय समितिमा विचाराधीन छन्। यसले संसदको विधेयकी काम कार्यवाहीमा सदनबाट पारित हुने चरणभन्दा समितिगत छलफल र प्रक्रियाले पनि पर्याप्त समय लिने गरेको विज्ञहरूको भनाइ छ। कानून निर्माणको दृष्टिले संसदको यो अधिवेशन कस्तो मान्न सकिन्छ? सीआईएमसँग कुरा गर्दै संविधानविद विपिन अधिकारीले भन्नुभयो,
1: यद्यपि समितिका कतिपय बैठकहरू बदनाम पनि भए तब कतिपय कुरामा आलो काँचो किसिमले प्रस्तुत हुँदाखेरि सत्तापक्ष र प्रतिपक्ष दुवैलाई पर्खनी भएको छ। अनि जुन संसदको चाहिँ स्पिकरको हाम्रो सभामुखको उहाँले चाहिँ नेतृत्व गर्ने जुन कार्य व्यवस्था समिति छ त्यसलाई प्रभावकारी बनाउनु पर्यो। ठूला नेताहरू सब एक ठाउँमा बसेर कसरी प्रजातन्त्रको मर्यादा जगाउने, यहाँ त कोहीको हाल्ने भन्ने कुरो त पुरानो भइसक्यो हेर्नु। यहाँ त डेमोक्रेसी चाहिन्छ र यदि डेमोक्रेसीको प्रतिनिधित्वको यदि स्तर यही नै हो भने किन चाहियो डेमोक्रेसी भन्ने कति मान्छे भइसक्यो। अब यो खेलाती गरेर हुँदैन, अलिकति जिम्मेवार बन्नुपर्ने अवस्था चाहिँ सबै पक्षको छ।
5: यसैबीच राष्ट्रिय सभाको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सर्वसमितिले पारित गरेको छ। प्रतिनिधि सभाबाट संशोधन सहित फिर्ता आइएको विधेयकलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रस्तुत गर्नुभएको थियो। विधेयक पारित भएसँगै राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालनका लागि कानूनी आधार तयार भएको छ। दशैं नजिकै गर्दा घर फर्किने यात्रुको लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने तयारी अन्तिम चरणमा पुगेको छ। बाढ़ी पहिरोका कारण केही राजमार्ग अझै पूर्ण रूपमा सहज नभएकाले सड़कको अवस्था र मौसमको मूल्याङ्कनपछि बुकिङ खोलिने भएको हो। यातायात व्यवसायी र सरकारी निकाय बीचको छलफलपछि अग्रिम टिकट बुकिङ खोल्ने तयारी गरिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले जनाएको छ। यस पटक अग्रिम टिकट बुकिङमा अनलाइन प्रणालीलाई प्राथमिकता दिइने भएको छ। अनलाइनबाट टिकट लिन नसक्नेले यातायात कम्पनीका आधिकारिक काउन्टर वा परिचय पत्र भएका आधिकारिक कर्मचारीबाट मात्रै टिकट लिनुपर्नेछ। बिचुलियाबाट टिकट किन्दा ठगी हुन सक्ने भन्दै यात्रुलाई सचेत गराएको महासंघका अध्यक्ष सरोज सेटौलाले सीआईएमसँग बताउनुभयो।
6: चलिरहेका छन् त्यो अनलाइनबाट पनि यात्रुले प्रशस्त सेवा लिन सक्नुहुन्छ। एउटा के उठिएको कुरा के छ भने अनलाइन टिकटिङबाट पनि भाडा महँगो भयो, महँगो दिने गरेको छ त्यो विभिन्न बाहनामा भन्ने कुरा पनि आएको छ। त्यो बिल्कुल मात्रामा हुनुहुँदैन र चाहिँ त्यो चाहिँ अनलाइनहरूबाट काटिएको टिकट एकदम सरकारले तोकेको रेट जे रेट छ त्यो रेटमा काटिनुपर्छ भन्ने कुराको मान्यता पनि हो र त्यहाँ कतै बेसी लिएर फेरि यात्रा व्यवसायले बेसी भाडा दिए भन्ने कुरा चाहिँ बाहिर आउनु हुँदैन। सरकारले सबै ठाउँमा चाहे अनलाइन होस् चाहे हातबाट टिकट काटिएको होस् यी सबै कुरालाई नै राज्यले तोकेको भाडा अनुसार टिकट काट्नुपर्छ भन्ने सिधै मान्यता छ र कायम कतैबाट पनि यस्तो चाहिँ बेसी लिने कुराको कुराहरू नहोस् र अनलाइनमा पनि हामी प्राथमिकतामा राखेका छौँ।
5: गत वर्ष करिब 12,00,000 यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएको अनुमान रहेकोमा यस वर्ष बाढ़ी पहिरोका कारण केही कमी आए पनि 10,00,000 भन्दा बढ़ी यात्रु बाहिरिने अनुमान गरिएको छ। यसैबीच चाडपर्वको समयमा हुन सक्ने कालोबजारी र कृत्रिम मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले सम्बन्धित निकाय परिचालन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको गत भदौदेखि असोज 16 गतेसम्म भएका कार्य प्रगति सार्वजनिक गर्दै कार्यालयका प्रवक्ता हिमराज अर्यालले असोज 5 गते बसेको सचिव स्तरीय बैठकको निर्णय अनुसार बजार अनुगमन तथा मूल्य वृद्धि नियन्त्रणका लागि आवश्यक संयन्त्र परिचालन गरिएको बताउनुभयो। चाडपर्वका बेला सड़क यातायात अवरूद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्न जनशक्ति स्रोत साधन यन्त्र तथा उपकरण तयारी अवस्थामा राख्ने निर्णय समेत गरिएको छ। गएको 3 महिनाको अवधिमा दैनिक औसतमा करिब 48 वटा विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 3 महिनामा भुटेकोशी बाढ़ी बाहेकका विभिन्न प्रकृतिका 4,346 वटा विपदका घटनामा 201 जनाको मृत्यु भएको छ। यस्तै 1,441 जना घाइते भएका छन्। यस अवधिमा 19 जना बेपत्ता भएको जनाएको छ। प्राधिकरणको तथ्याङ्क अनुसार विपदका कारण देशभर 454 वटा पूर्वाधार नष्ट भएका छन्। यस्तै 1,173 वटा पशुधन मरेका छन्। पछिल्लो 24 घण्टामा लगातार परेको पानीका कारण पहिरो खस्ता देशभरका विभिन्न 17 वटा सड़क अवरूद्ध भएका छन्। यसले पछिल्ला दिनमा वर्षासँगै पहिरोको जोखिम कायमै रहेको देखाउँछ। अवरूद्ध भएका सड़क खुलाउन के काम भइरहेको छ? सीआईएमसँग कुरा गर्दै सड़क विभागका उपमहानिर्देशक शुभराज नेपालीले भन्नुभयो,
7: हाम्रो अवरुद्ध भएको 3 जिल्ला सदरमुकामबाट हुन्, त्यो बाहेक अरू सबै सडकहरू हामीले खुलाइसकेका छौँ। त्यो जुन खुलाउनु पर्नेको लागि त हाम्रो सफिसियन्ट डकुमेन्टहरू म्यान पावरहरू फिल्डमा हुनुहुन्छ, अब टिमहरू सबै लागिरहनु भएको छ र अरू दसैँमा बाटो बनाउने सन्दर्भमा चाहिँ हाम्रो पटलहरू काम रिपेयर गर्ने काम भइरहेको छन् भने पहिलोहरू जाने ठाउँमा पहिलोहरू सफा गर्ने काम भइरहेको छ।
5: सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली FWCMSमा सूचीकृत नेपाली म्यान पावर कम्पनीलाई सूचीबाट हटाउन मलेसिया सरकारलाई आग्रह गरेको छ। मलेसियाले विदेशी श्रमिक भर्नाका लागि नेपालका 25 म्यान पावरलाई मुखी र 3 मातहत 250 म्यान पावरलाई सहयोगी संस्थाका रूपमा राखेको थियो। नेपालले भने यस्तो संरचना स्वीकार नगर्ने बताउँदै आएको छ। यसैबीच वैदेशिक रोजगार विभागले 25 मुख्य म्यान पावरको छनौट प्रक्रिया कारोबार तथा विगत 5 आर्थिक वर्षको वित्तीय विवरण समेत मागेर छानबिन अघि बढ़ाएको छ। पच्चीस कम्पनीसँग आबद्ध भनिएका 250 म्यान पावरको मलेसिया सम्बन्धी नयाँ पूर्व स्वीकृति समेत छानबिन पूरा नहुँदा सम्म रोकिएको छ। नेपालले सबै इजाजत पत्र प्राप्त म्यान पावरलाई समान अवसर दिनुपर्ने अडान राखेको छ। सरकारले लोक कल्याणकारी विज्ञापन बाफत पत्र पत्रिकालाई 2083 असोजसम्म पुरानै दर रेटमा भुक्तानी गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञापन बोर्डको सूचना आंशिक रूपमा स्वायत्तता योग्य भए पनि महासंघमा का माग पूर्ण रूपमा सम्बोधन नभएको बताउनुभयो। महासंघले छापा माध्यमका लागि लोक कल्याणकारी विज्ञापन प्रकाशन सम्बन्धी कार्यविधि 2083 खारेज गरी सरकारवालाको सहमतिमा नयाँ व्यवस्था लागू गर्न माग गरेको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन सम्बन्धी सूचना तथा सन्देश देशभरका प्रमुख शहर तथा बजारमा रहेका करिब 100 डिजिटल बोर्ड मार्फत प्रवाह गर्न थालिएको छ। शुक्रबार 15 महाधिवेशन तयारी सम्बन्धी पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसले काठमाडौँ उपत्यका लगायतका देशका प्रमुख शहर बजारमा रहेका करिब 100 डिजिटल बोर्डबाट महाधिवेशन सम्बन्धी सूचना र सन्देश प्रवाह गर्न शुरू गरिएको कांग्रेस प्रवक्ता देवराज चालिसले जानकारी दिनुभयो।
8: लगभग 18 गते उद्घाटन सत्रपछि 19 र 20 गते हाम्रो छलफल सत्र हुनेछ। 21 र 22 गते निर्वाचन प्रक्रिया प्रारम्भ हुन्छ। सर्वसत्र सकिएपछि त्यो छलफल सत्रकै क्रममा अधिवेशनको अगाडि क्रममै निर्वाचनभन्दा अगाडि हामीले विधानको संशोधन पनि गर्नेछौँ र विधान समितिका संशोधन समितिका संयोजकमा बिन्दुदीन पौडेलजी हुनुहुन्छ र त्यसमा अन्य साथीहरू सदस्य साथीहरू पनि हुनुहुन्छ। उहाँहरूले छलफल गर्ने क्रम सुझाव लिने क्रम जारी राख्नु भएको छ। त्यसले गर्दा मौजुदा विधानमा पनि केही थपघट र परिवर्तन हुन सक्ने सम्भावना किनकि त्यसको अग्राधिकार महाधिवेशन राख्दछ।
5: जिल्ला शहरी टी परिसर काठमाडौँले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै 3506 प्रहरी परिचालन गर्ने जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक एसपी दानबहादुर थापाले चाडपर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा योजना तयार गरिएको बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै भएको प्रदर्शनका क्रममा 700 भन्दा बढ़ी प्रदर्शनकारी पक्राउ परेका छन्। दिल्ली स्थित जन्तर मन्तरबाट मात्रै 700 भन्दा बढ़ीलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गर्दै ककरोच जनता पार्टी सीजेपीले आजदेखि आन्दोलन शुरू गरेको हो। यसअघि पनि भारतका विभिन्न विपक्षी दलले मुख्य निर्वाचन आयुक्तको राजीनामा

0: त्रिशुलीबाट भित्रापतिसम्मको सड़क खुले पनि पहिरो र ढुङ्गा खस्न जोखिम भनी कायम नै
1: दिउँसो मात्र हिँड्ने भएर रातिको अवस्था अलिक जोखिमपूर्ण नै भएर राति तपाईँहरूले चाहिँ ट्राभल नगरिदिनु होला।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली बाढ़ी प्रभावित क्षेत्रमा घर बनाउँदा जग्गाको छनौट कसरी गर्ने विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% ग्यास फिर्ता एनसेल प्याक गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
4: नमिला सुन न, म त अब प्याकेटमा राखेर रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
3: ओहो, तिमी त घरको खाने भएछौ नि।
5: के को सरसल्लाह हो दुईजनाको?
4: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
5: सही भन्यो शीतल, जंक फूडमा चिनी नुन र अस्वस्थ चिजहरू धेरै हुन्छ। यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिजहरूले रक्तचाप बढाउने डाक्टरहरूले पनि बताउँछ।
3: ए हो र डाक्टर, म पनि अब बजारिया बनी बना खान छोड्न सक्छु होला र?
5: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अंडा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकुराब सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
7: तपाईँ बाढ़ी वा लेदो पछिको घर सरसफाई गर्ने सोचमा हुनुहुन्छ? इन्जिनियर विजय कृष्ण उपाध्यायको सुझाव एकैछिन सुनौ।
8: घरको वरिपरि वर्षमा दुईचोटि फेरि लाउने मान्छे घुमे जस्तै घरको वरिपरि सबै कुरा सफा गरिसकेपछि अनि मूल ढोका हो अथवा पछाडिको ढोकाबाट घरभित्र छिर्ने ठाउँबाट सफा गर्न थाल्नुपर्छ। र त्यसरी सफा गर्दाखेरि हाफ प्यान्ट हाफ सर्ट टी सर्ट यस्तो लगाएर होइन कि पूरा बाहुला भएको लगाएर जाउँ र पन्जा मास्क को अनिवार्य रूपले प्रयोग गरौं र मात्रै अनि त्यसपछि औजारहरू चलाएर हामी चाहिँ बिस्तारै सफा गर्न थालौं। चारैतिर घुम्दा कुनै ठाउँमा दलदले बनेको रहेछ भने त्यहाँ विशेष सावधानी पुर्याउनु पर्ने हुन्छ, किन त्यो दलदलको कारण चाहिँ जमिन मुनिको माटो खस्किएर लेदो भएर दलदल भएको हो भने त्यहाँ बिस्तारै घर भाँसिन सक्ने सम्भावना पनि हुन्छ। त्यसरी त्यस्तो दलदल भएको ठाउँ भेटियो भनेदेखि चाहिँ प्राविधिकसँग सल्लाह नगरिकन काम अगाडि नबढाउँ। सरसफाईको काम शुरू गर्न आँटेदेखि त्यो काम सम्पन्न नभएसम्म विभिन्न तह तहमा विभिन्न क्रियाकलापहरूको फोटो र भिडियोहरू पनि खिच्ने बन्दोबस्त गर्नुहोला आफै। हामी सबैसँग मोबाइल हुन्छ आजकल, यो चाहिँ किन भन्दाखेरि हाम्रो घरहरूको भोलि भौतिक संरचनाको अवस्था र भित्रको सुरक्षा अनि त्यसपछि हामीले पाउने क्षतिपूर्ति यो सबै चिजको लागि चाहिँ दस्तावेजीकरण गर्नको लागि यो फोटोहरू महत्वपूर्ण हुन सक्छ। अब भित्र छिर्दाखेरि त्यहाँ ग्यास चुहिएको हुनसक्छ, त्यहाँ बिजुलीको प्रसारण भइरहेको हुनसक्छ, चार्जहरू बसिरहेको हुनसक्छ, अथवा कुनै चाहिँ रासायनिक वस्तुहरू या कुडिएको सयडेको वस्तुहरू हामीले नै नियमित रूपमा खानामा प्रयोग गरिने अनाजहरू पनि कुहिएर अर्कै किसिमको चाहिँ गन्धहरू आएको हुनसक्छ, त्यसैले तिनीहरूबाट चाहिँ सुरक्षित रहनुपर्छ।
7: बाढ़ी वा लेदो पसेको घर सरसफाई गर्नु अघि वरपर राम्रोसँग हेरेर मात्रै काम थाल्दा राम्रो हुने बताउँदै हुनुहुन्थ्यो इन्जिनियर विजय कृष्ण उपाध्याय। त्रिशुलीबाट बेत्रावतीसम्मको सड़क खुलेको छ, तर ठाउँ ठाउँमा पहिरो र ढुंगा खस्ने जोखिम धेरै छ। गल्छी रसुवा सड़क योजनाका इन्जिनियर स्मिता शाह।
1: यिनीहरू आइन्टारदेखि लिएर यतापट्टि सड़क सुचारू गरिसकेको छ।

0: आज हाम्रो ट्र्याकको पेन काम भइसकेको छ. माथिबाट जोखिम बुढ्न पहिरो खस्ने भएर र तलबाट खोलाले कटान गरिरहेको भएर नै दिउँसो मात्र हिँड्ने भएर रातिको अवस्था अलिक जोखिम बुढ्न नै भएर राति तपाईँहरूले चाहिँ ट्राभल नगरिदिनु होला र दिउँसोको समय पनि त्यहाँको अवस्था हेरेर मात्र हिँड्नु होला. बेला बेलामा मान्छेहरू र सानो सानो बच्चाहरूले चाहिँ समय समयमा चाहिँ आफ्नो प्यारेन्ट्सहरूले पनि गाइड गरेर त्यो ठाउँमा चाहिँ अलि चाँडै हिँड्ने र ढुङ्गाको अवस्था हेरेर मात्र हिँड्नु होला भनेर आग्रह गर्न चाहन्छु.
1: त्रिशुली बेत्रावती सड़कमा रातको समयमा यात्रा नगर्न अनि बाल बच्चालाई अभिभावकले साथैमा लिएर हिँड्न सुझाव दिँदै हुनुहुन्थ्यो गल्छी रसुवागढ़ी सड़क योजनाका इन्जिनियर स्मिता शाह. तपाई आफ्नो गाईवस्तुलाई घाँस बाहेक अरू के मिसाएर खुवाउनुहुन्छ? पशु स्वास्थ्य चिकित्सकहरूले घाँस मात्रै धेरै नदिन सुझाव दिएका छन्।
2: ब्याउने स्टेजमा छ कि भर्खरको हो कि कोरेली हो कि त्यो अनुसार चाहिँ मात्र मिलाएर घाँस खुवाउनु पर्ने हुन्छ र घाँस दिँदाखेरि एकैपटक धेरै घाँस दिनु हुँदैन. घाँस मात्र नभएर त्यसमा दानाहरू चोकरहरू अथवा पिनाहरू मकैहरू जस्ता वस्तुहरू मिसाएर दिउँ भने चाहिँ उसलाई चाहिँ सम्पूर्ण चाहिने पौष्टिक तत्वहरू पूर्ण रूपमा पनि मिल्छ र घाँसको पनि अभाव देखिँदैन. त्यही भएर घाँस मात्र खुवाउनु भन्दा पनि उसलाई घाँस सँगसँगै अन्य पौष्टिक तत्वहरू पनि रासन भन्छौँ जसलाई त्यो रासनहरू पनि मिक्स गरेर खुवाउँदाखेरि उसलाई चाहिँ घाँस मात्र नभएर सम्पूर्ण किसिमको पौष्टिक तत्वहरू दिइरहेछु भन्ने कुरा पनि बुझ्नुपर्छ. करेसाबारी अथवा किचनमा छोडिएको अथवा खेर फ्यालिएको तरकारी फलफूलका केही बोक्राहरू डाँटहरू हुन्छ त्यो डाँटहरूलाई पनि मजाले सफा गरेर सानसानो पिसमा काटेर चाहिँ त्यसलाई खोलेको रूपमा चाहिँ खुवाउन पनि सकिन्छ.
1: पशु सेवा विभागका डाक्टर कुशल श्रेष्ठ पिना चोकर दाना मकै अनि घाँस मिलाएर खुवाउँदा गाई वस्तुलाई फाइदा पुग्ने बताउनुहुँदै तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ. आजलाई मिलिजुली नेपाली यति नै. अर्को अंकमा फेरि भेटौला.
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. बाढ़ी प्रभावित क्षेत्रमा घर बनाउँदा जग्गाको छनौट कसरी गर्ने?
4: होइन, हरेक हिसाबले चाहिँ त्यो पस्नु गएको छ कि छैन त्यसलाई त्यही भन्यो नि त्यो रेड जोन येल्लो जोन ग्रीन जोनमा चाहिँ त्यसलाई डोनेसन गर्नै पर्ने हुन्छ. अब येल्लो जोनमा छ भने त्यसलाई पुनस्थापना गर्न सकियो होइन विथ सम कन्डिसन.
3: सुरक्षित जग्गामा मात्र घर बनाएर बस्न सबैलाई उत्प्रेरित गर्नुपर्ने कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
5: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु. हेर्दा आक्रामक देखिन्छ, र्याल भनी काटिरहेको छ.
6: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ. भुकाई पनि फरक छ अनि घरकै मान्छेलाई झम्टिला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु.
5: ए हो र बहिनी, लक्षण हिजो कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि. यसलाई खोप लगाउनु भएको थियो?
6: खै दाई, कुकुरलाई पनि खोप लगाउनु पर्छ र?
5: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो. लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ.
6: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
7: दाजु बहिनीको गन्धनमा म पनि निस्किए. यो रोग रोगी कुकुर बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ. यसबाट बस्न घरपालुवा वा सामुदायिक कुकुर बिरामीलाई पशु स्वास्थ्य कर्मीको सल्लाह दिनुहुन्छ. नियमित रेबिज विरुद्ध खोप लगाउनुपर्छ. शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ.
6: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु.
1: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति, रेबिजबाट मुक्ति. नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी.
8: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्. क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700. साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू. वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा. आजै जडान गर्नुहोस्, कल गर्नुहोस 9709184147. शर्तहरू लागू हुनेछन्.
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
3: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा घर निर्माण गर्दा जग्गाको छनौट केवल घर बनाउन मिल्ने ठाउँ खोज्नु मात्र होइन, भविष्यमा आउन सक्ने बाढ़ी पहिरो नदी कटान र अन्य प्राकृतिक विपत्तिबाट परिवारको जीवन सम्पत्ति तथा जीविकोपार्जन सुरक्षित राख्ने उपाय पनि हो। विशेष गरी नेपालको भुटेकोशी त्रिशुली तथा अन्य नदी र खोला नजिकका बस्तीमा घर बनाउँदा विगतमा बाढ़ीले पुर्याएको क्षति, नदीको बहाव र भूगर्भीय अवस्था र स्थानीय विपद जोखिमको विस्तृत अध्ययन गर्न आवश्यक छ र सोही अनुसार मात्र जग्गा छनौट गर्नुपर्दछ। इन्जिनियर कल्पना घिमिरेसँग साथी कल्पना अधिकारीसँग साथी सन्तोष गन्धर्वले यसै विषयमा कुराकानी गर्नुभएको छ।
4: अब यो चाहिँ नि एउटा टिमले निर्णय गर्नु पर्यो, त्यहाँ त्यो टिममा जियो टेक्निकल इन्जिनियर पनि हुन पर्यो, त्यहाँ हाइड्रोलोजिस्ट हुन पर्यो, जियोलोजिस्ट हुन पर्यो, रोड इन्जिनियर हुन पर्यो, भवनको विज्ञ हुनु पर्यो, होइन, त्यो सबैले चाहिँ कलेक्टिभली एउटा डिसिजन गर्नुपर्ने हुन्छ कि होइन, हरेक हिसाबले चाहिँ त्यो पस्नु गएको छ कि छैन त्यसलाई, त्यही भने नि त्यो रेड जोन, येल्लो जोन, ग्रीन जोनमा चाहिँ त्यसलाई जोनेसन गर्नै पर्ने हुन्छ। येल्लो जोनमा छ भने त्यसलाई पुनस्थापना गर्न सकियो होइन, विथ सम कन्डिसन, यो इरिगेसन सेन्टर राखेर अथवा चाहिँ यो क्राइटेरियाजहरू पूरा गरेर होइन, सेफ जोन छ भने त्यसमा नर्मल हिसाबले घर बनाउन सक्यो, रेड जोन हो भने त्यसलाई अभोइडै गर्नु पर्यो होइन, त्यो कुराहरू चाहिँ अब छिटोभन्दा छिटो गर्नुपर्छ।

0: भन्ने चाहिँ कुन ढङ्ग छ यहाँ भन्ने सचेतन छ भने
1: मैले नदीको 80 मिटरै भनेर त भन्न सक्ने अवस्था हुँदैन होइन. अब अहिले हामीले हेर्न सक्ने भनेको बाढीको कारणले हाई फ्लड लेभल कहाँसम्म पुग्यो भने त्यो मार्किङ त हुन्छ होइन. बाढी चाहिँ यहाँसम्म पर्छु भन्ने त हुन्छ. अनि डुबेका घरहरू भएको ठाउँमा त अब हामीले रिस्क जोनी भनेर राख्नुपर्छ होला होइन. त्योभन्दा केही परका घरहरूलाई हामीले येलो जोनसम्म गर्न सकिनुसक्छ. तर अब अहिले 80 मिटरसम्म यो भनेर त मैले एकजनाले भन्न सक्ने कुरा हुँदैन. यसलाई अति नै गरेर भन्नुपर्छ किनभने त्यो कुराले हाम्रो चाहिँ फ्युचर डिसाइड गर्छ कि होइन. अहिले हामीले 40 मिटर भनिदिउँदा भोलि गएर चाहिँ त्यो फरक अवस्था पनि त हुन सक्छ. त्यो कुरा एकदम इम्पोर्टेन्ट र सेन्सिटिभ कुरा हो.

0: गर्छ। अनि हुँदै गर्दाखेरि अब त्यहाँ बाटोहरू पनि बनेका छन्, होइन पुलहरू पनि भत्किएका छन्। अब अधिकांश जिल्ला जोड्ने संरचना पनि बिग्रियो नि त। यो हिसाबले चाहिँ अब तपाईँको एउटा अनुभवको हिसाबले तपाईँ रोडको सड़कको पुनर्निर्माणमा पनि काम राम्रोसँग काम गरिरहेछ होइन। यो हिसाबले हेर्दाखेरि चाहिँ अब त्यही ठाउँमा फेरि हामी सड़क पूर्वाधारहरू पुल निर्माणको कामहरू अगाडि बढाउन सक्छौँ या होइन, अब विकल्प खोज्नुपर्छ के देख्नुहुन्छ?
1: अब सड़क र ब्रिजको कुरामा चाहिँ मैले त्यही सेक्टरमै काम गरेको हुनाले अलिकति के के भन्न सक्छु भने हामीले हरेक कुराको विकल्प पनि फेरि हामीसँग छैन कि बुझ्नुभयो नि। अब सड़क त्यहाँ नलगेर अनि कहाँबाट बनाउने भन्ने पनि हुन्छ कति अवस्थामा। अब ब्रिज त खोला नै बनाउनु पर्यो होइन, त्यो भएर हामीले हाम्रो डिजाइन फिलोसफी होइन, जस्तो ब्रिजमा अहिले कस्तो देखियो भने ब्रिजको त्यो पियर हुन्छ नि, ब्रिजको त्यो पिल्लरलाई चाहिँ हिट गरेर होइन बाढीले पिल्लर पहिला कोल्याप्स भयो अनि त्यसपछि पुल सबै खस्छ होइन। अथवा कतिपय अवस्थामा चाहिँ तपाईँको पुलको जुन त्यो डेक भन्छ मोटो गुमी त्यो नै बिग्रेको, त्योभन्दा माथिसम्म बाढी आएको अवस्था थियो होइन। भनिसकेपछि अब हामीले बनाउने ब्रिजहरू चाहिँ हाई ब्रिज हुनुपर्छ,
0: संरचनाको मोडल
1: रिथिङ अब त्यो पनि त्यसको लागि पनि हामीले क्याटेगोराइज गर्नुपर्छ कि। जस्तै एकदमै स्काउरिङ जोनमा छ भने चाहिँ त्यहाँ तपाईँको बाढीको चाहिँ भेलोसिटी एकदम हाई हुन्छ होइन त, भनौँ न ओह्रालोबाट छ भने त छिटो हिँड्नु हुन्छ स्पिड अहिले पनि त्यस्तै। अनि अब चितवनतिर आउँदाखेरि त्यो चाहिँ फैलिने ठाउँ होइन, भनिसकेपछि अब
0: चितवन गति र त्यसको जुन फोर्स जसरी बाढीले एउटा बल प्रयोग गरिरहेको थियो नि, त्यो त फेरि यता हजुरको धादिङ आइपुगेपछि त्यो बिस्तारै
1: कम भयो। भनेपछि अहिले चाहिँ हामीले प्र्याक्टिसमा के गर्ने गरेका छौँ, सबै ठाउँको लागि सेम काइन्ड अफ त्यो डिजाइन त्यो प्रिलिमिनरी दिन्छौँ होइन। अब चितवनमा बिल्डिङ ब्रिज बनाउँदाखेरि चाहिँ लामो हुनुपर्छ होला, थोरै आउँछु भन्ने पनि हुन्छ होइन, किनभने त्यो फ्ल्याट जोनमा आउँछ। अब तपाईँ स्कर्डिङ जोनमा हो भने होइन सर्ट तर हाई हुनु पर्यो, अनि अब पियरहरू नराख्ने कि बिचमा पिलरहरू नराख्ने कि अब
0: त्यही कुरा जोड्ने थियो। अब रसुवा गुवाको एउटा धादिङ भुटेपछि बाढी पछिको सिकाइ एउटा ठाउँमा छ होइन। अब हामीले नदीहरूमा पुल बनाउँदा त्यसको डिजाइन कस्तो हुने, आकार कस्तो हुने, त्यस्तो त्यो अहिले हामी जसरी अघि कुरा गर्दै गर्दाखेरि पिलरमा जब बाढीले हिट गर्यो त्यस पछाडि पिलर गइसकेपछि जस्ताको तस्तै पुल चाहिँ नदीमा भयो हामी त्यो देख्यौँ नि त। भनेपछि अब चाहिँ पुलको संरचना कस्तो बनाउने
1: त्यही अब यो प्रिलिमिनरी हामी आफ्नो अर्गनाइजेसनभित्र छलफल गर्दाखेरि पनि अब चाहिँ त्यो पियरहरू नराख्ने कि होइन।
2: प्रतिनिधि सभाको दोस्रो अधिवेशन आज सकिएको छ। दशैं नजिकै जाँदा घर फर्किने यात्रुका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने तयारी भएको छ। चाडपर्वको समयमा हुन सक्ने कालाबजारी र कृत्रिम मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले सम्बन्धित निकायलाई परिचालन गरेको छ। वैदेशिक रोजगार विभागले 25 मुख्य म्यान पावर कम्पनीले छनौट प्रक्रियामा गरेको गल्तीको बारेमा विवरण मागेर छानबिन गर्ने भएको छ। सरकारले लोक कल्याणकारी विज्ञापन बापत पत्र पत्रिकालाई असुलसम्म पुरानै दर रेटमा भुक्तानी गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन सम्बन्धी सूचना तथा सन्देश प्रमुख शहर तथा बजारमा रहेका करिब 100 डिजिटल बोर्डमा प्रवाह गरिएको छ। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शनको क्रममा 700 भन्दा बढ़ी प्रदर्शनकारी पक्राउ परेका छन् र काठमाण्डुमा राष्ट्रिय महिला तथा पुरूष जुनियर 20 वर्ष मुनिको इन्डोर कबड्डी प्रतियोगिता आजदेखि शुरू भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।
3: स्टुडियो टाइम
4: It's 8 PM रातको 8 बजे
3: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुधको नगरपालिका 5 सोलु खुम्बु।
5: केही दिन लाग्ने भएको छ। असोज मध्य भएसँगै कतिपय किसान मुख्य बाली धान भित्र्याउने तर्खरमा छन्। अबको मौसम कस्तो होला, पानी पर्ला कि नपर्ला भन्ने चासो पनि छ। यिनै चासो बारे आजको कुराकानीमा हामीसँग हुनुहुन्छ नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर हिमाल। उहाँले मैले शुरूमा सोधेको छु, मनसून बाहिरिने तर्खरमा छ, अहिले अवस्था कस्तो छ?
0: अवश्य पनि हाम्रो पछिल्लो तथ्याङ्कले चाहिँ यो अक्टोबर 2 चाहिँ सरदर मिति भनेर तोकेको छ। अब अहिलेसम्मको गतिविधि हेर्दाखेरि चाहिँ अक्टोबर 2 नै यो वर्षको मनसुन चाहिँ बाहिरिने अवस्था छैन, अझै केही दिनपछि मात्रै बाहिरिनेवाला छ।
5: सरदर मिति भनेर तपाईँले भन्नुभयो, यो सरदर मितिले चाहिँ के जनाउँछ?
0: 30 वर्षको औसत मानलाई सरदर भन्ने गरिन्छ। सरदर मितिमा चाहिँ हामीले त्यसरी नै बुझ्नु पर्यो, जस्तो पछिल्लो 30 वर्षको, यसमा चाहिँ हामी 1990 2020 यो 30 वर्षको अवधिको औसत मितिलाई चाहिँ सरदर मिति भनेर बुझ्नुपर्छ।
5: भनेको कसरी तय गरिन्छ भनेर हामीले बुझ्न सक्छौ?
0: अब जलवायुको केसमा चाहिँ 30 वर्षलाई चाहिँ एउटा स्ट्यान्डर्ड टाइम पिरियड मानेर त्यसको आधारमा गरिन्छ, त्यो मितिको कुरा चाहिँ त्यसरी भयो। अब मनसुन कसरी बाहिरिन्छ अथवा के भयो भने मनसुन बाहिरिएको भन्ने, के अवस्था हुँदा मनसुन भित्रिएको भन्ने चाहिँ त्यो देश अनुसारको फरक फरक क्राइटेरियाहरू छ। हाम्रो नेपालको पनि नेपाल मौसम विज्ञान विभागको आफ्नै क्राइटेरियाहरू छ, यद्यपि त्यो चाहिँ उहाँहरूले पब्लिकली चाहिँ यो हुन्छ भनेर पब्लिक गर्नुभएको चाहिँ छैन, तर उहाँहरूको एउटा आफ्नो क्राइटेरियाको आधारमा मनसुन आगमन भयो या बाहिरियो भन्ने हिसाबले त्यो जानकारी नै त्यसरी हुन्छ।
5: तपाईँ पनि बेला बेला र निरन्तर यो विषयको चाहिँ जानकारी नै रहनुहुन्छ, अध्यावधिक अपडेटमा पनि रहने गर्नुभएको छ। खास गरी कहिलेकाहीँ ढिलो भित्रने वा छिट्टै आउने अनि ढिलोसम्म रहने पनि हुन्छ। अब यसपालि तपाईँले अघि नै भनिसक्नुभयो मनसुन बाहिरिमा केही ढिला हुन्छ कि जस्तो भनेर पनि देखियो भनेर, यो किन हुन्छ होला?
0: यो चाहिँ मनसुन भनेको हाम्रो पृथ्वीको अझ दक्षिण एसियाको ठूलो क्षेत्रफललाई असर गर्ने गरी र धेरै लामो यात्रा पार गर्दै आउने प्रणाली हो। त्यसले गर्दाखेरि यो चाहिँ यसको एउटा हामीले चाहिँ औसतमा यो टाइमतिर चाहिँ आउँछ भन्ने चाहिँ अनुमान गर्न सकिन्छ, तर ठ्याक्कै यो मितिमा आउँछ भन्नेलाई चाहिँ यो चाहिँ विकास भएको क्षेत्रदेखि यो पार गर्दै आउँदाखेरिको विभिन्न चरणहरू हुन्छ। त्यस्तै गरी यो पटकलाई चाहिँ एलिनो वर्ष भनिएको थियो। सामान्यतया एलिनो वर्षमा मनसुन अलिकता ढिलो सुरु हुने गरेको चाहिँ हाम्रो तथ्याङ्कहरूले पनि देखाउँछ। त्यही अनुरूप यो पटक पनि अलिकता ढिलो चाहिँ भयो, 6 दिन जति ढिलो भएर सुरुवात भएको थियो। त्यस्तै गरी बहिर्गमन पनि अलिकता ढिलो होला जस्तो छ।
5: तपाईँले एलिनोलाई जोड्नुभयो र जलवायु परिवर्तनकै कारण अथवा यसैका कारण चाहिँ मनसुन बाहिरिने समय पछाडि सर्दै गएको होला भनेर चाहिँ पूर्वानुमान पनि गर्न सकिन्छ त?
0: हजुर, अवश्य पनि। अब यो मनसुन चाहिँ मनसुनको अवधि पनि लम्बिँदै गएको अनि ढिलो सुरु भएर अनि पछिसम्म रहेको, अझ हाम्रो बोलीचालीको भाषामा भन्दा यो चाडबाडको बेलामा हिलो रसै भएको, यस्तो घटनाहरू चाहिँ पछिल्लो समयहरूमा देखिरहेको छ। अब यसमा चाहिँ ठोस रूपमा जलवायु परिवर्तनको कारणले यस्तो भयो भनेर विभिन्न अध्ययनहरू चाहिँ भइरहेका छन्, ठोक्क गरेर भनिसक्ने अवस्था चाहिँ छैन, तर पक्कै पनि जलवायु परिवर्तनको यसमा केही न केही प्रत्यक्ष या अप्रत्यक्ष सम्बन्ध चाहिँ छ,
5: यसले चाहिँ प्रभाव पारेको होला भनेर पूर्वानुमान गर्न सकियो। कृषि विशेष कार्यक्रम बदलिँदो नेपालमा आज हामीसँग कुराकानीमा हुनुहुन्छ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर हिमाल। अब किसान र कृषिका लागि नै मौसम अति धेरै चासोको विषय बन्ने गरेको छ। यो हप्ताको मौसम कस्तो रहला भन्ने पनि अहिले ठ्याक्कै चासोको बेला परेको छ। कतिपय अवस्थामा चाहिँ भोलिदेखि फेरि पनि पानी पर्दैछ कि भन्ने कुराहरू पनि चलिरहेका छन्। अब यसलाई चाहिँ अलिकति किसानले बुझ्ने गरी भाषामा यो हप्ताको मनसुन कस्तो रहला त?
0: हजुर, एकदमै सुन्दरी प्रश्न गर्नुभयो र सँगै केही दिन अगाडिको जुन ठूलो वर्षा भयो त्यसले गर्दा पनि सबैलाई चासो पनि भएको छ। कतिको चाहिँ त्यो बेलामा धान भित्राउने अवस्थामा भएको, केही दिन पर्खिनु भयो, अझ पर्खिँदाखेरि चाहिँ झनै नोक्सानी हुने हो कि भन्ने उहाँहरूलाई चासो पनि छ। हामीले नेपाल मौसम विज्ञान विभागको सूचनालाई उहाँहरूको चाहिँ बुलेटिनलाई आधार मान्दाखेरि चाहिँ आगामी दिनहरूमा त्यस्तो आत्तिनुपर्ने खालको वर्षा हुने चाहिँ छैन। यद्यपि मनसुन बाहिरिन नसकेको, पश्चिम वायु क्रमशः सक्रिय हुँदै आएको र स्थानीय वायुको प्रभावले पनि वर्षा गराउन सक्ने हुँदा हल्का खालको वर्षा, कुनै कुनै ठाउँमा मध्यम खालको वर्षा पनि हुन सक्छ, तर निरन्तर झरी पर्ने खालको वर्षा हुँदैन। त्यो हिसाबले चाहिँ यहाँहरूले पाकेर भित्राउन तयार भएको धानहरूलाई चाहिँ मौसमको अपडेट लिएर
5: जस्तो नेपाल मौसम विज्ञान विभागले पनि तीन दिनसम्मको पूर्वानुमान दिनमा दुई पटक उहाँहरूले बिहान जारी गरेको बुलेटिनले फेरि बिहानको अध्यावधि गर्नुहुन्छ, त्यो सूचनाको आधारमा काट्न सकिन्छ र एकदमै डाउट लाग्यो भनेदेखि काटेर खेतमा नफिजाउने, काट्दै एक ठाउँमा अलि अग्लो ठाउँमा अथवा तल यो त्रिपालहरू प्लास्टिकहरू राखेर तलबाट ओस नआउने गरी त्यसलाई जम्मा गरेर अनि फुर्सदको समयमा झार्नु पनि सक्नुहुन्छ। यो भयो धान काट्ने किसानका लागि तपाईँले दिँदै गरेको सल्लाह, यस विषयमा हामी पछाडि पनि जोड्नेछौँ। यो समग्रमा चाहिँ यो तीन चार दिनको झरी र ठूलो वर्षा चाहिँ कस्तो रह्यो?
0: यो चाहिँ पूर्वानुमान गरे अनुसारकै रह्यो, विभिन्न मोडलहरूमा आधारित भएर नेपाल मौसम विज्ञान विभाग साथसाथै अन्य
5: स्वतन्त्र मौसम
0: विभागबाट उहाँहरूबाट पनि आए अनुसार चाहिँ पानी ठूलो पर्छ नै भन्ने थियो। यद्यपि शुरूआती चरणमा आउँदाखेरि चाहिँ उहाँहरूको प्रक्षेपण चाहिँ अझै डर लाग्दो थियो, तर पछिल्लो समय त्यस्तो भएन र पनि यो यस्तो बेलामा के हुन्छ भने कुनै एक दुई ठाउँमा चाहिँ यसले ठूलो वर्षा गराउने गरी त्यस्तो प्रणालीहरू आइरहेको हुन्छ। त्यस हिसाबले चाहिँ यो पटक पनि विशेष गरी लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा चाहिँ अलिकति ठूलो नोक्सानी नै भएको छ। अहिले पछिल्लो समय मिल्दै आएको छ, पहिलाको तुलनामा मिल्दै आएको छ, सायद प्रविधिको विकास पनि त्यही अनुसार हुँदै गएको छ, हामीले छिमेकी देशहरूबाट लिने तथ्याङ्कहरू पनि त्यही अनुसार लिँदै आएका छौँ र अर्को कुरा त उहाँहरूको आफैमा काम गर्दै गएको क्षमता अभिवृद्धि पनि त्यही हिसाबले भएको छ।
5: हिमालजी, यसरी मौसमका चाहिँ तथ्यहरू मौसमका चाहिँ गतिविधिहरू ठ्याक्क मिलाउने अनि त्यसै अनुसार चाहिँ जानकारी दिने यो हुँदैछ है, भोलि पर्सि अथवा अबको एकछिन पछाडि मौसम भनेर मिलाउँदाखेरि किसानको हकमा किसानका लागि चाहिँ कति फाइदाजनक हुन्छ, कति प्रभावकारी हुन्छ, के लाग्छ तपाईँलाई?
0: यो त एकदमै फाइदाजनक र प्रभावकारी हुन्छ र अर्कोसँग यहाँहरूले बुझ्नुपर्ने कुरा के हुन्छ भने अनुमान भन्ने बित्तिकै कहिलेकाहीँ नमिलिनु पनि सक्छ है, तर हाम्रो चाहिँ चाहना अब यो पूर्वानुमान गर्नेको चाहना पनि सूचना लिनेको चाहना पनि शत प्रतिशत नै मिलोस् भन्ने हुन्छ, तर पछिल्लो समयमा हामीले हेर्दाखेरि चाहिँ अहिले मौसम पूर्वानुमान चाहिँ धेरै नै मिल्दै गएको छ र अर्को योसँग हामीले बिर्सन नहुने कुरा के हो भने जति छोटो अवधिको लागि पूर्वानुमान गरिन्छ त्यसको मिल्ने सम्भावना उति नै बढी हुन्छ। जस्तो हाम्रो केसमा पनि अहिले तीन दिनको पूर्वानुमान झन्डै शत प्रतिशत जस्तै मिल्दै आएको छ भने अब त्योभन्दा जति बढी दिनको पूर्वानुमान गर्दै गइन्छ त्यसको एक्युरेसी चाहिँ त्यही हिसाबले घट्दै जान्छ।
5: नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकारी रामेश्वर रिमाल आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँ कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। भोलि शनिबारदेखि फेरि पनि पानी पर्ने जुन चर्चा अनुमान गरिएको थियो त्यस विषयमा पनि हामी यो कुराकानीमा जोड्नेछौँ, यसको चाहिँ अवस्था के रहला, चर्चा के हो भन्ने बारेमा। तर तपाईँ अघि लामो अवधिको पूर्वानुमानलाई जोड्नुभयो र हालै महासागर प्रशान्त महासागरमा चाहिँ एल्निनो विकास भएको घटनाक्रमलाई तपाईँले जोड्नुभयो र यस वर्ष समग्रमा मनसून चाहिँ भित्रै गर्दा मनसून आउँदै गर्दाखेरि औसतमा कम वर्षा र बढ़ी गर्मी हुने भनेर पनि प्रक्षेपण गरिएको थियो, समग्र अवस्था चाहिँ के रह्यो त अहिले हामी कुरा गर्दाखेरि?
0: हजुर, यो चाहिँ पूर्वानुमान अनुसारकै देखिन्छ, आकलन भन्छौँ हामीले सिजन गरेको चाहिँ, यो मनसून सिजनको जुन आकलन थियो सर्भर भन्दा कम पानी पर्ने, जुन अघि मैले भने 1480 मिलिमिटर चाहिँ यो फेरि 20 मौसम मापन केन्द्रको औसत मान हो, त्यसको आधारमा चाहिँ 10% कम र 10% बढीसम्मको त्यो प्लस माइनस 10% मानलाई चाहिँ सर्भर भन्ने गरिन्छ भने 1480 को 10% भन्दा पनि अझ कम वर्षा हुँदाखेरि चाहिँ सर्भर भन्दा कम भन्ने गरिन्छ। अब यस हिसाबले चाहिँ लगभग सर्भर छुनु खोजेको तर सर्भर भन्दा कम नै वर्षा भएको जस्तो देखिएको छ। तापक्रम पनि अब आधिकारिक रूपमा त आइसकेको छैन, अहिलेसम्मको हिसाबले हेर्दा उहाँहरूको आकलन चाहिँ यो पटक मिलेको नै देखिन्छ, तापक्रम पनि धेरै केन्द्रहरूमा चाहिँ बढी नै भएको देखिन्छ। र अर्को चाहिँ हाम्रो फेरि यो वर्षाको वितरण भन्छौँ हामीले, जस्तो समग्र नेपालभरिको एउटा कुरा भयो, हामी प्रदेश अनुसार अथवा जिल्ला अनुसार त्यसरी जाने हो भने फेरि त्यो चाहिँ फरक हुन सक्छ, कहिलेकाहीँ सर्भरभन्दा बढी वर्षा हुँदा पनि केही त्यस्ता क्षेत्रहरूमा चाहिँ पानी एकदमै कम पर्ने पनि हुनसक्छ। त्यस हिसाबले वर्षाको वितरण हेर्दाखेरि पनि यो पटक चाहिँ गएको जस्तो खराब त भएन, तर मध्य प्रदेशमा चाहिँ तुलनात्मक रूपमा अलिकति कम पानी परेको अनि रोपाई तो गएको सालभन्दा धेरै राम्रो रोपाई भयो यो पटक यस प्रदेशमा र पनि रोपाई पनि तुलनात्मक रूपमा अलिकति ढिला भएको हो कि भन्ने जस्तो थियो तर अलिक पछि जो रोपाई गरिसकेपछि चाहिँ जुन अलिकति समय ग्याप हुँदै पानी पर्दै फेरि ग्याप हुँदै पानी पर्दै गर्दाखेरि चाहिँ अहिलेसम्मको अवस्था हेर्दाखेरि चाहिँ समग्र रूपमा धान रोपाई राम्रो पनि भएको छ अहिलेसम्म धान राम्रो फलेको पनि छ यद्यपि अस्तिको वर्षले केही ठाउँहरूमा ढलाउने समस्या र जसले अलिक छिटो रोप्नु भएको थियो छोटो अवधिको छिटो पाक्ने जातहरू रोप्नु भएको थियो र दुवसार प्रविधिबाट रोप्नु भएको थियो त्यस्तो ठाउँमा चाहिँ अलिअलि नोक्सान पुगेको छ
5: त्यो भन्न खोजेको तपाईँले किसानहरूले रोप्ने जातहरू अन्तर्गत 120 दिनभन्दा कम अवधिमा अथवा 120 दिन सरदरमा चाहिँ पाक्ने भनेर जन्म खोज्नुभयो त्यो भनेको 3-3.5 महिनामै किसानले उत्पादन लिन सक्ने धान बालीको कुरा हामी यसलाई पछाडि पनि फेरि चर्चा गरौँ म फर्किए तपाईँले फोहोरको भनेर चाहिँ मधेसको कुरा जोड्नुभयो त्यसै गरी अहिलेको चर्चा चाहिँ अलिकति जोड्नुभयो बितेको अवधि जुन अहिले मनसून बितिसकेको अवधि छ असोज अघि मनसूनी चक्रको चाहिँ असन्तुलन अथवा कहीँ सुक्खा खडेरी अथवा कतै ठूलो वर्षा त्यस्तो उदाहरणका रूपमा चाहिँ केही देखिएको छ अथवा किसानहरूले नारकै तपाईँहरूको चाहिँ स्टेशन हुने कतै त्यस्तो गुनासो गर्नुभयो अथवा कृषि प्राविधिकसँग गुनासो गर्नुभयो यस्ता घटनाक्रम छन्
0: त्यस्तो घटनाक्रम चाहिँ छैनन् तर यद्यपि मनसूनको समयमा यो समयमा चाहिँ बढी सक्रिय हुन्छ भारी वर्षा हुन्छ अति भारी वर्षा हुन्छ है भनेर आउने वार्निङ चाहिँ यो पटक पनि 3 उहाँको स्पेसल बुलेटिनमा आयो गएको वर्ष 82 सालमा एकपटक मात्रै मनसुनी वर्षालाई लिएर एकपटक मात्रै आएको थियो र त्योभन्दा अझ अगाडि हामीले 81 सालमा हेर्ने हो भने 8 या 9 चाहिँ त्यति धेरै पटक आएको थियो त्यस हिसाबले चाहिँ यो पटक चाहिँ त्यस्तो भारी अति भारी वर्षा हुन्छ सजग रहनुहोस् भनेर चाहिँ 3 मात्रै भनिएको अवस्था छ यद्यपि त्यो चाहिँ ठूलो प्रणाली आउँदैछ धेरै क्षेत्रफलमा असर गर्छ भनेर गरिने त्यो चाहिँ सूचनाहरू जारी गरिने बुलेटिनहरू भयो भने स्वाभाविक रूपमा यो वर्षाको वितरण एकनाशको हुँदैन केही केन्द्रहरूमा अलिक बढ़ी रहने केही केन्द्रहरूमा अलिक कम हुने अघि मैले भने जस्तै जस्तो प्रदेश वाइज हेर्ने हो भने तुलनात्मक रूपमा मधेस प्रदेशमा अलिकति कम पानी परेको अनि पूर्वी नेपालका पहाड़ी भएका केही केन्द्रहरूमा पनि वर्षा चाहिँ अलिकति कम भएको त्यस्तो चाहिँ छ यद्यपि यो वर्षाले यो समयमा गरिने धान खेतीमा चाहिँ त्यस्तो असरै पर्यो यो ठाउँमा चाहिँ सुक्खा खडेरी नै भयो भन्ने जस्तो अवस्था चाहिँ अहिलेसम्म चाहिँ हामीले जानकारीमा पाएका छैनौँ सायद त्यो छैन पनि
5: कुराकानीमा हुनुहुन्छ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामी खास गरी पूर्वानुमान अनुसार यसपालिको मनसून कस्तो रह्यो र मुख्य बाली धान तथा अन्य कृषि बालीमा चाहिँ यसको प्रभाव कस्तो रह्यो अबका दिनमा चाहिँ के कस्ता सावधानी र पूर्व तयारीमा चाहिँ किसानहरूले ध्यान दिनुपर्छ भन्ने विषयमा केन्द्रित रहेर आज कुराकानी जोडिरहेका छौं तपाईँले अघि भन्नुभयो नि 81 सालमा चाहिँ आफ्नै पटक चाहिँ पूर्वानुमानलाई चाहिँ ल्याउनु पर्ने त्यसै गरी 82 सालको अलिकति एक पटकको त्यसै गरी अहिलेको चाहिँ 3 फेरबदललाई जोड्नुभयो किसानहरूले हामी त्यसै अनुसार चाहिँ पूर्व तयारी गर्नुहोस् है भनेर भन्छौं यसरी यो भइरहने पूर्वानुमान एउटा तयारी एउटा पूर्वानुमान अर्को तयारी अर्को गर्दाखेरि चाहिँ खास गरी मौसम र यसले चाहिँ किसानलाई के फरक पार्छ होला त
0: हजुर खेतीबालीमा अथवा पशुपालन वन मत्स्यपालनमा पनि यो मौसम पूर्वानुमानको ठूलो महत्व हुन्छ पहिलो कुरा त यिनीहरूले सूचना समयमा पाउनु पर्यो त्यसलाई पूर्व तयारी गर्नलाई पुग्ने समय अगाडि नै त्यो सूचना पाउनु पर्यो दोस्रो कुरा यहाँहरूले त्यो सूचना अनुसार तयारी पनि गर्नु पर्यो कतिपय अवस्थामा के पनि भेटिया छ भने अस्तिको पटक मिलेको थिएन त्यही भएर यो पटक नै मिल्दैन होला भनेको मेरो त यो पटक त नोक्सान भयो त्यस्तो पनि हामीले भेटेका छौँ तर उनीहरूले तयारी गर्दाखेरि त नोक्सान हुनबाट त जोगिन्छ र तयारी गर्नलाई उनीहरूलाई त्यस्तो धेरै ठूलो परिश्रम या त्यस्तो धेरै ठूलो लगानी पनि आवश्यक पर्दैन खालि सूचना अध्यवधिक रहने यस्तो भइहाल्यो भने उनीहरूले चाहिँ यो तयारी गर्छु है भनेर उनीहरू तयार रहने र समय फेरि उनीहरूलाई तयारीलाई सजिलो होस् भनेर हामीले फेरि छुट्टै मौसम पूर्वानुमानमा आधारित रहेर कृषि मौसम बुलेटिन तयार गरेर त्यहाँबाट पनि सुझाव सल्लाहहरू दिएका हुन्छौँ खालि उनीहरूले सूचना भरपर्दो स्रोतबाट लिने अहिले त फेरि सूचना कुन स्रोतको चाहिँ भरपर्दो भनेर छुट्याउनु गाह्रो हुने अवस्था पनि छ त्यो भएर भरपर्दो स्रोतबाट सूचना लिने विज्ञहरूले सुझाउनु भएको सुझाव अनुसारको पूर्व तयारी गर्ने कृषि कर्महरू गर्ने र त्यसमा थप जानकारी लिन आवश्यक पर्यो भने आफ्नो नजिकको कृषि विकास शाखाको अथवा नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतका निकायहरू त्यस्तै गरी राष्ट्रिय कृषि
5: आधुनिकीकरण कार्यक्रम अन्तर्गतका निकायहरू यहाँको नजिकको स्थानीय स्तरमा यहाँको पहुँच हुने ठाउँमा जो कृषि पशुपालन प्राविधिक भेट्नुहुन्छ उहाँहरूसँग थप अध्यावधिक जानकारीहरू लिएर तयारीको लागि उहाँहरूसँग थप सुझावहरू लिएर आफ्नो कृषि कर्म पशुपालन गर्नुभयो भने यहाँहरूले त्यस्तो आत्तिनै पर्ने ओहो मनसुन आयो अब त म यसमा त के कसोको हुने भनेर एकदम धेरै डराएर बस्नुपर्ने अवस्था पनि रहँदैन.
6: उसो भए तपाईँले अघि धान बालीको चाहिँ अलिकति चर्चा गर्नुभयो, समग्रमा यसपालि रोपाई पनि राम्रो हो र किसानका लागि मौसमले पनि केही राम्रै रूपमा चाहिँ सन्तुलित रूपमा चाहिँ साथ दियो. यो पछिल्लो चाहिँ असोज पहिलो हप्तादेखिको वर्षा बाहेक भनेर चाहिँ अलिकति जोड्नुभयो. यो धान बाली सँगसँगै अरू बालीहरू पनि किसानहरूका त हुन्छन्, मध्य पहाड़मा चाहिँ मकै त्यसै गरी अर्को कोदो त्यसै गरी उच्च हिमाली क्षेत्रका चाहिँ कुरा गर्ने हो भने त्यहाँ स्याउ यस्ता चाहिँ फलफूलहरूका कुराहरू पनि छन्. यी समग्र चाहिँ कृषि जन्य बालीमा चाहिँ कस्तो प्रभाव पारेको चाहिँ देखिन्छ त के छ तपाईँहरूको विश्लेषण चाहिँ?
5: अब अस्ति जुन 9 देखि 11 को वर्षको कुरा गर्दाखेरि चाहिँ विशेष गरी धान बाली त्यो पनि पश्चिमी तराई भन्दा गर्दा चाहिँ अझ बढी चाहिँ ढलेको
6: त्यो भनेको लुम्बिनीबाट पश्चिमतर्फ
5: अथवा भनौँ अझ सजिलो गरी भन्दा नारायणीदेखि पश्चिमतर्फ
6: पश्चिमतर्फको क्षेत्र भन्दै हुनुहुन्छ तपाईँ.
5: हजुर, अनि त्यो क्षेत्रहरूमा चाहिँ धान अलिक बढी तुलनात्मक रूपमा अलिक बढी ढलेको अन्त ठाउँको तुलनामा. त्यस्तै गरी पूर्वी तराईको अथवा मध्य प्रदेशको तराईका जिल्लाहरूको कुरा गर्यो भने उखु बालीलाई चाहिँ अलिकति असर गरेको छ. त्यो चाहिँ हावाले पनि अलिअलि ढालेको छ, यद्यपि त्यति ठूलो हावा त चलेन र पनि त्यसमा पानी जम्नु गर्दाखेरि चाहिँ त्यो ढालेको छ. अब त्यसलाई चाहिँ यहाँले खेतबाट चाहिँ जति सक्दो छिटो त्यहाँबाट सम्भव भएसम्मको उपाय अप्नाएर पानी त्यहाँबाट निकासको व्यवस्था गर्ने र त्यसलाई चाहिँ बाँध्ने ढालेको धानलाई उठाउने त्यो तयारी गर्नुपर्नेछ. अब त्यस्तै गरी छोटो अवधिको भएको तर राजमार्गहरू बन्द भएको हुँदाखेरि चाहिँ तरकारी खेती गर्ने किसानहरूले चाहिँ समयमै बजारमा पुर्याउन नसक्नु भएको र टिप्नमा हुँदाखेरि अलिअलि नोक्सानी भएको त्यसको असर नै थाहा पाएका छौँ हामीले. भने अर्को चाहिँ केही ठाउँहरूमा चाहिँ जुन निस्किसकेको घडी राम्रो छिप्पिसकेको जुन केरा बोटहरू त्यो केराको बोटहरू पनि ढलेको चाहिँ त्यो जानकारीहरू चाहिँ छ.
6: हो, तपाईँले भन्नुभयो केरा ढल्यो, उखु ढल्यो, धान ढल्यो, सबै किसानको चाहिँ ढल्यो, थोरै भए पनि किसानको क्षति चाहिँ भइहाल्यो. अब मुख्य बालीलाई धानको रूपमा चाहिँ चर्चा गर्ने हो भने ढलेको छ, अब वर्षा रोकिएको 3-4 दिन पनि भइसकेको छ. अब यो बीचमा चाहिँ किसानले के गर्नुपर्ने थियो र अब के गर्न सकिन्छ होला त? तपाईँको सल्लाह के छ यसमा?
5: अब यिनीहरूले पहिलो कुरा त खेतमा अझै पनि पानी जमिराखेको छ भने निकासलाई प्राथमिकता दिनुहोस्, खेतबाट जति सक्दो छिटो त्यो पानी बढ्न नदिने गरी राख्नु पर्यो. सँगै धान ढलेको धानलाई यिनीहरूले उठाएर बाँध्नु पर्यो, बाँधेर मिठा मिठा जस्तो गरेर त्यसलाई बाँधेर ठाडो राख्नु पर्यो. अब त्यो मुठा मात्रै पार्दा अडिने अवस्था छैन, बीचबीचमा घोचाहरू गाडेर अथवा डोरी राखेर त्यो चाहिँ स्थानीय रूपमा उपलब्ध सामग्रीहरू प्रयोग गरेर त्यसलाई चाहिँ सत्यसम्म खडा गर्नु पर्यो. अर्को भनेको चाहिँ जसको पाक्ने अवस्था भएको थियो, यो पाकेको थियो स्याहार्ने हुनु भएको थिएन तर ढल्यो, अब त्यस्तो धान छ भने चाहिँ यहाँले अब जति सक्यो छिटो त्यसलाई काटेर ओतमा राख्ने, धान झार्ने, फ्यानको प्रयोग गरेर हुन्छ अथवा राम्रोसँग हावा खेल्ने गरी चाहिँ त्यो हावा खेल्ने व्यवस्था मिलाउने र त्यसरी भिजेको धानलाई चाहिँ चिउरा या भुजा बनाउनको लागि मिलसँग सम्पर्क गरेर त्यसलाई लामो समय भण्डारण गर्न सकिने होइन, त्यसलाई चाहिँ जति सक्दो छिटो यिनीहरूले चिउरा भुजा बनाएर बेच्ने त्यो गर्दा राम्रो हुन्छ. अब जसको धान चाहिँ यो फुलफुल्ने अवस्थामा थियो, त्यो फुलफुल्ने अवस्थामा भएको धानमा पनि यो पानीले चाहिँ अलिकता असर गरेको, अब त्यसको चाहिँ दाना पुष्ट नहुने सम्भावना चाहिँ रहेको हुन्छ. अब त्यसको लागि त हामीले जे जति त्यसले उत्पादन हुन्छ अब त्यसलाई केही समय पर्खेर पाक्ने दिएर भित्राउने बाहेक त्यो धानमा त हामी अरू तत्काल केही गर्न सक्दैनौँ. र अर्को कुरा चाहिँ अब यो स्थान अघि भने जस्तै स्थानीय वायुको प्रभावले पनि पश्चिम वायु सक्रिय हुँदाखेरि पनि कहिलेकाहीँ चाहिँ सानोतिनो हल्कादेखि मध्यम खालको वर्षा चाहिँ अब आगामी दिनहरूमा पनि हुनसक्छ. अब 5-7 दिनमा सायद मनसुन पनि बाहिर गर्नु होला, तर मनसुन बाहिरिँदै नै भूक हुने अवस्था रहँदैन किनभने गत वर्ष पनि मनसुन बाहिरिसकेपछि कार्तिकको 15-16-17-18 गतेतिर फेरि त्यसै गरी चाहिँ ठुलो पानी परेको थियो. अब अहिले चाहिँ तुरन्तै त्यस्तो पानी पार्ने ठूलो प्रणालीहरूको विकास भएको चाहिँ पाइएको छैन,
6: त्यो भएको अहिलेसम्म त्यस्तो
5: छैन र पनि यहाँहरूले अलिकति मौसम सम्बन्धी जानकारीहरूको लागि चाहिँ अलि अध्यावधिक चाहिँ भइराख्ने
0: त्यो जानकारीहरू चाहिँ लिइराख्ने चाहिँ गर्नुपर्छ। धान बालीमा अहिले तत्काल गर्न सकिने कार्यहरू यही हुन्।
6: हो तपाईँले धान बालीलाई जोड्नुभयो, अब केही रूपमा चाहिँ हल्ला भनौ अथवा चर्चा भनौ, मौसम पूर्वानुमान महाशाखाले चाहिँ भने जस्तो हल्ला अनुसार चाहिँ पानी त्यस्तो ठूलो वर्षाको चाहिँ सम्भावना छैन भनेर त भनेको छ, हल्का फुल्का त्यस्तै पानी पर्ला भनेर चाहिँ भन्यो भने अहिले यसै पनि धान झरीले भिजिसकेर उठ्न लागेको अवस्था छ, फेरि अलिअलि पनि पानी थपिन सक्ला भन्ने पनि एउटा पूर्वानुमान गरिएको छ, यसलाई अलिक बुझाइदिनुहोस् न।
0: हजुर, अब यो चाहिँ कस्तो हुन्छ भने हामीले प्राय गरेर धान लगाउने भनेको पानी जम्ने जग्गाहरू नै लगाएर हुन्छौँ होइन। अब अस्तिको वर्षाकोमा पनि यहाँको धान केही दिनसम्म पानी जमेर चाहिँ त्यो त्यसको बोट चाहिँ कमजोर भएको हुनसक्छ,
6: बोट कमजोर हुन सक्छ
0: हुन्छ। अब त्यो कुन अवस्थामा भएको धान हो भन्ने फरक पर्छ, जति अब त्यो चाहिँ पाक्नेतिर नजिक हुन्छ त्यति चाहिँ त्यो पानी जम्यो भनेदेखि त्यसले
6: एउटा उदाहरण दिनुहोस् न, नार्कै आसपासमा पनि लगाइराखेको धान बाली छ, अर्को चाहिँ पूर्वको मधेस प्रदेशमा पनि किसानहरूले हरदिनाथ आसपासमा पनि लगाइरहेको धान छ, हो ती दुईटा तुलना गर्दाखेरि कुन कमजोर हो कुनलाई चाहिँ अलिक छिटो जोगाउनु पर्ने हो त्यस्तो केही हामी भन्न सक्छौँ?
0: त्यो सकिन्छ, तर कस्तो हुन्छ भने फेरि हामीले भनेको जातमा चाहिँ अब किसानहरूले खेती गर्दाखेरि कति त्यसमा मलजल गर्नुभएको छ, अब कसैले चाहिँ नाइट्रोजन मल एकदम धेरै हाल्नु भएको छ, बोट धेरै अग्लो भएको छ, अब त्यो भेजिटेटिभ ग्रोथ भनिन्छ त्यो बाला दाना भन्दा पनि बोटको चाहिँ विकास एकदम धेरै भएको छ
6: र हल्लक्क बढेको छ,
0: भन्दारिङ्क बढेको हो, त्यस्तो भएको छ भने त्यो चाहिँ भन्ने सम्भावना बढी हुनसक्छ। पानी धेरै समय जमेको छ पाक्ने अवस्था नजिक अथवा दाना दुध पसिसकेपछि पानी जम्न थालेको छ भने त्यस्तो धानहरू फेरि वर्षा हुँदाखेरि ढल्ने सम्भावना हुनसक्छ, त्यही भएर त्यस्तो ठाउँमा चाहिँ यहाँहरूले पहिला निकास त गरिसक्नु भएको छ होला, अझै पनि निकासलाई चाहिँ प्राथमिकता दिनुहोस्, अब सानोतिनो पानी पर्दा खेतमा पानी नजानुहोस्, त्यो गर्दा एउटा त यहाँले छिटो भित्राउनु पनि सक्नुहुन्छ, पानी जम्यो भने फेरि त्यो धान पाक्नलाई फेरि थप समय लाग्छ, त्यसपछि यहाँले लगाउने बानीलाई पनि फेरि त्यसले पछाडि धकेल्छ, त्यो हिसाबले चाहिँ अब पाकिसकेको धान या पाक्ने चरणमा भएको धानमा चाहिँ हल्का वर्षा हुँदैन त पानी जम्ने अवस्था रहँदैन, तर मध्यम खालको वर्षा भइहाल्यो भनेदेखि चाहिँ त्यहाँ चाहिँ पानी जम्न सक्छ, त्यही भएर अब चाहिँ पानी कम्प्लिटली पानी नजम्ने गरी निकासको व्यवस्था गर्नु पर्यो र धान ढल्न नदिनको लागि चाहिँ यहाँले पहिला त पानी निकासको व्यवस्था गर्नु पर्यो, अर्को धान यदि ढलिहाल्यो भने त्यसलाई तुरन्त उठाउनु पर्यो, किन अब त लामो झरी पर्दैन लामो समय पानी पर्दैन त्यसलाई उठाउनु पर्यो, यति गर्दा गर्दै सावधानी अप्नाउँदा अप्नाउँदै भिज्यो भने त्यो भिजेको धान र अनि नभिजेको धानलाई यहाँले समय सुकाएर राखेर लामो समय भण्डारण गर्नु चाहिँ भएन, भिजेको धानलाई छुट्टै राखेर यहाँले जतिसक्दो छिटो मिलसँग समन्वय गरेर बिक्री गर्नु पर्यो।
3: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यस वर्षको समग्र मनसुन कृषिमा यसको प्रभाव र धान बाली भित्र्याउँदै गर्दाका सावधानी बारे नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
7: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ। थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसभापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान।
8: उच्च गति भरपर्दो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग स्ट्रीमिंग का लागि डिश होम इंटरनेट अत्याधुनिक प्रविधिको रूपमा पुनः पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी सेवा प्रदान करने डिश होम इंटरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 गन्तव्यसँग उत्कृष्ट जोडान प्रदान गर्ने डिश होम इंटरनेट साथै इंटरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: Sí, Dracula, customizar. Wow, Radio Network.
1: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग कुराकानी गरिरहेका छौं। उहाँसँग फेरि चासो, अब किसान खेत पस्न सक्नुहुन्छ?
2: अब खेत पस्दा हुन्छ, ठूलो प्रणाली छैन, अब ढुक्कले नै पस्नु भन्न चाहिँ सकिन्छ, तर अलिअलि चाहिँ फेरि सावधानी पनि अप्नाउनु पर्यो, किनभने अघि भने जस्तो स्थानीय वायुको प्रभाव चाहिँ रहन सक्छ। त्यस हिसाबले चाहिँ यो अलिकति चनाखो हुने सूचना लिने चाहिँ गर्नु पर्यो, तर अब अस्तिको जस्तै अथवा गत वर्षहरू जस्तै तत्कालै ठूलो झरी परिहाल्नेवाला चाहिँ छैन, त्यो हिसाबले चाहिँ ढुक्क हुँदा हुन्छ।
1: तपाईँहरूले कृषि मौसम सल्लाह बुलेटिनमा चाहिँ अघिल्लो पटक जुन ठूलो वर्षाको पूर्वानुमान गरिएको थियो त्यति बेला काट्न ठिक्क परेको धान चाहिँ अहिले नकाट्नुहोस् नभित्राउनुहोस् भन्नुभएको थियो। अर्को कुरा पनि जोड्नु भएको थियो, जुन धानलाई चाहिँ अहिले मलजल गर्दै हुनुहुन्छ र रासायनिक मल विषादीहरू राख्दै हुनुहुन्छ, तपाईँले अघि जोड्नुभयो जात अनुसार भनेर, त्यो दुईटा सूचनाहरू थियो। अब विषादी हाल्न अब फेरि त्यस्तो आवश्यक छ कहीँ कतै भने अब चाहिँ गर्न सकिन्छ कि सकिँदैन, गर्ने हो भने कसरी गर्ने?
2: अब अहिलेको अवस्थामा चाहिँ लगभग अब धान बालीमा विषादी राख्ने एकदम ढिलो जसले लगाउनु भएको छ उहाँहरूकोमा चाहिँ
1: त्यो भनेको त भरौँ समय पनि रोपाइरहेको थियो
2: भएको थियो त्यस्तो चाहिँ अलिक धेरै नै कम क्षेत्रफलमा छ र उहाँहरूले चाहिँ त्यही अनुसारको जातहरू पनि लगाउनु भएको छ। अब जात अनुसार पनि फेरि रोकिरहेको आक्रमण कम बढी हुने भन्ने हुन्छ। अर्को चाहिँ यहाँको मात्रै खेतमा धान बाँकी छ, अब वरपर सबैले भित्र सक्नुभयो भने फेरि त्यतातिरको सबै उडेर चाहिँ फेरि त्यतातिर आक्रमण गर्ने हुन्छ। कहिले पनि चाहिँ फेरि के हुन्छ, बिचमा कोही एकजनाले चाहिँ धेरै छिटो लगाउनु भएको छ, अरूकोमा चाहिँ ढिलो लगाइराखेको छ भने त्यो समय नमिल्दाखेरि पनि रोग किराले गर्ने आक्रमणहरू फरक हुन्छ। तर यद्यपि अबको अवस्था भनेको चाहिँ हामीले सरदरमा भन्दाखेरि चाहिँ लगभग जुनसुकै प्रकारको धान बालीमा अब लगभग विषादी हाल्ने चरण चाहिँ पार गरिसक्यो, त्यो अवस्था छ। र सँगै अर्को चाहिँ जस्तो यो जातको धानमा चाहिँ यस्ता रोग या किराहरू एकदमै धेरै बढे यो साल भन्ने खालको त्यस्तो रिपोर्टिङ पनि भएको छैन, तर यद्यपि रोग किराहरू त लाग्छ नै। हामीहरूले स्थानीय प्राविधिकसँग सम्पर्क गरेर जुन राख्नुभयो अब चाहिँ लगभग त्यो अवस्था चाहिँ पार गरिसकेको जस्तो लाग्छ।
1: हो, असोज 15 पछाडि चाहिँ किसानहरूले आफ्नो पाकेको धान पाकेको बाला अब भित्र्याउने त्यसैले सुरक्षित रूपमा चाहिँ भण्डारणमा थन्काउने बेला चाहिँ अब शुरू हुन्छ, त्यो अनुसार चाहिँ किसानहरू खेत पस्न पनि सक्नुहुन्छ। यो गर्दै गर्दाखेरि स्थानीय वायुको अवस्था चाहिँ के छ त्यसमा चाहिँ ध्यान दिनु पर्यो भनेर तपाईँले जोड्नुभयो, यति कुरा चाहिँ मैले सही रूपले भनिरहेको छु जस्तो लाग्छ। अब अघि हामी 110-120 दिनका चाहिँ जातका कुराहरू जोड्दै थियौं, जो असारको चाहिँ पहिलो हप्ता त्यो धान रोपाई भयो, अब चाहिँ त्यसलाई काट्न भित्र्याउन किसानहरू लाग्दै गर्दाखेरि के कुरामा चाहिँ अरू ध्यान दिने त?
2: अब चाहिँ केही स्थानहरूमा अझ विशेष गरी पहाड़ी भागहरूमा चाहिँ स्थानीय वायुले जुन छेडिक समयलाई वर्षा गर्नुहुन्छ त्यो सम्भावना चाहिँ रहन्छ। यहाँले भन्नुभएको जस्तै असारको शुरूआती चरणमै र छोटो अवधिको धान लगाउनु भएकोहरूले त अस्तिको यो वर्षाको घटनाभन्दा अगाडि पनि छिटपुट काट्न शुरू गरिसक्नु भएको थियो। अब त त्यो त्यस्ता जातहरू चाहिँ अझ विशेष गरी भन्दा हाम्रो सुक्खा सेरिजका जातहरू अनि हर्दीनाथ 1, हर्दीनाथ 6 जस्ता जातहरू चाहिँ लगभग अब तयारी अवस्थामा छ, यिनीहरूले मौसमको जानकारी लिएर काट्न शुरू गर्दा हुन्छ, तर राम्रोसँग पाक्नु चाहिँ पर्यो, फेरि पछि मौसम बिग्री पो हाल्छ कि भनेर हतार गरेर कहिलेकाहीँ हामी घाँचे धान भित्राउँछौँ अनि त्यसले चाहिँ फेरि पछि यो पुतलीहरूको समस्याहरू चाहिँ भन्नेहरूमा आउँछ।
1: कुराकानीमा हुनुहुन्छ रामेश्वर रिमाल, वहाँ किसानका लागि कृषि मौसम सल्लाह बुलेटिन तयार पार्ने निकायको प्राविधिक अधिकृत पनि हुनुहुन्छ र हामीले विशेष गरी अहिले जुन धान बालीले झोली बिहोर्यो, ठूलो वर्षा बिहोर्यो र अबको अवस्था के छ, अब किसान चाहिँ खेत पस्न सक्नुहुन्छ कि हुन्न भन्ने विषयलाई अहिले हामीले जोडिरहेका छौं। तपाईँले यसअघि रुजेको भिजेको ढलेको धानलाई चाहिँ सुरक्षा गर्ने केही उपायहरू चाहिँ जोड्नुभयो, अब कुनै कुनै क्षेत्रमा चाहिँ धान बाली भित्र्याउने बाला काट्ने त्यो बेला पनि भएको होला, हामी असोज 15 पछाडिको अवस्थामा पनि छौं। गाउँघरतिर त अब धान काट्ने बेला सुरु हो भनेपछि चाडपर्वको एउटा झल्को दशैं भित्रियो कि त्यो मौसम त्यस्तो आयो कि मौसम खुल्यो कि भन्ने जस्तो पनि लाग्छ, धान काट्न शुरू गर्दै गर्दा किसानहरू खेत पस्ने बेला हुँदै गर्दा तर कहिले कहिले तपाईँले अघि जोड्नुभयो दशैंका बेला पनि झरी परेका घटनाहरू छन् त्यसले चाहिँ मौसमले अलिकति प्रभाव पारेका कुराहरू पनि छन् झरीपछि कै अवस्थामा छौं फेरि हामी अहिले कुराकानी गर्दै गर्दाखेरि पनि किसानलाई मौसम र यस्ता सूचनाहरू निकै महत्वपूर्ण छन् भनेर तपाईँले अघि भन्नुभयो अब पानी पर्ने हल्लाहरू पनि छन् तपाईँले पनि सुन्नु भएको छ अब आजको मौसम बुलेटिनले यस्ता कुराहरू चाहिँ कसरी समेट्ला के आउला त एउटा सानो चासो मैले यहाँनिर राखेँ
2: हजुर अवश्य पनि हामीले मौसम पूर्वानुमानमा आधारित रहेर कृषि मौसम सल्लाह बुलेटिन तयार गर्नु चाहिँ हामीले मुख्य गरेर नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान सात दिनको मौसम पूर्वानुमानलाई आधार मान्छौं त्यस हिसाबले हेर्दा केही ठाउँहरूमा मनसुनी वायुको प्रभाव पनि रहेको पश्चिम वायु पनि सक्रिय हुँदै गरेको र स्थानीय वायु पनि यो समयमा सक्रिय भएर छिडिक वर्षा गराउन सक्ने हुनाले हल्कादेखि मध्यम वर्षा हुनसक्छ भन्ने खालको नै पूर्वानुमान आउनेवाला छ त्यस हिसाबले नै हामीले किसानहरूलाई धान काट्न पाकेको धान काट्न शुरू गर्नुहोस् तर सूचना चाहिँ अध्यावधिक रूपमा लिँदै गर्नुहोस् है भन्ने हिसाबले नै बुलेटिनमा त्यो कुराहरू आउनेछन् भने केही सुझावहरू चाहिँ अस्तिको जुन 9 देखि 11 को भारी वर्षाले जुन उखु बालीमा धान बालीमा विशेष गरी बढी नोक्सानी भएको छ त्यसलाई कसरी स्याहार गर्ने भन्ने कुराहरू चाहिँ हामी राख्नेछौँ भने अरू चाहिँ हाम्रो फेरि यो क्यालेन्डर बेस्ड एडभाइजरीहरू पनि हुन्छ यो समयमा यो कर्म गर्ने यो कर्म नगर्ने भन्ने खालको हुन्छ त्यो कुराहरूलाई पनि हामी समेटेर बुलेटिन तयार गर्दैछौँ
1: भनेको सामान्य वर्षाले पनि धानको बाला भिजायो भने त्यसले नोक्सान गर्न सक्ने हो कि होइन यो चाहिँ के छ
2: झरीको रूपमा एक दुई दिनमै भिज्यो लगातार रूपमा भने चाहिँ असर गर्छ अब नत्र भने केही समय भिज्यो तर त्यसपछि मौसम सफा भएर घाम लाग्यो भने यसले त्यो जुन भिजेको बाला सुत्ने गरी घाम लाग्ने गरी त्यति समय चाहिँ पर्खिनु पर्यो अनि त्यसपछि फेरि त्यसलाई राम्रोसँग सुकाएर घाममा सुकाएर अनि भित्र गर्दाखेरि त्यस्तो आतिनु पर्ने हो तर हामीले एउटा याद गर्नुपर्ने कुरा चाहिँ के हुन्छ भने लामो समयको लागि गाडीमा हामीले भण्डारण गर्नु अगाडि चाहिँ त्यसमा चिस्याउनु चाहिँ सकेसम्म कम हुने गरी प्रशस्त रूपमा हामीले 3-4 घाम भन्छौँ भन्दाखेरि त्यो चाहिँ कम्तीमा 12% आसपासमा यदि त्यो नाप्न सक्नुहुन्छ भने त्यसरी चाहिँ चिसान गर्ने गरी चाहिँ भण्डारण गर्दा पछि भण्डारणमा लाग्ने रोग किराहरूको असर चाहिँ कम हुन्छ
1: भनेको धानलाई पनि सुकाउनु पर्यो
2: हजुर पहिलो त हामीले त्यसलाई कुट्न सजिलो हुने हिसाबले धान काटेर खेतमै फिजाउने अब ठाउँ अनुसार कतै चाहिँ त्यसलाई पाँचो भन्ने गरिन्छ कतै मिन भन्ने गरिन्छ त्यसलाई हामी 2-3 दिन खेतमा छोड्ने गर्छौँ अनि त्यसपछि खलिहानमा ल्याएर त्यसलाई झार्छौँ अनि पराल एकतिर धान एकतिर गर्छौँ त्यसपछि पनि त्यो धानलाई सुकाएर अनि भित्राउँदाखेरि चाहिँ राम्रो हुन्छ अब जसले मसिनको प्रयोग गर्नुहुन्छ अहिले त कस्टमर हेरिङ सेन्टर
1: खलोमै काट्ने खलोमै भिजाउने त्यस्तो पनि आइसकेको छ
2: अब पहिला जस्तो धेरै समय त्यसमा दिनलाई अब समयको पनि कुरा आउँछ लेबर चार्जको पनि कुरा आउँछ
1: लेबर लागतको भन्नु
2: लागतको पनि कुरा आउँछ त्यस हिसाबले र अहिले चाहिँ सजिलो फेरि मेसिनहरू पनि उपलब्ध छ अनि त्यही हिसाबले जसले ठूलो क्षेत्रफलमा लगाउनुहुन्छ उहाँहरूले मेसिन प्रयोग गरेर झार्नुहुन्छ त्यस्तो केसमा त उहाँहरूले काट्दै धान झार्दै गर्नुहुन्छ तर त्यसलाई पनि कि त यिनीहरूले तुरन्त बिक्री गर्नु पर्यो राम्रोसँग भण्डारण गर्ने भयो भने चाहिँ 3-4 घाम कम्तीमा सुकाएर त्यसमा चाहिँ सकेसम्म वर्षाको मात्रा कम गरेर अनि बल्ल भण्डारण गर्नुपर्छ
1: कतिपय किसानको त निकै धेरै धान हुन्छ नि रासका रास
2: हजुर
1: कति सुकाउने कति उठाउने अलिकति जटिल पनि होला
2: हजुर अब त्यस्तो केसमा चाहिँ उहाँहरूले मिलमा सम्पर्क गरेर लामो समय आफूले भण्डारण नगरिकन मिलमा चाहिँ लगातार रूपमा उहाँहरूले त्यो मिलमा पठाइराखेर बिक्री गर्ने
1: भनेको त्यो भनेको पूर्व तयारीमा आफूले चाहिँ गर्नु पर्यो म यो सबै आफै एक्लै थन्क्याउन सक्दिनँ भित्राउन सक्दिनँ भने खलैबाट पनि व्यवस्थापन गर्दा भयो सबै सल्लाह चाहिँ तपाईँको रह्यो नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृता रामेश्वर रिमाल आजको कुराकानीमा हामीसँग हुनुहुन्छ तपाईँले चाहिँ किसानहरूलाई अब मुख्य बाली धानको बेला छ धान भित्राउन खेत पस्न सक्ने सल्लाह दिँदै गर्दाखेरि अब मैले लगाएको धान तपाईँले भने अनुसार विभिन्न जातका होलान् यो पाक्यो पनलपुर भयो अब मैले काट्दा हुन्छ भित्राउँदा हुन्छ भनेर ठ्याक्कै आफैले देखेर जान्न सकिन्छ कि के छ किसानका अनुभव पनि होलान् अभ्यास पनि होलान्
2: सकिन्छ अब जो किसान चाहिँ वर्षौंदेखि खेती गर्दै आउनु भएको छ उहाँले हेरेर पनि थाहा पाउनुहुन्छ अर्को चाहिँ हामीले के पनि गर्न सकिन्छ भने स्थानीय रूपमा चलन चल्तीमा रहँदै आएको कुरा हामी खेतमा गएर विभिन्न ठाउँको चाहिँ धानको दाना झिकेर पुग्दाखेरि किटिक्क गऱ्यो भने अब यो चाहिँ राम्रोसँग भित्राउने अवस्थामा पुगेछ है भन्ने भनेर चाहिँ त्यो थाहा पाउन सकिन्छ। यदि त्यसलाई पुग्दाखेरि चाहिँ त्यो लिचिक्क गर्ने हुन्छन् अथवा त्योबाट दुध जस्तो अलि कटक्क आवाजमा आउने भयो भने चाहिँ त्यस्तो राम्रोसँग सुकेको छैन है, त्यसको भित्रको जुन दुध पसाएको अवस्था हुन्छ त्यो सुकेको छैन, एक दुई दिन पर्खिनुपर्छ या चार पाँच दिन पर्खिनुपर्छ है भनेर किसानहरूले त्यो थाहा पाउन सक्नुहुन्छ।
1: मिस्त्री टोक्दा जस्तो आवाज आयो भने काट्दा भयो,
2: हजुर
1: त्यो नरिवल चबाउँदा जस्तो भयो भने अझै केही दिन पर्खिनु पर्यो, त्यो चाहिँ सजिलो उदाहरण यसरी पनि हेर्न सकियो। हामी धानको विषयमा केन्द्रित रहेर अहिले कुराकानी जोडिरहेका छौँ। ठूलो पानी पर्दैन भन्ने जुन पूर्वानुमान अहिलेको हप्तालाई छ र हल्का पानी सामान्य वर्षाले भिज्दैमा चाहिँ केही हुँदैन, तर एक दुई दिनकै झरी मध्यम वर्षा भयो भने त त्यसले असर गर्छ भन्ने कुरा अघि पनि तपाईँले जोड्नुभयो। विगतका वर्षको तुलनामा यस वर्षको मनसुनमा चाहिँ केही नयाँ परिवर्तन अथवा भिन्नताहरू विगतलाई फर्केर हेर्दा देखिए, भोटेकोशी बाढीको त एउटा फरक पाटो छँदैछ, यो त्यस क्षेत्र आसपासको चाहिँ अवस्था समस्या तपाईँहरूसँग के आयो र यो मौसमको आवृत्ति प्रवृत्तिमा चाहिँ केही फरक फेरबदल देखियो कि देखिएन?
2: त्यस्तो फेरबदल देखिएन, मौसमको बीचमा केही कुनै कुनै समयमा चाहिँ भारी वर्षा अति भारी वर्षा हुन्छ, त्यस्तो चाहिँ यो पटक पनि रह्यो, त्यो अवस्था रह्यो र मधेस प्रदेशमा चाहिँ तुलनात्मक रूपमा अलिकता कम पानी परेको अवस्था रह्यो। समग्र देशभरिको कुरा गर्नुपर्दाखेरि सर्भरलाई थोरैले छुन सकेन, सर्भरभन्दा कम नै वर्षा भएको अनौपचारिक जानकारी छ। त्यो हिसाबले चाहिँ यो पटकको मनसुन चाहिँ गत वर्षहरूको तुलनामा सामान्य जस्तो नै देखियो र यद्यपि जुन अस्ति पनि जोड्नुभयो भोटेकोशीको जुन बाढीको कुरा, अब त्यो चाहिँ मनसुनी वायुले अथवा मनसुनी प्रणाली त्यो ठोकिएर या त्यो ठाउँमा सक्रिय भएर पानी परेको नभएर त्यो चाहिँ फरक खालको घटना भयो र त्यसले जुन नोक्सानी पुर्याएको क्षेत्रहरू विशेष गरी रसुवा नुवाकोट धादिङ र नवलपरासीसम्मको क्षेत्र छ, त्यहाँ चाहिँ अब अस्तिको वर्षा जुन 9-11 गतेको वर्षाले चाहिँ अघिल्लो पटकको जुन 9-10 गतेको बाढी छ त्योभन्दा पनि खोलाको बहाव बढ्ने गरी चाहिँ माथिल्लो क्षेत्रमा चाहिँ आएन, यद्यपि देवघाट र त्योभन्दा तल चाहिँ सिंहको गण्डकीको बाढीले चाहिँ त्यो डुबानहरू अलिअलि भएको छ भने जुन गोर्खा र माथितिरको भाग भनेको धादिङ नुवाकोट रसुवा त्यो भागमा चाहिँ पहिलाको बाढीले नै धान लगाइएको धेरै ठूलो क्षेत्रफलमा चाहिँ पहिले नोक्सानी गरिसकेको हुनाले त्यो धान नै थिएन, त्यो खोलाको वरपर चाहिँ धान नै
1: भएको
2: थिएन, बगर मात्रै थियो, त्यस हिसाबले चाहिँ यो वर्षाले त्यो क्षेत्रमा चाहिँ थप क्षति चाहिँ भएन।
1: हो, जति क्षति बगरका रूपमा बन्यो त्यो सकियो, अरू चाहिँ क्षति भन्ने कुरा पछिल्लो वर्षाले चाहिँ त्यस्तो गरेन भनेर तपाईँले जोड्नुभयो। हामी त्यो क्षति पछाडिको चाहिँ न्यूनीकरणका कुरा अहिले केही बेरमा पनि जोडौला। अब धान कुहिनबाट जोगाउनु छ, त्यसै गरी क्षति न्यूनीकरण गर्नु छ, यी समस्याहरू छन्। बाढी पछाडिका कुरा जोड्नुभयो, कतिपय ठाउँमा चाहिँ ढलेको होला पश्चिमका चाहिँ केही तराई क्षेत्रहरू विशेष गरी भनेर चाहिँ जोड्नुभयो। ती जुन आए जानकारीमा आए नआउने पनि कतिपय ठाउँहरू छन्, धान ढलेका होलान्, त्योमा क्षति हुन सक्ने कुराहरू किसानले अहिले तत्कालै अरू केही गर्न सक्नुहुन्छ त अघि दिएका सरसल्लाह बाहेक?
2: लगभग त्यही सरसल्लाह त्यही सुझावहरू नै अथवा त्यही नै उपायहरू हुन्छ। ढलेको धान खेतमा जति सक्यो सकिन्छ त्यसलाई त्यहाँबाट पानी निकास छिटो गर्ने, त्यसलाई उठाउने र भिजेको धानलाई लामो समय भण्डारण नगर्ने, मिलहरूसँग समन्वय गरेर चिउरा भुजाको लागि त्यो चाहिँ तुरन्त बिक्री गर्ने
1: किसानले चाहिँ धान काट्नु अघि पनि अलिकति ध्यान चाहिँ पुर्याउनु पर्यो, उसो भए
2: पुर्याउनु पर्छ। यिनीहरूले चाहिँ जस्तो आज मजाले घाम लागेको छ भनेर धान काटेर खेतमै छोड्नुभयो भने चाहिँ फेरि सूचना लिनुभएको छ दुई तिन दिन सफा रहन्छ भने त केही फरक परेन, नत्र भने चाहिँ फेरि सामान्य पानी पर्यो भने पनि फेरि यिनीहरूको जुन काटेर फिजाएको धान भिज्न गयो भने चाहिँ त्यसले धान बालीमा त दानामा त असर गरेको गर्यो, परालमा पनि असर गर्छ, फेरि त्यस्तो परालहरू चाहिँ छिटो कुहिने अनि त्यसलाई पछि एक ठाउँमा जम्मा गर्दाखेरि राम्रोसँग नसुक्दै जम्मा गर्दाखेरि त्यसमा ढुसीको विकास हुने अनि त्यस्तो पराल चाहिँ पशु वस्तुलाई खुवाउँदाखेरि त्यसको पाचन प्रक्रियामा असर गर्ने, पशु वस्तुलाई नै असर गर्ने त्यस्तो समस्या चाहिँ हुन्छ। त्यो भएर यिनीहरूले चाहिँ धान अन्नलाई मात्रै ध्यान नदिएको पराललाई पनि ध्यान दिनुपर्ने हुन्छ।
1: पराल जन पशु चौपायाका लागि पछिसम्म खुवाइने चाहिँ घाँस बालीका रूपमा चाहिँ प्रयोग गरिन्छ त्यसलाई पनि ध्यान दिनु किसानका लागि त्यो आवश्यकता पनि छ अब पछिसम्म चाहिँ खुवाउने बाली नै भयो धानको सँगसँगै नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकारी रामेश्वर रिमाल आजको कुराकानीमा हामीसँग हुनुहुन्छ र विशेष गरी हामीले अब किसान खेत पस्दै गर्दाखेरि मुख्य बाली धानमा चाहिँ के कस्ता सावधानी र कुराहरू चाहिँ जानकारीमा राख्ने भनेर चाहिँ चर्चा गरिरहेका छौं तपाईँले आधिकारिक कृषि मौसम सल्लाहका चाहिँ लिने भनेर चाहिँ जोड्नु भएको छ मौसमी सूचना त्यसै गरी कृषि मौसमी सूचना चाहिँ अलि आधिकारिकै हो भनेर चाहिँ कसरी सहजै प्राप्त गर्न सकिन्छ र अहिलेसम्मको हाम्रो अवस्था र व्यवस्था चाहिँ के छ त
2: अब सुझावहरू चाहिँ जस्तै अझ कृषि क्षेत्र सँगसँगै
1: धेरै त सामाजिक सञ्जालबाटै नागरिकले चाहिँ किसानहरूले चाहिँ ती कुराहरू लिने गर्नुभएको छ तर यो आधिकारिक छ है यो हो भनेर पनि बुझ्न त सक्नु पर्यो नि
2: सक्नु पर्यो त्यसको लागि चाहिँ मुख्य र अहिले भरपर्दो सजिलो सबैले फलो गर्ने भनेको त सञ्चार माध्यमहरू नै भयो अब यिनीहरूले चाहिँ जस्तो एफएम रेडियोहरूबाट टेलिभिजनहरूबाट जुन समाचार आउने गर्छ त्यो कुरालाई पनि ध्यान दिनु पर्यो त्यो आधिकारिक हुन्छ त्यस्तै गरी अर्को चाहिँ नेपाल मौसम विज्ञान विभागको फेसबुक पेज छ ट्विटर छ त्यो त्यसलाई फलो गर्नुभयो भने त्यो पेजमा आउने सूचनाहरू पनि आधिकारिक हुन्छ त्यस्तै गरी कृषि मौसम सल्लाह बुलेटिनको हकमा चाहिँ यहाँहरूले नेपाल कृषि अनुसन्धान परिषदको वेबसाइटमा जुन बुलेटिन राखेको हुन्छ त्यो सूचना भर पर्दछ त्यस्तै गरी कृषि वन तथा पर्यावरण मन्त्रालयको वेबसाइटमा पनि सूचना उपलब्ध हुन्छ कृषि वातावरण मार्ग फेसबुक पेजलाई उनीहरूले लाइक या फलो गर्नुभयो भने त्यहाँ पनि हामीले अध्यावधिक सूचनाहरू राख्ने गरेका छौं त्यस्तै गरी विभिन्न पालिकाका प्राविधिकहरूसँग जोडिने गरी चाहिँ हामीसँग वाट्सएप ग्रुपहरू पनि छन् ती ग्रुपहरूमा राखेको सूचनाहरू पनि आधिकारिक हुन्छ सुझावको लागि त यिनीहरूले आधिकारिक बाहेक अरू स्वतन्त्र व्यक्तिको सुझावहरू पनि सुझावको रूपमा लिनु त केही समस्या भएन तर मौसम पूर्वानुमानको कुरा चाहिँ त्यो अनुसार चाहिँ हामीले तयारी पूर्व तयारी गर्नुपर्ने हुनाले कहिलेकाहीँ हामीलाई चाहिँ अलिक बढी त्रसित गराउनेहरू पनि केही कुराहरू आएका हुन सक्छन् कहिले चाहिँ एल्गोरिदमको इफेक्टले अघिल्ला वर्षहरूका त्यो फोटो भिडियोहरू पनि अहिले चाहिँ हाम्रो फ्रन्टमा चाहिँ आइराखेको हुनसक्छ त्यो कुराहरूमा चाहिँ यहाँहरू विशेष गरी चनाखो
1: रहनु पर्यो र आधिकारिक मौसमी सूचनाहरू र कृषि मौसमका चाहिँ जानकारीहरू लिन सके किसानका लागि

0: आएको छ। नेपाल कृषि अनुसन्धान परिषदले छोटा अवधिका जातहरू विकास गर्नलाई पनि क्रमशः काम गर्दै चाहिँ आइरहेको छ। तर ठ्याक्कै हामीले अवधि तोकेर यति अवधिभित्र चाहिँ हामी यति जात विकास गर्छौं भन्ने अवस्थामै पुगेर अनुसन्धान भइसकेको कि चाहिँ छैन, तर आगामी दिनहरूमा त्यसमा पनि हामीले अनुसन्धानको कारणले चाहिँ त्यो दिशातिर पनि सोच्नुपर्छ कि भन्ने चाहिँ हामीलाई बोध भएको छ।
1: नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकारी रामेश्वर रिमाल आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। हामीले यस वर्षको समग्र मनसून अहिलेसम्मको अवधिमा चाहिँ मुख्य बाली धानमा यसको प्रभाव र अन्य खेती किसानीका विषयमा चाहिँ कुराकानी जोडिरहेका छौं। तपाईँले मनसून अवधिको वर्षा त्यसै गरी चिस्यान लगायतका यी कुराहरूलाई पनि जोड्नुभयो र अब खेत पस्दै गरेका किसानहरूले ध्यान दिनुपर्ने कुराहरूलाई पनि जोड्नुभयो। पूर्वमा कुरा जोड्दा फेरि मधेसतिर चाहिँ उखुलाई अलिकति जोगाउनु पर्ने अवस्था छ भनेर भन्नुभयो। त्यसै गरी समग्र धानको चाहिँ भित्राउने बेला ध्यान दिनुपर्ने कुराहरू जोड्नुभयो। सुरक्षित भण्डारणका कुरा किन महत्वपूर्ण छन् जुनसुकै बाली भित्राए पनि?
0: भण्डारणमा पनि रोग र किराहरूको असर हुने र त्यो चाहिँ हामी कति अवधिको लागि भण्डारण गर्छौं त्यो अनुसारको तयारी पनि गर्नुपर्ने हुनाले भण्डारण पनि त्यतिकै महत्वपूर्ण छ। किन हामी धान लगायत जुनसुकै बाली त भित्राउँछौ, भित्राएपछि हामीले कुनै एउटा कुनामा या कुनै एउटा स्ट्रक्चरमा त्यसलाई राखिदिएपछि हामीले त्यसलाई क्रमशः बिस्तारै प्रयोगमा ल्याइरहेका हुन्छौं, तर भित्र त त्यहाँ पनि क्षति नोक्सानी भएको हुनसक्छ। खेतमा बस्दा हाम्रो नाङ्गो आँखाले प्रत्यक्ष रूपमा देखिने त हुँदैन, दिनकै हाम्रो निगरानी पनि नपुग्न सक्छ। त्यस हिसाबले चाहिँ यहाँले केही कुराहरू भण्डारण गर्नु अगाडि नै सावधानीहरू अप्नाउनुपर्छ भने भण्डारण गरेको चाहे त्यो अन्न होस् या घाँस पराल होस् त्यसलाई पनि नियमित रूपमा अनुगमन गर्ने हेर्ने त्यो कुनै समस्याहरू छन् कि भन्ने कुरामा चाहिँ चयनको रहनुपर्छ।
1: अब जो जो किसानहरूले धान भित्र्याउँदै हुनुहुन्छ, खेती थन्क्याउँदै हुनुहुन्छ र भण्डारण गर्दै हुनुहुन्छ, त्यसपछि चाहिँ फेरि पनि हाम्रो कृषि जग्गा खेत बारी खाली हुने अवस्था आउँछ र त्यसको अर्को तयारी चाहिँ शुरू हुन्छ। अब अहिले मनसूनमा जति पानी पर्यो, जति पछिल्लो यो झरी पर्यो, यस्ता कुराहरूले आउँदो हिउँद र हिउँदे बालीको खेतीलाई चाहिँ कतिसम्म चाहिँ प्रभाव पार्ने गर्ला र तपाईँले अघि एलिनोको चाहिँ विकास क्रम पनि जोड्दै हुनुहुन्छ, त्यसको असर चाहिँ कस्तो देखिएला? हामी अलि परसम्मको चाहिँ पूर्वानुमानलाई हेरौँ न।
0: अब अहिले जसको उच्च जग्गा छ र जसले धान भित्र्याउन सुरु गरिसक्नुहुन्छ उहाँहरूले विशेष गरी पहाड़ी भागमा तोरी लगाउन सुरु गर्नु गर्नुहुन्छ, त्यस्तै गरी तराईको उच्च भागहरूमा पनि तोरी र अब त्यहाँ मुला पनि लगाउन सुरु गरिसक्नु भएको छ। अब बिस्तारै आलु लगाउने समय पनि भयो। त्यस हिसाबले जुन अस्तिको पानी पर्यो त्यसले चाहिँ लगभग धेरै जस्तो देशका अधिकांश भूभागहरूमा चाहिँ चिस्यानको मात्रा चाहिँ प्रशस्त भएको छ। धान भित्र्याएर त्यो चिस्यान कायम हुँदैन, चिस्यान नसुक्दैन चाहिँ यहाँले अर्को बाली लगाउने तयारी गर्न सक्नुहुन्छ। र अर्को कुरा रह्यो हिउँदे वर्षाको कुरा र हिउँदको समयमा हुने वर्षालाई एलिनोले कस्तो असर गर्छ भन्ने पक्ष रह्यो होइन। अब त्यसमा चाहिँ हिउँदे वर्षा के कति हुने कस्तो रहन्छ भन्ने पनि जनताको नेपाल मौसम विज्ञान विभागको साइड आयो भनेको त्यो बुलेटिन आउँदैछ तीन महिनाको लागि, अक्टोबर नोभेम्बर र डिसेम्बरको लागि। अब त्यो चाहिँ कस्तो आकलन आउँछ त्यो चाहिँ हामीले पनि हेर्नु लागि छ। र समग्र रूपमा हामीले भन्नुपर्दा चाहिँ गत वर्षहरूको पनि अनुभवलाई हेर्दा चाहिँ हिउँदमा चाहिँ पानी अलिकता कम परेको, सुक्खा हिउँदमा चाहिँ सुक्खा बढ्दै गएको हुनाले विशेष गरी यहाँहरूले व्यावसायिक तरकारी खेतीहरू गर्नुहुन्छ भने चाहिँ पक्कै पनि यहाँले सिंचाइको व्यवस्था हुने जग्गाहरूमा नै गरिराख्नु भएको छ, सिंचाइलाई प्राथमिकता दिनु पर्यो। र अर्को चाहिँ एलिनो वर्ष र हिउँदे वर्षमा चाहिँ कस्तो सम्बन्ध छ भन्ने अब त्यो चाहिँ विगतका वर्षहरूमा हेर्दाखेरि चाहिँ एलिनो भएको वर्षमा चाहिँ पश्चिम वायु सक्रिय नै रहने गरेको देखिएको छ। र त्यस हिसाबले चाहिँ जस्तो मनसुनमा चाहिँ एलिनो वर्षहरूमा पानी कम परेको देखिएको छ भने हिउँदको वर्षमा चाहिँ एलिनोले सकारात्मक असर पो पारेको हो कि भन्ने जस्तो विगतका तथ्याङ्कहरू चाहिँ छ। तर त्यो हरेक पटकको एलिनोले फरक खालको प्रभाव पार्ने हुनाले यो पटक पनि हिउँदमा चाहिँ सरदर नै वर्षा हुन्छ या सरदरभन्दा बढी नै हुन्छ भनेर आश गर्नु त सकियो, तर हामीले अहिले नै त्यसको आकलन चाहिँ पाइसकेका छैनौँ।
1: कतिपय अवस्थामा त मौसमविदहरूले चाहिँ सुक्खा खडेरी बढ्ने पो भनेर अलिकति चिन्ता व्यक्त गर्नुभएको थियो। यो ठ्याक्कै चाहिँ बढ्ने भनेर चिन्ता व्यक्त गर्दाखेरि किसानलाई कस्तो प्रभाव पर्छ भन्नेतर्फ पनि ध्यान दिन सकिन्छ होला नि?
0: हजुर, सकिन्छ। अब उनीहरूको उद्देश्य त सजग गराउने नै रहन्छ, यद्यपि

0: सूचना कसरी गयो र त्यो ग्रहण गर्ने व्यक्तिले चाहिँ कसरी ग्रहण गर्नु हो त्यो कुराले पनि फरक पार्छ तर पटक पटक हेर्नु पर्छ हो सुक्खा बढ्छ सुक्खा हुन्छ भन्दै गर्दाखेरि एक खालको डर चाहिँ किसानहरूमा त्यो पैदा भएको हामीले पनि महसुस गर्यौं
1: भनेको आउँदा दिनमा चाहिँ तपाईँहरूले आफ्नो बुलेटिनमा पनि यस्ता कुराहरूलाई समेट्ने प्रयास चाहिँ गर्नुहुन्छ
0: गर्छौँ हामी समेट्छौँ जस्तो यो ऋतुगत आकलन आएपछि पनि यो सिजनभरिलाई चाहिँ सर गर्ने यस्तो हुँदैछ है तपाईँहरूले यो काम गर्नुहोस् यो नगर्नुहोस् भनेर हामी बुलेटिनमा चाहिँ सुझाव दिन्छौँ भने अब हरेक हप्ता के कस्तो रहन्छ त्यो आधारमा पनि हामी सुझाव दिन्छौँ त्यो भएर यहाँले हाम्रो बुलेटिनमा फलो गर्नुभयो भने पनि धेरै कुराहरू चाहिँ त्यहाँ जानकारीको रूपमा पनि यहाँले लिन सक्नुहुन्छ पूर्व तयारीको लागि पनि ती जानकारीहरू लिएर पूर्व तयारी गर्न सक्नुहुन्छ
1: उसो भए रिमालज्यू तपाईँले भने जस्तै मौसमकै अनिश्चितता हुने खेतीबाली क्षति हुने जोखिम पनि हुने किसानका लागि यो अवस्थामा सरकार सम्बन्धित निकाय त्यसै गरी तपाईँहरू जस्तै संघ संस्था नार्क जस्ता चाहिँ संस्थाहरू यो निकायहरू हो नि किसानका लागि त चाहिने नजिकका निकायहरूले अब थप चाहिँ मौसमकै अवस्थालाई एलिनो विकास हुँदै गरेको चक्रको चाहिँ प्रभावलाई ध्यानमा राखेर के काम अहिलेदेखि शुरू गर्ने हो त त्यस्तो के पूर्व तयारी थाल्ने त
0: हिउँदको समय तुलनात्मक रूपमा कम पानी पर्ने समय भएको हुनाले यहाँहरूले चिसन रहँदैमा अब लगाउने बानी लगाउने त्यस्तै गरी सिंचाईको व्यवस्थालाई प्राथमिकतामा राख्ने र नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाबाट 3 दिनको र 7 दिनको पूर्वानुमान हुन्छ आकलन हुन्छ त्यो सूचनालाई मध्यनजर गर्ने त्यो अनुसारको चाहिँ कृषि कर्महरू गर्ने र त्यसैको आधारमा हामीले यो कृषिमा पनि बाली पिछेको चाहिँ सुझाव सल्लाहहरू दिएको हुन्छ त्यो सुझाव सल्लाहहरूलाई चाहिँ यहाँहरूले फलो गर्ने त्यति गर्दाखेरि पनि धेरै क्षति न्यूनीकरण गर्न सकिन्छ र अर्को कुरा चाहिँ प्राविधिकहरूसँग पनि यहाँहरू निरन्तर सम्पर्कमा रहनुपर्छ कतिपय कुराहरू सामान्य जानकारीहरू पनि हामीलाई कुनै अवस्थामा नहुन सक्छ त्यस्तो अवस्थामा चाहिँ यो कृषि प्राविधिक पशुपालन अथवा भेटनेरी प्राविधिक मत्स्य प्राविधिकहरूसँग यहाँहरू निरन्तर सम्पर्कमा रहेर उहाँहरू उसको चाहिँ सुझाव लिएर र आफूलाई परेका समस्याहरू पनि स्वीकार गरेर मलाई यस्तो समस्याहरू देखिएको छ है यसमा के गर्ने भनेर चाहिँ यहाँहरूले टु वे कम्युनिकेसन गर्दाखेरि चाहिँ यस्ता क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ
1: भनेको तपाईँहरूमा पनि किसानहरूले समस्या गुनासा राख्न सक्नुभयो
0: सक्नुहुन्छ हामीसँग एउटा डेडिकेटेड नम्बर नै छ टोल फ्री नम्बर छ हरेक शुक्रबार 4 देखि 6 बजेसम्म यहाँहरूले फोन गरेर कुराकानी गर्न सक्नुहुन्छ त्यो नम्बर चाहिँ 1135 1135 चार अङ्कको नम्बर रहेको छ र त्यो चाहिँ यहाँहरूलाई आफ्नो शुल्क पनि लाग्दैन यहाँहरूले एनटिसी या एनसेल जुनबाट कल गर्दा पनि त्यो नम्बरमा कल गर्दा उनीहरूलाई पैसा लाग्दैन र एकैपटक धेरै खाल प्रकारका विज्ञहरूसँग कुराकानी गर्न सक्नुहुन्छ अब हाम्रो त फेरि कस्तो छ भने थोरै तरकारी लगाइन्छ थोरै क्षेत्रफलमा फेरि गहुँ लगाइन्छ थोरै क्षेत्रफलमा तोरी लगाइन्छ होइन अनि पशु पनि एउटा दुईवटा गाईबस्तु पनि पालेका हुन्छौँ उस्तै गरेर 4-5 वटा भेडा बाख्रा पनि हुन्छ हाम्रो त यस्तो खालको सिस्टम छ नि त त्यो हिसाबले चाहिँ किसानहरूले एकैपटक त्यहाँ फोन गरेर पाले पालो पशुपालनसँग सम्बन्धित समस्याको लागि पनि अथवा जिज्ञासाको लागि पनि खेतीबारी सम्बन्धी पनि माटो र मल सम्बन्धी जानकारीको लागि पनि मत्स्यपालन सम्बन्धी जानकारीको लागि पनि यहाँहरूले शुक्रबार 4 देखि 6 बजेसम्म 11:35 1135 कल गरेर यो सुविधा लिन सक्नुहुन्छ
1: भनेको समग्र कृषि मौसम कृषि समस्या यी सबै कुराहरू चाहिँ किसानले एकमुष्ट त्यहाँ जोड्न सक्नुहुने भयो चासो राख्न सक्नुहुने भयो र त्यसै अनुसार अनि मैले फेरि पनि कार्यक्रमको अन्तिममा चासो राखे अब असोज मध्य पछाडि चाहिँ खेत पसेका किसानले अब कहिलेसम्म चाहिँ धान थन्काइसक्नुहुन्छ र अर्को तयारीमा चाहिँ लाग्नुहुन्छ यो कति लामो अवधि हुन्छ त
0: हजुर अब यो जसरी धान लगाउँदाखेरि चाहिँ हाम्रो जस्तो सबभन्दा सुरुमा रोपाई भएको र अन्तिमसम्म भएको हो र झन्डै 1.5 महिना अथवा त्योभन्दा अझ प्लस हुन्छ नि अब त्यस हिसाबले धान भित्राउने समय पनि 1.5 महिनामा त जाँदैन है तर पनि करिब करिब झन्डै 1 महिना जस्तो चाहिँ रहन्छ अनि जसले छिटो लगाउनु भएको छ उहाँहरूको अलिक छिटो हुने उहाँहरूले फेरि त्यही अनुसारको हिउँदे बालीहरूलाई चाहिँ तयारी गर्न सक्नुहुन्छ करिब करिब 1 महिना जस्तो त अब यो जान्छ फेरि
1: उसो भए यही असोज कार्तिकमा चाहिँ धान भित्राउँदै गर्दा र अरू खेतीपाती गर्दाखेरि जो किसानहरू खेती कर्ममा संलग्न हुनुहुन्छ उहाँहरूलाई महत्वपूर्ण अन्तिमको सल्लाह सुझाव चाहिँ के छ त तपाईँको
0: यिनीहरूले मौसमले प्रत्यक्ष पार्ने प्रभाव पार्ने हुनाले मौसम पूर्वानुमान मौसमी आकलनहरूलाई यस्ता सूचनाहरूलाई ध्यान दिनुहोस्। सूचनाहरू लिँदाखेरि सकेसम्म भरपर्दो र सुनिश्चित स्रोतबाट सूचनाहरू लिने गर्नुहोस् र नेपाल कृषि अनुसन्धान परिषदले साप्ताहिक मौसम पूर्वानुमानको आधारमा तयार गर्ने कृषि मौसम सल्लाह बुलेटिन विभिन्न माध्यमहरूबाट चाहिँ हामी प्रचार प्रसार गरिरहेका छौँ, यहाँहरूसँग आउने व्यवस्था गरिरहेका छौँ। त्यसमा आधारित रहेर कृषि कर्महरू गर्नुहोस् र केही समस्याहरू परेमा म हिचकिचाइकन प्राविधिकहरूलाई आफ्नो समस्याहरू राख्ने गर्नुहोस् र उहाँहरूको सुझाव अनुसार कृषि कर्महरू गर्नुहोस्।
1: उहाँ हुनुहुन्थ्यो नेपाल कृषि अनुसन्धान परिषद नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसामा लाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4-6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिको नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा

0: एक दिन उपहार छ।
1: यस दशैँतिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37272 एसएमएस गर्नुहोस्। अब इन्टरनेट ढिलो होइन, छिटो स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
2: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
1: साथै सुविसु सुरक्षाले तपाईँले राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
2: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
1: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
2: 9 42 8 8 8 and the number 9 42 8 8 8.
3: आउँछ तलब जान्छ तलब, खल्ती खाली छैन बचत।
4: So what next?

0: आजै देखि आफ्नो नियमित कमाई र तलबको रु 1000 भन्दा माथि देखि प्रत्येक महिना एनर्जी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपना उत्साह पूरा गर्नुहोस्।
1: थप जानकारीको लागि 9851314531 वा व्हाट्सएप र वाइबर नम्बर 9800255678 मा सम्पर्क गर्नुहोस्।
0: एनर्जी एसिया क्यापिटल।

0: Zoo Radio Network. अहिले रातिको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स पालीको हो।
0: राष्ट्रको शान किसान।
1: A complete piping solutions.

0: सोनु एफएम 101.2 MHz उज्जवल भविष्य को लागि हाम्रो अभियान डिजिटल कलरला तथा ज्वालामाई अफसेट प्रेस सोनु दुत्कु नगरपालिका 5 सोनु खुम्बु
1: हार्दिक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदेम्बा 9 दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू धर्म गुरू जीवहरू आमा बुबा दाजु भाई दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिम्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरू रिम्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति सुख समृद्धि र कल्याण प्राप्त होस्। खेन्छिन साङ्गे राङचुङ रिम्पोछे सेङ्गा टुङ्कु रिम्पोछे टुङ्कु लुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राख्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9841100094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्ने

Merci.

जहाँ जहाँ हस्ती दिल से जहाँ जहाँ

I'm gonna make it.

राष्ट्रिय ज्ञान केन्द्र सुनखुम्बुको कृषि प्रबोधन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबोधन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषकसम्म कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल etc@gmail.com अनुसूचित 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्रांगणिक कृषि प्रबोधन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र र बैठकको निर्णायकको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-9546 सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु। कोशी प्रदेश स्तरीय स्थित तथा भोक्तर मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुतकुण्ड नगरपालिकाको क्षेत्रमा शिक तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://shrumsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कलेरी सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गतेसम्मा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खेतीको पासपोर्ट साइजको फोटो 2 प्रति।
थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 9863-9191-55 उपाध्यक्ष 9849-5110-79 कार्यालय प्रमुख 9849-5121-56 र कार्यालय सहयोगी 9862-86-72-57 जिल्ला खेलकुद विकास समिति।

0: बाहुला कारले फुलकुम्बुको सूचना श्री असोज 23-14 अनुसार 2026 अक्टोबर 9 तारीखका दिन वन पोस्टल नेटवर्क इन्फिनेट पश्चिम बुलेटिन नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे स्थान हुलाक कार्यालय महाकुरुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोपाङ र महाकुरुङ गाउँपालिका विद्यालय समय बिहान 11 बजे स्थान सगरमाथा माध्यमिक विद्यालय पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू संस्थामै एवं अन्यबाट रहनेछ। सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी संघले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गतिभित्र जिल्ला हुलाक कार्यालय स्थलहरूमा पत्र मार्फत टिम दर्ता गराइ सक्नुपर्नेछ। टिम दर्ता शुल्क लाग्ने छैन। हजुरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852872272, 9862813 र 9852842429। आयोजक जिल्ला हुलाक कार्यालय सल्लेरी सोलुखुम्बु।
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
2: दिदी, छिमको छिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
1: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
3: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809609094 र 9833868।
2: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु।
3: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

करुणमलाई यसैमा कसैको प्यार अर्जेको छ यसैमा कसैको प्यार अर्जेको

0: ए दाई राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने भयो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखु खुला नगरपालिका 5, सल्लेरी, सोलुखु।
3: ए बाबु, लैन, मेरो त हात खुट्टा अनुनासा झनझन गर्छ, तिमीले हैरान बनायो। युरोप पनि के हो के, खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सोनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843976852, 9824417718, 9843449096 र 9861313472। आन्जी औषधालय, सोलो दुधकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
6: आया भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
7: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
6: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
7: हो र, के डेन्टल रे?
5: एभरेस्ट डेन्टल क्लिनिक, सुलु दुधकुण्ड नगरपालिका 5, बसन्त बजार, सल्लेरी, सुलुखुम्बु।
6: हाम्रा सेवाहरू,
5: दाँत सफा गर्ने, दाँत चल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा
2: संचालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टराइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
8: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487।

0: हो आज मेरो जन्मदिन हो याद तो
1: संसार की सब भन्दा राम्री मेरी प्रिय मायालु हजुर को जन्मदिन मैं कसरी बोलूंगा र आंखा बंद कर तो
0: जिसकी नाम हजुर बनी ल आंखा बंद करे
1: ल अब आंखा खोला तो
0: वाओ कस्तो राम्रो उठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहताल सम्पर्क नम्बर 9742284056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोनु दुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
3: सोलु दुतकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558870305 र 9861034213
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु
4: हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चाँडे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थुक पाइन्छ त
5: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो
4: नसुने बहिनी सुलु दुतकुण्ड नगरपालिका ओडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
2: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862 82 00 00 सोलु दुतकुण्ड नगरपालिका 5 सलेरी सोलुखुम्बु
6: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँचा फाट्ने वा पहिले फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोप गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन।
8: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाने नि है।
9: होइन,
8: यतिकै जाने मन लागेन।
9: यतिकै पनि हुन्छ?
8: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
9: ए, कुरा त्यस्तो थियो। लागेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना बुबा।
10: नमस्ते, कति टाइमले पाल्नु भयो?
9: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले

0: gusto? ഇത്തിക്ക് പത്ത് ആഴ്ച വരുന്നു. സാമാജിക് സംഘടന അവിടെ ഇത്തിക്ക് പത്തോന്ന് പറിച്ചതാ. മിഠാരെ ബ്രാഹ്മക് സൂചന मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो. अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो. यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ.
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
0: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन. शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ. त्यसको स्रोत थाहा पाउनुपर्छ. नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ. आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ. बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ.
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि होला त्यस्तो त।
2: सोहिता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त?
3: के भएन मिस?
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ। कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
0: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्नु होला?
5: यहाँ उभ्याउनु है, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस् अहिलेको समस्या।

0: बालबालिकाले फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको हो। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब।
0: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तरक्रिया गर्ने, अनुहारको भाव पर्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जाना छोड़ना वन भित्र जाना आउना साथी भाई खोजना
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दीदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न मै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो लो यो त लागौँसो कलकत्तामा बेच्ने जस्तै लक्षिन्छ त कतै लागौँसो त भाइ के भएको तिमीलाई दिदी भन त
3: खै दिदी के भन्नु साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिनँ र खाएँ त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
2: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क हिसाब पनि छार्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमीले त हो
3: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले सेवाजीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुझाउ मौका दिनु
2: बारिशमा लज सिर्जना गरी दुवैचोटि तुलाउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाते वालो लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस् आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् गुरु मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यो हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन् त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
5: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदर्ता दिनुहोस् त
3: जन्मदर्ता गरेको छैन नि म्याडम
2: बाउ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
3: मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको
7: सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा।

सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौ। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोल एफएम परिवार आजका लागि बिदा हुन्छौ। नमस्कार, शुभरात्री।